0: बागदा लगायतका कार्यतालिका छन्। परराष्ट्र मन्त्री खनाल आज न्यूयोर्क जाँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विद्यालय शिक्षाको अब बन्ने पाठ्यक्रममा विश्वको बदलिदो परिवेश र नेपालको घरेलु आवश्यकताको सम्बोधन हुने विषय समेट्न सरकारवालाहरूले सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्न लागेपछि यस्तो सुझाव आएको हो। पाठ्यक्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता, एआई, कोडिङ, जलवायु परिवर्तन, सिप तथा उद्यमशीलता जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको छ।
0: सोशल मीडियामा उपहार चिट्ठाको लोभ, दिन प्रतिदिन फस्ते प्रयोगकर्ता शीर्षकमा खबर छ। फेसबुक म्यासेन्जर, टिकटक, व्हाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर स्क्याम र ठगी, गैर कानूनी गतिविधि पनि बढ़दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पाँच वर्षमा मात्रै साइबर ठगी सम्बन्धी 72,000 बढ़ी उजुरी परेका छन्। त्यस्तै ब्यूरोका अनुसार सबैभन्दा धेरै उजुरी दिनेमा 18 देखि 35 वर्ष उमेर समूहका व्यक्ति छन्। आर्थिक वर्ष 2081-82 18 देखि 25 वर्षसम्मबाट 5,827 र 26 देखि 35 वर्षसम्मबाट 6,113 गरी कुल 1,940 निवेदन परेका थिए। आर्थिक वर्ष 2082-83 यही दुई उमेर समूहबाट क्रमशः 6,918 र 6,556 निवेदन परेको तथ्याङ्कले देखाउँछ। दुवै समूह जोड्दा 13,474 हुन्छ। यसले साइबर अपराधबाट ठगिनेमा युवा तथा सक्रिय डिजिटल प्रयोगकर्ता उमेर समूहको इच्छा ठूलो रहेको देखाउँछ। तर निवेदनको संख्या मात्रैका आधारमा कुनै उमेर समूह नै साइबर अपराधको बढ़ी पीड़ित हो भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन। चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा पनि 18 देखि 35 वर्ष समूहका 1,588 जनाले साइबर ब्यूरोमा निवेदन दिएका छन्। 18 वर्ष मुनिका भने 16 जना मात्र रहेका छन्। सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर, टिकटक, व्हाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, इमेल, भाइबर, इमो, युट्यूब, विच्याट, ट्वीटर, गुगल, ई सेवा, खल्ती बैंक खाता, एसएमएस तथा अनलाइन शपिङ लगायत माध्यममा साइबर ठगी तथा अपराध सम्बन्धी निवेदन परेका छन्। आर्थिक वर्ष 2082-83 मात्रै फेसबुक म्यासेन्जरबाट 7,123, टिकटकबाट 6,776, व्हाट्सएपबाट 3,105 र टेलिग्रामबाट 1,031 निवेदन परेको नेपाल प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 2082-83 तथ्याङ्कलाई विश्लेषण गर्दा विभिन्न विद्युतीय माध्यमबाट ठगिनेमा पुरूषको संख्या धेरै छ, जसमा 10,184 जना पुरूषले आफू ठगिएको भन्दै ब्यूरोमा निवेदन दिएका छन्। त्यस्तै बालक 275, बालिका 409, महिला 8,726, संघ संस्था 932 गरी जम्मा 20,526 जनाले आफू ठगिएको भन्दै साइबर ब्यूरोमा निवेदन दिएका छन्। फोटो सपिङ, विभिन्न व्यक्तिको तस्विरमा अरूको अनुहार जोडेर अनलाइनमा प्रसारित गर्ने, रिभेन्ज पार्न अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने जस्ता प्रकृतिक अपराध बढ़दो क्रममा रहेको समेत जनाइएको छ। बलियो पासवर्ड प्रयोग गर्ने, अक्षर अंक र विशेष संकेत मिसाएर बलियो पासवर्ड बनाउने र एउटै पासवर्ड सबै खातामा प्रयोग नगर्ने जस्ता उपायहरूबाट साइबर अपराधबाट बच्न सक्ने उपाय सुझाइएको छ।

0: Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे फरक फरक सन्देश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म कार्यान्वयनमै देखिनुपर्ने बताएका छन्।
3: यस वर्ष महान चाड़ दशैं तिहार छठ सर्वसाधारणका लागि निकै बोझिलो बन्ने भएको छ, किनभने गत वर्षको तुलनामा महँगी उहातै बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महीनाको तथ्याङ्क अनुसार साउन महिनामा वार्षिक बेन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% रहेको छ।
2: पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित छ। नेकपा एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक शनिबार बिहान 9 बजे बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बस्नेछ। शनिबार 4 बजे बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरूले समय मागेपछि सारिएको हो।
3: नेपाल चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6.5 लाख रूपियाँसम्म लिएका थिए। गाउँमा 2 करोड़ रूपियाँको कारोबार भएको थियो। यस वर्ष त्यसभन्दा बढ़ीको बन्दा उत्पादन भएको थियो।
2: भदौ 10 गतेको विनाशकारी बाढ़ीले 1 दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याए पनि नेपालले विद्युत निर्यात भने यथावत राखेको छ। विद्युत प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 5,09,24,61,282 रूपियाँ बराबरको विद्युत निर्यात भएको छ।
3: पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान समेत अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएको जानकारी दिनुभयो।
2: नेपाल फिन्स्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन्। लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको अनुभवी व्यक्तित्व हुन्।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताएका छन्।
2: प्राकृतिक विपद र जलवायुजन्य जोखिमका कारण जलविद्युत आयोजनाको लागत र जोखिम बढ़दै गएपछि त्यसको असर न्यूनीकरण गर्न गरेको लगानीको आधारमा जलविद्युत आयोजनाको अनुमति पत्र अवधि बढ़ाउन एक संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले गठन गरेको रसुवा बाढ़ी पश्चात अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन उपसमितिले जलवायुजन्य जोखिम न्यूनीकरणमा गरिएको लगानीलाई आधार बनाएर पुराना तथा नयाँ जलविद्युत आयोजनाको अनुमति पत्र अवधि 10 देखि 20 वर्षसम्म थप गर्नुपर्ने सुझाव दिएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर अमेरिकामा 3 वटा संचार माध्यममाथि प्रतिबन्धको घोषणा गरिएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सीएनएन एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन्
5: अब खेल खबर एशियाको सबैभन्दा ठूलो बहुराष्ट्रीय खेलकुद महोत्सव विश्व एशियाली खेलकुद एशिया र शनिबार जापानको आइची नागायोमा भव्य उद्घाटनसँगै औपचारिक रूपमा शुरू भएको छ जापानको नागोया शहरस्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित उद्घाटन समारोहमा एशियाका 45 राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाड़ीले मार्च पास गरेका थिए
4: अब विचार विश्लेषणको पालो सम्पन्नताको छोटो बाटो शीर्षकमा डाक्टर प्रेमराज नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ प्रकृतिले दिएको खनिज द्रव्यको विशाल भण्डार हामीसँग छ यो अनमोल सम्पदातिर राज्यको ध्यान जान सकेको छैन राज्यले खनिज उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ नदीको बालुवा चाल्दा सुन निस्कन्छ नदी सुनखानी हुँदै बगेकाले बालुवामा सुन पाइएको हो
5: रसुवा बाढ़ीले कति बढ़ाउँछ गरीबी शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दिल्लीमा छापिएको छ शिक्षा स्वास्थ्य रोजगारी आवास खाद्य सुरक्षा सामाजिक सम्मान र अवसरका पहुँचको कमी वा अभाव पनि गरीबीका महत्वपूर्ण आयाम रहने पछिल्ला अनुसन्धानको निष्कर्ष छ विपद जोखिम नक्साङ्कन गरी सुरक्षित बस्ती विकास गर्नुपर्छ नदी किनार पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा असुरक्षित भूभागमा अनियन्त्रित बस्ती विस्तार गर्नुपर्छ हालैको प्राकृतिक विपद गरीबी निवारण र समग्र मानव पूँजी विकासमा समेत बाधक बनेको छ
4: हस्त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 4 गते आइतबार, सेप्टेम्बर 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रुघा खोकी र ज्वरो, सड़क बगाएपछि कोहिँदै करोड़ौंको तरकारी। पुनर्निर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
1: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3000 भन्दा बढ़ी ओडामा अधिवेशन। एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार। नेता पौडेल र पोखरेल असहमति।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित। कार्बन व्यापार नियमावली संशोधन, आयोजनाको अवधि 15 वर्ष।
1: बंगलादेशमा विद्युत निर्यातको रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै। युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन। अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धित विधेयक ल्याउँदै।
0: र जापानमा शुरू 20 एसियाली खेलकुदमा कराँतेतर्फ आज एसएका गुरूङले खेल्दै नेपाली क्रिकेट टोलीको विदाई। तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद प्रभावित पछिको पुनर्निर्माण र जलवायु न्यायका लागि अर्थमन्त्री वाग्लेले विभिन्न 3 देशको भ्रमण गर्न लागेको प्रसंग।
1: भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने हुनुभएको छ। त्यसक्रममा वहाँले भोटिकोसी विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने समेत बताइएको छ। वाग्ले 12-देखि 13 असोजमा कतारको दोहामा हुने एसियन छलफलमा जाने र बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबी बैठक तथा त्यस क्रममा हुने द्विपक्षीय बैठक भेटवार्तामा नेपाल जलवायु विपद जोखिम उच्च रहेको र त्यसबाट मुलुकले बेहोर्नु परेको क्षति तथा लगायत बारे पनि वाग्लेले कुराकानी गर्ने तयारी समेत गर्नुभएको छ। 10 भदौमा भोटेको सितेसुली नदी प्रणालीमा आएको बाढ़ीपछि सरकारले विपदमा जलवायु परिवर्तनको भूमिकाबारे वैज्ञानिक प्रमाण र तथ्याङ्क अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। हालै गरेको वैज्ञानिक अध्ययनले 10 भदौमा भत्किएको हिम नदी तथा चट्टानको संरचना स्थिर बनाउन जलवायु परिवर्तनले सम्भवतः योगदान गरेको देखाएको छ, तर त्यसलाई विपदको एकमात्र कारण भन्ने पहिचान गरिएको छैन। सरकारका पछिल्ला तथ्याङ्क अनुसार विपदमा कम्तीमा 1403 जनाको मृत्यु भएको छ भने 6150 जना अझै बेपत्ता छन्। प्रारम्भिक सरकारी मूल्यांकनले विपदबाट 4.8 खर्ब रूपियाँ बराबरको क्षति तथा आर्थिक नोक्सानी भएको समेत अनुमान गरेको छ। त्यस्तै अमेरिकाको भ्रमण पनि हुने निश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको वार्षिक बैठक 26 असोजदेखि 1 कार्तिकसम्म थाइल्याण्डको बैंककमा पनि हुँदैछ। त्यहाँ पनि वाग्ले जाने तयारी भएको बताइएको छ।
0: यसैबीच भोटेकोशी त्रिशुली नदीमा 10 भदौमा आएको हिम बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा शनिबारसम्म 88 जनामा जिल्लामा झाडापखाला देखिएको छ भने 270 रुघाखोकी र ज्वरो देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 फर्किसकेका छन्। 30 अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरहरूमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले बताएको छ। बाढ़ीपछि डेंगीको पनि जोखिम हुन्छ। डेंगीबाट बच्नको लागि कस्तो सावधानी अपनाउने? सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सीआईएनसँग भन्नुभयो,
3: डेंगीबाट बच्नको लागि खास गरी अब लामखुट्टेको टोकाइबाट बच्नुपर्छ भन्ने हो। कपड़ा पूरै शरीर राख्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुट्टीमा पानी जमेको हुनै पर्छ।
0: रसुवाको भटेकोशी नदीमा आएको लेदो सहितको बाढ़ीबाट भएको क्षतिको खोज उद्धार र राहत कार्य जारी रहेको बेला मृत्यु हुनेको संख्या भने 1411 पुगेको छ भने 5875 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझसम्मको अवस्था समेटेर सार्वजनिक गरेको 29 स्थिति प्रतिवेदन अनुसार हालसम्म 13784 जनाको उद्धार भइसकेको छ। उद्धार गरिएका शवमध्ये 336 महिला, 549 पुरूष र 526 आंशिक मानव अंग रहेका छन्। हालसम्म 1292 शव जमीन मुनि सुरक्षित भण्डारण गरिएको छ भने 110 शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको पनि प्राधिकरणले बताएको छ। डीएनए परीक्षणका लागि मृतकतर्फ 1286 र आफन्ततर्फ 1991 नमूना संकलन भइसकेको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकुशीमा 1949 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त भएका छन्। भारत, सिंगापुर, कोरिया र चीनका गरी 42 जना विदेशी विधि विज्ञान विशेषज्ञ दुवै प्रयोगशालामा खटिएको पनि प्राधिकरणले जानकारी दिएको छ। खोज तथा उद्धारको केन्द्रबिन्दु जलविद्युत आयोजनाका सुरुङहरूलाई बनाइएको छ। माथिल्लो त्रिशुली 1 को हाकुबेसी स्थित अडिट 3 सुरुङभित्र ग्राइण्डर, ग्यास कटर र रोटरी रेस्क्यू सञ्चालन गरी फलाम काटेर करिब 2000 मिटरसम्म सुरुङ खुला गरिएको छ, जहाँबाट 31 शव निकालिएको पनि प्राधिकरणले बताएको छ। तीमध्ये 13 शव असो 4 गते त्रिशुली लैजाने योजना छ। नेपाली सेनाको हवाई साधनबाट एक्साभेटरको बढ़ी आयोजना स्थलसम्म पुर्याइएको पनि जानकारी दिएको छ। 24 होल्डिङ सेन्टरमा 1342 जनाले त्यहाँ आश्रय लिइरहेको पनि प्राधिकरणले बताएको छ। पृथ्वी राजमार्गको मुगलिन मल्लेकुश खण्डमा कृष्णभीरमा असोज 1 गते बिहान 6 बजेदेखि दुईतर्फ यातायात सञ्चालन भइरहेको जनाइएको छ। ज्यामिरे घाट चौकी भीरमा असोज 1 गते बेलुका अवरूद्ध भएको यातायात भोलिपल्ट बिहानैबाट सञ्चालनमा ल्याइयो भने शीतल बजार कृष्णभीर क्षेत्रमा हार्ड रक ब्लास्टिङका लागि नेपाली सेनासँग समन्वय गरी काम भइरहेको पनि प्राधिकरणले बताएको छ।
4: फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 7 असोजमा उडान गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीहरू 10-25% छूट दिने गरी प्याकेज घोषणा गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उडानलाई दिगो बनाउन के कसरी अघि बढ़न सकिन्छ भन्ने विषयमा सरकारवाला तथा पर्यटन व्यवसायीसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाइ दुबईको उडान मार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई यो छूट प्रदान गरिने समेत घोषणा उनीहरूको छ। होटल संघले उडान मार्फत पोखरा आउनेलाई होटलको मेनुमा 25% छूट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। पहिलो उडान मार्फत पोखरा आउने पर्यटकलाई भने एक रातका लागि बस्न र खानाको व्यवस्था समेत गर्ने गरी व्यवसायीहरू उत्साहित भएका छन्।
0: अब राजनीतिक प्रसंग। जेएनजी आन्दोलन र निर्वाचनमा धक्कापछि चलेको आन्तरिक शक्ति संघर्ष र वाक युद्ध बीच अन्ततः एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिमा तथा राजीनामा तथा नेतृत्व हस्तान्तरणको माग सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पारेपछि अरू नेताहरूले असन्तुष्टि जनाएका छन्। पूर्व उपमहासचिव प्रदीप गिमालीले तयार पारेको प्रतिवेदन हिजो बसेको कार्यदल बैठकमा पेश गर्नुभएको हो। ओली एमालेको निर्विकल्प नेतृत्व भएको प्रतिवेदनमा उल्लेख छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने यसमा गम्भीर असहमति जनाउनुभयो। परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत कार्यशैलीगत व्यवहारगत र आचरणगत सुधारका विषयहरू समेटिएका छन्। कार्यदलको समीक्षा र सिफारिश शुद्धिकरण सुदृढीकरण र रूपान्तरणका लागि 39 संकल्प शीर्षक प्रतिवेदनमा ओलीलाई एक क्रान्तिकारी नेताका रूपमा पेश गर्दै प्रतिवेदनमा उहाँसँग फरक नेतृत्व क्षमता रहेको पनि देखाउन खोजिएको छ। महासचिव पोखरेलले पेश गरेको 65 पन्नाको प्रतिवेदनको सट्टा कार्यदल हुँदै सचिवालय बैठकबाट सोमबारबाट शुरू हुने केन्द्रीय कमिटी बैठकका लागि 29 पन्नाको प्रतिवेदन पनि पेश गरिएको छ। अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा फुटाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभयो। 15 संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा ओलीले आफूले एमालेभित्र विगतमा 10 महाभारत लडेर आजको अवस्थामा आइपुगेको दावी गर्दै अहिले भइरहेका प्रयासबाट आफू नढल्ने दावी गर्नुभयो। यसैबीच कांग्रेसमा कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,396 वडामा अधिवेशन सम्पन्न गरिएको छ। संस्थापन अधिवेशनमा हुमिदा देउबा समूह प्रक्रिया भन्दा बाहिर देखिएको छ। शेरबहादुर र शेखरको क्षेत्रमा अधिवेशन नभएको रिपोर्टहरू प्राप्त भएका छन्। मोरङ 6 अन्तर्गत ओडामा शनिबार अधिवेशन हुन सकेन। नेता डाक्टर शेखर कोइरालाको उक्त क्षेत्रमा सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको हो। शनिबार रोकिएको अधिवेशन आज हुने कोशी प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता दिल्ली बहादुर कार्कीले बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा चलचित्र निर्माता र कलाकारको आकर्षण पश्चिम नेपालमा
1: यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
2: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, व्यवसायीहरू उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
2: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा लुम्बिनी प्रदेश लोकसेवामा बढ़दो आकर्षण, एक वर्षमा 1164 पदका लागि 89,031 दरखास्त शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिका कर्मी थामीको कुशको शव बनाएर अन्त्येष्टि शीर्षकमा पनि खबर प्रकाशित छ भने नयाँ पत्रिकाले थामीको परिवारलाई 30 महिनाको बेसिक तलब उपलब्ध गराउने भएको छ। त्यस्तै बेपत्ता पत्रकारका परिवारलाई महासंघले जनै 1,00,000 रूपियाँ सहयोग गर्ने पनि भएको छ। 10 भदौको भोटीकोशी बारीमा बेपत्ता नयाँ पत्रिका कर्मी टेकराज थामीको हिजो अन्त्येष्टि गरिएको छ। 24 दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार र आफन्तजनले तत्काल परिस्थितिको मूल्याङ्कन गर्दै कुशको शव बनाएर थामी संस्कार अनुसार पशुपति आर्य घाटमा दाह संस्कार गरिएको हो। त्यस्तै भित्रपृष्ठमा करेन्ट लागेर मर्यो जंगली हात्ती रोनाल्डो शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। बंगलादेशमा नेपाली बिजुली निर्यातका लागि नयाँ सहमति बनाउन भारतले ढिलाइ गरेको छ। बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्न स्रोतका अनुसार देखाइएको 24 मेगावाटको बिजुली र 24 मेगावाटको त्रिशुली र 22 मेगावाटको चिलिमे जल विद्युत केन्द्र 10 भदौको भोटेको सिबारीले बगाएसँगै बंगलादेशतर्फको विद्युत निर्यात ठप्प छ। त्यस लगतै थप नयाँ दुई परियोजनाको विद्युत बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत प्राधिकरणले भारतलाई पत्र पठाएको थियो, तर अहिलेसम्म भारतले सहमति भने दिएको छैन। भदौमा 6,35,00,00,000 विदेशी लगानी प्रतिबद्धता शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रदेश सरकारसँग सूचीकृत भएन कोशिका पर्यटकीय होटल शीर्षकको खबर पनि छ। त्यस्तै पोखरा विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान हुने शीर्षकको खबर पनि भित्र पृष्ठमा प्रकाशित छ।
2: अन्नपूर्ण पोस्ट दैनिकमा एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा देवचन्द्र भट्टले नुवाकोटबाट लेख्नुभएको खबर छापेको छ। भोटेकोशी बारीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि प्रभावितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज गतेसम्म 832 आश्रित थिए, तर एकै दिनमा 221 घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। विपद व्यवस्थापन प्राधिकरणले नगद राहत दिने र होल्डिङ सेन्टरमा बस्न नचाहनेहरूका लागि राहतको व्यवस्था गर्ने बताएपछि होल्डिङ सेन्टर छोड्नेहरूको संख्या बढ़िरहेको हो। भित्रीपन्नामा बाढ़ीले सड़क बगाएपछि कुहिँदै करोड़ौंको तरकारी शीर्षकमा हेमनाथ खतिवडाले रसुवाबाट लेख्नु भएको खबर छ। नेपाल चीन सीमानाकाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 साढे 6,00,000 सम्म लिएको थियो। अर्को खबर मलेसियाको FWCMS प्रकरण अन्तर्गत 25 म्यान पावर कम्पनीमाथि छानबिन शुरू भएको बारेमा पनि खबर छापिएको छ। अजबी पौडेलले यो खबर लेख्नु भएको हो। गोर्खापत्र दैनिकमा पाठ्यक्रम परिमार्जनमा सुझाव एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। शिक्षा विधेयकका लागि कार्यदल गठन गरिएको पनि खबर छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले 7 सदस्यीय मस्यौदा कार्यदल गठन गरेको हो। भित्री पन्नामा कृत्रिम जलाशयबाट सिंचाई सुविधा शीर्षकमा दाङबाट लेखिएको खबर छापिएको छ। हुम्लाबाट 2 करोड़को स्याउ निकासी भएको बारेमा पनि खबर छ। दक्षिणी हुम्लाबाट 2 करोड़ भन्दा बढ़ी मूल्यको स्याउ निकासी भएको हो। हालसम्म 2,16,00,000 रूपियाँ बराबरको स्याउ निकासी भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिनुभएको छ। तरकारीले पायो भाउ शीर्षकमा नेपालगंजबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकमा छापिएको छ। आर्थिक कारोबार दैनिकमा कार्बन व्यापार नियमावली संशोधन भएको, व्यापारमा कडाई, आयोजना अवधि 15 वर्ष पुर्याइएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर

0: किएको छ। प्रहरीको व्यावसायिक स्वायत्तता जोगाउने अडान र राजनैतिक नेतृत्वको आदेश कार्यान्वयन गर्नुपर्ने दबावका बीच कार्की हुनुहुन्छ। असहमति जनाउने, निर्णय रोक्न खोज्ने र लिखित आदेश माग्ने गरे पनि उहाँका अडान अन्ततः सम्झौतामै टुंगिने गरेको उल्लेख गरिएको छ। गौरव पोखरेलले यो खबर लेख्नु भएको हो। संविधान दिवस कार्यान्वयनको संकल्प संशोधनको बहस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। अन्तरिम आदेशको टुंगो नलाग्दासम्म संविधान संशोधनको बाटो रोकिन्छ कि रोकिँदैन शीर्षकमा कृष्ण बहाब र अजय सिंह महराले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावलीको नियम 140(11) सहित नियम 259 अर्को आदेश नभएसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएपछि अन्तिम आदेश नआएसम्म संविधान संशोधन प्रक्रिया के हुन्छ भन्ने प्रश्न खड़ा भएको उल्लेख गरिएको छ। भित्री पन्नामा ढुंगे बेत्रावती सड़क दलदल र भीरले ट्रयाक खोल्न कठिन शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बाढ़ी आएको 24 दिन बित्दा पनि रसुवा, नुवाकोट र धादिङ सदरमुकाम अझै सड़क सम्पर्कमा नजोडिएको उल्लेख गरिएको छ। ग्यास अभावले रेस्टुरेन्टका मेनू कटौती गरिएको, चिया पसलमै चिया नपाइएको बारेमा पनि प्रकृति दहाल र समर्पण श्रीले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रूसले युरोपेली संघका प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो प्रवेश निश्चित सूची व्यापक रूपमा विस्तार गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युरोपेली संघका संस्था सदस्य राष्ट्र तथा रूस विरोधी गतिविधिलाई समर्थन गर्ने केही युरोपेली राष्ट्रका प्रतिनिधिहरूलाई रूस प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरिएको हो। मन्त्रालयका अनुसार नयाँ सूचीमा युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने निर्णयमा संलग्न व्यक्ति, रूसको क्षेत्रीय अखण्डता कमजोर पार्ने गतिविधिमा संलग्न व्यक्ति, रूस विरूद्ध प्रतिबन्ध लगाउने प्रक्रियामा सहभागी व्यक्ति वा तेस्रो मुलुकसँग रूसको सम्बन्धमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिलाई समेत समावेश गरिने बताइएको छ। यता रूसले युक्रेनबाट गैर कानूनी रूपमा गाभेको दावी गरिरहेका क्षेत्रमा बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ। क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढ़ाएको यस कदमले युक्रेनले कड़ा विरोध गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रूसमाथि आर्थिक दबाव बढ़ाउने उद्देश्यले ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। कंग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानूनले रूसको ऊर्जा तथा रक्षा क्षेत्र, रूसी अधिकारी र मस्कोको प्रतिबन्ध छल्न प्रयोग हुने पानी जहाजलाई लक्षित गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। जापानको नागोया शहरमा भव्य समारोहका बीच 20 एसियन खेलकुद प्रतियोगिता एसियाडको हिजो उद्घाटन भएको छ। मिजुहो एथलेटिक्स संघशालामा जापानका सम्राट नारु हितोले उद्घाटन गर्नुभयो। समारोहमा जापानका राजपरिवारका सदस्यहरू मासाको प्रिन्स आकिशिनो उपस्थित हुनुहुन्थ्यो। यसैगरी 20 एसियाड आयोजक कमिटिका अध्यक्ष ओहोमुरा हिदेइकी, ओलम्पिक काउन्सिल अफ एसिया ओसिएका शेख बिन ओजन जो अन बिन अहमाद अल थानी लगायतको पनि उपस्थिति रहेको थियो। नेपालको यस पटक स्वर्ण पदकको आशा गरिएको खेल कराते पनि हो। यसमा पनि करातेमा 68 केजी तौलमाथि प्रतिस्पर्धा गर्ने एरिका गुरूङको खेल आइतबार आज छ। पछिल्लो संस्करणमा उहाँले ऐतिहासिक रूपमा नेपाललाई रजत दिलाउनु भएको थियो। नेपालले जापानको नागोया र आइची शहरमा शनिबारदेखि आधिकारिक रूपमा 20 एसियाली खेलकुद एसियाडमा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ। यही दुर्लभ लक्ष्य चुम्ने लक्ष्यका साथ नेपाली टोली जापानमा छ। यो अभियान 3 वर्षदेखि शुरू भएको थियो। नेपाल क्रिकेट संघ क्यानले शनिबार तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले आगामी 9 कार्तिकदेखि 5 मंगिरसम्म त्रिवे क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच हुने जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल कार्तिक 9 गते दिउँसो 4:30 बजे हुनेछ। पछिल्लो सिजनमा लुम्बिनीले लगातार दोस्रो पटक फाइनल स्थान बनाएको सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो। ज्ञानले दोस्रो संस्करण प्यारापेट सहित फ्लड लाइटमा आयोजना गरेको थियो। 2 संस्करण पूरा भइसक्दा एनपीएलमा डीआरएसको चर्चा पनि चलिरहेको छ। ज्ञानले दोस्रो संस्करणमै डीआरएस प्रविधि राख्ने कसरत गरेको थियो तर त्यो सम्भव भएन। यसपटक त्यो संस्करणमा डीएसआरको सम्भावना भएको ज्ञानले जनाएको छ।
1: पश्चिम नेपालका दर्शक खोज्दै निर्देशक निर्माताको निरन्तर भ्रमण र संवाद रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।

0: सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब पश्चिम नेपालमा चलचित्रको बजारको कुरा। नेपाली चलचित्रको बजार विस्तार हुँदै गएपछि कलाकार, निर्माता र निर्देशकको ध्यान पश्चिम नेपालतर्फ केन्द्रित हुन थालेको छ। चलचित्र प्रदर्शन अघि पछि प्रचार प्रसार र दर्शकसँग प्रत्यक्ष संवादका लागि निर्माण टोलीहरू नेपालगंज सहित पश्चिम नेपालका विभिन्न शहरमा पुग्न थालेका छन्। त्यही क्रममा काठमाडौँमा केन्द्रित हुँदै आएको चलचित्रको प्रिमियर यसपटक भने नेपालगंजबाटै गरिएको छ।
3: नेपालगंजमा अहिले दुईवटा सिनेमा हल सञ्चालनमा छन्। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेपछि नेपालगंज पश्चिम नेपालमा चलचित्र प्रदर्शनका लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै गएको चलचित्रका निर्माता र कलाकारको गतिविधिबाट भन्न सकिन्छ। असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र बा एक योद्धाको विशेष प्रदर्शनी नेपालगंजमा गरिएको छ।
4: नमस्ते नेपालगंज।
3: चलचित्रको नियमित प्रदर्शन अघि विशेष प्रदर्शन गर्ने र दर्शकहरू पनि विशेष व्यक्तित्व रहने अभ्यास सामान्यतया काठमाडौँमा देखिन्थ्यो, तर पश्चिम नेपालका दर्शकले नेपाली चलचित्रलाई दिएको माया र साथका कारण पनि नेपालगंजमा आफूहरू आएको निर्देशक तथा चर्चित संगीतकर्मी हरि लम्साल बताउनुहुन्छ।
5: नेपालगंजका दर्शकहरू नेपाली चलचित्रलाई एकदमै अगाध माया गर्नुहुन्छ भनेर सुनेको थिए। वास्तवमा यो खाले माया सदैव नेपाली चलचित्रले पाइरहोस्। अझ खुसीको कुरा, यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
3: नयाँ नेपाली चलचित्र प्रदर्शन अघि र पछि पनि प्रचार प्रसारका लागि कलाकार, निर्माता तथा निर्देशकको टोली नेपालगंज, दाङ, धनगढ़ी लगायतका पश्चिम नेपालका शहरमा अनिवार्य रूपमा पुग्ने गरेका छन्। कलाकार दिव्यदीप पन्त।
6: धेरै जस्तो प्रिमियरहरू, यस्तो शोहरू काठमाडौँमै सीमित भइराखेको छन्। नेपाली चलचित्रलाई काठमाडौँ बाहिर यस्ता इभेन्टहरू स्पेसली आइराख्न एकदमै जरुरी छ, दर्शकसँग जोड्न जरुरी छ।
3: बाँकेमा, धनगढ़ीमा र दाङमा सिनेमा घर छन्। अभिनेत्री सुहाना थापा पश्चिम नेपालका दर्शकको माया बिर्सन नसकिने बताउनुहुन्छ।
7: गर्व फिल भइरहेको छ किनभने र यही आएर हजुरहरूसँग बसेर हेर्न पाउँदाखेरि आई एम भेरी ग्रेटफुल एन्ड भेरी अनर्ड।
3: काठमाडौँ उपत्यका बाहिर नेपालगंजमा चलचित्रको भव्य प्रिमियर हुनु सकारात्मक र उत्साहजनक रहेको चलचित्र हल सञ्चालक बताउँछन्। नेपालगंज सिने रोयलका सीईओ रितेश श्रेष्ठ।
8: राम्रो मौका पनि हो हाम्रो आफ्नो ठाउँलाई प्रस्तुत गर्न। हामी पनि छौँ बाहिर, भ्यालीभन्दा बाहिर चाहिँ यसरी नेपालगंज भएको छैन, यो चाहिँ पहिलो भएको हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्णबहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन। हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ। व्यापार हिसाबले पनि एकदमै राम्रो छ। धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
3: नेपालगंजमा चलचित्र हेर्न सुर्खेत, बर्दिया लगायतका क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत दर्शक आउने गरेका छन्। निशु जोशी, CIN रेडियो कृष्ण सारे फिल्म नेपालगंज बाँके।
2: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रूगाखोकी र ज्वरो, सड़क बगाएपछि कुहिँदे करोटौंको तरकारी। पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
2: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,000 भन्दा बढ़ी ओडामा अधिवेशन। एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
9: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित। कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष।
2: रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै। युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन। अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयक ल्याउँदै।
9: र जापानमा शुरू विश्व एसियाली खेलकुदमा कराँतेतर्फ आज एरिका गुरूङले खेल्दै। तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले कोत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रिमा विश्वकर्मा, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न सामाजिक सञ्जालमा समाचार वाचन गर्दै हरेक दिन जस्तो राख्ने गरिएको थियो, यद्यपि पछिल्लो समयमा त्यो केही रोकिएको जस्तो देखिन्छ। र ग्रे जोनको रिपोर्ट पनि निकै चर्चा छ। यसबारेमा राष्ट्रपा सभापतिदेखि सांसदहरूलाई समेत पत्रकारले पटक पटक प्रश्न सोध्दै आएका छनृ
10: यहाँ एउटा खुल्ला स्थान जस्तो देखिएको छ जहाँ राष्ट्रपा सभापति लामिछाने बाहिर निस्कदै गर्दा त्यहाँ पत्रकारहरूले बाटोमै रोकेका छन्। ग्रे जोनको रिपोर्टको बारेमा के हो भन्ने बारेमा सोधेको जस्तो देखिन्छ र सभापति लामिछाने जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, रिमाले वाचन नगरेको समाचार कसरी साँचो हुन्छ त? मलाई यो केही पनि थाहा छैन।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावा हुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश
3: रंग बहार
4: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: वर्जर पेन
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692065998।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
9: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
10: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगा
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93।

0: कपासु दो गोलन्जोर गाउँपालिका तीन ग्वालटार सिन्धुली।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 ले दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखा, स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र पूर्वाधार तथा विपद व्यवस्थापन शाखाका शाखा प्रमुखहरूले प्रस्तुत गर्नुभएको एक वर्षभरिको प्रगति विवरणलाई नै स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब हामी सामाजिक विकास समिति अन्तर्गतका शाखाहरूमा जान्छौ। सबैभन्दा पहिले शिक्षा, युवा तथा खेलकुद विकास शाखाको कार्यक्रम प्रस्तुतिका लागि वरिष्ठ विद्यालय निरीक्षक सत्य राम सिंह खडालज्यू।
3: अहिले चाहिँ शिक्षा, युवा तथा खेलकुद शाखाले गत अब 82-83 कार्यक्रमलाई चाहिँ यहाँ संक्षिप्त रूपमा राख्ने चाहिँ अनुमति चाहन्छु। यो कार्यक्रमको खास उद्देश्य चाहिँ, यो प्रस्तुतिकरणको उद्देश्य चाहिँ हाम्रो वस्तुस्थिति, शैक्षिक वस्तुस्थितिको विषयमा छ। त्यसपछि सङ्घ प्रदेशको कार्यक्रम र त्यसको प्रगतिको विषय सम्बन्धमा छ। त्यसपछि स्थानीय तह मार्फत भएका शैक्षिक कार्यक्रमहरूको विषयमा छ। त्यसपछि कसरी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिन्छ, ती कुराहरू छन्। र गत अबको आबको कार्ययोजना पनि म यो प्रस्तुतिमा राख्न चाहन्छु। शैक्षिक परिचयमा चाहिँ हाम्रो 49 सामुदायिक विद्यालय छ, 10 सामुदायिक सिकाइ केन्द्र, 2 स्नातक चलेको हाम्रो क्याम्पस छ। त्यसै गरी हाम्रो 82 डाटाको राखेको मैले, करिब 4018 बाल विकास सहित थिए। हाम्रा शिक्षक दरबन्दी चाहिँ करिब 309 थिए। अब भवन पूर्वाधार सबै विद्यालयमा छ। बढ्दो सहरीकरणका बीच विद्यार्थी संख्या घट्दै गएको अवस्था छ। त्यसै गरी अब स्थानीय तहको मातहतमा भइसकेपछि हामीले चाहिँ विद्यालय समायोजन, दरबन्दी मिलान लगायत खेलकुदका अतिरिक्त क्रियाकलाप, अनुगमन, सुपरिवेक्षण, शिक्षक तालिम, विद्यालय कार्य सम्पादन लगायतका विद्यालय प्रशासनसँग सम्बन्धित कामहरू हामीले गर्दै आएका छौँ। अब यो चाहिँ हाम्रो खास गरी शिक्षा, युवा तथा खेलकुद शाखाले यो वार्षिक रूपमा गरेको काम। हामी दरबन्दीमा 2 छौँ कार्यरत। हाम्रो शिक्षा, युवा तथा खेलकुद शाखामा खेलकुद विकास समिति र हाम्रो मुख्य गरी गाउँ शिक्षा, नगर शिक्षा समिति हुनु मात्रै गाउँ शिक्षा समिति भन्छ। हाम्रो बैठक सङ्ख्या त्यहाँ उल्लेख भएको छ, 8 बसेको। अन्य बैठकहरू हाम्रो 31 बसेको। विभिन्न समितिहरू छन्। हाम्रो प्रह बैठक, समीक्षा कार्यक्रमहरू 4 भएको छ। विद्यार्थी भर्ना हाम्रो 3602 थियो, यो चाहिँ वैशाखको रेकर्ड हो। हाम्रो शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन हाम्रो 133 मूल्याङ्कन भयो। हाम्रो निकासा प्रक्रिया त्रैमासिक छ। गैर सरकारी संस्था चाहिँ सेतो गुराँस, RBPW, हिमालयन नवी सभा भएर 3 संस्थाहरूले शिक्षामा काम गरिरहेका छन्। अब तालिम तथा अन्तर्क्रिया कार्यक्रम करिब 7 कार्यक्रम भएको रहेछ। विद्यालय सुपरिवेक्षण 12 विद्यालयमा चाहिँ यो 82 आवामा पुगेको रहेछ। शैक्षिक सामग्री वितरणमा चाहिँ हाम्रो डिस्पोजल मेसिनका कुराहरू वितरण भएको रहेछ। त्यसै गरी अब छात्रवृत्तिमा 21 पाएको छ। कक्षा डेकोरेसन हाम्रो सेतो गुराँसले 37 विद्यालयमा कक्षा 1-3 क्लास डेकोरेसन गरिदिएको छ। भौतिक पूर्वाधारतर्फको घेराबार 9 विद्यालयमा सेतो गुराँसले गरेको छ। हाम्रो पालिकाको पनि साझेदारी छ। विद्यालय सुधार योजना या साहित्यहरू विवरण चाहिँ विद्यालयले बनाउने गर्दछन्। त्यसको विवरण छ हाम्रो करिब सर्पद्यस ल्याउने विद्यालयहरू 3 विद्यालय सम्मान पुरस्कार दिएको रहेछ। शाखागत प्रगति प्रतिवेदन चाहिँ हामी वार्षिक रूपमा वेबसाइटमा पनि राखेका छौँ, हामीले स्थिति प्रतिवेदन हेर्न सक्नुहुन्छ। त्यसै गरी रनिङ सिलमा चाहिँ हाम्रो माविका विद्यालयहरूबाट सञ्चालन हुन्छ, जिल्ला स्तरीयमा सहभागी नभएको कक्षा 8 नतिजामा चाहिँ 316 309 उत्तीर्ण भएको पहिलो पटकमा, कक्षा 10 सी परीक्षामा 260 228 चाहिँ हामीले नतिजा निकालेका छौँ, जुन चाहिँ एकदमै राम्रो छ, 90% भन्दा माथि चाहिँ सिकाइ उपलब्धि छ। सङ्ख्यात्मक विवरण अघि भने जस्तै आधारभूत विद्यालय 36 मावि 13 सिकाइ केन्द्र 10 प्राविधिक शिक्षालय चलेको हाम्रो एउटा सञ्चालित क्याम्पस चाहिँ 2 अनि हाम्रा बोर्डिङहरू निजी संस्था चाहिँ 2 रहेका छन्। अब यो चाहिँ पहरू र स्कुलको विवरण हो, यसलाई अब यो वेबसाइटमा पनि छ यो विवरणको रूपमा। अर्को चाहिँ हाम्रो सिकाइ केन्द्रको विवरण हो, यो चाहिँ हाम्रो 10 सिकाइ केन्द्रको। त्यसै गरी अब अर्को चाहिँ हाम्रो दरबन्दी र विद्यार्थी सङ्ख्याको निकालिएको छ। यसमा चाहिँ हाम्रो चाहिँ इसिडीमा चाहिँ 58 काम गर्ने छन् बच्चा, 541 यो 82 1-5 चाहिँ 171 काम गर्छन् टिचरहरू, 1481 छन्। आधारभूत त 6-8 चाहिँ हाम्रो 59 छन्, नगर अनुदान 4 छन्, 961 चाहिँ बच्चाहरू छन्। माध्यमिक तह 9-10 चाहिँ 65 शिक्षकहरू छन्, 11 चाहिँ हाम्रो नगर अनुदानबाट छन्। त्यसै गरी 595 बच्चाहरू छन्। 11-12 चाहिँ 14 चाहिँ हाम्रो शिक्षकहरू छन्। त्यसै गरी हाम्रो 440 छन्। यो रेकर्ड चाहिँ मैले यहाँ प्रस्तुत गरेँ, यो दरबन्दीगत विद्यालयको दरबन्दी हो, यो हाम्रो वेबसाइटमा पनि यहाँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ अब चाहिँ भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनमा शिक्षामा चाहिँ स्थानीय तह मार्फत सङ्घ प्रदेश मार्फत चाहिँ करिब 23.65 करोड 21.55 करोड खर्च भएको छ सशस्त्र बजेट। यसमा तलब भत्ता दिवा खाजा पाठ्य पुस्तक लगायतका कुराहरूमा यो भनेको 91.12% खर्च भएको छ हाम्रो वित्तीय प्रगति। यसमा भौतिक प्रगति चाहिँ 100% भन्नुपर्छ, किन भन्दा जतिलाई तलब खुवाउनुपर्ने पाइयो होइन, जे कार्यक्रम गर्नुपर्ने गरियो, स्थानीय तह मार्फत पनि कार्यक्रम भएको 1 करोड 36 लाखमा चाहिँ हामीले चाहिँ करिब कार्यक्रमको मात्रै हो यो 74% छ, 1 करोड 11 लाख जति हाम्रो खर्च भएको छ, 1 करोड 1 लाख। त्यसै गरी यो चाहिँ हाम्रो शीर्षक वाइज कुनमा कति खर्च भयो भनेर यो स्थानीय तहबाट 74.33% चाहिँ यो चाहिँ स्थानीय तह हाम्रो नगरपालिकाबाट कार्यक्रमहरूको खर्चको विवरण वित्तीय प्रतिवेदन भौतिक प्रगति चाहिँ देखाइएको छ। यो चाहिँ हाम्रो सशस्त्र कार्यक्रमहरूको, यो चाहिँ तलब भत्ता दिवा खाजा यी सबै कुरा गरेर लगभग त्यसरी दिएका छ। अब मुख्य मुख्य कार्यक्रमहरूमा चाहिँ हाम्रो स्थानीय पाठ्यक्रम परिमार्जन भएको छ, नगर शिक्षक अनुदानको कार्यक्रम चलिरहेको छ, विद्यालय सञ्चालन अनुदान चाहिँ 100% थियो, यसपालिबाट चाहिँ हाम्रो माथिबाटै राम्रो बजेट आएको हुनाले यो छैन, सी परीक्षामा ल्याउनेलाई सम्मान कार्यक्रम भइहाल्यो, आधारभूत 1-5 विषयगत तालिमहरू चलाइएको रहेछ, कक्षा 5-8 परीक्षा चलाइयो, प्रति विद्यार्थी लागतमा आधारमा सिकाइ सामग्री यी विद्यालयलाई दिने कुराहरू निकासाका कुराहरू भए। त्यसै गरी शैक्षिक छात्रवृत्ति कार्यक्रम, एकीकृत शैक्षिक सूचना प्रणाली इमिस सम्बन्धी तालिम, विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी कार्य सम्बन्ध मूल्याङ्कन गर्ने गराउने काम भयो, कार्यक्रमहरूको अनुगमन कार्यक्रम फर्चोट लगायतका कार्यक्रम भए, अनि खेलकुदका कार्यक्रम सञ्चालन भए, अभिभावक सिकाइ मेला सञ्चालन भयो, टुडी खेल मैदान विस्तार भएको रहेछ, सुत्केरी सट्टा शिक्षक पनि व्यवस्थापन भएको छ नगरपालिकाबाट, कस्टमाइज तालिम आइसिटी तालिम दिवा खाजा प्रारूप कार्यान्वयन भएको छ हाम्रो विद्यालयबाटै, अब खाजा कार्यक्रम विद्यालयले नै खाना बनाएर उनीहरूलाई खुवाउने यो साउनबाट हाम्रो लागू भएको छ र यो कार्यक्रम थियो। सी विकास तालिम भएको छ, प्रविभ्यास अन्तर्क्रिया भएको छ, शिक्षक मेन्टरिङ लगायतका कार्यक्रम त्रैमासिक निकास भएको छ शिक्षा तथा खेलकुद शाखाबाट। अन्य गैर सरकारी संस्थाहरूको कुरा गर्दा हाम्रो कम्युनिटी हेल्थ एजुकेसन एन्ड स्किल डेभलपमेन्ट प्रोजेक्ट भन्ने कार्यक्रम चाहिँ सेतो ग्राफले चलाइरहेको छ, अलिक ठुलो कार्यक्रम यो, अभिभावक शिक्षा कार्यक्रम चलाउँछ, कक्षा 1-3 शिक्षकहरूलाई प्रवधिकरण दिन्छ, बाल विकास सहकर्तालाई 8 दिवसीय तालिम चलाइसकेका छ, प्रत्येक वडामा 1-1 मेन्टरको व्यवस्था भई प्रारम्भिक बाल विकास सहकर्तालाई शिक्षण सहजीकरण गर्ने काम भएको छ, अनि अर्को चाहिँ कक्षा डेकोरेसनको कामहरू पनि भएको छ। समस्या चुनौतीहरूमा चाहिँ निकै धेरै नै छन्। अब यो कसरी बच्चा टिकाउने, विद्यार्थी भन्दैछन्, विद्यालय सुधार योजना लगायतका कुराहरू बनाउन त्यसरी अगाडि जाँदै गरौँ। अब यो भ्याली नजिकको जिल्ला भएको हुनाले विद्यार्थी संख्या निकै घट्दै गएको अवस्था छ। सर अगाडि बढाउँदै जानु, यहाँहरूले देख्न सक्नुहुन्छ प्रविधिको पहुँचमा हाम्रो सरहरू पुरानो ढाँचाका हुनुहुन्छ, नयाँ ढाँचामा ल्याउन गाह्रो भएको छ। पाठ्यक्रम एकातिर छ, शिक्षकहरूको चाहिँ त्यो खालको उसमा गइसके अवस्था छैन। यसले गर्दा अबको केही दशक चाहिँ मलाई लाग्छ यस्तै किसिमले चल्छ होला, किन भन्दा 60 वर्ष त पुर्याउनु पर्यो सरहरूको। त्यो कारण छ शैक्षिक योजना, विद्यालय अनुगमन, शिक्षकको पेसागत विकास यी लगायतका कुराहरूमा चाहिँ थोत्थोरै समस्या छन्। यसलाई चाहिँ प्रभावकारी कार्यान्वयन गर्न रामेछाप नगरपालिकाले काम गरिरहेको छ। अब धेरै माथिल्लो तहमा विशेष शिक्षक अभाव पनि छ, होइन? अब हामीले मेन नसकेको विद्यालय समाजमा दरबन्दी, हाम्रा दरबन्दी धेरै छन्, विद्यार्थी संख्या कम हुँदै गएका छन्। यसलाई चाहिँ कसरी मिलाउने भन्ने कुरामा चाहिँ प्राय स्थानीय तह पछाडि परेका छन्। यावत समस्याहरू छन्, यो फोटोहरू भइहाल्यो हाम्रो कार्यक्रमको। यसपछि चाहिँ म थोरै अब भावी, अब 83-84 अब एक महिनै गइसक्यो अबको, यसमा चाहिँ हाम्रो शिक्षा युवा तथा खेलकुद शाखाको कार्ययोजनाको विषयमा राख्छु। यसमा चाहिँ हामीले बजेट कसरी कार्यान्वयन गर्ने, कुन हाम्रो यो कुन महिनामा कुन कार्यक्रम छ भन्ने कुरा, अनि कति बजेट छ र यसलाई प्रभावकारी कार्यान्वयन गर्न के छ भन्ने कुराहरू यसमा देखाइएको थियो। यो कार्ययोजना छ शिक्षा युवा तथा खेलकुद शाखा, यो स्वीकृत भइसकेको छ शिक्षा समितिको बैठकबाट। हाम्रो यो चाहिँ सुरुमा चाहिँ यो चाहिँ नगरपालिकाबाट भएको बजेट, अब 83-84 लागि यस्तो छ बजेटको कार्यक्रम। टोटल गरेर शिक्षामा तालु सबै तलब भत्ता सबै गरेर करिब 2,87,68,000 बजेट चाहिँ नगरपालिकाले तलब भत्ता लगायत कार्यक्रमहरूमा गरेको छ। यसै गरी खेलकुदतर्फ 20 लाख भएको छ। जम्मै गर्दा 3,07,68,000 बजेट चाहिँ 83-84 शिक्षा युवा तथा खेलकुद शाखाले शाखाबाट कार्यान्वयन गर्छ। अर्को चाहिँ हाम्रो सशस्त्र कार्यक्रमहरू पनि थुप्रो कार्यक्रमहरू छन्। यो कार्यक्रमहरूको टोटल बजेट अझै तल जान्छ। सङ्घ प्रदेशको कार्यक्रममा करिब 25,80,00,000 जति बजेट चाहिँ हाम्रो शिक्षा युवा तथा खेलकुद शाखामा छ। अब यो कार्ययोजना चाहिँ हामीले नियमित गर्ने, कहिले गर्ने, कुन कुन महिनामा गर्ने भन्ने कुरा यसरी स्पष्ट पारेका छौँ। यो शिक्षा समितिमा छलफल गरेर स्वीकृत भएको कार्यक्रम छ। यो चाहिँ हाम्रो नगरको हो। त्यसै गरी शाखाले मात्रै गर्ने कार्यक्रमहरू प्लस विद्यालयलाई निकासा दिने कार्यक्रमहरूको पनि कार्ययोजना छ। यो चाहिँ हाम्रो टिचरहरूको तलब लगायतका कहिले के जान्छ, के हुन्, आधार सूचक के हुन्, सबै कुराहरू यसमा प्रस्तुत भएको छ। यो एक पढेर अहिले साध्य हुँदैन होला सायद, यहाँहरूले वेबसाइटमा पनि राखेका छौँ। अर्को चाहिँ यसमा चाहिँ खरिद योजना पनि, हामीले खरिद गर्ने कुराहरू कहिले के गर्छौँ भन्ने कुराहरू पनि यो 83 चाहिँ कार्यान्वयन योजना छ। मैले यो संक्षिप्त, यो समयको पाबन्दीका कारण मैले यो संक्षिप्त प्रस्तुति यही समापन गरेँ। हस्, नमस्कार।
4: धन्यवाद वरिष्ठ विद्यालय निरीक्षक श्री राम सिंह दलालज्यू। यसपछिको प्रस्तुतिका लागि स्वास्थ्य शाखा प्रमुख विष्णु अधिकारीज्यू।
5: नगरपालिकाले यस आर्थिक वर्षमा जम्मा 91 जना क्यान्सर, किडनी र स्पाइनल इन्जुरी भएका बिरामीहरूको लागि मासिक रूप 5,000 उपचार खर्च वितरण गर्ने क्रममा 48,55,000 वितरण गरेको छ। त्यसै गरी नगरपालिकाभित्र रहेका अस्पतालमा रोग प्रमाणित भएका वीरदोहीहरू, खास गरी 8 प्रकारका रोगला रोगहरू भएका बिरामीहरूलाई निर्णय गरेर पाउने क्रममा 58 जना बिरामीहरूलाई निर्णय गरेर पाएको छ, जसमध्ये सबैभन्दा बढी क्यान्सरका छन् भने अन्य बिरामीहरू पनि छन्। त्यसै गरी आर्थिक वर्ष 82-83 नगरपालिकाले सञ्चालन गरेको विभिन्न शिविरहरूमध्ये प्रजनन तथा स्वास्थ्य शिविरमा जम्मा 600 जना सेवा दिएका छन्, जसमध्ये 88 जना चाहिँ गर्भवती महिलाहरूको निशुल्क भेटसे गरेको थियो भने 388 जना अन्य महिलाहरूको पनि यसरी भेटसे गरेको थियो। त्यस्तै गरी सोही शिविरमा जम्मा 291 जना चाहिँ महिलाहरूको पार्टीहरूको क्यान्सर स्क्रिनिङ गरेको थियो। त्यसै गरी अर्को महत्त्वपूर्ण काम भनेको नगरपालिकाले यस गएको आर्थिक वर्षमा भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा र यस गरेको आयोजनामा महिलाहरूको लागि क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो, जसमा 229 जना सेवाग्राही महिलाहरूले सेवा दिनुभएको थियो, जसमध्ये 79 जना महिलाहरूको स्तन प्याप स्मियर गरेको थियो भने 116 जनाको चाहिँ स्तन परीक्षण तथा 14 जनाको भिडेक्सा गरेको थियो, जसमा त्यसको प्रतिवेदन अनुसार कुनै पनि महिलाहरूलाई क्यान्सरको सम्भावना देखेको थिएन। त्यसै गरी माघ महिनामा सञ्चालित नर्सरी रुबरको एक महिना निश्चित स्टुडेन्ट शिविरमा जम्मा 90 वटाहरूमा 1974 जना सेवग्राहीहरूको सन्तान प्रसन्न गरेको छ। त्यसै गरी मङ्सिर महिनामा सञ्चालित विभिन्न शिविरहरूमा चाहिँ नै जम्मा 1103 जना सेवग्राही सेवाएका छन्। त्यसै गरी माघ महिना सञ्चालित कार्यक्रम अनुसार विद्यालयमा शिविरहरूलाई एसटिभी खोप अभियानको क्रममा चाहिँ जम्मा पालिकामा रहेका 10-19 वर्ष शिशुहरूमध्ये 146 जनालाई चाहिँ उक्त खोप लगाएको थियो भने जसको प्रगति 79.34% रहेको छ। त्यसै गरी मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण अन्तर्गत श्रावणदेखि जेठ महिनासम्ममा 3128 जनाको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसै गरी यस आर्थिक वर्षमा चाहिँ रामेश्वर नगरपालिकाले क्षयरोग पहिचानको लागि वार्ड नम्बर 2 र 5 रहेको स्वास्थ्य संस्थामा जेठ महिनामा चाहिँ शिविर गरेको थियो जसमा 325 जना सेवग्राहीहरूले रुक्त सेवा लिएका थिए भने 89 जना सन्तास्पद बेमीहरूको क्षयरोगको के अरे प्रकार परीक्षणको लागि राष्ट्रिय क्षयरोग केन्द्रमा परीक्षणलाई पठाएको थियो र जसको नतिजा सबैको क्षयरोग नभएको प्रमाणित भएको छ। यति भन्दै मेरो प्रस्तुति अन्त्य गर्न चाहन्छु। धन्यवाद।
2: विष्णुबहादुर कार्कीज्यू जनस्वास्थ्य प्रमुख, यसपछिको प्रस्तुति महिला तथा बालबालिका शाखाको रहनेछ। म प्रस्तुतिका लागि टेकाराम चौधरीज्यू अनुरोध गर्दछु।
6: आर्थिक वर्ष 2082-83 महिला तथा बालबालिका शाखामा छुट्याएका बजेटमा उक्त शाखाले कति खर्च गर्यो र कति चाहिँ गर्न बाँकी रह्यो त्यसमा चाहिँ समीक्षा हामीले म तपाईँहरूकोमा त्यो समीक्षा प्रस्तुत गर्न चाहन्छु। हाम्रो नगर बागमती नगर घोषणा भए पनि उक्त महिला तथा बालबालिका शाखाबाट अपेक्षित उपलब्धि चाहिँ हुन सकेन किनकि उक्त शाखाबाट एकैचोटि मेम्बर सरह भएर जानुभयो र हामी दुईजना नयाँ उक्त शाखामा आइसकेपछि हामीले आशा अनुसारको कार्यक्रमहरू सञ्चालन गर्न सकेनौँ। हामी एउटा सुरुमा उक्त शाखामा 26-27% कार्यक्रमहरू सम्पन्न भएको थियो र अहिले चाहिँ यो असार मसानसम्म हामीले चाहिँ 65-66% कार्यक्रम चाहिँ सम्पन्न गर्न सफल भएका थियौँ। त्यसमा सम्पन्न भएको कार्यक्रमहरू राष्ट्रिय म्यामोले जो अगाडि बस्नुभएको थियो म्यामोले चाहिँ गर्नुभएको कार्यक्रम र हामीले गरेको कार्यक्रममा चाहिँ समग्र रूपमा राष्ट्रिय बाल दिवस 2082 सन्दर्भमा माध्यमिक विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिता विज्ञान प्रदर्शनी र आधारभूत विद्यालय स्तर हाजिर प्रतियोगिता सम्पन्न गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्ग परिचय पत्र हालसम्म 370 जनाको अध्यावधिक गरिएको छ। यसमा वडा वाइज चाहिँ समग्र रूपमा रहेको छ। लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियान 2082 सन्दर्भमा विभिन्न सचेतनामूलक कार्यक्रम साथ सम्पन्न गरिएको छ। सबै वडामा रहेका वडा स्तरीय बाल समूह नगर स्तरीय बाल सञ्जालबीच बाल सञ्जालले आगामी दिनमा कस्ता भूमिका खेल्न सक्छ भन्ने विषयमा अन्तर्क्रिया सम्पन्न भएको छ। गत आर्थिक वर्षमा 2182 जना र यस आर्थिक वर्षमा 175 गरी कुल 2357 जनाको ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ र वडा वाइज देहा बमोजिम गरेको छ र टोटलमा 2357 जना रहेको छ। कुल अघिल्लो आर्थिक वर्षसम्मको कुल ज्येष्ठ नागरिक वितरण र यस आर्थिक वर्षको कुल ज्येष्ठ नागरिक वितरण गरे सबैबाट 2357 जना रहेको छ। त्यसै गरी बालमृत्यु दिगोपना र सुनिश्चितताका लागि कार्यपालिका र नगर बाल सञ्जालबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सबै वडाका बाल समूहबाट 3 जना बाल सहजकर्ता र नगर बाल सञ्जालय क्षमता विकासका लागि फाइल व्यवस्थापन भित्ति पत्रिका प्रकाशन मनोविमर्श तालिम 3 दिने सञ्चालन गरिएको छ। विभिन्न समितिको बैठक व्यवस्थापन नगर बाल नीति समिति बाल अधिकार समिति सहजीकरण समिति बाल सञ्जाल नगर बाल सञ्जाल अपाङ्ग समितिको बैठक प्रत्येक महिनाको अन्त्यमा हुने गरिएको छ। बालमूलमा विहीन 3 जना बालबालिकाहरूका लागि मासिक 2000 को दरले वितरण गरिएको छ। 13 वटा माध्यमिक विद्यालयबाट 26 जना किशोरीहरू र 1 जना माली स्तरका शिक्षक गरी 39 जना बाल सञ्जाल सहितलाई 3 दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ। बालमृत्यु सिकाइ केन्द्र व्यवस्थापनको लागि 11 वटा ऱ्याक 2 वटा टेबल ल्यापटप प्रोजेक्टर पिन खरिद गरिएको छ। बाल वस्तुगत वितरण तयारी तथा 150 थान सफाई गरिएको छ। बालबालिका स्थानीय शासन अवलम्बन कार्यान्वयन घोषणा तथा दिगो पलाका लागि लैङ्गिक हिंसा न्यूनीकरण तथा मानव बेचबिखन नियन्त्रण र अपाङ्ग परिचय पत्र वितरणका लागि वडा स्तरीय विभिन्न सञ्जाल र समिति बैठक व्यवस्थापन भएको छ। लैङ्गिक उत्तरदायित्व उत्तरदायी बजेट परीक्षण कार्य सम्पन्न गरिएको छ। आश्रममा आश्रित चारजना महिला एकजना बालबालिकालाई वार्षिक रकम जारी गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम सम्पन्न गरिएको छ। दलित समुदाय उत्थान कार्यक्रम अन्तर्गत पञ्चेबाजा खरिद सात र आठ वडाका दलित समुदायलाई हस्तान्तरण गरिएको छ। वडा एक दुई तिनका आधारभूत विद्यालयमा अध्ययनरत असहाय बालबालिका शैक्षिक सामग्री वितरण गरिएको छ। नगर बाल सञ्जालले बाल विवाह बाल हिंसा विरुद्ध सडक नाटक माइकिङ पर्चा पम्पलेटद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। तेह्रवटा माध्यमिक विद्यालयमा वडा नम्बर आठमा बाल मैत्री सिकाइ स्रोत केन्द्र निर्माण कार्य सम्पन्न भएको छ। रामेश्वर नगरपालिकाको 2082/81 गते सिएफएलजी घोषणा गरिएको छ। महिला पुरुष विकास तालिम एलजिटीसँग साझेदारी सञ्चालन गरिएको छ। बाल उद्यान निर्माण गरिएको छ। यति कार्यक्रम चाहिँ सम्पन्न गरिएको छ जसमा महिला तथा बालबालिका शाखालाई 2082/83 विनियोजित रकम 87 लाख रहेको थियो। माथिबाट उल्लेखित कार्यक्रममा 51 लाख खर्च भएको छ। 65.64% रहेको छ। बागमती प्रदेश सरकारबाट प्राप्त सशक्त अनुदान 3,96,000 3,71,493% खर्च गरिएको छ र माथि उल्लेखित माथिका कार्यक्रममा न्याय बमोजिमको रकम र खर्च विनियोजन चाहिँ यसरी रहेको छ। यो चाहिँ मैले सशक्तमा एकमुष्टमा 91,96,000 रहेको थियो जसमा चाहिँ 55,184,288 खर्च भएको रहेको छ। हस्त धन्यवाद।
7: हाम्रो महिला तथा बालबालिका शाखामा सहायक पार्षद तहमा कार्यरत हुनुहुन्छ टिका चौधरी सर। रामेछाप नगरको समग्र पूर्वाधार विकासका कार्यक्रमहरू प्रस्तुत गर्नुहुन्छ। उहाँले हाम्रो विपद अन्तर्गत भएका कार्यक्रमहरू पनि प्रस्तुत गर्नुहुन्छ। उहाँ विपदको फोकल पोइन्ट हुनुहुन्छ। इन्जिनियर सुमन अधिकारीज्यू, म उहाँलाई पूर्वाधार तथा विपद समेतको कार्यक्रम प्रस्तुतिका लागि अनुरोध गर्दछु।
8: योजना अनुगमन तथा मूल्याङ्कन भौतिक पूर्वाधार र विपद व्यवस्थापन शाखाले गरेका कामहरूको वार्षिक समीक्षा म प्रस्तुत गर्न चाहन्छु। शाखाको कार्य विवरण, नगरपालिकाको वार्षिक नीति योजना तथा कार्यक्रम तर्जुमा र कार्यक्रम सहयोग गर्ने कार्यक्रममा, नगरपालिकाको वार्षिक स्वीकृत योजनाको कार्यान्वयन गर्ने, नगरपालिकामा सञ्चालित योजनाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक सुझाव दिने, भवन निर्माणका लागि नक्सा लगायत लागत अनुमान तयार गरी आवश्यक सुझाव दिने, योजनाको फरफारक तथा भुक्तानीको लागि आवश्यक कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने, नगरपालिकाबाट गठित विभिन्न समिति उपसमितिमा रहेर काम गर्ने, नगर प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकारीको प्रत्यक्ष निर्देशनमा तोकिएका बमोजिमका अन्य कार्यहरू गर्ने, अन्य शाखाको कार्य सञ्चालनमा सहयोग गर्ने आदि। हाम्रो यस 82/83 ठेक्का अन्तर्गत सञ्चालन भएका 16 योजनाहरू रहेका छन्। जसमध्ये निर्माण कार्य सम्पन्न भएको 3 सम्पन्न भएर भुक्तानी बाँकी एउटा छ। बाँकी चाहिँ म्याथअप गरी भुक्तानी काम भइरहेको छ, म्याथअप गरिएको छ, भुक्तानी पनि बाँकी नै छ। नगर स्तरीय योजनाहरू चाहिँ हाम्रो 52 छन्। 52 योजनामध्ये 33 उपभोक्ता समिति मार्फत गरिएको छ, 9 ठेक्का मार्फत र कोटेसन मार्फत 10 सम्पन्न भइसकेको योजनाहरू र भुक्तानी पनि भइसकेको छ। हाम्रो संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम सशक्त अनुदानतर्फ 2 छ, मानेडाँडा बुद्ध चौकदेखि पोटले हुँदै जन्तरे टोलसम्म सड़क स्तर उन्नति र लामसेती फलाटेबेसी झोलुङ्गे पुल, यो दुईटै हाम्रो सम्पन्न भई भुक्तानी पनि भइसकेको छ। प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सशक्त अनुदानतर्फ 3 योजना छ, यो 3 योजना सम्पन्न भई उपभोक्ता समिति मार्फत सम्पन्न भएको छ र उपभोक्ता समितिलाई भुक्तानी पनि भइसकेको छ। सड़क बोर्डको साझेदारीमा 2 योजना छ, भीमेश्वर आदि ल्याङलेन भीमसेन स्थान मन्दिर सड़क स्तर उन्नति र च्यासको सिमल भन्ज्याङ सड़क स्तर उन्नति, यो दुईटै उपभोक्ता समिति मार्फत सम्पन्न भई भुक्तानी पनि भइसक्यो, भुक्तानी चाहिँ बाँकी छ, उपभोक्ता समितिमा पनि सम्पन्न भइसकेको छ। स्थानीय पूर्वाधार विकास विभागको गुम्बा पुनर्निर्माण कार्यक्रम अन्तर्गत निमा बौद्ध गुम्बा चाहिँ यो निर्माण भई उपभोक्ता समितिबाट भुक्तानी पनि सम्पन्न भइसकेको छ। वडा स्तरीय योजनातर्फ वडा नम्बर 1 17 योजना उपभोक्ता समिति मार्फत सञ्चालन भई भुक्तानी भएर सम्पन्न कार्य सम्पन्न पनि भइसकेको छ। वडा नम्बर दुईमा 34 योजनामध्ये 19 टोल विकास समिति मार्फत भएको छ, 13 उपभोक्ता समिति मार्फत, एउटा ठेक्का मार्फत र सोझै कोटेसनबाट एउटा भई सम्पन्न भइसकेको छ। वडा नम्बर 3 साङ्गुटारमा उपभोक्ता समिति मार्फत 37 सोझै कोटेसनबाट एउटा गरेर 34 योजनाहरू सम्पन्न भई भुक्तानी भइसकेको छ। वडा नम्बर 4 हिमगंगामा उपभोक्ता समिति मार्फत 13 सोझै कोटेसन मार्फत एउटा गरी 14 सम्पन्न भई भुक्तानी भइसकेको छ। वडा नम्बर 5 रामपुरमा उपभोक्ता समिति मार्फत 13 ठेक्का मार्फत 1 गरी 14 सम्पन्न भए भुक्तानी भइसकेको छ। वडा नम्बर 6 ओखलेनीमा उपभोक्ता समिति मार्फत 11 र कोटेसन मार्फत 2 गरी 13 योजना सम्पन्न भए भुक्तानी भएको छ। वडा नम्बर 7 सुगाजोरमा उपभोक्ता समिति मार्फत 8 योजनाहरू सम्पन्न भई भुक्तानी भइसकेको छ। वडा नम्बर 8 रामेछापमा उपभोक्ता समिति मार्फत 19 सोझै कोटेसनबाट एउटा गरी 20 चाहिँ सम्पन्न भई भुक्तानी भइसकेको छ। वडा नम्बर 9 ल्याङल्याङमा उपभोक्ता समिति मार्फत 15 सोझै खरिद कोटेसन मार्फत 2 गरी 17 योजना निर्माण सम्पन्न भई भुक्तानी भएको छ। रामेछाप नगरपालिकाको आर्थिक वर्ष 82-83 सञ्चालित नगर तथा वडा स्तरीय योजनाहरू जम्मा 242 रहेका छन्। ठेक्का विधि मार्फत 19 योजनाहरू सञ्चालन भएका छन्। सोझै खरिद र कोटेसन विधि मार्फत 18 योजनाहरू सञ्चालन रहेका छन् र 70% भुक्तानी भइसकेको छ। उपभोक्ता समिति, टोल विकास समिति, विद्यालय व्यवस्थापन समिति लगायत अन्य समिति मार्फत 205 योजनाहरू सञ्चालनलाई 70% भुक्तानी भइसकेको छ। उपभोक्ता समिति, टोल विकास, विद्यालय व्यवस्थापन समिति लगायतका अन्य सामाजिक समिति मार्फत विभिन्न 205 योजनाहरूको विनियोजित बजेटको आधारमा निम्नलिखित रहेको छ। 25,000 4, 25-50 32, 50-1,00,000 55, 1,00,000-5,00,000 89, 5,00,000-10,00,000 7, 10,00,000 भन्दा माथिको 18 र गरी जम्मा 205। आर्थिक वर्ष 2082-83 पूर्वाधार विकास शाखाबाट भएका नयाँ योजनाहरूको सारांशमा नयाँ ट्र्याक ओपन 7.7 किलोमिटर, सडक स्तर उन्नति 19.7 किलोमिटर, सडक ढलान 1.4 किलोमिटर, सडक कालोपत्री भएको छैन, खानेपानी ट्याङ्की नयाँ निर्माण तथा मर्मत गरी 12, सिंचाई ट्याङ्की निर्माण तथा मर्मत गरी 10, प्रतीक्षालय निर्माण तथा मर्मत गरी 15, सार्वजनिक धारा 1, मठ मन्दिर तथा गुम्बा निर्माण तथा मर्मत गरी 10, भवन निर्माण तथा मर्मत गरी 10, सिंचाई कुलो 7 किलोमिटर र घर नक्सा पास 2। समस्या तथा चुनौती, भौगोलिक विकटता, प्राविधिक जनशक्तिको अभाव, योजना सम्झौतामा ढिलाइ, योजनाको कार्य सम्पन्न गर्न ढिलाइ, गुणस्तरीय परीक्षण सामग्रीको अभाव। सुधारका लागि मुख्य सुझावहरू भनेको योजनाको अवस्था अनुसार प्राविधिक जनशक्ति खटाइनुपर्ने, योजनाको सम्झौता आर्थिक वर्षको सुरुमै गरी निर्माण कार्य अगाडि बढाउनु पर्ने, उपभोक्ता समिति र स्थानीय ठेकेदारहरूलाई प्राविधिक तथा कानून सम्बन्धी अभिमुखीकरण तालिम दिनुपर्ने, गुणस्तर परीक्षणका लागि आवश्यक जनशक्ति र प्रयोगशाला सामग्रीको व्यवस्थापन गर्नुपर्ने रहेको छ।
9: धन्यवाद।
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रानीछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
9: पाँच बजे
10: हजुर को रेडियो 102.1 मेगा
11: सरकारको चाहनाले मात्र हुने विषय होइन संविधानले नै संशोधनको विधि र सीमाहरू तोकेको छ त्यसैले संविधानका कुन प्रावधान पुनरावलोकन गर्न सकिन्छ कुन विषय संशोधन गर्न मिल्दैन र संशोधन गर्दा राष्ट्रिय सहमति कति आवश्यक हुन्छ भन्ने महत्वपूर्ण प्रश्न छन् संविधान संशोधनका लागि तयार पारिएको बहस पत्र र त्यसका केही प्रस्तावमाथि पनि प्रश्न उठेका छन् प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसद मन्त्री बन्न नहुने निर्वाचन प्रणाली परिवर्तन प्रदेश तथा जनप्रतिनिधिको संख्या घटाउने जस्ता विषय बहसमा छन् आजको कार्यक्रममा हामी संविधान दिवसको अवसरमा संविधानले 10 वर्षमा के दियो समस्या कहाँ देखियो के संशोधन आवश्यक छ र संशोधनको सही बाटो के हो भन्ने विषयमा कुराकानी गर्छौ हामीसँग हुनुहुन्छ संवैधानिक कानूनका जानकार तथा युवा कानूनका अध्येता कुशल गैरे कुशल गैरेजी तपाईँलाई उज्यालोमा स्वागत छ
12: धन्यवाद सर
11: तपाईँ संवैधानिक कानूनका जानकार हुनुहुन्छ कानूनका अध्येता हुनुहुन्छ र नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ होइन नवयुवा हुनुहुन्छ आज हामी अलि बढी यो संविधानको एक दशक पूरा भएको अवसर पारेर संविधान संविधान संशोधन र नवयुवाले खोजेको संविधानमा संशोधनका कुराहरूमा अलि बढी केन्द्रित रहेर कुरा गर्छौ सबैभन्दा पहिले चाहिँ यो संविधानको 10 वर्षको अभ्यासलाई तपाईँले कसरी हेर्नु भएको छ
12: अब संविधानको 10 वर्षको अभ्यास भनेर यसलाई 10 वर्ष निरपेक्ष रूपमा हेरेर पनि हुँदैन यो चाहिँ तपाईँको हामीले नेपालको संवैधानिक इतिहासलाई नै सापेक्षतामा राखेर हेर्नुपर्छ नेपालको संविधान अथवा संवैधानिक इतिहासको सापेक्षतामा राखेर हेर्दै गर्दाखेरि चाहिँ तपाईँको के देखिन्छ भन्दाखेरि चाहिँ नि हरेक आन्दोलन भएको छ आन्दोलनले चाहिँ नेपाली जनतालाई चाहिँ उकास्नका लागि चाहिँ बाचा अथवा बाचापत्र हिसाबले चाहिँ आन्दोलन भएको छ र त्यही आन्दोलन संस्थागत हुन नसकेर त्यही आन्दोलनको गर्वबाट अर्को आन्दोलन जन्मिएको छ त्यसकारणले यो आन्दोलनको श्रृङ्खला मध्येबाट पनि त्यो जुन संस्थागत सुधार हरेक संविधानले गर्नुपर्छ भनेर बोकेका थियो त्यो संस्थागत सुधार चाहिँ भएन कि हुन सकेन कि भन्ने चाहिँ सापेक्षतामै राखेर हेर्दाखेरि चाहिँ त्यही देखिन्छ र तपाईँको अब 2072 सालको संविधानदेखि 2082 सालमा आउँदै गर्दाखेरिको अवस्थामा यसका केही सकारात्मक पाटाहरू पनि छन् यसका केही नकारात्मक भन्दा पनि यसमा सुधार्नु
11: पर्ने
12: अब सकारात्मक कुरा गर्ने हो भने चाहिँ यो एउटा समग्र संविधान हो तपाईँले यो संविधानको संरचना र बनोट हेर्नुहुन्छ भने यसमा 308 वटा धाराहरू छन् 308 वटा धारा भनेको एउटा संविधानको लागि व्यापक हो यो व्यापक हुनु कति सही अथवा चाहिँ यसमा अत्याधिक डिटेल्स हुनु कति सही गलत भन्ने कुरा चाहिँ आफ्नो ठाउँमा छ तर यसको सकारात्मक पाटोको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ सबैभन्दा पहिला हामीले यसमा के बुझ्नुपर्छ भने यसले नागरिकलाई चाहिँ मौलिक हकको रूपमा चाहिँ के गरेको छ भने आश्वस्त पारेको छ जस्तो मौलिक हकको कुराहरू भयो त्यस पछाडि चाहिँ सीमान्तकृत वर्गका लागि चाहिँ उसले गरेको समानुपातिक प्रतिनिधित्वका कुराहरूदेखि लिएर चाहिँ तपाईँको जति पनि यो चाहिँ राज्य व्यवस्थाका लागि चाहिँ जुन एउटा सठिक व्यवस्थाहरू गरेको छ न्यायपालिकाको स्वतन्त्रताका लागि संरचनाहरूको व्यवस्था गरेको छ संवैधानिक आयोगको व्यवस्थाहरू गरेको छ यसलाई चाहिँ हामीले के गर्न सक्छौ भन्दा यो संविधानमा लेखिनुपर्ने चीजहरू थिए तर यसको प्रयोगको सन्दर्भमा आएको चुनौतीको बारेमा चाहिँ
11: कार्यान्वयनको पक्ष चाहिँ
12: हजुर हजुर कार्यान्वयनको पक्षमा चाहिँ हामीले चर्चा गर्नुपर्ने हुन्छ र विशेष गरी त्यही मैले तपाईँलाई अघि भनेका सकारात्मक बुदाहरूमा चाहिँ कहाँ कहाँ संशोधन गर्नुपर्ने छ र कार्यान्वयनमा कहाँ फितलो भइरहेछ भन्ने चाहिँ चर्चाको विषय हो
11: अब त्यो कार्यान्वयनकै कुरा गर्दा तपाईँले भने जस्तो एउटा समावेशी प्रतिनिधित्व होइन मौलिकको व्यवस्था र सीमान्तकृत समुदायको हक अधिकारका अरू कुराहरू र अलिकति नयाँपन होइन पहिलेको संविधान भन्दा अब यो आन्दोलन 2062-63 जनआन्दोलनपछि संविधान सभापछि होइन नागरिकको प्रतिनिधिले लेखेको संविधानमा धेरै कुराहरू अटाएका छन् अब त्यो कार्यान्वयन पक्षको कुरा गर्दा चाहिँ कस्तो छ त तपाईँले हेर्दाखेरि अब मौलिक हकै कुरा गर्नुहोस् होइन समावेशी प्रतिनिधित्वको कुरा गर्नुहोस् कस्तो छ त कार्यान्वयन पक्ष
12: कार्यान्वयनको पक्षमा हेर्दै गर्दाखेरिको अवस्थामा चाहिँ यसका व्यवस्थाहरू सुदृढ हुँदै गर्दाखेरिको अवस्थामा पनि यसको कार्यान्वयनको सन्दर्भमा चाहिँ जसले चाहिँ कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेका छन् उनीहरू चाहिँ चुकेका हुन् कि पर्ने जस्तो चाहिँ देखिन्छ। जस्तै तपाईँले यसो मिहिन रूपमा चाहिँ नेपालको संविधानको धारा एक हेर्नुहुन्छ भने त्यहाँ के भनिएछ त भने संविधानको पालना गर्नु चाहिँ हरेक नागरिकको कर्तव्य हुन्छ भनेर भनेको छ। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने नागरिकले आफ्नो कर्तव्य पालना गर्छन् तर यहाँनिर कर्तव्य बोध अझै बढी कसले गर्नुपर्ने छ भने जो चाहिँ नेतृत्वदायी भूमिकामा छन् अथवा जो राज्य सञ्चालनको भूमिकामा छन् उनीहरूले चाहिँ संविधान कार्यान्वयनको लागि चाहिँ मुख्य भूमिका चाहिँ निर्वाह गर्नुपर्ने हुन्छ यहाँनिर। र चुकेको कहाँनिर छ भने नेतृत्वबाट नै चुकेको छ। होइन यो शंकाको सुविधा मैले लगायत नागरिकले कसरी पाउँछन् भन्दै गर्दाखेरिको अवस्थामा नेपालको संविधानमा तपाईँको भाग २ मा नागरिकताको व्यवस्था गरेर आमा वा बुबाको नामबाट नागरिकता लिन पाइने भनेर भनिन्छ तर अझै पनि आमाको नामबाट नागरिकता लिनको लागि चाहिँ सर्वोच्च अदालतको ढोका ढकढकाउनु पर्ने बाध्यता होइन पाउनको लागि चाहिँ एउटा युजुअल रूट हुन्छ एउटा चाहिँ एक्स्ट्रा अर्डिनरी अथवा रूट हुन्छ। अब यहाँनिर चाहिँ संविधानमा लेखिएको व्यवस्थालाई चाहिँ सहज रूपमा हासिल गर्न सकिँदैन भने त्यसलाई हामीले सफलताको मापकको रूपमा हेर्ने कि नहेर्ने भन्ने कुरा चाहिँ रहन्छ। अब हेर्नुहोस् है जस्तो यो संविधानप्रति चाहिँ नेपाली नागरिकले स्वामित्व ग्रहण गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। जस्तै स्वामित्व ग्रहण गर्नका लागि अथवा त्यो संवैधानिक व्यवस्थाप्रति पब्लिक ट्रस्ट नभएकै कारणले गर्दाखेरि त्यो क्षयीकरण भएकै कारणले गर्दाखेरि त त्यो आन्दोलनको रूपमा प्रकट भयो होइन। अब जनताले के देखाएको छन् त भन्दाखेरि चाहिँ नि सरकार परिवर्तन भइरहेछ स्थायित्व छैन होइन प्रधानमन्त्रीले चाहिँ विश्वासको मत ताकेता लिन परिरहेको परिरहेकै छ
9: परिरहेकै
12: थियो होइन भनिसकेपछि जनताले त के देख्छन् भन्दाखेरि त यो व्यवस्थामा त अस्थिरता मात्रै रहेछ होइन प्रदेशमा हेर्छन् संघको समीकरणले गर्दाखेरि प्रदेशको चाहिँ तपाईँको चाहिँ समग्र संस्था त्यो जुन समीकरण बदलिनुपर्ने अवस्था आइरहेको छ होइन भनेपछि जनताले के देख्छन् त भन्दाखेरि चाहिँ यो अस्थिरता देख्छन् अनि यो अस्थिरता देखिसके पछाडि चाहिँ दोष कहाँ निर्देशित हुन्छ भन्दाखेरि चाहिँ त्यो संविधान र संवैधानिक व्यवस्थाप्रति निर्देशित हुन्छ। अनि त्यो भनिसके पछाडि के भयो अन्तत गएर चाहिँ जनताले चाहिँ ए यो व्यवस्था ठिक रहेन रहेछ यो संविधानले चाहिँ बाचा गरे अनुसार चाहिँ पूरा गर्न सक्दो रहेन रहेछ भनेर देखिने चाहिँ भयो यहाँनिर।
9: त्यो सब तपाईँले भने जस्तै संविधानमा धेरै कुराहरू समेटिएका छन् राम्रा कुराहरू मौलिकको कुरा गर्नुभयो होइन शिक्षा स्वास्थ्यको कुरा गर्नुभयो समावेशी प्रतिनिधित्व कुरा समेटिएका छन् तर व्यवहारमा चाहिँ अझै पनि संविधानमा लेखिए जस्तो भएको छैन त्यस कारणले गर्दाखेरि नागरिकमा निराशा आएको छ र तपाईँले भन्नुभयो कुशल गैरी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ संवैधानिक कानूनका जानकार हुनुहुन्छ कानूनका अध्येता हुनुहुन्छ तपाईँ कानून विषय लिएर पढिरहनु भएको छ आज हामी अलिक बढी नवयुवाको आँखाबाट यो संविधानकोमा भएको व्यवस्था र अब संविधान संशोधनको बहस चलिरहँदाखेरि कसरी संशोधन गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। यो संविधान संशोधनको विषयमा अलि हामी एकछिनपछि जाउँला। जस्तो अब अघि नै हामीले भनिहालौँ संविधान जारी गर्दा नागरिकका अपेक्षा र आजको अवस्था बीच चाहिँ सबैभन्दा ठूलो अन्तर तपाईँले कहाँ देख्नु भएको छ?
12: अब यस्तो कुरा छ यसमा चाहिँ पहिलो कुरा हामीले बुझ्नु के पर्छ भने संविधानको कारण संविधान चाहिँ नागरिकको जीविकासँग जोडिएको छ कि छैन भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। अब तपाईँको चाहिँ नागरिकले समग्र रूपमा विश्वास गर्ने भनेको सेवा प्रवाहमा हो अथवा त्यो सेवा प्रवाह चाहिँ जनमैत्री छ अथवा उसले खोजेको सेवा सुविधा र संविधानमा भएको जति पनि व्यवस्था छ शिक्षाको कुरा गर्नुहुन्छ निशुल्क स्वास्थ्यको कुरा गर्नुहुन्छ भूमिहीन दलितलाई चाहिँ एक पटकका लागि राज्यले चाहिँ भूमि व्यवस्था गराउनु पर्ने कुराहरू गर्नुहुन्छ अथवा चाहिँ अपाङ्गता मैत्री शिक्षा अथवा चाहिँ ती किसिमका सम्पूर्ण कुराहरू संविधानमा छ। तर अब त्यो कुराले चाहिँ नागरिकलाई चाहिँ सहज भएको छ कि छैन त्यो प्राप्ति गर्नको लागि भनेको यो अन्तत्वगत्व गएर जस्तो अहिलेको सरकारले पनि भनिरहन्छ नि सुशासनको कुरा सेवा प्रवाहको कुरा ढिला सुस्ती नगर्नुपर्ने कुराहरूदेखि लिएर हो यहाँनिर चाहिँ ठूलो खाडल चाहिँ देखिन्छ संवैधानिक बाचा र सेवा प्रवाहको बीचमा जुन खाडल छ त्यो खाडल चाहिँ पुर्नुपर्ने अवस्था चाहिँ देखिन्छ जस्तो चाहिँ मलाई लाग्छ।
9: भनेपछि संविधानका प्रावधान चाहिँ कार्यान्वयन हुन सकेका छैनन् होइन धेरै प्रावधानहरू
12: हजुर
9: अब यो संविधानमा प्रावधानहरू कार्यान्वयन हुन नसक्नुमा चाहिँ संविधानकै कमजोरी हो कि राजनीतिक नेतृत्व र राज्य सञ्चालनको नेतृत्व गर्नेहरूको कमजोरी हो?
12: अब यसमा चाहिँ संविधानको कमजोरी भन्दा पनि अब संविधान चाहिँ कस्तो हुन्छ भने अब तपाईँको चाहिँ कि त पूरा गर्न सकिने हाम्रो देशको चाहिँ आर्थिक अवस्था कस्तो छ र हामीले कतिको डेलिभरी गर्न सक्छौ भन्ने कुराको चाहिँ चेत भएर संविधान लेखिएको भए चाहिँ भाग तीनमा जति बाचा गरिएको छ त्यति बाचा गरिँदैन थियो होला। त्यसकारणले मेरो नजरमा यो संविधान भनेको चाहिँ आशावादी हो तर अलिकति महत्वाकांक्षी संविधान पनि हो हैन त्यसकारणले के भनिन्छ भन्दा बीआर अम्बेडकरले पनि के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ जुन संविधान चाहिँ कार्यान्वयन योग्य छ त्यो संविधान चाहिँ सफल हुन्छ भनेर भन्नुभएको थियो हैन महत्वाकांक्षी हुनु अथवा चाहिँ आशावादी हुनु नराम्रो होइन होइन तर जुन कुरा चाहिँ कालान्तरसम्म पनि प्रदान गर्नका लागि मुस्किल हुन्छ भने त्यो लेख्नेले लेखि गए तर आउने कालान्तरमा आउने सरकारले चाहिँ त्यसको अपजसै जहिले पनि खेपिरहन पर्ने चाहिँ हुन्छ जस्तो मलाई लाग्छ
9: भनेको त्यो राज्य सञ्चालनको नेतृत्वको कमजोरीले गर्दाखेरि चाहिँ कार्यान्वयन हुन नसकेको राजनीतिक नेतृत्वको कारणले संविधानमै कमजोरी भन्दा पनि यो संविधान कार्यान्वयन जसले गर्नुपर्ने हो उसले कार्यान्वयन नगर्दाखेरि चाहिँ संविधान भा अनुसार हुन सकेन भन्ने तपाईँलाई लाग्छ होइन अब अहिले यो संविधान संशोधनको बहस चलिरहेको छ यो किन यो बेला चाहिँ संविधान संशोधनको बहस उठ्यो जस्तो लाग्छ तपाईँलाई
12: अब यसमा हामीले अघि पनि चर्चा गरेका थियौँ एक दशकको कुरा जुन गरेका थियौँ जस्तो मेरो विचारमा चाहिँ जस्तो तपाईँले संविधानमा हेर्नुहुन्छ भने संवैधानिक आयोगको पुनरावलोकन चाहिँ 10 वर्षमा गर्ने भनेको छ त्यसपछि निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा जुन छ त्यो 20 वर्षमा हुने भनेर भनेको छ तर यो संविधानमा अझै एउटा छुटेको प्रावधान चाहिँ मलाई के हो जस्तो लाग्छ भने यो संविधानकै पुनरावलोकन गर्नको लागि पनि एउटा समय सीमा तोक्दिया भए चाहिँ अझै त्यो बहस गर्नको लागि चाहिँ यसलाई कन्स्टिट्युसनल ड्युटी फिल हुन्थ्यो होइन भनेको त्यही कुरा संवैधानिक आयोगलाई लेख्न सकिन्छ त्यही कुरा चाहिँ निर्वाचन क्षेत्र निर्धारण गर्ने सन्दर्भमा 20 वर्ष भनेर लेख्न सकिन्छ भन्ने यो संविधानकै सवालमा चाहिँ लेख्या भए चाहिँ अझै
9: भनेको तपाईँले संविधानमै यो संविधान चाहिँ यति वर्षपछि फेरि पुनरावलोकन गर्नुपर्छ भनेर लेखेको भए राम्रो हुन्थ्यो
12: त्यो लेखेको भए चाहिँ राम्रो हुन्थ्यो अब यो अहिले नै किन आवश्यक छ भन्दै गर्दाखेरि चाहिँ जस्तो यो कुरा त प्रकटीकरण भयो जेएनजी आन्दोलनले पनि प्रकट गरिदिएको अवस्था छ भन्न खोजेको के हो त भन्दाखेरि चाहिँ विद्यमान व्यवस्थाप्रति यति धेरै वितृष्णा बढ़िरहेको छ चाहे त्यो युवा वर्गको होस् चाहे त्यो चाहिँ वयस्क वर्गको होस् अथवा वृद्ध वर्गको होस् होइन यति धेरै वितृष्णा बढ़िरहेको छ भने जनताले के चाहन्छन् अथवा चाहिँ जनताको के विषयमा चित्त नबुझाई हो भन्ने विषय चाहिँ जान्नुपर्ने चाहिँ एउटा यो कन्स्टिट्युसनल ड्युटी नै हुन आउँछ होइन त्यस कारणले गर्दाखेरि चाहिँ यो कुरा त अझ समय सान्दर्भिक पनि भयो भन्नाले अब यो संविधानप्रति नै प्रश्न उठिसके पछाडि संविधानलाई एकपटक पुनरावलोकन गर्नुपर्ने दायित्व त रहन्छ नै त होइन त्यस कारणले गर्दाखेरि यसलाई एकचोटि पुनरावृत्ति चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ रह्यो
9: हो त्यही भएर त्यो बहस भयो अहिले अर्को कुरा चाहिँ कतिपय समुदायले अपनत्व ग्रहण गर्न नसकेको पनि हो संविधान यो बीचमा
12: हजुर यो विषयमा चाहिँ म आफू पनि अध्ययन गर्ने र केही समय पैरवी पनि मैले गरेँ यो विषय चाहिँ के हो भने म पटक पटक अघि पनि मैले भनेको थिएँ जब राज्यमा भएका जस्तो राज्य भनेको त नेपालको संविधानको धारा 3 हेर्नुहुन्छ भने त्यहाँ त राज्यलाई परिभाषित गरिएको अवस्था छ त्यहाँ भएका हरेक तबका हरेक क्षेत्र हरेक वर्ग हरेक समुदायले चाहिँ यो संविधानप्रति यो राज्यप्रति अपनत्व ग्रहण गरे कि गरेनन् भन्ने कुरा एउटा मापकको रूपमा रहन्छ अब यसमा मेरो बुझाइ के छ भने जस्तो संक्रमणकालीन न्याय भनेर हामी जुन भन्छौँ ट्रान्जिसनल जस्टिसका पीड़ितहरूले अझैसम्म पनि त्यो न्याय पाउनका लागि विभिन्न लेजिस्लेटिभ इन्स्ट्रुमेन्ट्सहरू विधायकी व्यवस्थाहरू गरिए तर अझैसम्म पनि संक्रमणकालीन न्यायका पीड़ितहरूले न्याय पाउन सकेका
9: छैन एउटा आयोगै बन्न सकेको
12: एउटा आयोग बन्न पनि ढिला भयो तपाईँको 2063 शान्ति सम्झौता भइसकेपछि त्यो जुन 7-8 वर्ष जुन छ 7-8 वर्ष चाहिँ भ्याक्युमको अवस्थामा रह्यो भनेको नियमित अदालत अथवा चाहिँ नियमित यो फौजदारी न्याय प्रणालीले काम गरेको अवस्था छ 71 सालमा गएर तपाईँको बन्छ विधेयक आउँछ ऐन आउँछ त्यसलाई पनि सर्वोच्च अदालतले विभिन्न समयमा स्ट्राइक डाउन गरिदिन्छ मानव अधिकार मैत्री भएन यो भएन त्यो भएन भनेर स्ट्राइक डाउन गरिदिन्छ अनि भर्खरै 2081-82 चाहिँ जुन विधेयक आयो ऐन पारित पनि विधेयक पारित भएर ऐन पनि जुन भयो त्यो पनि अझैसम्म पनि के भएको छैन भने आयोगको पुनर्गठन र पुनर्संरचना भएर 4 वर्षको पदावधि तोकिएको थियो अब त्यो 4 वर्षको टेन्योर सकिन लागिसक्यो त्यसमा चाहिँ प्रगति विवरण के हो कति पीड़ितले चाहिँ परिपूरण पाए अथवा चाहिँ यो संक्रमणकालीन न्यायमा चाहिँ अब त्यो पीड़ित समुदायलाई दुखी तुल्याएर अथवा चाहिँ उनीहरूलाई चाहिँ अन्यायको मारमा पारिराखेर चाहिँ अब उनीहरूले यो संविधानप्रति चाहिँ अपनत्व बोध गर्छन् गर्दैनन् नि त जबकि संक्रमणकालीन न्यायको मुख्य सिद्धान्त नै के हो भने संस्थागत सुधार हो त्यो पीड़ित मैत्री हुन सकिरहेको छैन अथवा पीड़ित परिवार अझै पनि त्यही भनौ न त्यही घाउ बल्झाएर बसिरहेछन् भने यो त अपनत्व ग्रहण गर्ने कुरा भएन.
9: यो चाहिँ संक्रमणकालीन न्यायसँग सम्बन्धित नागरिकको तर्फबाट चाहिँ हेर्दाखेरि संविधान अपनत्व गर्न सक्ने कुरा उहाँहरूबाट भएन. अरू समुदाय जस्तो भौगोलिक भूगोल होइन अरू चाहिँ क्षेत्र संस्कृतिसँग जोडिएका समुदायको दृष्टिले हेर्दाखेरि चाहिँ उहाँहरू सबैबाट पनि यो संविधानलाई अपनत्व गर्न सक्ने कस्तो अवस्था देखियो बीचमा 10 वर्षमा?
12: अब यसमा यस्तो बुझ्नुपर्छ, म सुविधा सम्पन्न छु अथवा म सुविधा सम्पन्न परिवारबाट बिलङ गर्छु भन्ने हिसाबले म जस्तो मान्छेको विचारले चाहिँ संविधानको अपनत्वमा त्यति धेरै असर नपार्ला. किनभने मैले अघि पनि भने जो चाहिँ एक्सक्लुजनमा परेका छन् इतिहासदेखि नै एक्सक्लुजनमा परेका छन् जातको कारणले हुनसक्छ तपाईँको चाहिँ धर्मको कारणले गर्दाखेरि हुनसक्छ भूगोलको कारणले गर्दाखेरि हुनसक्छ उनीहरूले चाहिँ संविधानप्रति अपनत्व बोध गरेका छन् कि छैन. जस्तै तपाईँको चाहिँ यो संविधान मधेसलाई चाहिँ एक्सक्लुड गरेर बाहेक गरेर सफल कहिले पनि हुन सक्दैन. राज्यले मधेसप्रति हतोत्साही अथवा जे भनौँ न हतोत्साही किसिमको व्यवहार गर्न आवश्यक पनि छैन. भनेको मधेसलाई सुनेर मधेसले जस्तो अहिलेसम्म पनि मधेसको माग के छ भन्दाखेरि चाहिँ नि तपाईँको चाहिँ जुन हिसाबले प्रदेशको संरचना छुट्याइएको छ त्यसमा असहमति छ. प्रदेशलाई चाहिँ जुन हिसाबले विभाजन गरियो भन्ने उहाँहरूको कुरा छ, उहाँहरूमा त्यसमा अझै पनि के छ भन्दाखेरि चाहिँ असहमति छ, असमझदारी छ. अब त्यो समुदायलाई सुन्नुपर्छ, त्यसमा सहमति त्यो वर्गको पनि लिनुपर्छ. त्यसैले त संविधान संशोधनको विषय भनेको राष्ट्रिय सहमतिको विषय हो भनेर भनिन्छ.
9: हामी यसमा एकपछि आउँला. मैले अहिले भन्न खोजेको चाहिँ यो बीचमा जस्तो कुशल गैरे चाहिँ तपाईँ कानूनको अध्येता हुनुहुन्छ होइन, संविधानिक कानूनका जानकार हुनुहुन्छ, पढ्नु भएको छ, अध्ययन गर्नु भएको छ, अनुसन्धान गर्नु भएको छ, त्यस अनुसार तपाईँले पैरवी बहस पनि गर्दै आउनु भएको छ, नवी विभागको प्रतिनिधि पनि हुनुहुन्छ. अब यस बीचमा चाहिँ जस्तो प्रतिनिधित्वको हिसाबले कुरा गर्ने हो भने जनप्रतिनिधिको कुरा गर्ने हो भने समावेशी प्रतिनिधित्व तपाईँको चाहिँ यो संसदमादेखि लिएर तल्लो चाहिँ पालिकासम्म होइन संघीय संसददेखि पालिकासम्म त्यसै गरी सरकारी तहमा हेर्दाखेरि राज्यका निकाय महत्वपूर्ण निकायहरूमा प्रतिनिधित्व पनि सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि हुँदै आएको छ. अब हुन बाँकी चाहिँ के रह्यो त तपाईँलाई लागेको चाहिँ त्यो त्यस्ता खालका सीमान्तकृत समुदायको संविधानमा हुनुपर्ने त्यो अपनत्व चाहिँ के चाहिँ अझै हुन सकेन जस्तो लाग्छ?
12: अब त्यो सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहिँ अब राज्यको दायित्व चाहिँ के हो भने जस्तो पुनरावलोकनको कुरा जुन तपाईँले गर्नुभयो, अब पुनरावलोकन गर्ने नै हो भने चाहिँ के विषयमा गर्नु पर्यो त भन्दाखेरि चाहिँ नि जस्तो सीमान्तकृत वर्ग एउटा सीमान्तकृत वर्ग छ त्यसलाई उकास्नुपर्ने राज्यको दायित्व हो होइन. पुनरावलोकन गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ अब अन्य कुन कुन इन्टरसेक्सनालिटी भनेर जुन भन्छ नि अन्य कुन वर्ग छ होइन, जस्तो भनौँ हामी दलित वर्गको कुरा गर्छौँ होला होइन, अब त्यही वर्गभित्र पनि सम्पन्न भइसक्ने अवस्था छ कि अथवा त्यसमा पनि अझै गरिब छन् अथवा ब्राह्मण समुदायबाटै छन् भने पनि त्यसमा गरिब हुन सक्छ नि त होइन. भनेको अब यो विषयमा पुनरावलोकन गरेर चाहिँ तपाईँको चाहिँ यो रिजर्भेसन कोटाका कुराहरूदेखि लिएर गएर होइन भनेको समताको कुरा गर्ने हो भने चाहिँ अब यसमा चाहिँ अन्तर्विच्छेदनको दृष्टिले चाहिँ हामीले हेर्नुपर्ने हुन्छ भन्ने चाहिँ मलाई लाग्छ.
9: अब यो हामी एकछिनपछि यो संविधान संशोधन गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ, कस्ता कस्ता विषय चाहिँ अहिले संशोधन गर्नुपर्ने आवश्यकता छ भनेर अहिले कुरा गरौँला विस्तृतमा. अहिले चाहिँ अलिकति यो संविधान संशोधन गर्ने संवैधानिक आधारको बारेमा भन्नुहोस् न, जस्तो धारा 274 व्यवस्था छ अलिकति त्यो बारेमा तपाईँले भनिदिनुहोस्.
12: अब यसमा चाहिँ हामीले यसलाई कसरी बुझ्नु पर्यो भने संविधान छ जस्तो भीमार्जुन आचार्य संविधानविद भीमार्जुन आचार्य के भन्नुहुन्छ भने संविधानको विकास भनेको क्रमिकतामा हुन्छ, क्रमभङ्गतामा हुँदैन. अब यसलाई हामीले कसरी बुझ्न सक्यौँ भने संविधानभित्र नै संविधानलाई कसरी रक्षा गर्ने भन्ने व्यवस्थाहरू राखिएको हुन्छ. यसको अर्थ नै के हो त भन्दाखेरि चाहिँ केही प्रतिकूल अवस्थाहरू राज्यमा आउन सक्छ, राज्यको जीवनमा आउन सक्छ, तर त्यो भन्नुको अर्थ चाहिँ संविधान फाल्ने, व्यवस्था फाल्ने, संविधानको पुनर्लेखन गर्ने भन्ने होइन. यसलाई चाहिँ कसरी समायोजन गर्ने त भन्दा चाहिँ संशोधनको माध्यमबाट समायोजन गर्ने भन्ने चाहिँ रहन्छ. अब संवैधानिक आधारको कुरा गर्दै गर्दाखेरि चाहिँ मैले त्यही संविधानको रक्षा अन्तर्गत यो कुरालाई जोड्न खोजेको हो. संविधानको रक्षाको कुरा गर्दै गर्दाखेरि चाहिँ धारा 274मा चाहिँ संविधानको संशोधनको कुरा चाहिँ अथवा त्यो भनेको कस्तो हो भने हाम्रो प्रतिनिधि सभालाई संविधान संशोधनको गाइडलाइनको कुराहरू हो होइन. जस्तो त्यो गाइडलाइनमा हामीले हेर्ने हो भने चाहिँ त्यहाँको व्यवस्था हेर्ने हो भने संविधान संशोधन गर्न पाइन्छ, तर यसका सीमाहरू छन्। ती सीमाहरू भने चाहिँ के हो भने एउटा सार्वान सीमा भन्छ, एउटा चाहिँ प्रक्रियागत सीमा भन्ने चाहिँ हुन्छ. सार्वान सीमाको कुरा गर्दै गर्दाखेरि चाहिँ तपाईँको धारा 274 को एकमा नै के लेख्यो त भन्दा संविधान संशोधन गर्न मिल्छ तर भौगोलिक अखण्डता होइन स्वाधीनता सम्प्रभुताको विषयमा चाहिँ संशोधन गर्न मिल्दैन भनेर चाहिँ भनियो भन्नुको अर्थ के हो भने यो आधार जुन तपाईँले भन्दै हुनुहुन्छ यो चाहिँ संविधानको आधारभूत संरचना चाहिँ भयो भनेर चाहिँ हामीले बुझ्नुपर्छ भने अन्य विषयमा चाहिँ संविधान संशोधन गर्नको लागि चाहिँ संविधान संशोधन सम्बन्धी जुन यो विधेयक ल्याएर चाहिँ कुनै पनि सदनमा विधेयक ल्याएर चाहिँ त्यसलाई चाहिँ संशोधन गर्न सकिन्छ भन्ने ठाउँ चाहिँ छोडिएको छ तर के बुझ्नु पर्यो भने यो आधारभूत संरचनालाई चाहिँ संसदले छुन पाउँदैन संसदको अन्तर्निहित अधिकार हो संशोधन गर्ने तर केही चीजहरू छ जुन चाहिँ संविधानको आधारभूत संरचना
9: अझै प्रष्ट भन्दा संविधानका आधारभूत विषयलाई नै परिवर्तन गर्ने गरी संशोधन गर्न खोजियो भने चाहिँ संवैधानिक रूपमा त्यसको सीमा कहाँसम्म पुग्छ
12: जस्तै यसो बुझ्नुपर्छ भने अन्य विषयमा चाहिँ संविधान संशोधन गर्नको लागि चाहिँ संविधान संशोधन सम्बन्धी जुन यो विधेयक ल्याएर चाहिँ कुनै पनि सदनमा विधेयक ल्याएर चाहिँ त्यसलाई चाहिँ संशोधन गर्न सकिन्छ भन्ने ठाउँ चाहिँ

0: यो तर अन्तर्निहित भनेको चाहिँ तपाईँको चाहिँ के गर्छ भन्दा विश्वको अभ्यास हेर्नुहुन्छ भने पनि अदालतले चाहिँ यो यो विषयहरू चाहिँ आधारभूत संरचना हो, यो यहाँसम्म पुग्न सक्छ, यो सीमासम्म, यो एक्सटेन्टसम्म पुग्न सक्छ भनेर चाहिँ भनेको पाइन्छ। जस्तै हाम्रै न्यायालय, हाम्रो सर्वोच्च अदालतले सुबोधमान नापितको मुद्दामा पनि के भनेको पाइन्छ भन्दाखेरि एउटा एक्सप्रेस मैले अघि भनेको प्रकट भएको सीमा चाहिँ त्यही नै भइहाल्यो, तर जुन अन्तर्निहित सीमाहरू छ, जस्तै तपाईँको त्यहाँ तोकेरै लेखिएको छ यो प्रदेश संरचनाको कुरा होइन, त्यस पछाडि चाहिँ गएर तपाईँको धर्मनिरपेक्षताको कुरा होइन, यो विषय जस्तो कुराहरू चाहिँ के भयो त भन्दाखेरि यो संविधानको आधारभूत संरचना भयो अन्तर्निहित रूपमा। अब यसलाई भत्काउने हो भने भत्काउन पाइँदैन भन्या होइन, तर यसलाई भत्काउने हो भने यही संविधान अन्तर्गत रहेर चाहिँ त्यो भत्किँदैन होइन, यसको लागि पुनर्लेखको चाहिँ अर्को बाटो रहन्छ, अर्को बाटो रहन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ यसरी बुझ्नुपर्ने हुन्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुराकानी गरिरहेका छौं। संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरेसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरीसँग कुरा गरिरहेका छौं। कुशल गैरीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। तपाईँ कानूनका अध्येता हुनुहुन्छ, संवैधानिक कानूनका जानकार हुनुहुन्छ, नवे युवाको प्रतिनिधित्व गर्नुहुन्छ। आज हामी तपाईँसँग संविधानको 1 दशक र संविधान संशोधनमा बीचको यो जुन बहस चलिरहेको छ त्यसमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले अगाडि नै भनिहाल्नुभयो, संविधानको यो 1 दशकमा पहिलेको भन्दा यो संविधान 2072 जारी भएको संविधानमा धेरै कुरा समेटिएको छ। नागरिक हक अधिकारका कुराहरू समेटिएका छन्, मौलिक हक समेटिएको छ, सीमान्तकृत समुदायलाई पहुँचमा पुर्याउने कुराहरू समेटिएको छ। तर यसको कार्यान्वयन पक्षमा चाहिँ संविधानमा जे लेखिएको छ कार्यान्वयन पक्षमा चाहिँ त्यो कुराहरूमा सुधार हुनुपर्ने खाँचो छ र कतिपय प्रावधानहरूमा अझै संशोधन गर्नुपर्ने खाँचो छ। त्यसै कारणले गर्दाखेरि संविधान संशोधनको बहस पनि चलिरहेको छ भन्ने कुरासम्म हामीले गर्यौं। अब चाहिँ यो संविधान संशोधनको यो बहस चलिरहँदाखेरि अब साँच्चै संविधान संशोधन गर्नलाई चाहिँ कस्तो कस्तो कुरामा चाहिँ गर्नुपर्ने खाँचो छ, कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ केन्द्रित रहेर कुरा गरौं। अब जस्तो अब अहिले 1 वर्ष अगाडि नवयुवाहरूको आन्दोलनपछि होइन यो राजनीतिक परिवर्तन भयो र गएको फागुनमा भएको संसदीय चुनावपछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा झण्डै 2/3 नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन लगत्तै यो संविधान संशोधनकै लागि भनेर एउटा बहस चलाउनको लागि एउटा कार्यदल पनि गठन गरेको छ। अब तपाईँले अहिलेसम्मको अवस्था हेर्दा चाहिँ अब अलिकति यो नवयुवाको कुरा गरौँ, नवयुवाहरूले खोजेका के थिए संविधान संशोधनमा, त्यो अनुसार अहिले सुरुवातका कामहरू चाहिँ कसरी भइरहेछ?
2: अब यसलाई यसरी बुझौँ, अब संशोधन के खोजेका थिए भन्ने विषयमा चाहिँ हामी संशोधनकै विषयमा बुदागत रूपमा चाहिँ क्रमशः आउँदै गर्दाखेरि त्यसलाई छलफल

0: गरौं भन्ने मलाई लाग्छ. कुन विषयमा संविधानमा कहाँ कहाँ संशोधन छ भन्ने कुरामा. अब दोस्रो कुरा चाहिँ जुन यो कार्यदल संविधान संशोधन सम्बन्धी कार्यदल बन्यो यस विषयमा चाहिँ मेरो विचार चाहिँ के छ भन्दा मेरो विचार चाहिँ के छ भन्दाखेरि चाहिँ जस्तो नेपालको संविधानको धारा 274 नै त्यहाँनिर चाहिँ हेर्नुभयो भने यो विधेयक प्रस्ताव संविधान संशोधन सम्बन्धी विधेयक प्रस्ताव भइसके पछाडि तपाईँको 30 दिनभित्रमा चाहिँ सार्वजनिक प्रकाशनमा अथवा सार्वजनिक पब्लिकको लागि जानकारीमा चाहिँ आउनुपर्छ भन्ने कुरा चाहिँ रहन्छ. अब यो विधेयक प्रस्तुत भएको छैन तर मैले यहाँ जोड दिन खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ यो खासमा कसको जानकारीमा आउनुपर्छ अथवा चाहिँ यसका प्रत्यक्ष हिताधिकारी चाहिँ को हुन् भन्ने विषयमा मैले तपाईँलाई भन्न खोजेको चाहिँ के हो भने यो भनेको चाहिँ जनता हुन् अथवा चाहिँ यो पब्लिक जो छ उनीहरू हुन् भन्ने कुरा रह्यो. अब यो जुन असीम शाहको नेतृत्वमा चाहिँ जुन कार्यदल बन्यो यसलाई चाहिँ पहिलो कुरा चाहिँ म यसलाई सकारात्मक दृष्टिले नै हेर्छु. अब यहाँ असीम शाह नै किन भन्ने विषयहरू अथवा बहस पनि चुलिएको थियो होइन, तर यहाँ चाहिँ उसले चाहिँ समन्वयकारी भूमिका खेल्न सक्छ भने त्यसमा मेरो त्यति साह्रो गुनासो चाहिँ रहँदैन. तर यो कार्यदलले 245 संशोधन पेश गर्यो भनेर भनियो होइन, तर त्यो जानकारीमा कसरी पाउनु पर्यो त भन्दाखेरि मैले पनि अनि त्यसपछि अब सामान्य नागरिकले पनि कसरी पाउनु पर्यो भन्दा न्यूज मिडियामा चाहिँ ल यति विषयमा चाहिँ संशोधनको लागि चाहिँ यो भएछ अब त्यो विषय अध्ययन गरौँ न त भन्नको लागि चाहिँ कुनै पनि पब्लिक डोमेनमा गभर्मेन्ट डोमेनमा त्यो छैन, त्यो आएको छैन. त्यो नआइसके पछाडि चाहिँ अब के भयो त भन्दाखेरि चाहिँ त्यहीँनिरबाट फाटो आउन सुरु भयो कि के विषयमा संशोधन भयो भन्ने कुरा जानकारी छैन. भनेपछि संशोधन यो विषयमा हुँदैछ भन्ने कुरा चाहिँ पब्लिक डिस्कोर्समा चाहिँ एफिसियन्ट रूपमा सशक्त रूपमा चाहिँ जानुपर्ने हो. त्यो कुरा चाहिँ त्यहाँनिर चाहिँ चुकेको अवस्था
1: सरकारले जसरी बहस सुरु गरेका छ त्यो बहस चाहिँ प्रभावकारी हुन सकेको छैन.
0: बहस सुरु गर्नुलाई चाहिँ एउटा कोसिस ढङ्गको रूपमा लिन सकिन्छ होइन, तर जुन तरिकाले चाहिँ गरियो होइन त्यो विषय चाहिँ त्यति प्रभावकारी चाहिँ रहेन भन्ने चाहिँ मेरो बुझाइ.
1: अब विषय अनुसार जाउँ, तपाईँलाई अघि भर्खर भनिहाल्नुभयो जस्तो धेरैले उ गरेको एउटा शासकीय स्वरूप चाहिँ परिवर्तन गर्नुपर्छ संविधान संशोधन गर्ने भन्ने कुरा चाहिँ यो नवयुवाको आन्दोलनमा पनि उठेको. अब नेपालको राजनीतिक अस्थिरताको समाधानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ. अब यसको संवैधानिक र राजनीतिक अर्थ चाहिँ के हो? अब यसमा संशोधन यो तरिकाले चाहिँ गर्न सक्ने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ?
0: होइन, प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस आइरहेछ किनभने अब जब जब व्यवस्थामा प्रश्न उठ्छ जब जब व्यवस्थाले चाहिँ डेलिभरी दिन सक्दैन तबसम्म चाहिँ विकल्पहरू खोजी नै रहन्छ. तर पहिलो कुरा के बुझ्नु पर्यो भने यो व्यवस्था साँच्चीकै चाहिँ एक्जस्ट भइसकेको हो कि होइन भन्ने कुरा चाहिँ विचार गर्नु पर्यो.
1: के हो त तपाईँलाई
0: मलाई चाहिँ के लाग्छ भने यो व्यवस्था एक्जस्ट भइसकेको अवस्था छैन होइन. यही प्रावधान यो संविधान जबसम्म एक्जस्ट हुँदैन तबसम्म विकल्प चाहिँ यो संविधान बाहेकको विकल्प चाहिँ नखोजौँ यसैलाई सुधारौँ भन्ने चाहिँ मेरो हो. जस्तै इक्जाम्पलको लागि चाहिँ नेपालको इतिहासमा चाहिँ यो संविधान बमोजिम चाहिँ धारा 76(1) पनि अभ्यास हुन्छ र भन्ने चाहिँ मिथ्यापूर्ण अवस्था भइसकेको थियो.
1: तर यसपालि भयो
0: भनिसकेपछि त्यो संविधानमा धारा 76(1) अभ्यास हुन सक्छ भने होइन र दुई तिहाई आएर स्थायित्व पनि हुन सक्छ भने अब हामीले किन चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर होइन बहस गरौँ विचार विमर्श गर्न पाइन्छ मन्थन गर्न पाइन्छ तर लान्छना यो संविधानका व्यवस्थाहरूप्रति लान्छना लाउनुभन्दा अगाडि चाहिँ यसले डेलिभरी गर्न नसक्ने ल यो चाहिँ अब यो चाहिँ अपाङ्ग हुने अवस्था भयो भने भए पो ल चाहिँ गरौँ भन्न पनि सुहाउँथ्यो होइन. त्यस कारणले यो प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता कुराहरूमा चाहिँ म उति साह्रो सहमत
1: भनेको अहिले जे छ संविधानको व्यवस्था हजुर त्यो त्यही व्यवस्था नै ठिक छ शासकीय स्वरूपमा भन्ने चाहिँ तपाईँलाई.
0: जस्तै हेर्नुहोस् न उदाहरणको लागि चाहिँ हामीसँग न्याय परिषद छ. अब न्याय परिषदको संरचनामा विवाद छ. त्यसमा विवाद हुँदै गर्दाखेरिको विवाद भने चाहिँ के हो भने त्यसमा न्याय क्षेत्रका भन्दा राजनैतिक वृत्तका मान्छेहरू बढी भयो भन्ने हुन् होइन. तर न्याय परिषद जस्तो संरचनाले के गरिदिन्छ त भन्दाखेरि चाहिँ नि इन्डियामा चाहिँ कलेजियम सिस्टमको कत्रो विरोध भइरहेछ भनेको न्यायाधीशहरू आफैले चाहिँ सर्वोच्च अदालतका न्यायाधीशहरू आफैले चाहिँ न्यायाधीश छनौट गर्न पाउने पद्धति छ त्यहाँनिर. उनीहरू त्यसलाई चाहिँ न्यायिक परम्पराको रूपमा जुडिसियल कस्टमको रूपमा लिन्छन्. अब हामी सेपरेसन अफ पावर भनेर त्यसलाई चाहिँ चेक एण्ड ब्यालेन्स गर्ने मेकानिजममा छौँ. न्याय परिषदले सिफारिस गर्छ होइन अनि संवैधानिक परिषद छ हामीसँग भनेको त्यो संरचनामा हो संशोधन गर्नुपर्ने छ. तर त्यो संरचनालाई सही तरिकाले प्रयोग गरियो भने र सधैँ मनसायले प्रयोग गरियो भने कहीँ पनि दूषित आउटकम चाहिँ आउँदैन जस्तो चाहिँ मलाई लाग्छ. त्यसकारणले म के भन्छु भने यो संविधानको व्यवस्थाहरू अझै एक्जस्ट भइसकेको छैन. यसलाई एक्जस्ट हुन दिउँ बरु.
1: हो शासकीय स्वरूपको जुन अहिले यो प्रयोग भइरहेको छ धारा तपाईँले भन्नुभएको 76(1) यो चाहिँ दुई जन बहुमत प्राप्त दलले सरकार चलाउने र त्यसबाट प्रधानमन्त्री बन्ने जुन यो अहिले प्रयोग भएको छ यो चाहिँ पहिलो पटक भयो होला सायद होइन यो संविधान बनिसकेको
0: हजुर हजुर
1: पहिला चाहिँ दुई तीनबाट भइरहेको थियो प्रधानमन्त्री अहिले 76 एक अनुसार प्रधानमन्त्री हुन सक्दो रहेछ धेरैले यो कुरा विश्वास गरेका थिएन नवयुवाको आन्दोलनमा पनि यो अस्थिरताको कारण चाहिँ यही हो यो जड चाहिँ यही हो एक अनुसार त कहिले नबन्ने हो भनेको तर बन्दो रहेछ अथवा यो प्रणालीबाट पनि बहुमत कुनै एउटा दलको बहुमत आउँदो रहेछ भन्ने कुरो पुष्टि भयो अब यसको चाहिँ प्रयोग हेरौँ बल्ल त 4-5 महिना भएको छ होइन अब 5 वर्षसम्म सरकार टिक्छ भन्ने आशा गरौँ त्यो बेलासम्म यो सफल भयो भने त यो संविधानमा भएको शासकीय स्वरूपको व्यवस्था संशोधन नगर्दा पनि हुने रहेछ
0: दुईटा कुरामा राखेर हेर्नु पर्यो जस्तै शासकीय स्वरूप संशोधन गर्नु भनेको चाहिँ नयाँ न्यू कन्स्टिट्युसनल अर्डर सुबोधमान नापितको मुद्दामा पनि भनिएको छ न्यू कन्स्टिट्युसनल अर्डर हो होइन अब यसमा संविधान संशोधन गर्नका लागि भएका तत्त्वहरू पनि छन् त्यो तत्त्वहरूलाई विचार गरौं तर नयाँ कन्स्टिट्युसनल अर्डरको लागि चाहिँ त्यसलाई संशोधनको दृष्टिले त्यसलाई भेट्दै भेट्दैन मैले अघि पनि भने त्यो आधारभूत संरचनाले त्यसलाई दिँदा पनि दिँदैन होइन हो त्यो कारणले गर्दाखेरि चाहिँ जुन मिहिन जस्तो संविधान सफल र असफल हुने भने हामी ठूला ठूला बहस गर्छौं तर साना साना क्षेत्रहरू जुन छ नि साना साना क्षेत्रले चाहिँ संविधानलाई चाहिँ सफल बनाउने कि असफल बनाउने भन्ने कुरा चाहिँ निर्धारण गर्ने हो क्या हो त्यो साना क्षेत्रहरूलाई अथवा छिद्रहरूलाई चाहिँ होइन लुप होल्सहरूलाई चाहिँ हामीले विचार गरौँ न हाम्रो बसलाई चाहिँ अलिक सूक्ष्म दृष्टिले अब त्यसमा चाहिँ मैले मेरा लागि चाहिँ लगभग 6-7 मैले केही जस्तो जस्तो इक्जाम्पलको लागि चाहिँ तपाईँको सुरुवात नै कहाँबाट म गर्छु भन्दाखेरि चाहिँ नि प्रस्तावनाबाट गर्छु जस्तै प्रस्तावना भनेको जहिले पनि स्पष्ट हुनुपर्छ अस्पष्ट प्रस्तावनाले चाहिँ किनभने त्यो संविधानको ऐना हो राज्यको ऐना हो त्यो नै अस्पष्ट भयो भने त्यसको अर्थको अनर्थ हुन जान्छ जस्तै तपाईँको चाहिँ नि त्यहाँनिर प्रस्तावनामा लेखिएको शब्द हेर्नुहुन्छ भने स्वायत्तता स्वशासन भनेर लेखिएको अवस्था छ अब यो चाहिँ कस्तो हो भने अलिकति शब्दमै समस्या देख्छु म चाहिँ अलि उद्वेलित र भ्रामक किसिमका शब्दहरू हुन् किनभने यो भनेर चाहिँ सेल्फ डिटर्मिनेसनको कुराहरू होइन स्वशासनका कुराहरू किनभने त्यही सिके राउतको भयले नै के गरियो त भन्दाखेरि नेपालको संविधानको धारा 50 कोअपरेटिभ फेडरलिज्म भनेर राखियो भन्नुको अर्थ के हो भने नेपालको संघीयता भनेको सहकार्यमूलक संघीयता हो यसमा छुट्टिन पाउने अधिकार हुँदैन किनभने विश्वको अभ्यास तपाईँले हेर्नुहुन्छ भने संघीयतामा राइट टु सिसिट भनिन्छ त्यो भनेको छुट्टिन पाउने अधिकार पनि हुन्छ होइन तर संविधानको प्रस्तावनामै के लेखियो त भन्दाखेरि स्वशासन हुन त कुन आशयले लेखिएको थियो होइन तर स्वशासन स्वायत्तता जस्ता कुराले चाहिँ यसले चाहिँ यसले यसले फरक अर्थ दिन सक्छ त्यस कारणले गर्दाखेरि यहाँसम्म पनि विचार गर्नुपर्ने अवस्था छ जस्तो भीमहरिसिंह आचार्यले पनि के भन्नुभएको थियो भने यहाँ अवधारणागत त्रुटि कस्तो छ भन्नुहुन्छ भने तपाईँको समाजवाद उन्मुख पनि भनिएको छ हामी हिँडाइ हिँडाइ गर्ने समाजवादमा नपुगुन्जेल हिँडाइ हिँडाइ गर्ने होइन तर एकातिर समाजवाद उन्मुख पनि भनिदिने समाजवादी ढाँचा हो पनि भनिदिने अर्कोतिर गएर चाहिँ के भनिदिने त भन्दाखेरि चाहिँ यो चाहिँ पब्लिक प्राइभेट पार्टनरसिप हो पनि भनेर भनिदिने भनेको यो अवधारणागत त्रुटि चाहिँ हामीले सच्याउनु पर्ने चाहिँ हुन्छ प्रस्तावनाको दृष्टिमा हेर्नुहुन्छ भने दोस्रो अब दोस्रो भने चाहिँ कस्तो छ भने संविधानको प्रस्तावनामा तपाईँको सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले गरेको विभेद र उत्पीडनको अन्त्य गर्दै भनेर भनिएको छ होला राज संस्थाले गरेको विभेदको विरुद्ध आन्दोलन भएको पनि हो दलहरू एकीकृत भएर त्यो आन्दोलनलाई संगठित गरेर राजतन्त्रलाई चाहिँ विदा गरेको अवस्था पनि हो तर त्यो जुन शब्दावली छ त्यसले के देखाउँछ भने अब आउने पुस्तालाई म पछिको पुस्तालाई चाहिँ त्यो समग्र जुन त्यो 250 वर्षको इतिहास जुन छ त्यो त सिङ्गो अन्यायको इतिहास रहेछ भनेर चाहिँ म्यासेज गरिरहेछ क्या राजा भनेको राज संस्था भनेको उत्पीडन मात्रै गर्थ्यो विभेद मात्रै गर्थ्यो होइन भन्ने मेसेज चाहिँ गयो क्या प्रस्तावनाबाट यो मेसेज जानु भनेको चाहिँ राम्रो होइन भन्ने चाहिँ मेरो विचार चाहिँ छ क्या होइन यसमा मैले भन्न खोजेको राज संस्था ठिक थियो वा बेठिक थियो भन्ने होइन मेरो कुरा तर जुन
1: त्यो बेला भएको सकारात्मक कुरा र नकारात्मक कुरा दुइटै चाहिँ थियो त्यो कुरा चाहिँ तपाईँले नकारात्मक कुराहरू आउने गरी प्रस्तावनामा नलेखेको भयो हुन्थ्यो भने हजुर अब अर्को तपाईँले देखेको के छ
0: अब अर्को भनेर चाहिँ मैले अघि पनि भनेको थिएँ जस्तो धारा 18 समानताको कुरा जुन छ अझ त्योभन्दा पहिला त अझ यहाँनिर त्रुटि कहाँनिर छ भने तपाईँको धारा 17 स्वतन्त्रताको हक हो धारा स्वतन्त्रताको हकमा चाहिँ हामीसँग 6 स्वतन्त्रताहरू छन् अनि त्यसपछि त्यो हरेक स्वतन्त्रतामा राज्यले अङ्कुश लगाउँदै गर्दाखेरि चाहिँ मनासिब प्रतिबन्ध लगाउनुपर्छ अथवा चाहिँ रिजनेबल रेस्ट्रिक्सन लगाउनुपर्छ भनेर चाहिँ भनिन्छ तर गएर तपाईँको 6 स्वतन्त्रता जुन छ होइन त्यो चाहिँ पेसा व्यवसाय रोजगार गर्न पाउने कुरा त्यहाँ चाहिँ के लेखिन्छ त्यो प्रतिबन्धात्मक वाक्यांशमा हरेक प्रतिबन्धात्मक वाक्यांशमा चाहिँ राज्यले यदि ऐन लगाएर अङ्कुश लगाउने हो भने त्यसमा मनासी प्रतिबन्ध हुनुपर्छ रिजनेबली यो यो कारणले गर्दाखेरि चाहिँ तिमीले तिम्रो स्वतन्त्रता एक्सर्साइज गर्न पाएनौ भनेर भन्न पाउँछ. तर तपाईँको छैठौं मैले पेसा व्यवसाय रोजगार गर्ने कुरामा चाहिँ के भनिदियो त भन्दाखेरि चाहिँ त्यहाँ मनासी प्रतिबन्ध भन्ने कुरा नै लेखिदिएन, राज्यले प्रतिबन्ध गर्न पाउँछ मात्रै भनेर लेखिदियो. अब त्यो छापाखानाको त्रुटि हो कि त्यहाँ चाहिँ अब इच्छित रूपमा नलेखेको हो कि अब त्यो अनिच्छित हो कि जे भए पनि त्यहाँ चाहिँ एउटा मनासी प्रतिबन्ध भन्ने शब्द नलेख्नुले मात्रै पनि भोलिको दिनमा गएर न्यायिक पुनरावलोकन हुँदै गर्दा त्यसले फरक अर्थ राख्न सक्छ. त्यसमा पनि हामीले चाहिँ विचार गर्नुपर्ने हुन्छ.
1: हजुर होइन. अब कुशल गैरेजी, तपाईँ संवैधानिक कानूनका जानकार, कानूनका अध्येता हुनुहुन्छ, नवयुवा हुनुहुन्छ. आज हामी संविधानको एक दशक पूरा भएको अवसरमा नवयुवाको आँखाबाट संविधानमा भएको व्यवस्था र अब संविधान संशोधन गर्दाखेरि ख्याल गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं. तपाईँ लागि यो शासकीय स्वरूपको कुरा गर्दाखेरि शासकीय स्वरूप अहिले जस्तो छ यसमा संशोधन नगर्दा पनि हुन्छ भनेर तपाईँले भन्नुभयो. अब हामी अरू व्यवस्था जस्तो संविधान संशोधन गर्दाखेरि चाहिँ अब ख्याल गर्नुपर्ने कुरा जस्तो संघीयता र स्थानीय सरकार कुरामा अलिकति जाउँ न. जस्तो संघीयता खारेज गर्नुपर्छ भन्ने बहस पनि सुनिन्छ. अब तपाईँलाई चाहिँ यसमा चाहिँ संघीयतालाई कसरी अझै व्यवस्थित बनाउनुपर्छ संविधानमा भएको व्यवस्थालाई?
0: अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो है. हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो, उनीहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो होइन. भनेको उनीहरूले स्वतन्त्र रूपमा कानून बनाउन सक्ने, बजेट बनाउन सक्ने अधिकार राख्दैन थिए, फरक कुरा भयो. तर उनीहरूलाई डेलिगेशन अफ अथोरिटी चाहिँ संघले गरेको अवस्था भने चाहिँ थियो. तर अब यो संघीयताको सन्दर्भमा हाम्रो संघीयताको आधारभूत संरचना, मैले अघि जुन भने नि हाम्रो संघीयताको आधारभूत संरचना भनेको नै प्रदेशको संरचना हो होइन. जुन हामी सहभागितामूलक कुरा गर्दैछौ होइन, अथवा चाहिँ समानुपातिक प्रतिनिधित्वको कुरा गर्दैछौ, त्यो सबै जिम्मेवारी संघले बोकेको होइन क्या, त्यो जिम्मेवारी प्रदेशले पनि बोकेको छ. भनेको हामीले जुन प्रोपोर्सनल रिप्रेजेन्टेशनको कुरा गरिरहेछौ त्यसमा चाहिँ प्रदेशमा प्रोपोर्सनल रिप्रेजेन्टेशन हुनु पनि राज्यको सफलता हो भनेर चाहिँ हामीले बुझ्नु पर्यो होइन. यसमा अझै पनि त्यही संघको मानसिकता राखेर चाहिँ हुँदैन. अब सफल संघीयतालाई कसरी बनाउने भन्दाखेरि चाहिँ संघीयताको चुनौतीको कुरा गर्दै गर्दाखेरि चाहिँ तीनटा चुनौती भन्छु
1: हजुर
0: होइन. एउटा भने चाहिँ सामाजिक चुनौती नै भयो, सामाजिक सांस्कृतिक चुनौती नै भयो होइन. जस्तो प्रदेशलाई हामीले कुन आधारमा चिन्नुपर्छ भन्दाखेरि चाहिँ त्यो समुदाय त्यो त्यो त्यो भूगोलमा भएको जुन पहिचान छ अथवा त्यो भूगोलमा भएको जुन संस्कृति छ त्यो संस्कृतिले चाहिँ प्रदेश चाहिँ चिनिनु पर्यो. भन्नुको अर्थ त्यहाँ भएका अल्पसंख्यकलाई चाहिँ बाहेक गर्ने भन्ने चाहिँ होइन. तर प्रदेशको अवधारणा सामाजिक रूपमा चाहिँ के हुनु पर्यो भने सामाजिक रूपमा यो प्रदेशको विशेषता यो हो, सांस्कृतिक रूपमा यो हो, र हामीले यो प्रदेशलाई चाहिँ यसरी चिन्छौं भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्नुपर्ने हुन्छ. पहिलो कुरा भयो जुन हाम्रो लागि चुनौती भयो, एउटा प्रदेशको नामाकरण गर्नको लागि पनि हामीले 4-5 वर्ष कुर्नुपर्ने अवस्था थियो होइन, के गर्ने कसो गर्ने भन्ने विषयमा. दोस्रो भने प्रशासनिक चुनौती भयो. प्रशासनिक चुनौती भनेको चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ यो चाहिँ निजामतीको चुनौती भयो होइन. भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ यो समायोजनको विषयमा जुन चुनौती आइरहेको छ, कर्मचारी समायोजनको विषयमा, त्यो दोस्रो चुनौती भयो. भने तेस्रो सबैभन्दा महत्वपूर्ण भनेको चाहिँ यो वित्तीय संघीयताको पाटो होइन. जस्तो यो फिस्कल फेडरलिज्ममा अहिलेसम्म नेपालमा के भइरहेछ भने प्रदेशको चाहिँ बोरोइङ मोडलमा गइरहेको छ होइन. भनेको चाहिँ प्रदेशले चाहिँ के विषयमा बढी निर्भर हुनु परिरहेछ भने संघबाट प्राप्त हुने अनुदान होइन, अथवा संघले चाहिँ कति चाहिँ ल्यान्ड गर्छ भन्ने विषयमा चाहिँ निर्भर हुनुपर्ने अवस्था चाहिँ छ. भनेको प्रदेशबाट नै उत्पादकत्व हुने चिजहरू चाहिँ कम भइरहेको अवस्था छ. यो कम भइसके पछाडि चाहिँ के भयो त भन्दाखेरि चाहिँ अब यो फाइनेन्सियल्ली चाहिँ बर्डनसम भयो भन्ने अर्थ चाहिँ लाग्न सक्छ. अब यसको लागि चाहिँ गर्नु के पर्यो त भन्दा प्रदेशलाई अधिकार दिनु पर्यो. प्रदेशलाई अधिकार दिने कुरामा चाहिँ तपाईँको जुन अनुसूचीहरूमा जुन अधिकारहरू दोहोरिएको छ सबै चिजमा संघले हात हाल्नुपर्छ भन्ने छैन होइन. भनेको प्रदेशले गर्न सक्ने र प्रदेशको आय आर्जन हुन सक्ने क्षमता भएका जति पनि विषयवस्तुहरू छन् त्यो चिज चाहिँ प्रदेशको एकलौटी अधिकारमा राखिदिने हो क्या होइन. त्यो राखिदिइसके पछाडि चाहिँ प्रदेशले त्यसबाट आय आर्जन गर्न सक्छ र त्यहाँबाट चाहिँ ऊ चाहिँ समृद्ध हुन सक्छ. हरेक प्रदेशको आफ्नो सम्भाव्यता छ, त्यो सम्भाव्यता अनुसारको चाहिँ उनीहरूले काम गर्न पाउने एउटा एकलौटी अधिकारको वातावरण चाहिँ सृजना हुनुपर्छ भन्ने चाहिँ रह्यो.
1: हो अब यसमा अझै पालिका पनि जोड्ने हो भने प्रदेश र पालिकालाई अधिकार र स्रोत सम्पन्न बनाउन चाहिँ संविधानमै के कस्ता सुधार आवश्यक देख्नुहुन्छ तपाईँ?
0: अब पालिकाको सन्दर्भमा हेर्ने हो भने पालिका त मलाई जहाँसम्म लाग्छ पालिकाले प्रशासनिक रूपमा गर्नुपर्ने काम पनि उसले गरिरहेछ. किनभने तपाईँको चाहिँ यहाँ सत्ता समीकरणले पनि छुँदैन होइन, यसमा चाहिँ तपाईँको अस्थिरता भन्ने कुरा पनि आउँदैन, यसमा न महाभियोग भन्ने कुरा आउँछ न अविश्वासको प्रस्ताव भन्ने कुरा आउँछ. त्यो भइसके पछाडि स्थानीय सरकारलाई त असफल हुने छुट्टै छैन होइन भनेको स्थानीय सरकारले त्यही अनुसारले काम गरि पनि रहेको छ. स्थानीय सरकारले चाहिँ विभिन्न कानूनहरू बनाउने कुरामा चाहिँ प्रशस्त कानूनहरू बनाइरहेछन् होइन. त्यस पछाडि चाहिँ गएर तपाईँको नीतिगत कुरामा प्रशस्त रूपमा काम भइरहेको छ. स्थानीय तहले चाहिँ गरी स्थानीय तहले सेवा प्रवाह गर्ने कुरामा पनि उति साह्रो गुनासो छ जस्तो मलाई लाग्दैन. भनेको स्थानीय तहले जे गरिरहेछ जुन गतिमा उ गइरहेछ त्यो ठिक छ, तर प्रदेशको सन्दर्भमा चाहिँ समस्या आइरहेको भएरै प्रदेश खारेज गरौं भन्ने जस्ता कुराहरू आइरहने हो. त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्छ.
1: अब त्यो प्रदेशको संख्या घटाउने कुराहरू पनि आइरहेछ होइन. प्रदेश संख्या घटाउनु भनेर चाहिँ तपाईँलाई लागेको संवैधानिक सुधारको विषय हो कि राजनीतिक पुनर्संरचनाको विषय हो?
0: यो राजनैतिक पुनर्संरचनाको विषय नै हो, किनभने प्रदेशको संख्या कति राख्ने भन्ने कुरामा यसको आफ्नै इतिहास पनि छ. होइन भनेको तपाईँको चाहिँ 14 10 हुँदै यो चाहिँ 7 संकुचित भएको अवस्था हो. होइन भनेको अब यसलाई 7 5 बनाएर 7 4 बनाएर त 7 10 बनाएर चाहिँ समाधान हुँदैन. होइन यसमा चाहिँ के गर्नुपर्छ भने मैले अघि भने जस्तै प्रदेशलाई चाहिँ सांस्कृतिक रूपमा सम्पन्न बनाऊ, सामाजिक रूपमा सम्पन्न बनाऊ, प्रदेशको पहिचानको एउटा बाटो तय गरौं र प्रदेशलाई चाहिँ वित्तीय रूपमा चाहिँ सबल बनायौं भने चाहिँ यहाँनिर चाहिँ त्यति साह्रो समस्या हामीले पुनर्संरचनाको कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन.
1: यो जिल्ला समन्वय समिति खारेज गर्ने कुराहरू पनि आइरहेको छ, तपाईँलाई के लाग्छ?
0: जिल्ला समन्वय समितिको कुरा गर्दै गर्दाखेरिको अवस्थामा अब जिल्ला समन्वय समिति भनेको जिल्ला सभाबाट यस्तो छ क्या, तपाईँको स्थानीय तहमा चाहिँ के छ भने एकदमै धेरै इन्टरमिङ्गल भएको अवस्था छ. होइन भनेको एउटै जस्तो जिल्ला सभाको प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिको पनि उपप्रमुख प्रमुख, होइन भनेको चाहिँ
1: प्रमुख जिल्ला अधिकारीकै कुरा गर्नुहोस् होइन. अब संविधान अनुसार त प्रमुख जिल्ला अधिकारी त जिल्लाको भन्दा पनि त्यहाँ त कि प्रदेश कि पालिकाबाट हेर्न पर्ने हो.
0: हजुर हजुर,
1: धेरै कुराहरू यसमा पनि सुधार्नुपर्नेछ.
0: तर जिल्ला समन्वय समितिलाई खारेज गर्ने भन्दा पनि जिल्ला समन्वय समितिलाई चाहिँ प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिकामा त्यसलाई सबल बनाउने चाहिँ हो क्या, होइन त्यसलाई थाल्नुपर्छ भन्ने चाहिँ हुँदैन.
1: कुशल गैरेजी, तपाईँले अब यो संहिताको र यो विषयमा पनि प्रश्न पार्नुभयो, संविधान संशोधन गर्दाखेरि केही कुरामा ख्याल गर्ने भनेर. अब यो निर्वाचन प्रणाली सबैभन्दा धेरै अझ नवयुवाहरूले चाहिँ खोजेको चाहिँ होइन निर्वाचन प्रणालीको कुरा, हामीले अघि नै शासकीय स्वरूपको कुरा गर्यौँ, त्यसमा परिवर्तन गर्न आवश्यक छैन भनेर तपाईँले भन्नुभयो. अब यो निर्वाचन प्रणालीको कुरा गरेर जस्तो सांसद मन्त्री बन्न नहुने, सांसदलाई चाहिँ विशुद्ध विधायकी भूमिकामा राख्ने प्रस्ताव आएको छ, अब यसमा चाहिँ तपाईँलाई के लाग्छ, के गर्नुपर्छ?
0: अब सांसदलाई मन्त्री हुन नदिने व्यवस्था भनेको यो हाम्रो संसदीय व्यवस्था भन्दा बाहिरको कुरा हो. होइन भनेको हामी यदि संसदीय व्यवस्था गरिरहेछौँ अथवा संसदीय पार्लियामेन्ट्री डेमोक्रेसीलाई फलो गरिरहेछौँ भने यहाँ के छ त भन्दाखेरि चाहिँ एक्जिक्युटिभ र लेजिस्लेचर जोडिएका हुन्छन्, एक्जिक्युटिभको फर्मेसन लेजिस्लेचरबाट नै हुने हो. तर यो सन्दर्भमा हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ हामीलाई कसरी बुझ्नु पर्यो भने एक्जिक्युटिभ अथवा चाहिँ यो कार्यपालिका जुन छ व्यवस्थापिकाप्रति उत्तरदायी चाहिँ भइरहने हो. होइन जस्तो अहिले फेरि पनि संघको सुविधा कहाँबाट आउँछ भन्दाखेरि चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ संसदमा गएर सम्बोधन नगरिदिँदै गर्दाखेरिको अवस्थामा चाहिँ अझै यस्ता किसिमका संघका सुविधाहरू चाहिँ बढी आउने हुन्छ क्या. भनेको जुन कार्यपालिका छ कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी भइदिने हो भने यो विषय पनि यो विषयमा उत्पन्न हुने शंकाहरू पनि कम हुँदै नै जान्छ भन्ने चाहिँ मलाई लाग्छ. त्यसकारणले अब सांसद भइसके पछाडि त्यही सांसदहरूबाट चाहिँ जो चाहिँ बहुमत प्राप्त दल छ त्यहाँबाट बन्ने जुन मन्त्रीहरू जुन छन् त्यसमा त्यस्तो साह्रो समस्या छ जस्तो चाहिँ मलाई लाग्दैन.
1: अब अहिले भइरहेको यो मिश्रित निर्वाचन प्रणालीको चाहिँ सबैभन्दा ठूलो उपलब्धि के हो, मुख्य चुनौती के हो, तपाईँलाई के लाग्छ?
0: मिश्रित कुरा गर्दै गर्दा अब यहाँनिर चाहिँ कस्तो हुन्छ भने तपाईँको जस्तो यो प्रत्यक्ष निर्वाचन भयो त्यस पछाडि चाहिँ गएर समानुपातिक. अब प्रत्यक्षको सन्दर्भमा त यो चाहिँ प्रत्यक्ष निर्वाचनमा होमिनका लागि अब यो फेरि पनि व्यावहारिक चुनौती हो भन्नाले चाहिँ एउटा सामान्य नागरिकलाई पनि चुनावमा उठ्न पाउने अधिकार दिइएको छ अथवा निर्वाचनमा होमिन पाउने अधिकार दिइएको छ. तर के उसले सम्पूर्ण त्यो साँठगाँठका कुराहरूदेखि लिएर होइन त्यसपछि चाहिँ उद्योगपतिहरूसँग गर्नुपर्ने लबिङका कुराहरूदेखि लिएर उसले त्यो के त्यो खर्च धान्न सक्छ त सक्दैन. होइन भनेको अब त्यो राख्न राखिएको छ तर एउटा सामान्य नागरिक चाहिँ म चाहिँ निर्वाचनमा होमिन्छु भन्न उसले पाउँदैन. उसले प्रयोग गर्ने सम्प्रभुताको एउटा मात्रै माध्यम भनेको हो भने उसले मत दिने नै हो. होइन अब त्यो मत दिने कुरा भयो एउटा प्रत्यक्ष निर्वाचनको कुरामा चाहिँ त्यो त्यो विषय भनेको चाहिँ एउटा सामान्य नागरिकको लागि चाहिँ त्यो एकदमै दूरको कुरा रह्यो. होइन समानुपातिक प्रणालीको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ समानुपातिक प्रणालीको आशय ठिक छ होइन यसमा के भन्छ तपाईँको जुन वर्ग जुन समुदायको लागि चाहिँ उकास्नका लागि र संसदमा प्रतिनिधित्व गराउनका लागि यो ल्याइएको हो त्यसको आशय ठिक छ तर फेरि पनि त्यहाँ चाहिँ जब तरमारा वर्गको हावी हुन्छ अथवा जुन क्रिमी लेयर्स हुन्छ होइन त्यो वर्गको हावी भइसके पछाडि चाहिँ त्यहाँनिरबाट चाहिँ समस्या उत्पन्न हुन्छ किनभने जस्तो आर्जु देउवा चाहिँ समानुपातिक प्रणालीबाट आउनुपर्ने उहाँ योग्य हुनुहुन्छ होइन उहाँ प्रत्यक्ष लड्नका लागि पनि योग्य हुनुहुन्छ भने उहाँ चाहिँ महिला भएकै कारणले गर्दाखेरि समानुपातिकमा हुनुपर्छ भन्ने होइन मैले भने नि अघि तपाईँलाई इन्टरसेक्सनालिटीको कुरा जो हुन्छ त्यहाँ चाहिँ जुन समुदायलाई चाहिँ ट्रेन गर्नुपर्ने छ त्यो राज्यले ट्रेन गरेछ र
1: त्यो तपाईँले दिएको उदाहरण यो पहिला पनि जस्तै अहिले पनि त्यस्तो खालको प्रश्नहरू आएको छ समानुपातिक प्रतिनिधित्वमा अब राष्ट्रिय स्वतन्त्र पार्टीले नै समानुपातिक बनाएको व्यक्तिहरूको बारेमा पनि प्रश्न उठेको छ तपाईँले भनिहाल्नुभयो तपाईँलाई चाहिँ त्यसो भए कुशल गैरेजी समानुपातिक प्रतिनिधित्वलाई अझै बलियो बनाउने खाँचो हो कि प्रत्यक्ष निर्वाचनलाई विस्तार गर्ने तपाईँलाई के लाग्छ यसमा
0: यसमा विस्तार र संकुचनको कुरा भन्दा पनि तपाईँको चाहिँ नि अब बस्त उठ्याएको छ नि त पूर्ण समानुपातिक गरौं भन्ने कुरा चाहिँ होइन पूर्ण समानुपातिक त समाधान हुँदैन भएन यो त जनताबाट अझै टाढा राख्ने कुरा भयो होइन भने सबैलाई उकास्नुपर्छ भन्ने जरुरी त होइन नि त पूर्ण समानुपातिकले त त्यो आशय बोकेकै छैन नि त होइन पूर्ण समानुपातिक गरेर प्रत्यक्ष अधिकार खोज्ने भन्ने कुरा पनि रहँदैन प्रत्यक्ष निर्वाचनको सन्दर्भमा चाहिँ तपाईँको चाहिँ त्यो जुन विद्यमान व्यवस्था छ त्यो ठिक छ तर समानुपातिकको सन्दर्भमा चाहिँ यो जुन किसिमले चाहिँ राजनैतिक दलले गर्ने दुरुपयोग जुन छ अथवा दूषित प्रयोग जुन छ त्यो दूषित प्रयोग चाहिँ कम हुनुपर्छ भन्ने कुरा चाहिँ हो
1: त्यो अनुसार संविधानमा संशोधन गर्दा त्यो कुरालाई पनि ख्याल गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ कुशल गैरेजी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ संवैधानिक कानूनका जानकार हुनुहुन्छ कानूनका अध्येता हुनुहुन्छ हामी तपाईँसँग संविधानको एक दशक र संविधान संशोधनको बहसमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ हामी अन्त्यमा नि आइपुगेका छौँ अब तपाईँ युवा भएको नाताले धेरै युवाहरूले चाहिँ अहिले उठाउँदै आएको कुरा नो भोट राइट टू रिकल अनि विदेशमा रहेका नेपालीको मताधिकार अब यस्ता विषय चाहिँ संविधान संशोधनमा कतिको समेटिनुपर्ने खाँचो देख्नुहुन्छ तपाईँ
0: अब यसमा चाहिँ मैले पटक पटक के भन्छु भन्दाखेरि चाहिँ यसो संविधान पल्ट्याएर हेर्ने हो भने नागरिकको सामान्य नागरिकको विचारको सुनवाई हुने माध्यम के छ भनेर यसो एउटा कुनै नजिकैको धारा खोज्ने हो भने त्यो भेट्न मुस्किल छ त्यो भने चाहिँ एउटा भने त्यही निर्वाचन देऊ निर्वाचन भोट देऊ मत देऊ भन्ने हो अर्को भने चाहिँ धारा 275 जुन यो जनमत संग्रहको कुरा छ नागरिकलाई सुन्ने दुईटा धारा भने चाहिँ यति मात्रै नै हो होइन भने होइन विस्तारीकरण गरौँ न नागरिकको सुनवाईको क्षेत्रलाई चाहिँ विस्तारीकरण गरौँ भन्ने कुरा चाहिँ मेरो हो क्या होइन जस्तो चाहिँ यो नो भोटको कुरा जुन तपाईँले गर्नुभयो अब यो नो भोटको कुरा प्रसंग उठिरहेछ निर्वाचन एकीकृत गर्ने कानूनमा पनि यसको यो ड्राफ्टमा मस्यौदामा यो कुराहरू राखिरहेको छ यसमा नो भोट प्रयोग गर्नका लागि एउटा निश्चित स्ट्यान्डर्ड्स थ्रेस होल्ड्सहरू भन्नाले अब नो भोट प्रयोग गर्दै गर्दाखेरि पनि त अस्थिरता आउन सक्ने सम्भावना त रहन्छ नि त होइन र होइन भनेको यसको प्रयोगको सीमाहरू बन्देजहरू र यसलाई चाहिँ सही तरिकाले प्रयोग गर्ने हो भने नो भोट चाहिँ ठिक हो जस्तो चाहिँ मलाई लाग्छ किनभने होइन तपाईँले जसलाई चाहिँ प्रमुखमा राख्नुपर्ने हो उसको विचार नै उसको उसलाई नै सन्तुष्ट बनाउन सक्नु भएको छैन भने चाहिँ तपाईँको चाहिँ व्यवस्था त्यस पछाडि चाहिँ असफल हुने हो होइन त्यस कारणले यो जनतासँग नजिक हुने र जनतासँग जोड्ने जति पनि व्यवस्थाहरू छन् त्यसमा चाहिँ विचार गर्नुपर्छ
1: हजुर अब समग्रमा भन्दाखेरि चाहिँ संविधान संशोधनमा को बहसमा अहिले देखिएको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ तपाईँ जस्तो विषयवस्तुमा मतभेद राजनीतिक सहमतिको अभाव कि संशोधनको प्रक्रियामाथिको चाहिँ अविश्वास अहिलेको चुनौती
0: अब यसमा संशोधन प्रक्रियामाथिको अविश्वास भन्न त मिल्दैन होइन भनेको यसको एउटा निश्चित कार्यविधि छ यसमा गर्ने इच्छा हुने हो भने यो संशोधन मैले के भन्छु यसमा पटक पटक भन्दाखेरि चाहिँ यो पोलिटिकल विल चाहिँ हुनु पर्यो होइन संविधान संशोधनको नाममा नेपाली नागरिकहरू ठगिएका छन् पहिलो कुरो चाहिँ 2072 चाहिँ होइन भने चाहिँ तपाईँको चाहिँ दुई दल मिल्छन् होइन
1: सहमति गर्छन्
0: भन्छन् के भन्दाखेरि चाहिँ नि हामी संविधानको संशोधन गर्छौं भनेर भन्छन् अब संविधानको संशोधन गर्छु भनेर बनेको जुन त्यो एक ढिक्का छ होइन त्यो एक ढिक्काले के गर्छ त भन्दाखेरि माथि जान्छ फेरि पनि त्यही कुरा दोहोरिन्छ त्यही सत्ता समीकरणको खेल दोहोरिन्छ भनेको संशोधनको मामिलामा चाहिँ के भयो त भन्दाखेरि चाहिँ नि यो राजनैतिक इच्छा नभएकै कारणले गर्दाखेरि यो चाहिँ ओझेलमा चाहिँ परेको हो, यसमा प्रक्रियामाथिको अविश्वास भन्ने कुरा चाहिँ रहँदैन। किनभने मैले फेरि पनि भने यो राष्ट्रिय सहमतिको विषय पेचिलो प्रक्रियाहरू हुन्छ, त्यो पेचिलो प्रक्रियालाई स्वीकार गर्नुपर्छ, एउटा साधारण ऐन निर्माणको जस्तो विषय होइन। तर यहाँनिर चाहिँ के भयो त प्रब्लम कहाँनिर आयो भन्दा फेरि पनि त्यही पोलिटिकल विल, राजनैतिक इच्छा शक्तिको सन्दर्भमा चाहिँ जुन मतभेदहरू आयो, जनतालाई भनियो, जनतालाई चित्त थमथमाउनको लागि हामी संविधान संशोधन गर्छौँ भनेर भनियो। अब कुनै समय यो नेसनल यो जुन तपाईँको चाहिँ कोर्ट अफ आर्म्समा चेन्ज गरियो नि होइन, भने चाहिँ केपी शर्मा ओलीज्यूले गर्नुभएको जुन संशोधन छ त्यसले के भयो भने यो राष्ट्रियताको भावनालाई चाहिँ जागृत गराइदियो होइन। तर त्यो जागृत भावनामा अरू चिजहरू जुन क्षेत्रहरू जुन छन् त्यसमा त्यो पनि ओझेलमा चाहिँ गयो, जुन विषयहरूमा चाहिँ सुनवाई हुनुपर्ने थियो जस्तो चाहिँ मलाई लाग्छ। जस्तै उदाहरणको लागि हेर्नुहोस् त संविधान संशोधनको कुरा आइरहेछ, यो अख्तियारको कुरामा होइन, अख्तियारको कुरामा चाहिँ मैले देखेको प्याटर्न तपाईँको के छ भन्दाखेरि चाहिँ नि जो जुन जुन जुन शक्ति केन्द्र चाहिँ छ उसको यो सुविधामा चाहिँ के गर्छ भने उसले प्रावधानहरू राख्ने गर्छ। जस्तै उदाहरणको लागि चाहिँ 2047 सालको संविधानमा राज संस्थामाथि प्रश्न उठाउन पाइँदैन भनेर भनियो, किनभने त्यति बेलाको शक्ति केन्द्र ऊ थियो, उसले आफूलाई बाहेक गर्यो कि। अब हेर्नुहोस् यो आलोचना हुने गर्छ नि त होइन, एउटा राजा फालेर यति राजा ल्याइयो भनेर भनिन्छ नि त, यो कुरा कहाँनिर चाहिँ भनौँ यो चाहिँ हो कि भने जस्तो हो, इट मेक्स सेन्स भने जस्तो लाग्छ।
1: अन्त्यमा कुशल गैरी चाहिँ तपाईँले जस्तो भन्नु खोजेको कुरो मै अब जोडौँ, अन्त्यमा हामी जाँदा जाँदै चाहिँ अब त्यसो हो भने संविधान संशोधन गर्ने हो भने चाहिँ अब कहाँबाट सुरु गर्ने, कसलाई सहभागी गराउने र कुनै कुन कुरालाई चाहिँ कुनै हालतमा नि कमजोर हुन नदिने कसरी गर्ने?
0: अब यसमा चाहिँ फेरि पनि त्यही जुन संविधान संशोधनको जुन मियो सुरु भएको थियो यो कार्यदलको कुरा होइन, यो कार्यदलले चाहिँ सार्वजनिक गर्नु पर्यो, 245 कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ सार्वजनिक सही तरिकाले गर्नु,
1: नागरिक सामु ल्याउनु पर्यो,
0: नागरिक सामु ल्याउनु पर्यो, नागरिक सामु ल्याउनको लागि चाहिँ यसमा अब स्थानीय तहको सहयोग लिने हो कि कसरी गर्ने हो त्यो विषयमा चाहिँ अब यो यो संचार माध्यमको सहयोग त्यसमा अपरिहार्य नै हुन्छ होइन। यसमा चाहिँ संचार माध्यम चाहिँ मलाई चाहिँ के लाग्छ भने यसमा चाहिँ अलिक पोजिटिभ हुनुपर्छ, सकारात्मक हुनुपर्छ होइन, त्यसलाई चाहिँ नेगेटिभली त्यसलाई पोर्ट्रे गर्नुभन्दा पनि यस्तो यस्तो चिजहरू आएको छ, यो सरकारले यस्तो गर्यो भन्नुभन्दा पनि यो सरकारले यस्तो चिजहरू ल्याएको छ यो भनेर सकारात्मक मेसेज जाने किसिमको संचार प्रवाह गर्नु पर्यो होइन। त्यस पछाडि चाहिँ अर्को भनेको यो विज्ञ विषय विज्ञहरूसँग पनि राम्रोसँग नै यसमा के गर्नुपर्छ भन्दा गोत लिनुपर्छ, किनभने विषय विज्ञसँग बस्यो भने म त अध्येता हुँ र त मलाई थाहा छ यसको आधारभूत संरचना यो हो भन्ने विषय, भने विज्ञहरूले भनेको विषयको सुनवाई चाहिँ हुनुपर्छ, हामीसँग नामुद संविधानविदहरू हुनुहुन्छ उहाँहरूको चाहिँ सुनवाई गरिनुपर्छ। र अर्को भनेको चाहिँ यससँग सम्बन्धी यो जुन सेक्टर वाइज स्टेक होल्डर जो हुनुहुन्छ हिताधिकारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि लिएर त्यसपछि चाहिँ मेन चिज भनेको चाहिँ यसमा राष्ट्रिय स्तरीय चाहिँ के गर्नु पर्यो भन्दा कन्स्टिट्युसनल डिस्कोर्स चाहिँ चलाउनु पर्यो भन्ने चाहिँ मलाई लाग्छ। यसरी चाहिँ एउटा कम्प्लिट सर्कल चाहिँ पुरा हुन्छ यसरी।
1: अब तपाईँहरू जस्ता नवयुवाहरूको राय भूमिका सहयोग चाहिँ यसमा कतिको महत्वपूर्ण हुन्छ?
0: अब यसमा चाहिँ हुने नै भयो, किनभने अब हामीलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि होइन, तर हामी अध्ययन गर्न चाहन्छौँ भन्ने कुरा सत्य हो, र हामीले जब कुनै संशोधन प्रस्ताव हुन्छ त्यो संशोधनमा हामीले अध्ययन गरेर होइन यो विषयमा चाहिँ यो किसिमको जोखिम आउन सक्छ, यो किसिमको चुनौती छ भनेर भन्नको लागि त हामी जस्ता विद्यार्थीहरूको सहयोग भनौँ अथवा सहकार्य भनौँ होइन,
1: माग पनि हुन्छ, सुझाव पनि हुन्छ होइन, सड़कमा उठिरहेका कुराहरूलाई पनि सम्बोधन गर्ने गरी नवयुवाका प्रतिनिधिहरूसँग पनि साथ सहयोग राय सुझाव लिने काम चाहिँ
0: गर्नुपर्छ, यो अपरिहार्य छ, प्रमुख हुन्छ त्यो चाहिँ।
1: हुन्छ कुशल गैरीजी, तपाईँको यो महत्वपूर्ण विचार समयको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरे। आजको कार्यक्रममा हामीले संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
3: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
3: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
3: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात।
3: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
3: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
3: फलफूल प्रशोधन र बजारीकरण।
4: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
3: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
4: प्राङ्गारिक कृषि वस्तु निर्यात।
3: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
4: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
5: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4076

0: अहिले बिहानको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
0: अहिले बिहानको 9 बजे
1: हजुरको रेडियो

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

0: सत्तारूढ़ दल र राष्ट्र स्वतन्त्र पार्टी को सचिवालय बैठक आज बस्ते नेपाली कंग्रेस को 15 केन्द्रीय महाधिवेशन अंतर्गत हिज 43 जिला मौड़ा अधिवेशन सकियो 31 जिला में आज हुँदै नेकपा एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदल को बैठक आज बस्ते मधौ महिनामा सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने रामेछापका डीएसपी प्रदेश के सर्वोत्कृष्ट घोषित जुम्लाको छारे भीरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प मध्यावधि चुनाव नजिकै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक र बड़ा दशैं तथा शुभ दीपावलीको अवसरमा रामेछापको मन्थलीमा चौथो रामेछाप कप खुल्ला पुरूष फुटबल हुने विजेताले 3,03,000 पाउने
1: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
1: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
1: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
1: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: ए केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के
4: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
7: हजुरको रेडियो 102.1 MHz
0: अब समाचार विस्तारमा राष्ट्र स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो बैठक आज बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर वनस्थली काठमाडौँमा बस्ने राष्ट्रपालले जनाएको छ बैठकमा पछिल्लो राजनैतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ कंग्रेस केन्द्र निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको हो अधिवेशनबाट सम्बन्धित वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् केन्द्र निर्वाचन समितिका अनुसार ताप्लेजुङ पाँच थर सङ्खुवा सभा धनकुटा सोलुखुम्बु उदयपुर झापा मोरङ महोत्तरी रामेछाप काभ्रे सिन्धुपाल्चोक चितवन भक्तपुर ललितपुर काठमाडौँ गोर्खा कास्की मनाङ पर्वत स्याङ्जा बागलुङ नवलपुर पाल्पा अर्घखाँची गुल्मी रूकुम पूर्व र पश्चिम रोल्पा प्युठान डोल्पा जुम्ला मुगु हुम्ला जारजरकोट दैलेख सुर्खेत डोटी अछाम दार्चुला बैतडी कञ्चनपुर र कैलाली मौडा अधिवेशन सम्पन्न भएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा वडा अधिवेशन आज हुनेछ। कंग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। नेकपा एमाले आजबाट लगातार 3 बैठक बोलाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आज बिहान 9 निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो 1 सचिवालय बैठक बोलाइएको छ। कार्यदल र सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने तय भएको छ। कार्यदलले पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेश गर्ने तयारी छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदल भित्रै संयोजक बादल र महासचिव शंकर पोखरेलका अलग अलग 2 प्रतिवेदन बनेपछि विवाद भएको थियो। त्यसपछि पुनः बादल विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गरेर एउटै प्रतिवेदन तयार गर्न कार्यदलले जिम्मा दिएको थियो। पोखरेलको प्रतिवेदनमा चुनावी हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्माओलीले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो भने थापाको प्रतिवेदनमा अध्यक्षको बचाव गरिएको थियो। सचिवालय बैठकमा कार्यदल प्रतिवेदन र केन्द्रीय कमिटी बैठकका एजेण्डा बारे छलफल हुनेछ। एमाले केन्द्रीय कमिटी बैठक असोज 5-7 गतेसम्म ललितपुर स्थित रामबाग महलमा बस्ने तय भएको एमाले जनाएको छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार भएको छ। साँझ यातायातका बस मध्यराती 12 बजेसम्म चल्ने गरी सेवा विस्तार भएको संविधान दिवसको अवसरमा हिजोदेखि काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिका चन्द्रगिरी नगरपालिका किर्तिपुर नगरपालिका गोदावरी नगरपालिका बुढानीलकण्ठ नगरपालिका भक्तपुर नगरपालिका मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका सहित 9 पालिकाको सहकार्यमा साँझ यातायातले रात्रिकालीन बस सेवा विस्तार गरेको। विस्तार गरिएका नयाँ रूट नागढुङ्गा एयरपोर्टमा 4, गोदावरी हुँदै बुढानीलकण्ठमा 6, जगाती रत्न पार्क ठमेलमा 6, किर्तिपुर रत्न पार्कमा 4 र चक्रपथमा 8 विद्युतीय बस गरी 28 बस रातमा चल्छन्। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोले यात्रुलाई सहजसँगै काठमाडौँ उपत्यका दिउँसो मात्र होइन रातमा पनि चलायमान भएको बताउनु भएको छ। रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साँझ यातायातले हिजोदेखि 6 रूटमा 28 विद्युतीय बस सञ्चालनमा ल्याएको हो। कम्पनीले अहिले सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई 4 गुणाले विस्तार गरेको हो। यसअघि काठमाडौँ महानगरपालिका र साँझ यातायातको सहकार्यमा गएको बैशाख 1 शुरू गरिएको रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि महानगरपालिकाले एक विशेष कार्यदल गठन गरेको थियो। शुरूआती 3 महिनामा 7 विद्युतीय बस मार्फत 2 रूटमा मात्र सेवा सञ्चालन गरिएको थियो। महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको सिफारिशका आधारमा रात्रिकालीन यातायात सेवाको दायरा थप गरिएको हो। नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढ़ीले औषधि सेवन गरेका छन्। भटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीपछि खानेपानी तथा सरसफाईमा चुनौती थपिएसँगै बाढ़ी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। बागमती प्रदेशभित्र रहेका जिल्ला प्रहरी कार्यालयहरूमध्ये 283 भदौ महिनामा सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी न्याय उपरीक्षक सन्तुलाल प्रसाद जयस्वार सम्मानित हुनुभएको छ। बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रबार एटौडामा आयोजित कार्यक्रममा भदौ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरी जयस्वाललाई सम्मान गरिएको। प्रदेश प्रहरी प्रमुख प्रहरी न्याय महानिदेशक दीपक रेग्मीले जयस्वाललाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापले अपराध नियन्त्रण अनुसन्धान लागु औषध सम्बन्धी जन सचेतनामूलक कार्यक्रम फरार अभियुक्त पक्राउ गरी कानून कार्यान्वयन र शान्ति सुरक्षाको अवस्थालाई सबल बनाउने कार्यको आधारमा उक्त सम्मान गरिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा माताहतका कार्यालयहरूले 2083 साल भदौ महिनामा अपराध अनुसन्धान शान्ति सुरक्षा व्यवस्थापन नागरिक सहायता तथा जनचेतनामूलक गतिविधिमा सक्रियता देखाएका छन्। जिल्ला प्रहरी कार्यालयले सार्वजन गरेको प्रगति विवरण अनुसार उक्त अवधिमा विभिन्न शीर्षकमा गरी 32 मुद्दा दर्ता भएका छन् भने 10 मुद्दा फरचोट गरिएको छ। प्रहरी अनुसार भदौ महिनामा लागु औषध सम्बन्धी 2, जबरजस्तीकरणी सम्बन्धी 2, ज्यान सम्बन्धी कसुर 1, भविद्रव्य ज्यान 5, झुण्डी आत्महत्या 9, व्यवहारिस ज्यान सम्बन्धी 1, ज्यान मार्ने उद्योग 1, बैंकिङ कसुर 4, सवारी ज्यान 3, चोरी सम्बन्धी कसुर 1, अभद्र व्यापार 1, जुवाता सम्बन्धी 1 र ठगी सम्बन्धी 1 मुद्दा दर्ता भएका छन्। चालू मुद्दाका प्रतिवादी पक्राउतर्फ 23 पक्राउ गरिएको प्रहरी विवरणमा उल्लेख छ। सार्वजनिक चासो रहेका पेण्डिङ मुद्दामध्ये 4 मुद्दाको सफल अनुसन्धान गरिएको छ। फैसला कार्यान्वयन अन्तर्गत 21 पक्राउ गरी 9 वर्ष 4 महिना 24 दिन कैद असुल तथा 5,70,525 रूपियाँ जरिवाना असुल गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी उजुरी 28 प्राप्त भएका छन्। पीड़ित तथा पीड़कको उमेर समूह विश्लेषण गर्दा 19-25 वर्षका 14, 26-35 वर्षका 15, 36-45 वर्षका 16, 46-59 वर्षका 10 र 60 वर्षभन्दा माथिका 1 गरी 56 विवरण समेटिएको छ। हराएका 18 मध्ये 15 फेला पारिएको छ। घरेलु हिंसातर्फ शारीरिक हिंसाका 9 र मानसिक हिंसाका 4 गरी 13 उजुरी आएका छन्। तीमध्ये 12 मिलापत्र भएका छन् भने 1 अदालत पठाइएको छ। आत्महत्या सम्बन्धी 9 मुद्दा दर्ता भएका छन्, जसमा पुरूष 5 र महिला 4 रहेका छन्। सुरक्षा व्यवस्थापनतर्फ प्रहरीले एलआरपी, एसआरपी, पिकेट, चेकिङ र ग्रामीण गस्ती गरी कुल 2,525 नियमित परिचालन गरिएको जनाएको छ। भदौ महिनामा सवारी दुर्घटना 11 भएका छन्। दुर्घटनामा 2 मृत्यु, 18 घाइते भएका छन् भने 20 उद्धार गरिएको छ। ट्राफिक कार्यवाहीबाट 1,215 कार्यवाही गरी 13,03,501 रूपियाँ राजस्व संकलन गरिएको छ। भन्सार छली नियन्त्रणका क्रममा 6 केजी चाँदी सहित करिब 29,25,600 रूपियाँ बराबरका सामान बरामद गरिएको छ। विपद व्यवस्थापन तर्फ आगलागी 3 बाढी 6 र हावाहुरी 1 गरी 10 घटना भएका छन्। विपदका कारण 1 घाइते, 6 घर र 1 गोठमा क्षति पुगेको तथा करिब 12,34,000 रूपियाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत 390 लिटर तयारी मदिरा, 30 लिटर कच्चा पदार्थ नष्ट गरिएको छ। प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ 1 ट्राक्टर नियन्त्रणमा लिई 15,000 रूपियाँ जरिवाना संकलन गरिएको छ। विद्यालय तथा समुदाय केन्द्रित सचेतना कार्यक्रम अन्तर्गत आत्महत्या रोग थाम सम्बन्धी कार्यक्रम 1 विद्यालयमा सञ्चालन गरी कक्षा 8-10 32 विद्यार्थीलाई सहभागी गराइएको थियो। प्रहरी कार्यालयको हटलाइन तथा सम्पर्क नम्बरमा 1,425 कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्ष मार्फत 2,090 सेवाग्राहीले सेवा लिएका छन्। प्रहरी कर्मचारीको मनोबल वृद्धि तथा आन्तरिक सहकार्यका लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ रेडियो सुन्दै गर्नुहोला।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्च खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896962998।
10: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। कर्णाली करिडोर अन्तर्गत हुम्लाकको सर्केगाड गाउँपालिका 2 रिप नजिकैको छारेबीरमा पहिरो खस्ता सड़क अवरूद्ध भएको छ। हिजो पहिरोसँगै ढुङ्गा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवजावत गर्ने यात्रु तथा गाड़ीहरू बीचबाटमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुङ्गा खसेकाले तत्काल सड़क खुलाउन कठिन भएको छ। जिल्ला सदरमुकाम सिमकटमा हिजो सञ्चालन हुने भनिएको स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका 27 जना भन्दा बढ़ी नागरिक समेत बाटोमै अलपत्र परेका अदानचुली गाउँपालिका 2 का कमल बुढाले जानकारी दिनुभएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनु भएको छ। उहाँका अनुसार सड़कमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क खुलाउन सम्भव छैन। सड़क खुलाउने विषयमा सड़क विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह सहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानदेखि सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको बताउनु भएको छ। समाचारको क्रममा मौसम समाचार। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी 1-2 ठाउँमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै तराईका 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसबीच यही असोज 8 गते अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9 र 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 वटा शीर्ष उपलब्धि सार्जन गर्नुभएको छ। ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीति सहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी संचार माध्यमले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत लामो सूची सार्जन गर्नुभएको, ट्रम्पले अमेरिकाले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 वटा शीर्ष उपलब्धि सार्जन गर्नुभएको छ।

कटौती गरिएको बताउनु भएको छ। विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिले आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गर्नुभएको छ। इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनीतिक विषय बनेको छ। ट्रम्पले व्यापारका क्षेत्रमा विदेशी वस्तुमाथि लगाएको उच्च वनसार महसुललाई पनि उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको छ। यसै गरी अंग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषा बनाइएको, कर तथा ऊर्जा नीतिमा परिवर्तन गरिएको र अपराध नियन्त्रणमा प्रगति भएको दावी पनि ट्रम्पको सूचीमा समावेश छ। अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ। र समाचारको अन्त्यमा केही खेल समाचार। बड़ा दशैं तथा शुभ दीपावलीको अवसरमा रामेछापको मन्थलीमा चौथो रामेछाप कप खुल्ला पुरूष फुटबल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। दीपशिखा बोइज युनाइटेड क्लबको आयोजनामा आगामी असोज 25-29 गतेसम्म मन्थली नगरपालिका 2 स्थित करम बोर्ड खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको। प्रतियोगिताका सम्पूर्ण खेलहरू गोल नेपाल मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। 9A साइड ढाँचा आयोजना गरिने यस प्रतियोगिताको विजेता टोलीले नगद रू 3,33,33 सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष आशिष कार्कीले जानकारी दिनुभएको छ। त्यसै गरी उपविजेता हुने टोलीले नगद रू 1,51,111 साथमा सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगितामा व्यक्तिगत विदातर्फ समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक खेलका म्यान अफ द म्याचका साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ी र सर्वाधिक गोलकर्तालाई जनाई 5,000 नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि असोज 22 गते बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म टीम दर्ताको समय तोकिएको छ। टीम दर्ता शुल्क रू 15,000 र कार्ड डिपोजिट रू 3,000 कायम गरिएको छ। खेलको तालिका असोज 23 गते दिउँसो 1 बजे मन्थली पार्किङमा सार्वजनिक गरिनेछ। फिफाको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टोलीमा आयोजकले तोके बमोजिमका खेलाड़ी तथा पदाधिकारी सहभागी हुन पाउनेछन्। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार 2 खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्स आमने सामने हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्। त्यसपछि प्लेअफका खेलहरू हुनेछन्। निर्धारित तालिका अनुसार मंगसिर 1 गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात मंगसिर 2 गते एलिमिनेटर खेलाइनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायर पछि प्रतियोगिताको निर्णायक खेल मंगसिर 5 गते फाइनल खेल हुनेछ। प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। एनपीएलका सबै खेलहरू किर्तिपुरमा रहेको त्रिवी क्रिकेट रंगशालामा हुनेछन्। यसअघि सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। आज जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै। नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लामा वडा अधिवेशन सकियो। 31 जिल्लामा आज हुँदै नेकपा एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै। भदौ महिनामा सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने रामेछापका डीएसपी प्रदेशको सर्वोत्कृष्ट घोषित। हुम्लाको छारे भीरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प। मध्यावधि चुनाव नजिकै गर्दा राष्ट्रपति ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। र बड़ा दशैं तथा शुभ दीपावलीको अवसरमा रामेछापको मन्थलीमा चौथो रामेछाप कप खुल्ला पुरूष फुटबल हुने, विजेताले 3,03,000 पाउने। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Bărbănul Nicula Ghizot, Siment, Josta Patat, Taine, Cabate Leoniula, Periu Mantelima Testura în roade cu păsăl ce caul la bătit.
1: Caca, timla etini thaceină? Aba hamrei Mantelima, Dibjoti Hardware and Suppliers, khulia ni caca?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर भेडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायौ
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भइन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-7365 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
8: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150मा
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
13: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
13: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
13: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
13: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
14: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
13: अचानक उच्च ज्वरो आउनु,
14: टाउको दुख्नु,
13: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
14: हार जोड्नी तथा मांसपेशी दुख्नु,
13: वाकवाकी लाग्नु, बान्ता हुनु,
14: शरीरमा बिमिरा आउनु।
13: डेंगू रोगको रोकथामका उपायहरू:
14: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
13: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
14: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
13: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
14: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
13: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
14: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
13: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
14: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
6: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
6: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
6: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज आइतबारको बसाई छ। आजको बसाईमा हामीले अन्य हप्ता चाहिँ हामीले 7 गीतको अन्तरा लिएर आएका थियौं। सबै अन्तराहरू चाहिँ बज्न नपाउने हुँदाखेरि आज मैले 5 मात्रै अन्तराहरू लिएर आएको छु। तपाईँको माझमा गीतको अन्तरा बज्नेछु। तपाईँले गीतको बोल अनि गायक र गायिकाको नाम चिन्नुपर्ने हुन्छ। आजको बसाईमा 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाई यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा रमाइला गीत संगीतको साथसाथै तपाईसँग यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोककोशीले तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठो आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाईमा के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। एकदमै सजिला सजिला मिठा गीतका अन्तराहरू छन् आजको बसाईमा। फटाफट फोन गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने चाहिँ हामी कार्यक्रमको शुरूआतमा राख्छौ। एकदमै मिठो अनि रमाइलै छ, एकदमै मिठो गीत छ, भर्खरै बजारमा आएको गीत सिन्धुलीको राजा सानु केसे रविन कुमार श्रेष्ठको आवाज छ, साथै रिया खड्काको आवाजमा रहेको यो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: हामीले राख्यौं कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो सिन्धुलीको राजा सानु किसी रविन्द्र श्रेष्ठ साथै रिया खड्काको आवाजमा रहेको यो एकदमै मिठो अनि रमाइलो गीतबाट कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 048 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्ते,
0: नमस्ते, नमस्कार। धनुजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर दिदी, धेरै दिन पछाडि भन्नुपर्छ है।
0: कता हराउनु भएको त नि?
1: हराएको त छैन, अलिक बिजी भएर दिदी, त्यस्तै हो, घर कामतिर अलिक बिजी भयो, त्यो भएर बारीतिरको काममा बिजी भएर त्यही भएर हराएको चाहिँ छैन। कार्यक्रम चाहिँ सुन्दै थिएँ, अब फोन गर्न चाहिँ नपाएको।
0: कार्यक्रम चाहिँ सुन्नुहुन्छ, फोन चाहिँ गर्न पाउनु भएन।
1: हजुर हजुर,
0: ल ठिक छ। न हाम्रो धनुजीलाई चाहिँ न दसैँ लागिसक्या हो कि ती सकिए लगतै भने जस्तो लागिरहेको थियो क्या मलाई चाहिँ, अनि त्यही भएर सोधेको। ठिकै छ, अब
1: बारीतिर अब छर के भन्नु फापरहरू छर्ने कामहरू थियो दुई तिन दिन, त्यस्तै त्यस्तै कामहरूमा अलिक बिजी भयो, अनि त्यही भएर फोन ट्राई गर्न सकिनँ भनौँ न।
0: ल ठिक छ, आज आउनु भएको छ, खाजा अथवा खाना खानुभयो कि बाँकी छ?
1: खाना आज चाहिँ खाना खाइसकेर आएको, अनि हजुरले त झन् बिहानै खानुभयो होला 9 बजी नै होइन?
0: पछि मेरो पनि भइसकेको छ। ठिक छ, त्यसो भए कुराकानी के भोलिका दिनमा हामी गरौँ, आज कार्यक्रमतर्फै लागौँ कि के गरौँ धनुजी?
1: हुन्छ, हामी कार्यक्रमतर्फै लागौँ न त दिदी, लागौँ।
0: कति नम्बरको चाहिँ रोज्नुहुन्छ त ट्र्याक चाहिँ?
1: एक नम्बरकै बजाइदिनु न, चिने भने भन्छु, चिनेन भने के भन्नु र है।
0: ल ठिक छ, यहाँको लागि एक नम्बरको गीतको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नु होला है त।
1: ओके हुन्छ।

0: तनुजी
1: हजुर
0: सुन्नु भयो है?
1: हजुर सुने भन्नु पर्छ है, अब एकपल्ट आएन नि
0: के भन्नुभयो?
1: एकपल्ट बजाइदिनु न
0: फेरि। ए फेरि एकपल्ट बजाइदिनुहोस् भन्नुभयो?
1: हजुर हजुर।
0: ल हुन्छ, फेरि एकचोटि बच्चा सुन्नु होला है त।
1: ओके हुन्छ।

0: Ben sana Nazlı.
1: Hadi dur.
0: Sen ne var ya?
1: Bu ne var ne var say?
0: La var mısın da?
1: Ya Ali konsil ne var ya? Çok iyi var, çok iyi var.
0: Öyle.
1: Hadi.
0: चिन्हलाई कोसिस चाहिँ गर्नु भएको आएन भन्नुहुन्छ कि के भन्नुहुन्छ त त्यसो भए
1: आकल भएको हो खोइ आज अलिक कमजिज कमजिज भए है
0: ल ठिकै छ मै भन्छु है त त्यसो भए यो गीत पनि कार्यक्रममा बस्छ है
1: हुन्छ
0: ल गीतको बोल रहेको छ मेरो हो मायालाई भन्ने बोलको गीत छ गीतमा आवाज रामजी खाँड अनि अनिता चलाउनेको रहेको छ है
1: हुन्छ थ्याङ्क यू आजलाई अब एकदमै कम्प्लिट कम्प्लिट भइहाल्यो
0: ठिक छ यहाँले अब साथी सम्झना पाउनु भएन फरक त्यति हो केही छैन भोलिका दिनमा सम्झनु होला अहिलेको लागि सो गीत कार्यक्रममा बच्चा सुन्दै गर्नुहोस् छुट्छौँ हामी है हुस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले एक नम्बरको अन्तरा बोज्नु भएको थियो रामजी काँड अनिता चलाउनेको आवाजमा रहेको मेरो मायालाई भने बोलको गीत यति बेलाको बोचाइमा सोही गीत कार्यक्रममा बोल्छ त्यसपछि हामी आउँछौ रेडियो सुन्दै गर्नुहोला. Thank you.

0: कार्यक्रममा कार्यक्रम यति मिठो रमाइलो गीत बजिसकेको छ। मेरो मायालाई रामजी काड अनिता चलाउनेका आवाजमा रहेको एक नम्बरको अन्त राम्रो तनुजीले रोज्नु भएको थियो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रदीपजीको खबर के छ भन्नुहोस् न। लगायत रामी साथीहरूको पनि एकदम ठिक छ, राम्रो रमाइलो रमाइलो छ। आज मजाले घाम लागेको छ, मौसम पनि एकदमै सफा छ है त
1: प्रदीपजी।
0: अनि खाना भयो कि बाँकी छ हाम्रो प्रदीपजीको?
1: मेरो बाँकी छ, दिदी हजुरले लिनुभएको छ?
0: मेरो भइसकेको छ, यहाँको बाँकी छ। कार्यक्रम सुन्दै आरामले बिस्तारै खानु होला, हामी कार्यक्रमतर्फै लाग्छौँ। आज कति नम्बरको अन्तरा रोज्नुहुन्छ? एक नम्बरको बजिसकेको छ, दुई तीन चार र पाँच बाँकी छ। अब
1: हजुर दिदी मलाई थ्री नम्बर दिनुहोस् न है।
0: तीन नम्बरको भन्नुभयो?
1: हजुर
0: ल, तीन नम्बरको यहाँको लागि ट्र्याक बज्नेछ, यहाँले ध्यान दिएर सुन्नुहोला है त।

0: राजीव जी
1: हजुर दिदी
0: सुन्नु भयो
1: हजुर दिदी सुन्नुहुन्छ नि
0: ल भन्नुहोस् न त
1: गीतको बोल भन्नुपर्ने होइन दिदी हजुर
0: गीतको बोल पनि भन्नु पर्यो यो गीतमा आवाज कसको छ भन्नुपर्छ यदि तपाईँले गीतको बोल गायक गायिकाको नाम चाहिँ चिन्नुभयो भने तीनजना साथी सम्झन पाउनुहुन्छ केही पनि तपाईँले चिन्नु भएन भने तपाईँ कार्यक्रमबाट बाहिर हुनुपर्ने हुन्छ
1: हजुर यो चाहिँ उनको बस्तीमा भन्ने बोलको गीत भन्छ है त म चाहिँ
0: अनि आवाज कसको छ
1: आवाज चाहिँ विष्णुनाथजी अनि गायिका थाहा भएन भन्नुपर्छ
0: ल भन्नुहोस् न त
1: गीतको बोल भन्नुपर्ने होइन दिदी हजुर
0: गीतको बोल पनि भन्नु पर्यो यो गीतमा आवाज कसको छ भन्नुपर्छ यदि तपाईँले गीतको बोल गायक गायिकाको नाम चाहिँ चिन्नुभयो भने तीनजना

0: तर आधिकारिक मान्दा हुन्छ हाम्रो प्रदीपजीले
1: हजुर पक्कै पनि
0: ल पक्कै पनि भन्नुभएको छ गीत पनि राख्नुपर्ने हुन्छ म धेरै अल्मल्याउँदिन कार्यक्रमतर्फ लाग्छु म यहाँले एकजना साथी चाहिँ सम्झना पाउनुहुन्छ गीतको बोली मिलाउनु भएको छ क्षितिज पारी उनको बस्तीमा यो गीतमा आवाज रहेको छ रामजी खाँडा टेका पनि है त एकजना साथीलाई सम्झनुहोस्
1: ओके परिवर्तनजी हजुरको लागि भन्नु चाहिँ साथीहरू त धेरै हुन्छ कोही कसैलाई विशेष छैन भन्ने
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो प्रदीपजी उहाँले गीतको बोल चाहिँ चिन्नुभयो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको बस्तीमा क्षितिज पारी उनको बस्तीमा तीन नम्बरको ट्र्याकको गीत बज्छ रामजी खाँडा टेका पनिको आवाजमा रहेको गीत त्यसपछि हामी विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास।

0: बुलंदुर गांव पालिका 3 ग्वालटार सिंधुली।
1: रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेंट।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98064417188।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
9: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98 27 87 82। प्रशंसा सोशल सुन जाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
11: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
12: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
13: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
11: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
13: ए हो र भन्यो, अनि फाइदा होला र है?
11: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
13: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
11: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98 5 40 40 2 3 9।
13: कति रे 98 5 40? अनि
11: 98 5 40 40 2 3 9। फोन नम्बर चाहिँ 048 5 40 2 3 9।
13: 048 5 40 2 3 9।
14: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
13: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
14: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
11: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
15: विराज किसानको साथी।
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: गार्यक्रमको शैलीमा राखेको एक डेढ मिटर रमाइलो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्राम बसे फेरि पनि आइसकेका छौं। आज आइतबारको बसाई तपाईँको माझमा हामीले पाँचवटा गीतको अन्तरा लिएर आएका छौं। अहिलेसम्म एक र तीनको गीत बजिसकेको छ, अब दुई चार र पाँच नम्बरको बाँकी छ। तपाईँले पनि सहभागिता जनाउनुहोला। हाम्रो नम्बर खुल्ला छ, देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई गीत साथ सुनिराख्नु भएको छ भन्ने लागिरहेको छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते देवजी, के छ खबर?
1: हजुर दिदी, ठिक छ, मेरो एकदम राम्रो रमाइलो छ। लगायत रामेछाप डाँडातिर पनि सुनाउनुहोस् है त।
0: म लगायत रामेछाप डाँडातिरको पनि एकदमै ठिकै छ भन्नुपर्छ। समग्रमा आज मजाले एकदम धेरै चर्को घाम लागेको छ, मौसम पनि सफा छ, समग्रमा सब ठिक ठाकै छ भन्नुपर्छ है।
1: हजुर हजुर, यता पनि एकदम सफा छ मौसम है। हिजो चाहिँ बिहान चाहिँ हल्का पानी चिनचिन परिरहेको थियो, आज चाहिँ बिहानैदेखि घाम चर्को लागिरहेको छ। एकदम बाहिर मौसम एकदम सफा देखि हरियाली देखिन्छ जताततै होइन। अब मौसमको कुरा गर्नु पर्दा एकदम सफा क्लियर छ भन्नुपर्छ है। अनि दसैँ पनि नजिकै नजिकै आइसकेको हो कि जस्तो महसुस पनि भइरहेको छ। दसैँ झ्याउसीले अब दसैँ आयो भनेर
0: ल ठिक छ, यता पनि त्यस्तै छ। पके पनि यो मौसम, यो हरियाली, त्यो किराहरूले दसैँ बोलाइरहेको हो जस्तै लाग्छ, मलाई पनि लागिरहेको छ। हिजो चाहिँ मौसम अलिक धुम्म थियो, पानीले पर्छ कि जस्तो पनि लाग्दै थियो, तर आज एकदम मौसम सफा हुँदाखेरि मलाई पनि दसैँ तिहार आइसकेको हो कि भने जस्तो लाग्दैछ है। अब धेरै दिन त छैन, करिब एक महिना हो होइन, अब ठ्याक्कै आज चार गते हो, के अरे आज एकै चार गते दसैँको टिका छ जस्तो लाग्दैछ होइन। भनौँ न एक महिना चाहिँ आइसक्यो भन्दा नि फरक पर्दैन। ल खानपिन खाइसक्नु भएको छ देवजीले?
1: हजुर, आज चाहिँ खाना मैले खाइवरी नै उपस्थित भएको छु भन्नुपर्छ है त। अघि भर्खरै खाना खाएर अनि रेडियो अन गरेको, कार्यक्रम पनि साथै आइरहेको रहेछ। मैले रेडियो अन गर्ने बेलामा चाहिँ भयो गर्ने बहिनी फोन लागिरहेको रहेछ, त्यसतिर साथै अन गर्ने रेडियो भन्नुहोस् है।
0: ल ठिक छ, त्यसो भए देवजी, अब हामी कार्यक्रमतर्फै लागौ, भोलिका दिनमा कुरा गरौँला। आज कति नम्बरको चाहिँ अन्तरा रोज्नुहुन्छ त?
1: अब दुई नम्बरको राखिदिनुहोस् मलाई, अब प्रयास गरौँ है।
0: ल दुई नम्बरको ट्र्याक यहाँको लागि बज्छ, यहाँले ध्यान दिएर सुन्नुहोला है।
1: सुन्छ दिदी।

0: दिदी
1: हजुर गीत त सुने भन्नुपर्छ अस्ति भर्खरै सुनेको तिमीको ट्र्याक जस्तो लाग्छ तर आज फेरि भन्नलाई अलिक भिडियो
0: आज फेरि आएन भन्नुहुन्छ सायद यही नै परेको जस्तो लागेको छ बेजलाई अस्ति पनि
1: हजुर परेको थियो जस्तो लाग्छ तिमीको पनि आज बोल्नु के अरे मनमा आएको छ ठ्याक्कै आएन
0: ल आज चाहिँ यो गीतको ट्र्याक अर्थात् अन्तरा चाहिँ आज यही मात्रै दोहोरिएको हो जस्तो लागेको छ होइन अरू चाहिँ सबै नयाँ नै छन् अब देवजीले आएन नै भन्नुभयो त त्यसो भए ल ठिक छ अब यहाँले दोहोरेको कुरा नि कहिले काहीँ यस्तै हुन्छ बिर्सिन्छ ठिकै छ मै भन्छु कार्यक्रममा यही गीत बच्चा सुन्नुहोला गीतको बोल हेर न जुडा सरोज लामिछाने राजेश ढकाल टिका प्रसाई र स्वरूप गौतमको आवाजमा रहेको गीत रहेको छ हेर न जुडा आए त भर्खरै भर्खरै नयाँ नै छ यो गीत त्यही भएर पनि ठ्याक्कै त्यति धेरै नसुनिरहेपछि अलि याद पनि हुँदैन होइन त्यो भएर पनि होला ठिक छ यहाँले प्रयास गर्नुभयो ठिक छ कहिले आउँछ कहिले आउँदैन सधैँभरि एकनाश हुन्छ भन्ने छैन दिमागले कहिले काहीँ के काम गरिरहेको हुन्छ दिमाग हाम्रो कुन समयमा कति चल्छ भन्ने कुराले नि फरक पार्छ कि देवजी त्यही भएर ठिकै छ आजको वर्षमा यहाँले साथीहरूलाई सम्झना पाउनु भएन यही गीत कार्यक्रममा बस्छ सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौँ है नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले प्रयास गर्नुभएको छ यति बेलाको व्यवसायमा सोही गीत बज्नेछ हेर न जोडा बोलको गीत त्यसपछि हामी आउँछौ रेडियो सुन्दै गर्नुहोला

चाहिँ कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ हिरा नजुडा, सरोज लामी छानी, राजेश टोका, टिका प्रसाई र सरु गौतमको आवाजमा रहेको गीत थियो। यो गीत पछि फेरि आइसकेका छौ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? के छेत्री भन्नुभयो? सुजाता बुढा थोकी भन्नुभयो। के छ हाम्रो सुजाताजीको खबर? मेरो पनि एकदम ठिक छ। कार्यक्रम कतिको सुन्दै हुनुहुन्छ? अलिअलि मात्रै सुन्नुहुन्छ? किन समय नमिलेर धेरै नसुन्नु भएको हो? खासमा हाम्रो सुजाता चाहिँ के गर्नुहुन्छ? बसी बसाईमा पनि त्यति धेरै कार्यक्रम सुन्न भ्याउनुहुन्न? स्कुल जानुपर्छ भन्नुभयो? कतिमा पढ्दै हुनुहुन्छ? साथमा पढ्दै हुनुहुन्छ। ल ठिक छ, आज त बिदा छ होला स्कुल, त्यही भएर हामीलाई सुन्न पाउनु भयो है। ल ठिक छ, म कार्यक्रमतर्फै लाग्छु, कार्यक्रमको अन्त्यन्त्यतिर आइसकेको छु। अब चार र पाँचको हजुर भन्नुहोस् न। मैले बुझिनँ सुजाताजी, आज चाहिँ हामीले गीतको अन्तरा लिएर आएका छौँ। गीतको ट्र्याक चिन्नुपर्छ, गीतको बोल अनि गायक र गायिकाको नाम के हो भनेर चिन्नुपर्ने हुन्छ सुजाताजी। ल अब एक दुई र तीन बजिसकेको छ, चार र पाँच बाँकी छ। कति नम्बरको रोज्नुहुन्छ? कति नम्बरको भन्नुभयो? छ नम्बर छैन, चार र पाँच बाँकी छ। अब ल पाँच नम्बरको ट्र्याक यहाँको लागि बज्छु, ध्यान दिएर सुन्नु होला है त।

कार्यक्रम कार्यक्रममा राख्यौं एकदमै मिठो रमाइलो गीत पाँच नम्बरको हाम्रो ट्र्याक रहेको थियो कोपिला सुजताजीले रोज्नु भएको थियो कोपिला गुरूङ अनि मेक्सम खापीको आवाजमा रहेको गीत यो गीतपछि हामी लगभग अब कार्यक्रमको अन्त्यतिर आइसकेका छौं साथी आउनुहुन्छ भने हामी उहाँलाई स्वागत पनि गर्छौं किनकि अब कार्यक्रमको अन्त्यमा एउटा गीतको ट्र्याक बाँकी रहेको छ नभए तापनि तपाईँका धेरै फेसबुक कमेन्टहरू छन् छोटो मिठोमा भाषण गर्दै अब विदा हुने बेला भइसकेको छ यति बेला लाग्छु म तपाईँको फेसबुक कमेन्टतर्फ टोप बहादुर पुलामीजी लेख्नुहुन्छ नमस्कार भन्दै हुनुहुन्छ सुजन ढुङ्गेलजीले पनि हेलो दिदी हजुर नमस्ते म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मलेसियाबाट घर चाहिँ दोलखा भन्नुभएको छ राई सञ्जनाजीले पनि हेलो शेष नमस्कार म सिन्धुलीको जलकन्याबाट सञ्जना हायु कार्यक्रम सुन्दैछु मिठो सञ्जना सबैमा भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो गइसक्नु भएको छ यति बेला टेकु छेत्रीजी पनि लेख्नुहुन्छ हजुर नमस्कार सन्चै हुनुहुन्छ आरामको साथमा कार्यक्रम सुन्दैछु तनहुँबाट भन्नुभएको छ विनोद बरुवालजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुनिरहेको छु है अब बस्ने गीत सबैको लागि म चाहिँ सालुबाट भन्नुभएको छ देवीन किशोर अन्जानजीले पनि सधैँ आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस् बाँकी भनेको त एउटा आस्था मात्र हो सबैमा मिठो माया भनेर लेख्नु भएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु त्यसै गरी सुमिति सुनवार किरातजीले पनि नमस्ते गुड मर्निङ हजुर म पनि कार्यक्रम सुन्दैछु काठमाडौँको बौद्ध जोरपाटीबाट अब बज्ने गीत मेरो घर परिवार लगायत सबैको लागि भन्नुभएको छ कमल श्रेष्ठजीले पनि आज मलाई विष्णु माझी र विशाल सोनीको आवाजमा रहेको लोकगीत जोगी भन्ने गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ ठिक छ अब कार्यक्रमको अन्त्यमा हामीले फोन लिन सकेनौ जुन भन्ने एउटा गीत बज्दै कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ दिशा ठोकर्जीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ हसिफ बबरजीले पनि नमस्ते म पनि कार्यक्रम सुनिरहेको छु अब बच्ने गीत सबैको लागि भन्नुभएको छ अनु लुङ्गेलीजीले पनि कार्यक्रम सुनिरहेको छु है अब बच्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै धनु गजमेरजी पनि लेख्नुहुन्छ दिदी नमस्कार है म उकल ढुङ्गाबाट धनु गजमेर हो सन्चै हुनुहुन्छ होला कार्यक्रम सुन्दैछ अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ फिक्कल आर्यन गाउँलेजीले पनि शुभ बिहानी भन्नुभएको छ कमल श्रेष्ठजीले पनि आज मलाई विष्णु माझे उहाँको गीत भनिसकेको छु जस्तो लाग्छ मैले उहाँले रोज्नु भएको छ गीत विष्णु माझे र विशाल सोनीको आवाजमा रहेको भन्नुभएको छ अघि पनि भन्नुभएको थियो जोगी भन्ने गीत भन्ने हुनुहुन्छ ठिक छ हामी बजाउने प्रयास गर्छौं त्यसै गरी अर्को साथी हुनुहुन्छ खोची कुञ्जीले नमस्ते म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ राई सफल आयुषीले पनि दर्शन नमस्ते हजुर म चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ अब बज्ने गीत सबैलाई भन्नुभएको छ तीर्थम बाजे कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ धनु राउतजीले पनि दर्शन है हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मनको साथी जीवन कार्कीजीले पनि शुभ बिहानी पोखरीजी नमस्कार सन्चै आरामी हुनुहुन्छ होला म चाहिँ पोखराबाट भन्दै हुनुहुन्छ हिरा बहादुर लगाईजीले पनि नमस्ते सुन्दैछु बोटोलबाट भन्नुभएको छ राज कालीकोटेजीले पनि नमस्ते है म झापाली हिरो राज कालीकोटे बिर्तापुर झापा घर भई हाल चाहिँ युएबाट भन्नुभएको छ विनिता दाहाल सुबितीजीले पनि नमस्ते दिदी के छ खबर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ अब बस्ने गीत सबैको लागि भन्नुभएको छ धनकुटाबाट सुन्दैछु भन्दै हुनुहुन्छ सुरेन्द्र बानियाजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु यता भरतपुर सितवनबाट भन्नुभएको छ मीडिया प्रेमी भाइ अनिसाजीले पनि नमस्ते म भोजपुरबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सिर्जना मुखियाजीले पनि नमस्ते हाई भन्दै हुनुहुन्छ सुजन ढुङ्गेलजीले पनि नमस्ते है हजुर कार्यक्रम सुन्दैछु दोलखा घर भई हाल मलेसियाबाट भन्नुभएको छ जनकजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि बागमती प्रदेशको तीनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँकोलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अर्को साथी हुनुहुन्छ रमतेल कान्छीजी उहाँ पनि के छ दिदी सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ म एकदम सन्चै छु यहाँ सबैलाई सन्चै होला भन्ने कामना गर्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ कार्यक्रमबाट आजको अवसरबाट विदा माग्ने बेला पनि भइसकेको छ
तपाईले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै कार्यक्रम लोकोशैली अवधि बरबोजीका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद। आजको कार्यक्रममा सहभागी हुने साथी तनु गजबेर, प्रदीप राणा, देव माझी, सुजाता बुढा थोकेजी हुनुहुन्थ्यो, उहाँहरू सबैजनालाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा भन्दा पनि यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा जोगी भन्ने बोलको गीत विष्णु माझी अनि विशाल सुनेको आवाजमा रहेको गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको व्यवसायबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै सहभागी हुने साथी तनु गजबेर, प्रदीप राणा, देव माझी, सुजाता बुढा थोकेजी हुनुहुन्थ्यो, उहाँहरू सबैजनालाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा

भन्दा पनि यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा जोगी भन्ने बोलको गीत विष्णु माझी अनि विशाल सुनेको आवाजमा रहेको गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम लोकोशेरीको व्यवसायबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको कंग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने बताउनु भएको छ। पछिल्लो समय सामाजिक सञ्जाल र केही संचार माध्यममा आफूलाई लिएर भइरहेका विभिन्न टिप्पणीहरूको खण्डन गर्दै उहाँले आफ्नो अनुपस्थितिको कारण पनि सार्वजनिक गर्नुभएको छ। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराउनु भएको छ। गत प्रतिनिधि सभा निर्वाचनमा पनि यही कारणले आफू उम्मेद्वार नबनेको उल्लेख गर्दै खड्काले अहिले फेरि त्यस्तै परिस्थिति दोहोरिएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताउनु भएको छ। उहाँले सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णय विरूद्ध आफूहरू पुनरावलोकनमा गएको र पूर्ण इजलासले मुद्दाको गम्भीरता बुझेर निशा दिएको भए पनि महाधिवेशन रोक्न जारी नगरिएको पछिल्लो आदेशले दुखी तुल्याएको बताउनु भएको छ। देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने उहाँको चिन्ता छ। खड्काले सर्वोच्च अदालतका

प्रधान न्यायाधीश र माननीय न्यायाधीशहरूसँग अपील पनि गर्नुभएको छ। उहाँले पार्टीको वैधानिकतासँग जोडिएको पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता बुझेर अग्राधिकार दिई यथाशीघ्र अन्तिम फैसला गरिदिन आग्रह गर्नुभएको छ। अहिलेको अवस्थामा महाधिवेशनको प्रक्रियामा भाग लिनुलाई उहाँले चरम अनैतिक कार्य भन्दै आफू यस प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको पुनः दोहोर्याउनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले 3 दिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वाग्ले 3 दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा उहाँ भारतका मन्त्री स्तरीय 2 भेटवार्ता, 1 कूटनैतिक, 1 सामाजिक, 1 आर्थिक, व्यावसायिक र 1 प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। भ्रमणका क्रममा रसियामा गएको भोटेको सिबाडीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्ले बताउनु भएको छ। साथै बाढ़ीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकारीको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्ष तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। जेएनजी आन्दोलनमा आगजानीमा परेको भाटभटिन सुपर मार्केटको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदैछ। प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार सोमबार बिहान 10 बजेदेखि टंगाल स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुल्ने भएको। कम्पनीले गत वर्षको जेएनजी आन्दोलनमा आगजानीबाट ध्वस्त भएका 12 स्टोर मध्ये 10 स्टोरलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सफल भएको छ। बाँकी 2 स्टोर दमक र हेटौंडाको पुनर्निर्माण अन्तिम चरणमा रहेको र छिटो सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ। भाटभटिन सुपर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङले विषम परिस्थितिमा साथ दिने ग्राहक, कर्मचारी र शुभेच्छुक प्रति आभार व्यक्त गर्नुभएको छ। जेएनजी विद्रोहमा आगजानी भएर ठूलो क्षति बेहोरेको भाटभटिनले आफ्ना 10,000 भन्दा बढ़ी कर्मचारीको रोजगारी सुरक्षित गरेको थियो। कर्मचारीलाई बोनस कटौती नगरी रोजगारीबाट नहटाई कम्पनीले आफ्नो व्यवसायको उत्तरदायित्व पूरा गरेको थियो। भाटभटिनले आफ्ना ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा सेवा दिइने र गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट सर्लाइको गमहरियामा एकजना पैदल यात्रीको मृत्यु भएको छ भने अर्का साइकल यात्री घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक प्रेक्षक वेद प्रसाद गौतमका अनुसार गए राति मलङवार नगरपालिका 11 गमहरियामा मोटरसाइकलको ठक्करबाट 70 वर्षका वाल्मीकि रायको मृत्यु भएको। सोही मोटरसाइकलको ठक्करबाट साइकल चालक मलङवा नगरपालिका चालक 59 वर्षका महेश महतो घाइते भएका छन्। निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका 6 का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुरको चौधरीगढ़ी नगरपालिका 2 डाँडा गाउँ बस्ने अन्दाजी 58 वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन गरी घर आयसी विवादका क्रममा आफ्नै श्रीमती अन्दाजी 45 वर्षीय विमला राईको हत्या गरेका छन्। धारिलो हतियार सिकलले गर्दनमा प्रहार गर्दा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा मृत्यु भएको। गैराती करिब 12:30 बजे घटनापछि गन्दुराम राई आफै प्रहरी पोस्ट मारीबास उदयपुरमा गई जानकारी गराएपछि उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलटार उदयपुरमा लगिएको थियो। घाइते विमला राईलाई मारीबासबाट प्रहरी हवलदारको कमानमा खटिएको 2 जनाको टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेलटार लगिएकोमा उपचारका क्रममा 1:15 को समयमा मृत्यु भएको हो। जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ। जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोक स्थित घरमा आगलागी हुँदा 70 वर्षीय किशोरी सहनीको मृत्यु भएको हो।
स्थानीयवासीका अनुसार घरमा राति सबैजना सुतिरहेको बेला एक्कासी आगजानी भएको थियो। आगजानीमा परिवारका अन्य सदस्य भाग्न सफल भए पनि सहनी भाग्ने क्रममा लडेर आगजानीमा परि मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन्। प्रहरीले आगलागी विद्युत सर्टबाट भएको हुन सक्ने जनाएको छ। मृतक सहनी महोत्तरी नगरपालिका दुई निवासी अवकाश प्राप्त शिक्षक हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। यमनका इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालिस्टिक तथा क्रूज क्षेपास्त्र र ड्रोनबाट आक्रमण गरेको दावी गरेका छन्। हुथीका सैन्य प्रवक्ता याहा अल सरियाका अनुसार रियादका संवेदनशील क्षेत्र तथा रेड सी तटमा रहेका साउदी तेल कम्पनी अरामकोका संरचनालाई लक्षित गरी आक्रमण गरिएको हो। साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेपास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। अन्य क्षति वा मानवीय हताहतीबारे तत्काल जानकारी दिएको छैन। शनिबार रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण क्षेत्रमा कालो धुवा देखिएको थियो। घटनापछि केही समय विमान उडानमा समेत अवरोध भएको थियो। साउदी नेतृत्वको गठबन्धनका अनुसार 20 ताइफ फरासान र एम्बोमा पनि नागरिकलाई लक्षित गर्ने प्रयासलाई हवाई प्रतिरक्षाले रोकेको थियो। हुथी र साउदी समर्थित यमन सरकारबीच जारी द्वन्द्वका कारण पछिल्लो समय क्षेत्रीय तनाव बढ़ेको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार हालैको लड़ाईका कारण यमनमा विस्थापित हुनेको संख्या 1,04,000 भन्दा बढ़ी पुगेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: barbano nukulagiro at cement josta pata chayne kabate leoni ula phir yo manchali ma testo ramro hajur ko pasal che ka ula batis
1: kaka timlai eti ni thaha chaina ab hamrai manchali ma dipjyoti hardware and suppliers khulyo ni kaka
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692695998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
11: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
13: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
13: अचानक उच्च ज्वरो आउनु
6: टाउको दुख्नु
13: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
6: हार जोड्ने तथा मांसपेशी दुख्नु
13: वाक वाकी लाग्नु बान्ता हुनु
6: शरीरमा बिमिरा आउनु
13: डेङ्गु रोगको रोकथामका उपायहरू
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
13: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
13: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
13: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
13: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आया हाथ खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269979

0: unan sattari, unan see. डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
3: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो। तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने। कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको भनाई। 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा वडा अधिवेशन हुँदै धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले। रसुवा बाढ़ीपछि मुस्ताङमा पर्यटक घटे। मानिसमा 49 रक्त समूह प्रणाली पत्ता लाग्यो। दुर्लभ एन्टीबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा। र विश्व एसियन गेम्स अन्तर्गत करान्तिकी सानुमाया पराजित उसुका विजय 19। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चरौदी कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि गाड़ीको चाप बढ़न थालेको छ। भदौ 10 गतेको बाढ़ी लगत्तै अवरूद्ध कृष्णवीरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि सञ्चालनमा आएको हो। झण्डै 3 हप्ता यातायात प्रभावित भएकामा अहिले सहज बन्दै गएको छ। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीका कारण कृष्णवीर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध थियो। देशका विभिन्न ठाउँबाट काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने मुख्य सड़क सञ्जाल नै क्षति भएपछि यात्रु तथा गाड़ीले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो। अहिले दुईतर्फी नै सड़क सञ्चालनमा आएपछि निजी सार्वजनिक तथा मालवाहक गाड़ीको चाप बढ़ेको छ। तर सड़कमा जोखिम कायमै रहेकाले सावधानी अप्नाउनुपर्ने अवस्था छ। त्यस्तै तत्कालका लागि वैकल्पिक सड़कबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सड़क तथा आसपासका संरचनाको प्राविधिक अध्ययनसहित पुनर्निर्माण समेत आवश्यक देखिएको छ। यही असोज 8 गतेदेखि अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने पूर्वानुमान मौसमका जानकारहरूले गरेका छन्। त्यसै अनुसार अहिलेदेखि नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि सामाजिक सञ्जालमा मौसमको पूर्वानुमान सहित 8, 9, 10 र 11 गते विशेष सावधानी अप्नाउनुपर्ने उल्लेख गर्नुभएको छ। बंगालको खाड़ीमा विकसित अर्णव नामको चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणालीबारे थप अध्ययन भइरहेको बताइएको छ। नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए अब पार्टी विभाजनको डेलमा पुगेको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा नेता खड्काले पार्टी विभाजनमा पुगेको तर त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले लोकतन्त्रको इतिहास बोकेको पार्टी विभाजन हुँदा लोकतन्त्रमा दुष्प्रभाव पार्ने चिन्ता समेत व्यक्त गर्नु भएको छ। अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिराखेकाले आफू महाधिवेशनको प्रक्रियामा सहभागी नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ। कांग्रेसले यही असोज 16 19 गतेसम्म महाधिवेशन गर्दैछ भने असन्तुष्ट पक्षले आउँदो मंगिरमा महाधिवेशन गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा नुवाकोट र धादिङ बाहेकका अन्य 31 जिल्लामा आज वडा अधिवेशन हुँदैछ। शारदियामा विश्वको 7 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहण गर्ने टोली आधार शिविरमा पुग्न थालेका छन्। धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 भूगोलमा पर्छ। एचके समिट 7 समिट र 14 पिक्स ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्रसिंह शेरचनले हिजो शनिबारसम्म 30 विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिनुभयो। थप टोली आधार शिविर जाने तयारीमा रहेको उहाँको भनाइ छ। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल समेत शुरू भएको छ। चालू वसन्तयाममा धौलागिरी आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म 4 समूहका 10 महिलासहित 34 जनाले अनुमति लिएका छन्। गएको भदौ 10 गते रसुवाको भोटेकोशीमा बाढ़ी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ। जिल्ला प्रहरीकारले मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालू वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी करिडोर बेनी जोमसम कोर्ला सड़क मार्ग बाढ़ी पहिरो र नदी कटानले साउनमा दर्जनौ पटक अवरूद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवाको बाढ़ीपछि मुस्ताङमा पर्यटक संख्या घटेको प्रहरीको तथ्याङ्क छ। अनुसार चालू वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 पर्यटक घटेको देखाउँछ। यो अघिल्लो महिनाको भन्दा भदौमा 47.78% पर्यटक कम हो। जिल्ला प्रहरीकारले मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालू वर्षको साउनमा आन्तरिक 30,655 जना, सार्क राष्ट्रका 31,574 र अन्य देशका 193 जना गरी 61,263 जना पर्यटक मुस्ताङ गएका छन्। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लहरपट्टी नगरपालिका 2 की 70 वर्षीय किशोरी सहनीको जलेर ज्यान गएको छ। गैराती भएको आगलागीबाट घरमा रहेका सामान सहित 3,00,000 रूपियाँ बराबरको क्षति भएको छ। बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सप्तरीको कटैयाबाट झण्डी 1400 किलो गाजा सहित एकजना पक्राउ, सुनको भाव आज तोलामा 2,100 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ।
2: बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सप्तरीको कटैयाबाट झण्डी 1400 किलो गाजा सहित एकजना पक्राउ, सुनको भाव आज तोलामा 2,100 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू सप्तरीको कटयाबाट झण्डै 1400 किलो गाजा सहित एकजना पक्राउ परेका छन्। गैराती पाउने 1 बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका छ कटया गाउँका भोला सदाको घर खानतलासी गरेर लागू औषध गाजा सहित सदालाई पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सदाले घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाको आधारमा खानतलासी गर्दा 56 बुरामा प्याक गरिरहेको अवस्थामा झण्डै 1400 किलो गाँजा बरामद भएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2,600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई मानव शरीरको 49 रक्त समूह प्रणाली जामाका रूपमा मान्यता दिएका छन्। यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टीबडीको अध्ययनबाट भएको साइन्स डेलीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार F11RGA नामक प्रोटीन यसले निर्माण गर्छ। केही दुर्लभ व्यक्तिमा यो प्रोटीनसँग सम्बन्धित एन्टीजेन नहुने भएकाले सामान्य रगत चढ़ाउँदा शरीरले एन्टीबडी बनाएर चढ़ाइएको रगतका रातो रक्तकोशिकामाथि आक्रमण गर्न सक्छ। अनुसन्धानकर्ताहरूले F11R जीन र प्रोटीनसँग सम्बन्धित अनुवांशिक परिवर्तनको विस्तृत अध्ययन गरेका छन्। यो एन्टीजेन अधिकांश मानिसका रातो रक्तकोशिका र प्लेटलेट्सको सतहमा पाइने खबरमा उल्लेख छ। वैज्ञानिकहरूका अनुसार नयाँ रक्त समूह प्रणालीको पहिचानपछि दुर्लभ रक्त समूह भएका बिरामी र सम्भावित रक्तदातालाई डीएनए परीक्षण मार्फत पहिचान गर्न सहज हुनेछ। यसले विशेष गरी दुर्लभ एन्टीबडी भएका बिरामीलाई उपयुक्त र सुरक्षित रगत तथा प्लेटलेट उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला कराते एकल काता विधामा नेपालकी सानुमाया थिङ पराजित भएकी छिन्। तोयो हासी जिम्नेसियममा बिहान भएको महिला एकल काता विधाको अन्तिम सुर प्रतिस्पर्धामा सानुमायालाई कोरियाकी चो हाउनले 5-0 पराजित गरेकी छन्। यस्तै उसो खेलाड़ी विजय सिंजाली मगरको प्रदर्शन पनि अपेक्षा अनुसार भएन। सोझै फाइनल भएको पुरूष चान क्वान विधामा मगर 1900 नम्बरमा रहेका छन्। 21 खेलाड़ी सहभागी यो विधामा मगरले मात्रै 2 खेलाड़ीलाई पछि पारेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो। तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने। कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई। 15 महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा ओडा अधिवेशन हुँदै। धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले। रसुवा बाढेपछि मुस्ताङमा पर्यटक घटे। मानिसमा 49 रक्त समूह प्रणाली पत्ता लाग्यो। दुर्लभ एन्टीबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा। र विश्व एसियन गेम्स अन्तर्गत करान्तिकी सानुमाया पराजित। उसुका विजय 19 स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
1: हजुरको रेडियो

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: तन्ने पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: के तपाई वा तपाई
9: 0485403998
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र

0: शिक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
0: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समितिबाट साथ दिनुभएको छ ललिता हाइडु भने साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेभेन 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला साथमा कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रममा निमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि श्रीक्रम जारी रहेको छ आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज आइतबारको बसाई आजको बसाईमा बस्ने गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनका लागि 0840400026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ एउटा मिठो गीत राख्छौ कार्यक्रमको शुरूआतमा त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीतबाट हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 48 40 24 फोन गरेर तपाईँले बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार, देवजी बोल्नुभयो?
1: हजुर हजुर दिदी,
0: के छ, आरामै हुनुहुन्छ?
1: आरामै छु, कुशलै मङ्गलै छु भन्नुपर्छ। एकदम राम्रो, रमाइलो छ, घमाइलो छ, चर्को चर्को घाम लागिरहेको छ होइन। बाहिर हेर्दा अब हरियाली पुरै जताततै, अब घमाइलो रमाइलो भन्नुपर्छ है त दिदी,
0: भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा यता पनि त्यस्तै छ, चर्को चर्को घाम लागिरहेको छ, घमाइलो भएको छ होइन। हजुरहरूसँग यसरी कुराकानी गर्न पाउँदा झन् हाम्रो मन पनि एकदम रमाइलो भइरहेको छ, एकदमै खुसी छौ भन्नुपर्छ। अब खाना त भइसक्यो होला हाम्रो देवजीको है?
1: हजुर, खाना खाएकै 10 बजीतिरै भन्नुपर्छ है त दिदी। हजुर
0: ल, 10 बजीतिरै खानुभयो, ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। आज चाहिँ बस्ने गीत मार्फत साथी सिंहलाई सम्झनु पर्ने हुन्छ। साथी सिंहलाई सम्झना तर्फै लागौ है त।
1: हस् हुन्छ दिदी, विशेष गरी हजुरकै लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने गाई दिदीको लागि भन्न चाहन्छु, अनि त्यसै गरी हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु। मेरो प्यारी छोरीहरू ममता माझी, अस्मिता माझी, प्लस फेरि पासाङ डोल्मा तामाङको लागि पनि चाहन्छु, र अनि बहिनीहरू सम्झना प्रधान, डोला खास श्यामाको बहिनी सम्झना प्रधान चाहिँ अलि प्रशस्त पनि छ, उसलाई शीघ्र स्वास्थ्यलाई रमना पनि गर्छु है बहिनी, प्रार्थना गरिराखेको छु भन्न चाहन्छु। श्रेणीको भएको होस् भनेर उसको लागि पनि भन्न चाहन्छु, र बहिनीहरू निर्मला मगरको लागि, निर्मला लामाको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी उर्मिला थापा मगर, रोस्के थापा मगरको लागि, साथी ध्रुव पाण्डेको लागि, बहिनी एलिना खत्रीको लागि पनि उसको सम्झना पाइदिनु भन्न चाहन्छु। लगायत माझी भनेर चिन्नी नचिन्नी, रेडियो सुनेर बस्ने, कमेन्ट पठाउने, कमेन्ट गर्ने, लाइभ हेर्ने, सुन्ने सबै सबै साथीहरूको लागि अब बस्ने गीत सुनाउन चाहन्छु भन्दै छुटेर जान्छु ल दिदी। फेरि 2 बजे क्रममा भेट्ने बाजाटेर जान्छु ल। नमस्ते सबै।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो देवजी जागजोली राटमाटादेखि हुनुहुन्थ्यो, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको, तपाईँले पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। र त्यसै गरी हामीलाई धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश लेखेर पठाउनु भएको छ। उहाँको पठाउनु भएको सन्देशहरूलाई पनि हामी कार्यक्रममा वाचन गर्ने प्रयास गर्नेछौ। सोना कन्दमबाजी हुनुहुन्छ, शिवान नमस्कार, आज सम्झना शेष हजुर, सोना म चाहिँ सोना कन्दमबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम हेर्दैछु, सुन्दैछु यो बेला।

0: त्यो माया सम्झन छ साथीहरूमा। टीकाराम सुनवार लेखक पाण्डवराई सुस्तानी भुजेल आमा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनु गजमेर सरस्वती खत्री हिरा बहादुर लगाई लीलाराज गम्बाङ अन्जान थुलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जला सापकोटा त्यसै गरी सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज मह दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाले लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोष सिंह मिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल गायन अभिरमान देवेन किशोर अन्जान समीर स्वर्गी किरात हार्जी जीवन चामलिङ राई बिलिया स्वामी मिना घिसिंह रत्न शमशेर थापा सुनिता युङमेकुलुङ वसन्त श्रेष्ठ सबै सबैलाई भन्नुभएको छ। र उहाँले चाहिँ कल त अति बिजी भयो भन्दै हुनुहुन्छ, अघिदेखि बिजी पो छ त भन्दै हुनुहुन्छ। ठिक छ, साथी हुनुहुन्थ्यो होल्डमा, त्यो भएर होला, फेरि पनि प्रयास गर्नु है सुनाजी। त्यसै गरी हुनुहुन्छ प्रेम भण्डारीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। हिरा बहादुर लगाईजी हुनुहुन्छ, नमस्ते सिस, म पनि बुटवलदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी मेनु लम्तरी बगरजी हुनुहुन्छ, दिवाकाले नमस्कार सजय सदाजी, आज पनि कार्यक्रममा हेर्दै र सुन्दैछु पाल्पा पालुङ घर भइहाल भने साउदी अरेबियाबाट चाहिँ सम्झना सबैमा भन्दै हुनुहुन्छ। मिनुजीलाई पनि विशेष धन्यवाद। त्यसै किन हुनुहुन्छ अर्को साथी टीकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तिनजुरे मीडिया ग्रुपको मेम्बर रामी छाप घर भइहाल चाहिँ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ। सोना कन्दङमा मीडिया प्रेमी निर्मला ओनेम कमला कमल श्रेष्ठ जीवन सुब्बा भूमिका राय गायल अभिरमान सुनवार र पलपल अपेक्षा सेन्टिका आयोडो रमला साम्पाङ राई हुनुहुन्छ। देववास कोटा अधिकारी अनेश रामलाल सुमन प्रेमकला सहरे बेलिया छामी समर्पित सुनवार सपना तामाङ रूबिन थामी अभागी राई निसा बढा पोखरी उमेश सरस्वती खत्री कपिला सामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिए भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुमित सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना नेवा खड्गी हजुर, म चाहिँ काठमाडौँ बौद्धजुर पारीबाट सुमित सुनवार हो, म पनि कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार, सम्पूर्ण भित्रमा बागमती प्रदेशबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ अर्को साथी मीडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र हुनुहुन्छ त्यसै गरी दिनेश मारी देवानजी हुनुहुन्छ, हेलो सिस्टर नमस्ते सिमानु, म देवान देवान बिरता बोट छापा हाल चाहिँ रोमानियाबाट सुन्दैछु, अब बस्ने गीत मार्फत डेडिकेशन गर्नु पर्दा हुनुहुन्छ सुना कन्दुङवा सन्जु शेर्पा सन्जु सबिना लिम्बु कन्दुङवा रेडियो कर्मी इच्छा लिम्बु कमला उनेम लिम्बु बान्तवा जेनु मीडिया प्रेमी अस्मिता मगर पूर्वेली खुसी ममता पोया त्यसै गरी हुनुहुन्छ सुस्मिता हुनुहुन्छ याका सिम्पल सरिनाजी हुनुहुन्छ, त्यसै गरी सञ्चमाया केरुङ हुनुहुन्छ, युङहाङ सपना शंकर सोनिया शेर्पा हुनुहुन्छ, सोनिसा साइरस खुसी निरा तामाङ कविता मगर रचना चौहान विष्ट एण्ड अर्को लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्कार हजुर, नमस्कार, यो आवाज खाना देवीबाट हो।
1: हजुर हजुर, अलिकति
0: साह्रै भन्नु पर्दैन, कहिले काहीँ यस्तो हुन्छ स्वास्थ्यमा, अब होइन के समस्या भएर चाहिँ यस्तो हुनसक्छ। हाम्रो खाना देवीबाट विक्रमजी बोल्नु भयो है, के छ हजुरको खबर, आरामै हुनुहुन्छ?
1: एकदम ठिक ठाक छ, अब एकदम कमाइलो, काम पनि अलिक बढी नै स्तरको लागिरहेछ, आज दसैँ पलाएको होला जस्तो लाग्छ मलाई।
0: यसो घाम हेर्दाखेरि होइन मौसम पनि यसो कता कता दसैँ आएको हो कि जस्तो पनि महसुस भइरहेको छ हामीलाई पनि, हजुरले पनि त्यस्तै भएको रहेछ है,
1: त्यसले गर्दाखेरि अलिकति मन क्षेत्रहरू आउँदैछ, त्यसले गर्दा त्यसको लागि
0: यसरी नै भयो भने त रमाइलो हुन्छ है। अनि के छ त्यता खाना देवीतिरको खबर सुनाउनुहोस्, तपाईँको खबर सुनाउनुहोस्, काम कतिको चलिरहेको
1: छ? समग्रमा सबै ठिकै छ, राम्रै छ, रमाइलो छ, धेरै दिन पछाडि म
0: हाम्रो खबर पनि एकदम ठिक छ, खबर ठिक छ समग्रमा। अब त्यस्तो खासै नयाँ नौलो खबरहरू त केही छैन, सबै ठिकै छ भन्नुपर्छ। कार्यक्रममा आउनुभयो खुसी लाग्यो। के छ त कार्यक्रममा भन्नुपर्ने कुराहरू, सल्लाह सुझाव दिनुपर्ने कुराहरू के छ त विक्रमजीको?
1: सुन्नेहरूको लागि अब राम्रै खालको कार्यक्रम बनाएको छ। श्रोताहरूको म एउटा कुरा के भन्न चाहन्छु, अलिकति कमेन्ट धेरै कमेन्टमा वाचन गरेपछि फोनमा या त नआइदिनु होला, आएपछि छोटो छोरी त छ सम्झेर गइदिनु होला, सुनिलाई पनि जिकै लाग्ने मेरो कमेन्टमा पनि त्यही भनेको छ, फेरि त्यही सम्झिदिनुहुन्छ तिन घन्टा लगाएर, त्यो अलिक नमजा लाग्छ, त्यही नै भन्न चाहन्छु।
0: अब त्यही हो, साथीहरूले बुझ्नुहुन्छ होला, हामीले भन्दा पनि साथीहरूले बुझ्नुभयो भने अझ सहज राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ है।
1: अब रेडियो अब दैनिक हामी रेडियो त अब हाम्रो त सबै साथी सङ्गी सबै रेडियो नै हो, त्यसले गर्दाखेरि एउटै कुरालाई जुटी जुटी वाचन गर्दाखेरि नमजा पनि हुने अलिकति अब कमेन्ट अर्को अब अर्कोचोटि आउने केही चिकन पर्यो छोटो छोरी त सम्झेर गइदियो भने पनि राम्रो हुन्छ।
0: ल ठिकै छ, अब यस्तै छ होइन, के गर्ने, अब साथीहरूले एकदम मेहनत गरेर पठाउनु भएको पनि हुन्छ, त्यही भएर चाहिँ हामीले वाचन गर्नुपर्ने नै हुन्छ, साथीहरूले चाहिँ बुझिदिनुहुन्छ। साथीहरूले अब कमेन्ट मार्फत सम्झिनु भइसकेपछि कार्यक्रममा चाहिँ छोटो मिठोमा केही सल्लाह सुझाव कुराकानी छ भने भन्न सक्नुहुनेछ, साथी सङ्गीलाई चाहिँ थोरै छुटेको छ भने सम्झन सक्नुहुनेछ, यस्तै कुराहरू चाहिँ अरूले हजुरले चाहिँ भन्नुभयो। ल ठिकै छ, राम्रो कुरा हो, अब साथीहरूले हामीले भन्दा पनि साथीहरूले बुझ्नुहुन्छ होला, पक्कै पनि हामीले यस्तो सानोतिनो कुराहरू चाहिँ सम्झिराख्नु पर्दैन, एकदम बुझ्ने हुनुहुन्छ, हामी भन्दा धेरै बुझ्ने हुनुहुन्छ साथीहरू, उहाँले पक्कै पनि सम्झिसक्नु भएको छ र हजुरले पनि झगझगाउनु भएको छ, एकदमै राम्रो कुरा हो, विशेष धन्यवाद हजुरलाई है। हामी कार्यक्रमतर्फ लाग साथी सङ्गीलाई सम्झनुहोस् सायद
1: मेरो मात्रै पनि होइन, उहाँहरूको मात्रै पनि हामी सबैको हो, त्यसले गर्दाखेरि सबैले सबै राम्रो मनोरञ्जन स्थल बनाउनको भूमिका सबैकोमा हुन्छ, त्यसले गर्दा विक्रम सेवा भनेर चिनिन चिनि सबैलाई अनि विशेष गरी हाम्रो हजुरको रेडियो टिम सबलाई भन्दै छोड्छु।
0: हवस् त नमस्कार, उहाँहरू खालादेवीबाट विक्रम सेवाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, कार्यक्रममा मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ, ए माया नजिकै सर सिङ्गे दाउदी चलचित्रको गीत रहेको छ, सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अन्य साथीहरूसँग कुराकानी गर्न उपस्थित हुनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: एकमै ग्रुपमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्राम तर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गे भने प्रविधि संविजनबाट साथ दिनुभएको छ। ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भन्ने आशा लिएका छौ। र आज विशेष दिन तपाईँले अब आफ्नो गीत मार्फत आफ्ना आफन्तजन साथीलाई सम्झन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार है।
0: नमस्ते नमस्कार। हाम्रो धनुजी बोल्नुभयो?
1: हजुर हजुर।
0: धेरै समयपछि त हजुरसँग बोल्न पाएँ, एकदमै खुसी छु। केमा व्यस्त हुनुहुन्थ्यो हाम्रो धनुजी?
1: हजुर, यस्तै कामतिरै अलिकता व्यस्त भए भन्नुपर्छ, अनि धेरै पछि नै फोन लाउन सफल भए है आज।
0: ल, धेरै पछि त हो त। अनि के छ अरू नयाँ नौलो खबर? सन्चै त हुनुहुन्छ नि?
1: एकदम सन्चै छु म त। हजुरहरू सन्चै हुनुहुन्छ नि?
0: हामी पनि एकदम सन्चै छौँ भन्नुपर्छ। अब धनुजीको फोन कहिले आउँछ बोल्न पाए हुन्थ्यो भनेर पर्खाइमा बसिरहेको थियौँ हामी त।
1: हजुर है,
0: हो नि। अब कहिले कहिले यस्तो लाग्ने,
1: अब त्यस्तै भएको थियो। हेर्नु न, मलाई पनि त्यस्तै भएको थियो, कहिले फोन लाउनु होला, कहिले फुर्सद होला, अनि यसो फोन लाएर कुराकानी गर्न पाउने होला, हजुरहरूसँग भल खुसारी गर्न पाउने होला भनेर। म पनि एकदमै एकदमै एकदमै होइन, मनमा छटपट छटपट भइरहेको थियो, तर काम अब घरमा गराएपछि कामहरू अब यताउता बारी खेतबारीतिरको कामहरूले गर्दा फेरि अब हजुरहरूलाई सम्झिन पाइनँ। सम्झिरहेको थिएँ, मनमा चाहिँ सम्झिरहेको थिएँ, तर पनि फोन चाहिँ लाउन नपाएको भनौँ न है।
0: ठिकै छ, अब मनमा नै सम्झिनु भएको छ, हामीलाई थाहा छ। अब सधैँभरि होइन, अब कुराकानी गर्न मन लाग्छ, कार्यक्रममा सहभागी जनाउन मन लाग्छ, तर मन हुँदा हुँदै पनि कार्य व्यस्त भएको कारण गर्दा हामी सहभागी हुन सक्दैनौँ। हामीले पनि बुझेका छौँ हजुरहरूको समस्या, र हाम्रो समस्या पनि हजुरहरूले बुझ्नुहुन्छ, र त हामी यहाँसम्म आइपुगेका छौँ होइन।
1: हजुर हजुर, एकदमै
0: एकदमै ल, खुसी लाग्यो सन्चै हुनुहुँदो रहेछ। सन्चो भइसकेपछि त अब फोनमा धेरै समयपछि भए पनि बोल्न पाइहालेछौँ, अनि खुसी लाग्छ। हाम्रो दर्जी सधैँभरि निरोगी भइरहेको छ भन्ने कुराहरू चाहिँ सुन्न पाऊँ है त।
1: कामको सिलसिलामा है, अहिले त ठिकै छ, स्वास्थ्यमा त राम्रै छ भन्नुपर्छ। अब
0: बिजी पनि हुनुपर्छ, अब फुर्सदिलो समयमा त हामीसँग कुराकानी त गरिराख्नु भएको छ होइन। अब समस्या होइन, काममा व्यस्त भइसकेपछि चाहिँ नभएको त हो, हामीले पनि बुझेका छौँ। खुसी लाग्यो। अरू सबै ठिकै छ है धनुजी?
1: एकदमै ठिकै छ, मौसम पनि एकदमै सफा छ, अनि यतातिरको मौसम चाहिँ सुनाइदिनु न कस्तो छ।
0: ल, यतातिरको मौसम पनि एकदम राम्रो छ, चर्को चर्को घाम लागिरहेको छ, मजाले घाम लागिरहेको छ होइन, रमाइलो छ भन्नुपर्छ। कता कता यसो मौसममा हेर्दाखेरि, विचार गर्दाखेरि पहिलेको तुलनामा अहिले चाहिँ अब दसैँ आएको हो कि जस्तो कस्तो मौसम पनि खुलेको होइन, एकदम राम्रो जस्तो लाग्ने खालको भइरहेको छ अहिले चाहिँ।
1: हजुर हजुर, एकदमै सफा भएको छ, हजुरले
0: ल ठिक छ। हामी कार्यक्रमतर्फ लागौ, समय पनि कति छिटो भइसक्यो भनेको है।
1: हुन्छ, म कार्यक्रमतर्फै लाग्छु। बज्ने गीत मार्फत हजुरलाई विशेष सम्झन चाहन्छु, भन्न चाहन्छु। प्राविधिकसँग सपोर्ट गरिरहनु हुने दिदी ललिता आयो, अनि साईलाई पनि सम्झना, राजन दाईलाई पनि धेरै सम्झना, हजुरको एफएम अल युनिट स्टाफ सबैजनाको लागि धेरै धेरै सम्झना सहित यो गीत सुनाउन चाहन्छु। विशेष मेरो मम्मी बाबा चाहिँ आज केटेम्माको काठमाडौँसम्मको यात्रामा हुनुहुन्छ, यतिखेर मन्डलतिर पुग्नुभयो होला। विशेष मेरो मम्मी बाबालाई धेरै धेरै सम्झना माया साथ यात्रा सफलताको कामना गर्दै सुनाउन चाहन्छु। अनि विशेष यहाँ नानी सुन्दैछ, नानी निशानाको लागि भन्न चाहन्छु। अनि बहिनी करिना खड्का रिया योगीलाई पनि सम्झना छ है भन्न चाहन्छु। हुनुहुन्छ सम्झना प्रधानलाई पनि धेरै सम्झना भन्न चाहन्छु। दिदी कविता मगर कविको लागि हुनुहुन्छ, रचना भण्डारी दिदी, अनि हुनुहुन्छ दिदी एमा राईको लागि पनि सम्झना छ भन्न चाहन्छु। दाई हुनुहुन्छ यता भरत शिवकोटी दाईलाई, दोलाखाको दाई नरा घिसिङ दाईलाई, रामेछापकै दाई हुन्छ डब्रिन तामाङ दाईलाई पनि धेरै सम्झना छ है भन्न चाहन्छु। सिन्धुलीको दाई देवमाझी, अनि रामेछापकै दाई ध्रुव पाण्डेलाई पनि सम्झना छ, फोन गर्न नपाए तापनि ड्रिम गएको छु है दाईहरू भन्न चाहन्छु। अनि हुनुहुन्छ यता साथी प्यारी साथी अनुलुङ्गेली मगर, देनिसा श्रेष्ठ, निशा श्रेष्ठ, निशा लामा, दुर्गाहरूलाई पनि धेरै सम्झना। अनि साथी प्यारी साथी जिल्ला अधिकारी अनिल सम्पली शर्मा हुनुहुन्छ, साथी रुक्साना योगी सबिना पोखरेल अनि दिपा बस्नेत हुनुहुन्छ, साथी छेत्री कल्पु अनि बिन्दु छेत्रीलाई पनि सम्झना छ भन्न चाहन्छु, साथी वीरेन्द्र विस्ता, ईश्वर बस्नेत, सञ्जय बस्नेत, मदन भण्डारीको लागि, प्रकाश खड्काको लागि, अनि रामकृष्ण राम कृष्ण अनि लिम्बूको लागि पनि भन्न चाहन्छु, अनि दाई अभिष लिम्बूको लागि पनि भन्न चाहन्छु, अनि अविनाश लुङ्गेली मगर, आयुष छेत्री हुनुहुन्छ साथी, रामी सबै साथी हुनुहुन्छ, मौसम अछामी बेली अछामीलाई पनि सम्झना छ भन्न चाहन्छु, कृष्ण सुनवार कुमार श्रेष्ठलाई पनि धेरै सम्झना त्यहाँ भन्न चाहन्छु, लगायत साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सबैको लागि अविनाश लुङ्गेली मगरलाई पनि सम्झना छ भन्दै जान्छु ल, नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो तनु कजबेरजी हुनुहुन्थ्यो कलडुङ्गाबाट, उहाँले पनि आफ्नो साथी सिंहलाई सम्झना राखेर सिरिसक्नु भएको छ। पालो त भएको रहेको छ, छोटो मिठोमा हामी एकजना साथीसँग कुराकानी गर्दैछौ र मिठो गीत सँगसँगै तपाईँसँग रहेर हामी कुराकानी गरिराखेका छौं, र पनि अब चाहिँ एकजना साथीसँग मात्र हामी कुराकानी गर्न सक्छौ, छोटो मिठोमा कुराकानी गर्नेछौ, र तपाईँले पठाउनु भएको धेरै कमेन्टहरू पनि बाँकी नै छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्ते
0: नमस्कार हजुर, शुभ नाम के भन्नुभयो? सुजता बुढा थोकी भन्नुभयो, के छ सुजताजीको खबर, कहाँदेखि हुनुहुन्छ? दोलखादेखि हुनुहुन्छ है, के छ हजुरको खबर? मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ, मजाले काम लागिरहेको छ, मौसमको कुरा गर्नुपर्दा र समग्रमा सबै ठिक छ भन्नुपर्छ है त। मेरो खाना भइसक्यो, हजुरको भयो कि बाँकी छ त? हजुरको भइसक्यो र हाम्रो पनि भइसक्यो। अनि के छ, अरू सबै ठिक छ भन्नुभयो, हामी कार्यक्रम तर्फ लागौ, समय कम छ है त। साथीसँगलाई सम्झनुहोस् एउटा मिठो गीत बज्छ है।
2: पहिला हजुरको लागि तपाईँलाई मेरो घरमा मम्मीहरू सुनिराख्नु भाइ है, दाईहरूलाई सम्झिँदाखेरि सुति बुढा थोकी देवबाजी दाईलाई धोनु पर्ने
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो सुजता बुढा थोकी दिदी हुनुहुन्थ्यो दोलखाबाट, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नुपर्ने हुन्छ। हुनुहुन्छ सुभाष काजीजी हुनुहुन्छ, गुड आफ्टरनुन हजुर, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसरी हुनुहुन्छ कमल श्रेष्ठजी हुनुहुन्छ, आज मलाई चाहिँ नयाँ मुभी सँग अर्जुन सापकोटा र एलिना राईको मेलिना राईको आवाजमा रहेको कका के भन्ने गीत चाहिँ बजाइदिनुहोस् है भन्दै हुनुहुन्छ, र साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ देवासकोटा मनोज भुजेल छुच्ची आरती लिम्बू लोकिन थेक्लेन लिम्बू राजन खतिवडा चित्र आयोगी सुशीला कार्की सरला राय मिडिया प्रेमी निर्मला हुने पूजा माध्यमबा लिम्बू फुलमाया केवा लिम्बू टीकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ कमलजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अभागी राई निमी साजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, बिरजाहाङ लिम्बुजी हुनुहुन्छ, हजुर शिवा नमस्ते नमस्कार है, म पनि सुन्दैछु पाँच थरदेखि भन्दै हुनुहुन्छ, र त्यसै गरी कल्पना तामाङजी हुनुहुन्छ, सबैजनालाई चाहिँ मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, र त्यसै गरी भावना चामलिङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, त्यसै गरी हुनुहुन्छ पौडेल एमपीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन दिदी भन्दै हुनुहुन्छ, गुड आफ्टरनुन, र त्यसै गरी हुनुहुन्छ क्षेत्री आयुषजी हुनुहुन्छ, हेलो दिदी नमस्ते नमस्कार है, के छ खबर, म रामेछापबाट क्षेत्री आयुष प्रोग्राम सुन्दैछु, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, रमतेल कान्छीजी हुनुहुन्छ, हेलो दिदी के छ भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिक छ, त्यसै गरी हुनुहुन्छ भुवन पाण्डेजी हुनुहुन्छ, नमस्कार सुन्दैछु कार्यक्रम भारतको मुम्बईदेखि नेपाल घर पाल्पा घर गाने अर्गली पुरानो गाउँ सबैलाई मिठो माया सुनाउन चाहन्छु भन्दै हुनुहुन्छ संगीता संगीताजी हुनुहुन्छ, हेलो दिदी नमस्ते है, म पनि प्रोग्राम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँले पनि सम्पूर्ण साथीलाई मिस यु भन्नुभएको छ, त्यसै गरी जेमी लिम्बाङजी हुनुहुन्छ, हेलो शिवानु नमस्कार सिस्टर, म पनि पास्टरबाट कार्यक्रम सुन्दैछु, अब बज्न गीत सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ, र त्यसै गरी हुनुहुन्छ बुद्ध वज्र सारेजी हुनुहुन्छ, उहाँले पनि रेडियो सेकेन्डरी पुरुषोत्तम बस्नेतको बोसको छोराको जन्मदिनमा शुभकामना सम्पूर्ण नेवारी कार्यक्रमको तर्फबाट भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच। उहाँलाई चाहिँ आज जन्मदिन परेकोमा हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी राईजी हुनुहुन्छ, गुड आफ्टरनुन शेष भन्दै हुनुहुन्छ। गुड आफ्टरनुन हजुरलाई पनि भन्दै लगभग तपाईँले उठाउनुभएका सन्देशहरू पनि भाषण भइसकेको छ। र अर्को साथी हुनुहुन्छ देविन किशोर अन्जानजी हुनुहुन्छ, यदि अरूको खुसी लुटेर आफू रमाउन खोज्नु हुन्छ भने त्यो त केवल क्षणिक मात्र हुन्छ, किनकि एकछिनको खुसीले जिन्दगी भएर पछुताउनु पर्दछ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मोटु फुट्ने गरी सम्झना। देवेन किशोर अन्जान कतारबाट भन्दै हुनुहुन्छ। देवेन किशोर अन्जानजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ भने हामी छुटिनु पर्ने हुन्छ। आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो देवमाझी विक्रम सेवा धनुकज बेर सुजना पुरा थकिजी हुनुहुन्थ्यो, सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिबाट बजेका मिठा र माया चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, एसएमएस मार्फत साथीसँगलाई सम्झना गर्नुभयो, फेसबुक पेजबाट आफ्नो साथीसँगलाई सम्झना गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो कमलजीले रोजन्म पार्नु भएको छ कक्का केकी भन्ने सङ्ग राख्दै हामी आजको बसाई सुनेसकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रानेछाप
5: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 0 48 45 106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
4: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
4: हार जोड्नी तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
4: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
4: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
4: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको, अब स्त्री रोग सम्बन्धी कुनै

0: उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896299998।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: डेंगी एडिस जातको लामखुट्टे टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

नमस्कार दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चरौती कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि गाड़ीको चाप पनि बढ़न थालेको छ। भदौ 10 को बाढ़ीले लगत्तै अवरूद्ध कृष्णभीरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि सञ्चालनमा आएको हो। झण्डै 3 हप्ता यातायात प्रभावित भएकोमा अहिले सहज बन्दै गएको छ। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीका कारण कृष्णभीर क्षेत्रमा कच्चा पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको थियो। देशका विभिन्न ठाउँमा काठमाडौँभित्र नै र काठमाडौँबाट बाहिर नै मुख्य सड़क सञ्चालन नै सञ्जाल नै क्षति भएपछि यात्रु तथा गाड़ीले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो। अहिले दुईतर्फी नै सड़क सञ्चालनमा आएपछि निजी सार्वजनिक तथा मालवाहक गाड़ीको चाप बढ़ेको छ। तर सड़कमा जोखिम कायमै रहेकाले सावधानी अप्नाउनुपर्ने अवस्था छ। त्यसै तत्कालका लागि वैकल्पिक सड़कबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सड़क तथा आसपासका संरचनाको प्राविधिक अध्ययन सहित पूर्ण निर्माण आवश्यक देखिएको छ। भोटेकोशी र त्रिशुली नदीमा भदौ 10 मा आएको बाढ़ीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानी नै अहिले प्रमुख समस्या बनेको छ। साथै झाडा पखाला रूगा खोकी र ज्वरोका बिरामी पनि बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखाला देखिएको छ। त्यस्तै कतिपयमा रूगा खोकी र ज्वरोको समस्या रहेको छ। विस्थापितहरू नुवाकोट र रसुवा दार्दिङ काठमाडौँमा होल्डिङ सेन्टरमा रहेका छन्। होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकाले रूगा सरुवा रोग छिटो फैलन सक्ने जोखिम रहेको हुँदा खानेपानी सरसफाई र बसोबासमा सावधानी अप्नाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान सञ्चालन भएको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन भएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटका 4 पालिका विदुर र बेलकोट गढ़ी नगरपालिका तथा किसपाङ र तारकेश्वर गाउँपालिकामा 77,000 भन्दा धेरै बासिन्दालाई खोप खुवाउने लक्ष्य रहेको छ। सुरक्षित खानेपानी तथा सरसफाईको चुनौतीका कारण हैजा लगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डाक्टर कार्कीले बताउनु भएको छ। हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन उहाँको आग्रह रहेको छ। मौसमविदहरूले नेपालमा आगामी साताभारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसूनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसूनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली थप बलियो बन्दै पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने सम्भावना रहेको महाशाखाको आकलन रहेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्र विभागका उप प्राध्यापक विनोद
पोखरेलले भने विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनु भएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिएको छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवास भित्रिँदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविदहरूको आकलन रहेको छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्नेछ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक डीएसपी सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले 2083 साल भदौ महिनाका लागि जैसवारलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले असोज 2 गते प्रशंसा पत्र जारी गर्दै जैसवारलाई उत्कृष्ट प्रहरी घोषणा गर्नुभएको हो। जैसवारको नेतृत्वमा रामेछाप प्रहरीले 2082 भदौमा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको, चोरीमा संलग्न गिरोह पत्ता लगाएर पक्राउ गर्न सफल हुनका साथै फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका फरार 10 प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गर्ने कार्यमा उल्लेखनीय भूमिका खेल्नुका साथै संरक्षणको नीति निर्देशन अनुसार आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई पूर्ण व्यावसायिकताका साथ महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जैसवारलाई उत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा अपराध रोकथाम तथा नियन्त्रणका लागि आत्महत्याको रोकथाम, जबरजस्तीकरण, घरेलु हिंसा, चोरी, महिला हिंसा, मानव बेचबिखन, लागू औषध दुर्वेसनी, न्यूनीकरण, लैंगिक हिंसा, बैंक कसुर र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षाको अवस्था सबल बनाउन योगदान पुर्याएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ। प्रदेश प्रहरी कार्यालयले जैसवारले गरेको कार्य सम्पादनको कदर गर्दै 2083 साल भदौ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। र खबरको अन्त्यमा खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला कराटेको कुमिते विधामा नेपालीकी एरिका गुरूङ सेमी फाइनलमा पराजित हुनुभएको छ। कुमिते विधाको 68 केजीमा अथिको प्रतिस्पर्धामा एरिका सेमी फाइनलमा काजाकिस्तानकी सुफिया बेरुदसिभासँग 2-1 पराजित हुनुभएको हो। एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पद जित्नु भएको थियो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यति जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: पानी को मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवन को आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्र में फोहोर फाल्ने तथा अनियन्त्रित उत्खनन का कारण धेरै पानी का मुहान सुक्दै गएका छन्। त्यसैले पानी का मुहान को संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानी को मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्र में फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
6: रंग बहार रंग बहार,
7: वर्ज संगे उपहार उपहार, बम्पर माल यामाहा रेजियार,
6: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ज पेंट।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ। ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि म जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा तपाईँको रुचाएको गीत बज्नेछ। तपाईँलाई जुन मनपर्छ आधुनिक गीत त्यो गीत तपाईँले रुचाइमा पार्नुहोला र साथी संगीलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरू पनि हामी वाचन गर्नेछौ र तपाईँले रुच्नु भएको गीत पनि हामी कार्यक्रममा राख्ने भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत ए हो र माया हिमाल सागर अनुज चौधरीको आवाजमा रहेको एकदमै मिठो गीतबाट हामीले कार्यक्रम रोजाई तपाईँको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ, आज तपाईँको रोजाईको गीत कार्यक्रममा बज्नेछ। तपाईँले पनि फटाफट फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने आधुनिक गीत रोजाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, आवाज एकदमै मैले सानो सुने। देवजी बोल्नुभयो, आवाज मैले कस्तो सानो सुने के?
1: हजुर हजुर, सानो आवाज जान्छ, यो मोबाइलै त्यस्तो टावरले अलि गडबड गरिरहेछ आज भोलि भन्नुपर्छ है त।
0: अहिले चाहिँ मैले ठुलो आवाज सुने, के छ देवजी खबर?
1: एकदम ठिक छ, समग्रमा भन्नुपर्छ है त, बिहानदेखि अहिलेसम्म नै एकदम ठिकै छ, घाम चर्को नै लागिरहेको छ भन्नुपर्छ है त। अनि 12 बजेदेखि क्रम सुनिएर बसिरहेको छु रेडियो। हजुर दिदी, म बोल्दैछु है, देवनाथजी है त।
0: देवजी बोल्नुभयो, आवाज मैले कस्तो सानो सुने के?
1: हजुर हजुर, सानो आवाज जान्छ, यो मोबाइलै त्यस्तो टावरले अलि

0: यो सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। अब मौसमको कुरा गर्नुपर्दा यता पनि त्यता जस्तो छ, यता पनि त्यस्तै छ है दिदी। ठिक छ, कार्यक्रममा आउनुभयो, हामी त्यसो भए कार्यक्रम तर्फै लागौँ है।
1: हुन्छ, सुरुमै फोन पनि लागेको छ, एकदम खुसी छु भन्नुपर्छ है त। गीत अब रोज्नु पर्दाखेरि चाहिँ आज अन्त माया लाग्यो भए नलुकाउ भयो तिमीले भन्ने गीत चाहिँ सुन्न अनि सुनाउन चाहन्छु। एक गीत बजाइदिनु होला भन्न चाहन्छु है त।
0: ठिक छ, सो गीत हामी कार्यक्रममा राख्छौँ, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, अनि प्राविधिकमा रहेर शिक्षा पारी हुनुहुन्छ दिदी, हाम्रो सहायता गर्नुहुने दिदी ललिता आयुको लागि मिठो सम्झना, हाम्रो दिदीको अनि मेरो आवाज रेडियो सेटसम्म पुर्याउन साथ सहयोग गर्नुहुने दिदीको लागि सम्झना भन्न चाहन्छु, र हजुरको रेडियो होल्डिङ युनिटको लागि भन्न चाहन्छु। मेरो घर परिवारमा हुने छोरीहरू ममता माझी अस्मिता प्लस छोरी पाचाङ ढोलमा तामाङको लागि भन्न चाहन्छु, र अनि बहिनीहरू निर्मला मगरको लागि, उर्मिला थापा, रोशनी थापाको लागि, साथी ध्रुवको लागि भन्न चाहन्छु, बुनु सम्झना प्रधानको लागि, बुनु एलिना खत्रीको लागि भन्न चाहन्छु, हनु गजमेर लगायत जति कार्यक्रम सुन्दै सबै सबै लाइक हेर्ने कमेन्ट गर्ने सबै सबै साथीहरूको लागि सम्झना भन्दैछु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, जगत जुनले रातमाटाबाट हुनुहुन्थ्यो, अन्त माया लाग्यो भए नलुकाऊ तिमीले भने एकदमै मिठो गीत रोजाइ पारेर छुटिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ, र उहाँको रोजाइको गीत बज्नेछ। तपाईँहरूले पनि फटाफट फोन गर्नुहोला 0440 40 00 26 तपाईँको लागि। हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ। धेरै साथीले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नु भएको छ। सोना कन्दमाजीले पनि कार्यक्रम सुन्दैछ है, पूर्वाञ्चलबाट भन्नुहुन्छ, साथीहरू सम्झना गर्नुभएको छ। टिकेराम सुनवार, लेखक पान्तो राई, सुस्तानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगंज मेरी सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज कम्बाङ, अञ्जान तोलुङ, पवित्र तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युमहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमा थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष अबिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अबिन, मान देवेन, किशोर अन्जान, समीर सर्गी, किरात आज, जीवन चामलिक राई, बेलिया समय, मिना घिसिङ, रत्न शमशेर थापा, सुनिता युमे कुलुङ, वसन्त राई, सबै सबैलाई भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ कल्पना तामाङजीले पनि, नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, सबैजनालाई मिठो माया सम्झना छ है भन्दैछ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार, तिनजुरी मिडिया ग्रुप मेम्बर, रामेछाप गर भए, हाल चाहिँ काठमाडौँबाट। साथीहरूले सम्झनु पर्दा सोनाकन्दुङमा मिडिया प्रेमी निर्मला अनिम, कमल श्रेष्ठ, जीवन सुब्बा, भूमिका राई, कालवीर बार सुनवार, पर्पल अभिक्षा, सेन्टिका आइडो, रमलाल साम्पाङ राई, देवास कोटा अधिकारी अनेश, रामलाल सुमन, प्रेमकला आचार्य, बेलिया समीर, समर्पित सुनवार, सपना तामाङ, रुबिना थामी, भाकी राई, निउनिसा बराह, पोखरी उमेश, सरस्वती खत्री, कपिला चामलिङ राई, फोनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टी भन्नुभएको छ। पिकला आर्यन गाउँलेजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु पिकलबाट भन्दै हुनुहुन्छ, सिन्धुली पिकलबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुजन ढुङ्गेलजीले पनि, हेलो दिदी नमस्कार, नमस्ते है, म पनि सुन्दैछु दुलखा घर भई, हाल चाहिँ मलेसियाबाट हो, अनलाइन मार्फत सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ, समयले साथ दिएसम्म सुन्ने गर्छु, अब बस्ने गीत चाहिँ स्पेसली दिदी हजुरकै लागि, र त्यसै गरी टेक्निसियनमा साथी हुने दिदीको लागि, र घर परिवारमा रहनुहुने मम्मी बाबा जीवन साथी शर्मिला ढुङ्गेल छोरालाई पनि सम्झन पर्दा सक्षम ढङ्ग ढुङ्गेल, त्यसै गरी सौरभ ढुङ्गेल र मलाई जसले दुलखाको सोजन ढुङ्गेल भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी बबुरा मगरजी हुनुहुन्छ, दिदी नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, ओखलढुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरेबियाबाट हो, रियादबाट सुन्दैछु, सबैमा मिठो माया सम्झना छ र धेरै सम्झेको छु मेरो घर परिवार साथीसँगै सबैलाई धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सजना पहरीले बोल्नुभयो।
0: के छ सर?

0: 那这个课文。
1: मेरा
0: पनि खबर एकदम ठीक छ राम्रो छ रमाइलो छ भन्नुपर्छ रमाइलो छ होइन घाम मजाले लागिरहेको छ अनि हजुरको सुनाउनुहोस् के छ खाजा लिनुभयो कि बाँकी छ मेरो पनि बाँकी नै छ लिएको छैन केही समय पछि हुन्छ भन्नुपर्छ अनि यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ खुसी लाग्यो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ हजुरले साथी सङ्गीलाई सम्झनु पर्ने हुन्छ के छ अरू नयाँ नौलो खबर केही छ भने सुनाउनुहोस् ल मेरो पनि खास चाहिँ त्यस्तो केही छैन भयो भने हजुरहरूलाई हामी पक्कै पनि सुनाउनेछौँ है त ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ साथीले गीत रोजाइमा पार्नु भएको छ साथी सङ्गीलाई सम्झनु छ है त
1: सर्वप्रथम यति मिठो भोइसमा क्रम सञ्चालन गर्ने दिदीहरूको लागि प्राविधिकमा जो हुनुहुन्छ उहाँको लागि अनि मेरो घर परिवारमा हुनुभएका आमा बुबा दिदी दाई अनि मेरो प्यारा साथी जना पहरी देवजी भण्डारी सिजना नेपाली सरता श्रेष्ठ सन्तोषी मगर प्रमिला विपना भन्दैछु तिनको
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो सजना पहाडीजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने चाहिँ हाम्रो देवचीले रुचाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ त्यसपछि हामी फेरि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा देवजीको रोसाएको गीत सोही गीतमा हामीले सजना पहाडीजीलाई पनि समर्थन जनाएका थियौं र एकदमै मिठो गीत राख्यौं अन्तमा लागू भएन लुका भयो तिमीले भने प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो गीत र लिरिक्समा रहेको छ वासुदेव पराजुली म्युजिकमा रहेको छ सन्तोष केसी यस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौं यस्तै मिठा गीत संगीतहरू तपाईँलाई पनि मनपर्छ रोजाइमा पार्न मन छ भने 0440 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार सेवारो नमस्ते नमस्कार हजुर हाम्रो सोनाजी बोल्नुभयो के छ हजुरको खबर आरामै हुनुहुन्छ नि
1: मेरो खबर एकदमै ठिक छ म त सुतिरहेको मान्छे उठेर कल लाउँदैछु होइन यसो गीत रोज्न आइहालौँ भनेर कि
0: ल सुतिराख्नु भएको छ दिउँसो के सन्चो भएन कि के हो
1: हजुर अल्छी लागेर सुतेको हुनुपर्छ घाम चर्किरहेको छ नि त एकदमै धेरै त्यही भएर
0: घाम चर्किरहेको छ त्यही भएर अल्छी लागेर सुतिराख्नु भएको छ
1: अल्छी लागेर सुतिराखेको अनि अब उठेर हिँड्ने बेला भइरहेको छ त्यही भएर पनि अब एकदमै छिट्टो हिँड्नुपर्ने छ भन्नुपर्छ है
0: अनि खाजा लिनुभयो त
1: हजुर मेरो खाजा पनि भइसक्यो भन्नुपर्छ अनि हजुरको
0: मेरो चाहिँ बाँकी नै छ अब केही समय पछि हुन्छ सोनाजी अरू समग्रमा सबै ठिक छ है
1: हजुर हजुर सबै ठिकै छ भन्नुपर्छ
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ आज कुन गीत सुन्न मन छ
1: डुल्न भनेर लाग्छ मायाले भनेर लक्ष्मी राईको राखिन
0: डुल्न माया मन लाग्छ मायाले
1: लाग्छ मायाले भने
0: ल ठिक छ हामी कार्यक्रममा राख्छौँ कसले गाउनुभएको
1: लक्ष्मी राईको डुल्न मन लाग्छ मायाले
0: लक्ष्मी भन्नुभयो
1: लक्ष्मी राई राई
0: ठिक छ हामी राख्ने प्रयास गर्नेछौँ साथीसँगलाई छोटो मिठो सम्झनुहोस् है त
1: साथीहरूलाई सम्झाउनु पर्दाखेरि सानी भुजा लामालाई एकदम धेरै सम्झिरहेको छु अप्सरा खड्कालाई सम्झिरहेको छु अप्सरा बस्ने अप्सरा थापा सबिनाभन्दा ऐराबद्र लकेदाईलाई सम्झिरहेको छु सुनिता भण्डारी सिजनलाई सापकोटा राधिका कार्यालय टिकाजी कल्पना साङको अन्दिता मल्ल सम्झना सुनिवार पवित्र तामाङ मिना घिसिङ बिना मगर जन्जे मगर लेखक मात्र टिकाराम सुना श्रीराज मन्त्र दिपक तामाङ मनोसुन तामाङ रिमा साही सुविता थापी लोक चौधरी लक्ष्मी चौधरी टिसन सम्झना नेवा खड्के उर्मिला दिवाली कृष्ण सेन्चुरी गाई लवि मानसुना देवान देवान देवेन्द्र दाल देवन किचनन्द निमत खड्के कृष्ण गाना लालमाई थाप्न तारा श्रेष्ठ लगायत जति नाम छ सबै साथीहरूलाई सम्झनामा अगाडि छ भन्दै छुट्न चाहन्छु
0: हवस् त नमस्कार उहाँ सुनाजी हुनुहुन्थ्यो एकदमै मिठो गीत रोजेमा बारेर छुटिसक्नु भएको छ सही गीतमा हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र उहाँको रोजाएको गीत कार्यक्रममा बज्नेछ तपाईँले पनि फटाफट फोन गर्नुहोला 0440 40 0024 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीले सम्झना गर्नुभएको छ धनगजमेरीजी हुनुहुन्छ दिदी नमस्कार म पनि ओखलडुङ्गा बाट चाहिँ कार्यक्रम सुन्दैछु है अब बस्ने गीत सुनाउनु पर्दा हुनुहुन्छ मम्मी बाबा मेरो घर परिवारमा पनि भन्दै हुनुहुन्छ दाई भिनाजुको लागि पनि र साथीहरू कुमार श्रेष्ठ कृष्ण सुनवार वीरेन्द्र विष्ट शिला अधिकारी जनिसा श्रेष्ठ हनु मगर उपासना योगी पोखरेल सबिना त्यसै गरी हुन्छ अभिन नेहा सुनवार भन्नुभएको छ अभिषेक भन्नुभएको है त्यसै गरी सम्पाली शेर्पा मौसम महासामेश्वर बस्नेत प्रकाश खड्का हुनुहुन्छ मदन भण्डारी सञ्जय बस्नेत निशा श्रेष्ठ सागर लामा अविनाश मगर विनिता छेत्री सुनिता सोनवार युनिसा तामाङ मुक्तान रमेश कसुमेर रमेश कतानी कविता कतानी सोना कन्दमुवा छेत्री आयो सबैमा सम्झना छ भन्न चाहन्छु भन्दै हुनुहुन्छ त्यसै गरी भाइ सरगम अधिकारी र दाईलाई डोबिन तामाङलाई पनि सम्झना छ र सन्त लामा नर्गिस सिंह हिराबहादुर लगाई सबै सबैमा धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ धनुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला कल्पना साम्पाङजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ भोजपुर घर भाइ हाल चाहिँ काठमाडौँबाट गुड आफ्टरनुन नाना नमस्ते भन्दै हुनुहुन्छ अब बस्ने गीत मामा अञ्जन यात्री पारी साम्पाङलाई शुभयात्रा अग्रिम जन्मदिनको शुभकामना छ र त्यसै गरी सोना कन्दङमा दुईजनालाई ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ र मेरो प्यारो मान्छे त्रिपाले शर्मिलालाई चाहिँ गेटुली सुन भन्नुभएको छ र मिस यु एण्ड लभ यु पनि भन्नुभएको छ बाबा विनोद साम्पाङ मनिषा बान्तवा रञ्जित राई दादा रामकुमार थापा गणेश श्रेष्ठ अललाई चाहिँ मिठोमा सम्झना छ भनिदिनुहुन्छ जसतिको आजको चाहिँ जन्मदिन परेको छ उहाँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो तर्फबाट पनि र त्यसै गरी हुनुहुन्छ अर्को साथी नमस्कार हजुर म पनि धेरै धेरै सुन्दैछु है नेपाल गञ्ज भाकेबाट भरतपुर चितवन र मिलनचोकदेखि चाहिँ सबै मित्रमा मिठो सम्झना छ साथीहरू सबैलाई चाहिँ सम्झेको छु भन्नुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ सुमित सुनवार किराजी हुनुहुन्छ नमस्ते सम्झना नेवार कर्की हजुर म चाहिँ काठमाडौँ चुरपाटीबाट चाहिँ सुमित सुनवार हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी मिनु लम्तरी मगर्जी हुनुहुन्छ दिवाकाले नमस्कार कार्यक्रम हेर्दै सुन्दैछु पाल्पा पालन घर भइहाल चाहिँ साउदी अरेबियाबाट अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथी हुनुहुन्छ र मलाई साम्पाङ राई मुना मुखिया भगवती गिरी सिर्जना मुखिया त्यसै गरी मिनमाया घिसिङ हुनुहुन्छ अर्को साथी मगरनी मगरनी पशुपति महतारा एलएस लम्तरी मगर हिराबहादुर लगाई नेत्र गहा मगर होम गहा मगर त्यसै गरी भुवन पाण्डे भुवन गहा दीपक थापा छेत्री लगायत सम्पूर्ण साथीहरूलाई भन्दै बिदा हुन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र भुवन पाण्डेजीले पनि मिनु लम्तरी मगरजीलाई चाहिँ यताबाट पनि सुमधुर सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला भने हाम्रो सोनाजीले रोजाइमा पार्नुभएको मिठो गीत कार्यक्रममा राख्छौं त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत सुना कन्दुमवासीले रसायमा पार्नुभएको थियो, डुल्न मन लाग्छ मायालु भन्ने लक्ष्मी राईको गीत रहेको थियो। यस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, थोरै समय बाँकी छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस्। आफूलाई मनपर्ने गीत रसैमा पार्न सक्नुहुनेछ। 0848 40 00 26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र धेरै साथीहरूले पनि गीत रसैमा पारिसक्नु भएको छ हुनुहुन्छ। हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ र आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश पठाइराख्नु भएको छ। उहाँले पठाउनु भएको सन्देश पनि भाषण गरिराखेका छौ हुनुहुन्छ। सम्झना प्रधान जी हुनुहुन्छ, उहाँले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है दोलखाबाट। साथीहरूमा सम्झनु पर्दा सपना तामाङ, दनाल मेनुका, तनुगज मेरो दादादेव माझी, मेरो प्यारो भाइ सागर प्रधान, दिदी रिता प्रधान लगायत सम्पूर्णमा मिठोमा सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसैगरी हुनुहुन्छ रामजी घिमिरेजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ नमस्कार सम्पूर्ण मित्रमा भन्दै हुनुहुन्छ। र त्यसैगरी युक्त प्रसाद श्रेष्ठजी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्कार सिस्टर, म कोलपुर बाँकीबाट युक्त प्रसाद श्रेष्ठ कार्यक्रम मार्फत सम्झिनु पर्दा बहिनी हिमा राई, सिम्पल सरिना, कमला मुखिया, मुना मुखिया, सुमी लिम्बू, सोना कन्दङवा, अर्जुन नारी खत्री भन्नुभएको खत्री भन्नुभएको छ। त्यसैगरी वरुण चञ्चले, रामलाल सुमन, गणेश श्रेष्ठ, गणेश सरोज सुसरा, गुरा सरोज सुसरा, त्यसैगरी ऋतु सुपा हुनुहुन्छ, स्वीट लभ लामा, स्वीटल लामा भन्नुभएको छ। र त्यसैगरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ, त्यसैगरी प्रियसी पवित्रा मगर हुनुहुन्छ, कल्पना साम्पाङ, सरोज छेत्री, एएम राई, पर्वता कार्की काले, हिर्सुङमा कला राई भन्नुभएको छ। त्यसै गरी गरिमा राई, हर्पल रोशनी, सानो सम्झना लगाए सम्पूर्ण साथीलाई मिठो माया सम्झना छ भन्दैनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ बसन्त श्रेष्ठजी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड फ्रम तापेजुङबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी जनकपुर साली मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ नमस्कार हजुर सम्पूर्णमा मिस यु अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी सोना कन्दवाजीले लेख्नु भएको छ, उहाँले मिठो गीत जति सुने नि सुनम सुनम लाग्छ मलाई यो गीत भन्दै हुनुहुन्छ, थ्याङ्क यू भन्नुभएको छ, थ्याङ्क यू सो मच सजिलो पनि। र त्यसै गरी भावना भगरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, भावनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, अब चाहिँ भने हामी छुटिनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनु भयो देव माझी, सजना पहरी, सोना कन्दङबाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीजनीलाई सम्झना सन्देश पठाउनु भयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा वरिवर बसेका मिठा र माइला आधुनिक गीत संगीतका सर्जक अनि स्रष्टालाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट साथ सपोर्ट दिनुभयो ललिता हायु, साथसाथै श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हामी अर्को एउटा मिठो गीत छोड्दै आजको बसाइ रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
5: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
6: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: मावेश पएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी। मध्य पूर्वमा द्वन्द बढ्न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरुङ पदक विहीन। नेपाल खबरमा अब पूरा खबर। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण मौसमविदहरूले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका छन्। मनसूनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यस पटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालले बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400 देखि 741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुक्खा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिम समय लगातार झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औल्याएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीका अनुसार प्रारम्भिक अनुमानले मध्य र सुदूरपश्चिम नेपालमा धेरै वर्षाको सम्भावना देखाएको छ। विभागले यस प्रणालीलाई नजिकबाट नियालिरहेको र अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ। विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ। यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना दिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रत्यक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाई छ। सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नुभएको छ। कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै वहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि वहाँले झापाको भद्रपुरबाट यात्रा शुरू गर्नुहुनेछ। गाड़ी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे वहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड,
4: रामसाहा पथ, काठमाडौँ,
3: साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउन लकी ड्रॉ कूपन अनि पाउन इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउन एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना पनि।
1: सुन त मेरो कपड़ा प्याकिंग गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचारियो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ। युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ। आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ। साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्। अब विदेशको खबर। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दावी गरेको छ। साउदी अधिकारीहरूले पनि रियादतर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन्। जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यता हुतीका सैन्य प्रवक्ता यहया अल सारे आले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 वटा हवाई आक्रमण गरेको आरोप लगाएका छन्। हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसैबीच हुतीको आक्रमणपछि अमेरिकाले मध्यपूर्वमा द्वन्द्व थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्यपूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ। साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड़ डलर बराबरका 48 वटा F-35 लड़ाकू विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20औं एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरूङ पदक विहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा दुई अंक गुमाउँदा पदकविहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काँस्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एसएबीसँग 2-0 पराजित भए। यसै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछन्। टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। भोटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सोरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्य पूर्वमा द्वन्द्व बढ़न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
7: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
7: सहयोगका लागि हार्दिक अपील: रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
7: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
7: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
7: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
8: रंगबहार रंगबहार
9: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
8: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
8: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ष पेंट।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्।
10: झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
10: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
7: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
10: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
10: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: Remix by Mr. Chaley. Hazur ko radio 102.1 MHz.
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना.
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु.
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ.
1: घर वरिपरि सफा राख्नुपर्छ. डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ. पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ.
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप.
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे. म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला.
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि. त्यही गएर ल्याए त भइगयो नि.
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1478.
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि.
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ. भोलिका लागि तरकारी पनि सकिएको छ. फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे. जाऊ त लिएर आऊ.
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि.
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त.
8: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ. जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ.
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ.
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप.
9: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
10: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका.
11: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ. साथै ढुवानीको व्यवस्था पनि गरिएको छ. उदयपुर गैराछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ.
12: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6-82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8-92 र 0-48-540-385. श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने
3: वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420, 0 48 45 100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपरान्ह 4 बजे को रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, तामाकुशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। बागमती प्रदेशभित्र रहेका जिल्ला प्रहरी कार्यालयहरूमध्ये 2083 भदौ महिनामा सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नयाँ उपरीक्षक सन्तुलाल प्रसाद जेसवार सम्मानित हुनुभएको छ। बागमती प्रदेश प्रहरी कार्यालयले हिजो हेटौँडामा आयोजना गरेको शुक्रबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा भदौ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरी जयसेवारलाई सम्मान गरिएको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले जयसेवारलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण अनुसन्धान लागू औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम फरार अभियुक्त पक्राउ गरी कानून कार्यान्वयन र शान्ति सुरक्षाको अवस्थालाई थप सबल बनाउने कार्यको आधारमा उक्त सम्मान गरिएको जनाएको छ। बडा दशैं तथा शुभ दीपावलीको अवसरमा रामेछापको मन्थलीमा चौथो रामेछाप कप खुला पुरूष फुटबल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। दिप्सिका बोइज युनाइटेड क्लबको आयोजनामा आगामी असोज 25 गतेदेखि 29 गतेसम्म मन्थली नगरपालिका 2 स्थित करम बोर्ड खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको छ। प्रतियोगिताको सम्पूर्ण खेलहरूको गोल नेपाल मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। 9A साइट ढाँचामा आयोजना गरिने यस प्रतियोगिताको विजेता टोलीले नगद 3,03,333 रूपियाँ सहित सिल्ट मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष आशिष कार्कीले जानकारी दिनुभएको छ। त्यसैगरी उपविजेता हुने टोलीले नगद 1,51,111 को साथमा सिल्ट मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा व्यक्तिगत विजेतातर्फ समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचका साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी र सर्वाधिक गोलकर्तालाई जनै 5,000 नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि असोज 22 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म टीम दर्ताको समय तोकिएको छ। टीम दर्ता शुल्क 15,000 र कार्ड डिपोजिट 3,000 कायम गरिएको छ। खेलको तालिका असोज 23 गते दिउँसो 1 बजे मन्थली पार्किङमा सार्वजनिक गरिने बताइएको छ। फिफाको नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टोलीमा आयोजकले तोके बमोजिमका खेलाड़ी तथा पदाधिकारी सहभागी हुन पाउनेछन्। नेपाल औषधिक व्यवसायी संघ रामेछापको अध्यक्षमा मदन भौकाजी चयन हुनुभएको छ। मन्थलीमा भएको 6 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट भौकाजी सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ। संघको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ, महासचिवमा विक्रम कुमार श्रेष्ठ, कोषाध्यक्षमा कोमल प्रसाद कोइराला र सदस्यमा अमर यौजन चयन हुनुभएको छ। संघको रामेछाप दोलखा जिल्लाध्यक्ष जीवन कुमार श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा 2 जिल्लाका औषधि व्यवसायी संघका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नयाँ कार्य समितिले रामेछापमा औषधि व्यवसायको व्यवस्थापन, व्यवसायीको हकित तथा औषधिको गुणस्तरीय सेवा प्रवाहको क्षेत्रमा काम गर्नेछ। जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतका कार्यालयहरूले 2083 साल भदौ महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नागरिक सहायता तथा जनचेतनामूलक गतिविधिमा सक्रियता देखाएका छन्। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार उक्त अवधिमा विभिन्न शीर्षकमा गरी 32 मुद्दा दर्ता भएका छन् भने 10 मुद्दा पटछुट गरिएको छ। प्रहरीका अनुसार भदौ महिनामा लागू औषध सम्बन्धी 2, जबरजस्तीकरणी 2, ज्यान सम्बन्धी कसुर 1, भवितव्य ज्यान 5, झुण्डेर आत्महत्या 9, व्यवहारिश्री ज्यान सम्बन्धी 1, ज्यान मार्ने उद्योग 1, ब्याङ्किङ कसुर 4, सवारी साधन 3, चोरी सम्बन्धी कसुर 1, अभद्र व्यवहार 1, जुवातास सम्बन्धी 1 र ठगी सम्बन्धी 1 मुद्दा दर्ता भएका छन्। चालू मुद्दाका प्रतिवादी पक्राउतर्फ 23 पक्राउ गरिएको पनि प्रहरीको विवरणमा उल्लेख छ। सार्वजनिक चासो रहेको पेण्डिङ मुद्दामध्ये 4 मुद्दाको सफल अनुसन्धान गरिएको छ। फैसला कार्यान्वयन अन्तर्गत 21 पक्राउ गरी 9 वर्ष 4 महिना 24 दिन कैद असुल तथा 5,70,525 रूपियाँ जरिवाना असुल गरिएको बताइएको छ।
सुन्दरीको मरिन गाउँपालिकामा 18-देखि 27 वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरेर उद्यमशीलता विकास तथा स्टार्ट अप सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रमका लागि गाउँपालिकाले 50 जना युवा छनौट गर्ने पालिकाले एक सूचना प्रकाशन गरेर जानकारी दिएको छ। मरिन गाउँपालिकाको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित रूपान्तरण तथा नवप्रवर्धनका लागि युवा सशक्तिकरण परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागि पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरिएको छ। युवालाई उद्यम विकास सम्बन्धी क्षमता वृद्धि गराई व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागि बताइएको छ। र उदयपुरमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरूषलाई पक्राउ गरेको छ। चौधनडिगरी नगरपालिका 2 डाँडागाउँ बस्ने 58 वर्षीय गन्धुराम राईले घरायसी विवादको क्रममा आफ्नै श्रीमती 45 वर्षीय विमला राईको हत्या गरेका हुन्। गन्धुरामले घरायसी विवादको क्रममा श्रीमती विमलाको गर्दनमा धारिलो हतियार प्रहार गरेका थिए। धारिलो हतियारले गर्दनमा प्रहार गर्दा गम्भीर घाइते भएकी विमलाको उपचारको क्रममा मृत्यु भएको हो। हतियार प्रहार गरेपछि करिब 12:30 बजे आफै अस्थायी प्रहरी पोस्ट माडीवास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको बेला गन्धुरामले मादक पदार्थ सेवन गरेको खुलेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारेमा थप अनुसन्धान गरिरहेको छ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाम सबैभन्दा कम।

0: सस्तोमै पोशाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन
3: सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदेऊ, लामखुट्टे बढ्न नदेऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269 6 9746 26 69 डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदेऊ, लामखुट्टे बढ्न नदेऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो

0: वर्षदेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंगबहार रंगबहार
4: वर्ष सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
3: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ष पेन्स।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेन
3: श्रृङ्खलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु 2 रुपियाँ टमाटर ल्याएर भजन गर्ने मेरो काम के छ किसानमा शुद्ध ल्याउनु पर्दैन देख्नु किसान नलाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीले नेपालमा रुद्राक्षको सम्भावना भव सागर छ र यसले प्रतिफल पनि राम्रै आर्जन गरेको छ यद्यपि केही सुधार्नुपर्ने र यसमा सरकारले केही सहयोग गर्नुपर्ने अवश्य देखिन्छ आज हामी रुद्राक्षलाई थप व्यवसायीकरण गर्नको लागि थप समृद्धसँग जोड्नको लागि सरकारले चाल्नुपर्ने कदम र विशेष गरी व्यवसायीहरूले पछिल्लो समयमा ल्याउँदै गरेको जागरणले चाहिँ रुद्राक्ष क्षेत्रमा चाहिँ नयाँ आयाम एउटा समृद्धको सम्भावनाको पथ पनि बनाउँदैछ यो विषयलाई पनि हामी उच्च महत्व दिएर उठाउने प्रयास गरेका छौं हामीले करिब करिब 2.5 दशक भन्दा लामो समय रुद्राक्षको क्षेत्रमा लगाउनुभएका व्यावसायिक रूपमा लगाउनुभएका व्यक्तित्व बाल्यकालदेखि नै रुद्राक्षसँगै हुर्किनुभएका व्यक्तित्व अगम सिंह राई विशेषतः रुद्राक्ष प्रसारका पिता पनि हुनुहुन्छ पछिल्लो समयमा हामीले उहाँसँग कुराकानी गर्दै गर्दा रुद्राक्षको प्रसार र प्रमोशनको लागि चाहिँ सरकारी निकायमा
8: झकझक्याउनेदेखि लिएर किसानहरूलाई जागरण ल्याउने काममा पनि प्रतिबद्ध भएर लाग्नु नै भएको छ। आज हामी उहाँको अनुभवलाई साथै प्रयास गरेका छौं। रुद्राज क्षेत्रमा चाहिँ नेपालको सम्भाव्यता के कस्तो छ र सरकारले के चाहिँ गरिदियो भने व्यवसायलाई थप टेवा हुन सक्छ लगायतका विषय हामी छलफल गर्नेछौं। हामीले अगाडि भनिसकेका छौं आजका अतिथि अर्थात अगम सिंह राई रुद्राक्ष व्यवसाय महासंघका समेत केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ र रुद्राक्ष क्षेत्रमा चाहिँ लामो समयदेखि यस क्षेत्रमा लाग्दै जागरणकर्ताको रूपमा परिचय पनि पाउनु भएको छ। आज हामी उहाँसँग चाहिँ रुद्राक्ष सम्वाद गर्नेछौं र समृद्धको पथ पक्कै पनि खोज्दैछौं। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि रुद्राक्षको सम्भाव्यता अवसर र सरकारले केही गर्नुपर्ने कुराहरू छन् भन्ने लगायतका विषयमा हामी एउटा रिपोर्ट पनि तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्ट भन्दा पछाडि हामीले उद्घोष गरेको विषय र उद्घोष गरिएका अतिथिको साथमा विशेष सम्वाद गर्नेछौं। हामीसँग रुद्राक्ष जुन धार्मिक आध्यात्मिक र वैज्ञानिक महत्वका साथै आर्थिक मूल्य पनि छ, नेपालको पहाड़ी क्षेत्रमा प्राकृतिक रूपमा पाइन्छ। यसले नेपालको अर्थतन्त्र, पर्यटन र सांस्कृतिक पहिचानमा ठूलो योगदान पुर्याउन सक्छ। तर यसको उत्पादन, प्रबन्धन र व्यवसायीकरणमा भने धेरै चुनौतीहरू पनि रहेका छन्। यसले गर्दा सरकारले यस क्षेत्रमा केही नीति तथा यस क्षेत्रमा ध्यान दिनु भने आवश्यक छ। नेपालमा रुद्राक्षको सम्भावना, नेपालको पहाड़ी क्षेत्रमा रुद्राक्षको रूख प्राकृतिक रूपमा पाइन्छ। विशेष गरी पछिल्लो समयमा नेपालका पूर्वी पहाड़ी जिल्लाहरूमा अत्यधिक मात्रामा रुद्राक्षको खेती हुन पनि थालेको छ र व्यावसायिक मूर्त रूप लिने क्रममै रहेको छ। यसले गर्दा नेपालले रुद्राक्षको उत्पादनमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सक्छ। रुद्राक्षको माग विश्वभर बढ्दैछ। यसले गर्दा नेपालले रुद्राक्षको निर्यातबाट ठूलो आर्थिक लाभ प्राप्त गर्न सक्छ। यसले गर्दा नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ। रुद्राक्षले नेपालको सांस्कृतिक पहिचानलाई बढ़ाउन मदत गर्छ। यसले गर्दा नेपालले आफ्नो सांस्कृतिक विरासतलाई संरक्षण गर्न सक्छ। नेपालमा रुद्राक्षको अवसर, रुद्राक्षको उत्पादन र उत्पादनसँग जोडिएका धेरै विषयहरूले नेपालमा अवसरको प्रदान गर्ने गर्छन्। यसले गर्दा नेपालले आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ। रुद्राक्षको उत्पादन र निर्यातले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन मदत पुर्याइराखेको छ। यसले गर्दा नेपालीले विदेशी मुद्रा आर्जन गर्न सकिराखेका छन्। रुद्राक्षको उत्पादन र उत्पादनसँग सम्बन्धित विभिन्न कार्यहरूले मानिसहरूलाई रोजगार प्रदान गरिरहेको छ। यसले गर्दा नेपालको बेरोजगारी समस्या समाधान गर्न पनि रुद्राक्षले केही मात्रामा भए पनि सफल भएको छ। रुद्राक्षले नेपालको पर्यटन क्षेत्रलाई बढाउन मदत गरिराखेको छ। यसले गर्दा नेपालले अधिक पर्यटक आकर्षित पनि गर्न सकेको छ। नेपालमा रुद्राक्षको चुनौतीहरू, नेपालमा रुद्राक्षको उत्पादन तथा निर्यातमा धेरै समस्याहरू छन् र केही चुनौतीहरू पनि रहेका छन्। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सकिरहेको भने अवस्था छैन। नेपालमा रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक प्राविधिक ज्ञानको कमी छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सकिरहेको छैन। नेपालमा रुद्राक्षको बजार व्यवस्थापन चाहिँ कमजोर देखिन्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सकिराखेको छैन। नेपालमा रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक नीतिहरूको कमी छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न नसकिरहेको अवस्था छ। सरकारले चाल्नु पर्ने केही कदमहरू, नेपालमा रुद्राक्षको सम्भावना अवसर र चुनौतीको आधारमा सरकारले केही कदम भने चाल्नु पर्ने देखिन्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ। सरकारले रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नुपर्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ। सरकारले रुद्राक्षको बजार व्यवस्थापनलाई मजबुत गराउनुपर्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ। सरकारले रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक नीतिहरू समयमै बढाउनु पर्ने देखिन्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना चाहिँ प्राप्त गर्न सक्छ। नेपालमा रुद्राक्षको सम्भावना अत्यधिक मात्रामा देखिन्छ। यसका लागि सरकारले आवश्यक केही कदम चालदियो भने र यस क्षेत्रमा लाग्ने व्यवसायहरूलाई केही प्रोत्साहन र उत्साहित गराउने नीति ल्याइदियो भने यसमा अझै जागरण ल्याउन सक्ने राम्रो सम्भावना छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ र विभिन्न देशहरूसँग चाहिँ आर्थिक कारोबार बढाउन सक्छ, जसले गर्दा नेपालको अर्थतन्त्र, पर्यटन र सांस्कृतिक पहिचानमा ठूलो योगदान दिन सक्छ।
9: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौं आज हामीले रुद्राक्ष सम्वाद गर्दैछौ। अगम सिंह राई हामीसँग हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौं। उपाध्यायज्यू नमस्कार, यहाँलाई स्वागत छ।
10: नमस्कार,
9: आराम हुनुहुन्छ?
10: हजुर, एकदम।
9: अलिक बढी व्यस्त रहनु भयो यो बीचमा है?
10: हजुर, अहिले हाम्रो सिजन थियो यो चाहिँ सिजनेबल हाम्रो चाहिँ उत्पादन भनौँ न, उत्पादन भएको कारणले गर्दाखेरि त्यसलाई अब फलाउने, फुलाउने, बढाउने होइन, त्यसलाई टिप्ने, अब धुने, त्यसलाई फेरि सिजनमा नै यो चाहिँ बेचबिखान पनि गर्नुपर्ने भएको कारणले गर्दाखेरि अलिकति हजुर लगभग हामी असारदेखि पुस
9: मसन्तसम्म
10: लगभग हामी व्यस्त नै रहन्छौँ। त्यही कारणले गर्दाखेरि अलिकति हजुरलाई बिचमा
9: सम्पर्क हुँदै गर्दा पनि रुद्राक्ष सँगै छु भनेर भन्ने गर्नुहुन्छ नि अलिकति हामीले रिपोर्टमा पनि केही कुरा भनेका छौँ. यद्यपि नेपालमा रुद्राक्षको व्यावसायिक गति चाहिँ लिएको जस्तो देखिन्छ, माहौल भने जस्तो देखिन्छ, र अहिले अलिकति यो पछिल्लो समयमा यो संचार माध्यममा पनि हामीले पनि उच्च महत्व दिएका छौँ, अन्य संचार माध्यममा पनि यो प्रसारको क्षेत्रमा पनि उच्च गति लिँदै गर्दा चाहिँ रुद्राक्षको माहौल बनेको जस्तो देखिन्छ कि यथार्थ हो यो चाहिँ?
10: हजुर हजुर, रुद्राक्षको अहिले एकदमै राम्रो उत्पादन पनि भइरहेको छ र यसको बजारीकरण पनि राम्रो भइरहेको छ. तर पनि अलिकति अब यो चाहिँ हाम्रो रुद्राक्ष चाहिँ हाम्रो स्वदेशमा भन्दा छिमेकी देशहरूमा भनौँ न विदेशमा लगभग हाम्रो भारत र चिनमा चाहिँ धेरै प्रतिशतमा र केही प्रतिशत अन्य 33-34 मुलुकहरूमा जाने भएको कारणले गर्दाखेरि यसको मूल्य निर्धारणमा अलिकति
9: टेक्निकल पनि समस्या छ. अलिकति मूल्यको कुराकानी गर्दै थियौँ, टेक्निकल रूपमा मूल्य निर्धारणका कुराहरूमा पनि धेरै कुराहरूले असर पार्ने रहेछ, यहाँले पहिलाको श्रृङ्खलामा पनि भन्ने गर्नुहुन्थ्यो. यो भन्दै गर्दा रुद्राक्षको व्यावसायिक गतिको अवस्था हेर्ने भने चाहिँ कसरी आकलन गर्नु छ यहाँले?
10: रुद्राक्षमा लगभग पूर्वका भोजपुर, शङ्खुवासभा, धनकुटा लगायतका जिल्लाहरूमा लगभग 65-70% कृषकहरू चाहिँ एकदमै लागि पर्नु भएको छ र
9: भनेको त्यहाँका किसान मध्येमा 65% जतिले चाहिँ रुद्राक्ष मात्रै गर्नु भएको छ.
10: हजुर हजुर, रुद्राक्ष मात्रै बढी फोकस गर्नु भएको छ र यसलाई चाहिँ उत्पादन एकदमै वृद्धि भएको छ र रुद्राक्षको खपत पनि त्यति नै भएको छ. अब हजुरले अहिले मूल्य सम्बन्धी हाम्रो कुरा हुँदै गर्दाखेरि यसको मूल्यमा चाहिँ अलिकति तलमाथि हुने गर्दछ,
9: विभिन्न कारण छ.
10: जस्तो अब यही कुरा गर्दै गर्दाखेरि अहिले भारततर्फ जाने जो धेरै मुख भएको भनौँ न, धेरै मुख भएको ठुलो मुखी भन्छौँ हामी, त्यो चाहिँ लगभग पोहोरको तुलनामा लगभग डबल भन्दा पनि धेरै मूल्यमा बिक्री भयो यो पटक. तर चिनतिर जाने जो पाँचमुखी, हजुरलाई मैले पहिलाको एपिसोडमा पनि मैले भनेको थिएँ, चिनतिर जाने पाँचमुखी चाहिँ आकर्षक टाइपको पाँचमुखी हुन्छ, अलिकति हेर्दा चिल्लो थ्याप्छु त्यस्तो टाइपको, त्यसलाई चाहिँ अब माला बनाउनलाई, ब्रासलेट बनाउनलाई चाहिँ एकदम लुक्स राम्रो हुनुपर्छ. त्यो टाइपको रुद्राक्ष चाहिँ अहिले अलिकति मार्केट भ्यालु कम भयो, अलिकति भन्दा पनि लगभग पोहोरको भन्दा हाफ त्यसको चाहिँ मूल्य रह्यो भनौँ न.
9: यो मूल्यको गिरावटको कुरा गर्नुभयो, जस्तो हाफ भन्नुभयो, जस्तो यो केही कुराहरूले असर पार्छन्, माग र उत्पादनको कुरा असर पर्ने नै भयो यसमा चाहिँ. अहिले चाहिँ के कारणले रहेछ खासमा?
10: यो चाहिँ उत्पादन अलिकति
9: ज्यादै
10: भयो र जो क्वालिटीमा हुनु पर्थ्यो त्यो क्वालिटीमा भएन. अब यही विषयलाई जोडेर आउँदाखेरि हामी यसलाई चाहिँ चाइनाबाट आउने फर्टिलाइजर भनौँ न त्यो युज गरेर अनि त्यसलाई फेरि क्लिपिङ गरेर होइन त्यसलाई चाहिँ एउटा गहनाको रूपमा एकदमै हेर्दा आकर्षक हुने टाइपको हामी बनाएर चिनतिर चाहिँ हामी बेच्छौँ.
9: अहिले बेच्न चाहिँ सफल भयो तर
10: मूल्यमा गिरावट भयो, किनभने उत्पादन अलिकति धेरै र उहाँको बजारमा अलिकति कम डिमान्ड जस्तो भयो,
9: जस्तो गुणस्तरीय उत्पादन नभएको चाहिँ होइन, बजारले खोजे जस्तो अथवा त्यहाँ उनीहरूले खोजे जस्तो भएन.
10: हजुर हजुर हजुर, बजारले खोजे जस्तो एकदमै टेक्निकल्ली यो चिनमा चाहिँ खास गरेर यो गहनाको रूपमै भनौँ न यसलाई चाहिँ चिनमा चाहिँ खास गरेर के भन्ने औषधीय गुणले भरिपूर्ण एउटा गहनाको रूपमा लगाइने भएको कारणले गर्दाखेरि त्यो अब त्यसमा त्यो औषधीय गुण त छँदैछ, तर त्यसको लुक्स पनि राम्रो हुनुपर्ने कारणले गर्दाखेरि त्यो लुक्समा अलिकति हामीले उत्पादन गर्न सक्यौँ।
9: विभिन्न क्षेत्रमा हेर्दै गर्दा एउटा रुद्राक्षको चाहिँ आर्थिक पक्षमा, सामाजिक पक्षमा, त्यसै गरी धार्मिक आध्यात्मिक पक्ष लगायतका पक्षहरूमा चाहिँ मुख्य वर्चस्व राखेको पनि देखिन्छ र यो समृद्धसँग जोडिएको विषय यसलाई पनि धेरै विधामा चाहिँ विविधीकरण गर्दै गर्दा अथवा चाहिँ एउटा सम्भाव्यता बोकेको एउटा फल अथवा वृक्षको रूपमा हामीले हेर्दै गर्दा चाहिँ वैदिक त्यसमा पनि एउटा दैवी शक्ति भएको वृक्षको रूपमा पनि हुन्छ। यो भन्दै गर्दा यो व्यावसायिक जागरणमा चाहिँ सरकारले भने जस्तो चाहिँ सपोर्ट गरेका छैन है वास्तवमा है, यहाँले पहिला पनि भन्न चाहिँ भन्नुभएको थियो।
10: हजुर हजुर, सरकारबाट त बिल्कुलै हामीलाई सपोर्ट
9: नजरअन्दाज भएन,
10: केही पनि छैन। प्लस यो जो रुद्राक्ष हामीले उत्पादन गर्छौँ, हामीले बजारीकरण गर्छौँ, बेचबिखान गर्छौँ होइन, यसलाई चाहिँ हामीले भनौँ न हाम्रै सङ्घको धेरै प्रयास पछाडि यसलाई चाहिँ एउटा कृषि उपासोसरा बिक्री वितरण तथा ओसार पसार भनेर चाहिँ एउटा के भन्छ नियमावलीमा आएको छ। तर अहिले पनि हामीले चाहिँ यसलाई चाहिँ के अरे त्यो जो नियमावलीमा आएको छ त्यो टाइपले गर्न पाइरहेका छौँ। हामीलाई चाहिँ वनको पुर्जी चाहिने होइन, विभिन्न के अरे ओसार पसारमा रोकावट त्यो भइरहेको छ। अब बाहिर यो त अब चीन र भारतमा धेरै खपत हुने वस्तु भएको कारणले गर्दाखेरि हामीले त बाहिरै पठाउने हो, त्यसको लागि पनि हामीले वनबाट नै पुर्जी लिनुपर्छ। जबकि अब उहाँहरूको एउटा नियमावलीमा चाहिँ आइसकेको छ कि यसलाई चाहिँ कृषि उपासोसरा
9: मान्यता दिने,
10: हजुर, ओसार पसार तथा बिक्री वितरण गर्न
9: पाउने रोकावट नहुने,
10: हजुर हजुर, त्यसलाई चाहिँ कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार एकदम दृढता देखिएको छैन।
9: जस्तो यहाँले भन्दै गर्दा यो नियमावलीमा आइसकेको कुरा पनि कार्यान्वयन पक्षमा ल्याकिङ हुँदै गर्दा, हुन त रुद्राक्ष व्यवसाय महासंघको यहाँ आफै केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ र व्यवसायीहरूको आवाज उठाउनको लागि पनि एउटा नेतृत्व भूमिकामा पनि हुनुहुन्छ, संघले केही पहल गर्दैछ यसमा?
10: संघले अब नियमन निकाय अथवा सरोकारवाला निकायसँग बार बार समन्वयको लागि हामी चाहिँ धाइरहेकै हुन्छौँ होइन। अब नेपालमा अलिकति के छ भने हाम्रो सरकार चाहिँ स्थिरता नभएको कारणले गर्दाखेरि
9: समस्या,
10: हजुर, एउटा अब के अरे मन्त्रीसँग कुरो हुन्छ, फेरि अब त्यो आउँदा नआउँदै फेरि मन्त्री फेरिनुहुन्छ,
9: अथवा यो त प्रशासनतिर अथवा कर्मचारी नै आउने विषय हो नि, हुन चाहिँ मन्त्रीले फरक पार्छ र यो विषय
10: होइन, यो चाहिँ के अरे संसद नै यसलाई चाहिँ संशोधन गर्नुपर्ने रहेछ। त्यस कारणले गर्दाखेरि अब मन्त्रालयबाट नै यो चाहिँ कृषि मन्त्रालय र वन मन्त्रालयको समन्वयबाट नै यसलाई चाहिँ गर्न सकिन्छ।
9: निकै महत्वपूर्ण विषय यहाँले उठाउनु भएको छ, यो विषयमा पक्कै पनि अब एउटा बहस आवश्यक देखियो। हामीले समय मिल्यो भने कुनै बेला यो विषयमा बहस गर्नको लागि कति पनि कन्जुसै गर्ने छैनौँ कृषि मन्त्रालय तथा वन मन्त्रालयका पदाधिकारीहरूसँग र यहाँहरू जस्ता व्यवसायहरूसँग सँगै बसेर हामीले छलफल पनि गरौँला यता कुरालाई अहिले मैले थाती राखेँ। अब एउटा व्यवसायीकरणको पथमा चाहिँ अगाडि लम्केको क्षेत्र चाहिँ हो है?
10: हजुर हजुर, एकदमै एकदमै, अहिले अब यति उत्पादन, पहिला अब कुनै अब एउटा घरमा एउटा दुईटा बिरुवा हुन्थ्यो, रुख हुन्थ्यो होइन, त्यो चाहिँ एउटा धार्मिक मान्यताले लगाइन्थ्यो, तर अहिले त व्यावसायिक खेती नै गरिँदैछ नि त, व्यावसायिक खेती नै गरिँदैछ। अब त्यति व्यावसायिक खेती गर्दा पनि अहिले लगभग लगभग भारततिर जाने टाइपको रुद्राक्षहरू बजारमा, नेपाली बजारमा सर्टेज भएको हामीले चाहिँ पाएका छौँ। त्यस्तो छ भनेपछि यसको डिमान्ड त छ,
9: उपाध्याय जस्तो यहाँले भन्दै गर्दा बजार चाहिँ सदाबहार नै छ, बिक्री भइराखेका छ, तर मूल्यमा उतार चढाव हुनु स्वाभाविक पनि छ, कहिलेकाहीँ टेक्निकल विभिन्न कारणले पनि असर पारिराखेका छ नि भन्न मिल्यो है?
10: हजुर हजुर हजुर हजुर, त्यो एकदमै एकदमै भारततिर पनि कहिलेकाहीँ भारततिर जाने किसिमको रुद्राक्षमा पनि कहिलेकाहीँ मूल्य गिरावट त हुन्छ नै, र चीनतिर जाने रुद्राक्षमा लगातार मूल्य गिरावट छ होइन, अहिलेको साल चाहिँ धेरै नै गिरावट थियो। अब मैले म आफूले व्यक्तिगत रूपमा चिनिया व्यवसायीहरूसँग के भन्छ परामर्श लिँदाखेरि अब 3 वर्षसम्म सायद यसकै एरिफेरी भनौँ न यसकै सेरोफेरोमा मूल्य रहन्छ भन्ने चाहिँ उहाँहरूले एउटा यो दिनुभएको छ, क्लु दिनुभएको छ, र अहिले चाहिँ धेरै नै गिरावट भएको।
9: हामीले सम्भाव्यताका कुराहरू अगाडि पनि गऱ्यौँ भन्दै गर्दा चाहिँ केही चुनौतीका कुरा पनि हामीले गऱ्यौँ, चुनौतीको कुरालाई यदि सरकारले भनेजस्तो नजरअन्दाज नगरेको विषयलाई पनि हामीले साट्यौँ। यो भन्दै गर्दा चाहिँ उत्पादनतिर चाहिँ कतिको समस्या छ नि, यो टेक्निकल रूपमा चाहिँ कतिको झन्झटिलो छ, जस्तो हामीले बाहिरबाट हेर्दा चाहिँ यो उत्पादन हुन केही वर्ष पर्खिनुपर्ने, अरू फलफूल सरहको कुरा, फलफूलमा आकर्षण नहुने एउटा कारण, पहिलो कारण चाहिँ त्यसबाट प्रतिफल लिनको लागि कुर्नुपर्ने समय पनि एउटा बाधक बन्दो रहेछ कि, त्यस्तै कतिको चुनौती छ यो उत्पादनतर्फ चाहिँ?
10: उत्पादनतर्फ चुनौतीहरू त छ, किनभने यसलाई के अरे नर्सरी गर्नु पर्यो होइन, त्यस पछाडि यसलाई चाहिँ अब रोप्नु पर्यो, त्यसको लागि मल, त्यसको देखभाल, त्यस पछाडि यो
9: प्राविधिक ज्ञान पनि हुनै पर्छ,
10: प्राविधिक ज्ञान हुनै पर्छ, र 5 वर्ष
9: म्याच्युरिटी फल नहुन सक्छ, अझै समय लाग्ला त्यो पनि,
10: हजुर होइन 5 वर्ष पछाडि चाहिँ यसले फल दिन थाल्छ। र यसमा चाहिँ कस्तो छ भने फेरि अर्को चुनौतीको विषय चाहिँ के छ भने मैले रुद्राक्ष लगाएको छु, त्यसमा अब त्यही जो मेजोरिटीमा फल्ने 5 मुखी चाहिँ अवश्य फल्छ होइन, अनि त्यो भारततिर जाने जो धेरै मुख भएको हुन्छ त्यसलाई चाहिँ ठुलो मुखी अथवा धेरै मुख भएकोलाई बहुमूल्य पनि हो त्यो भनेको, ती मुखहरू चाहिँ अब फल्छन् फल्दैनन् भन्ने कुरा चाहिँ त्यो चाहिँ एउटा लकमा डिपेन्ड हुने जस्तो मात्रै हो कि।
9: जस्तो अहिले नेपालमा प्र्याक्टिस भए अनुसार विदेशमा बिक्रीको लागि भएका कुराहरू र व्यवसायहरूको अनुभवलाई यहाँले नजिकबाट हेर्नु भएको छ, यो भन्दै गर्दा चाहिँ कति मुखीले कस्तो मूल्य पाउँछ एउटा औसतमा है, सठिकमा बताइदिनुहोस् न, यो एउटा धेरैलाई कौतूहलताको कुरा पनि हो र एउटा नलेज पनि आवश्यक हुन्छ सबैलाई।
10: औसतमा एक मुखी त अब हुन्न,
9: अति दुर्लभ,
10: अति दुर्लभ अब हुन्न भन्दाखेरि
9: भेटिएको पनि छ तर अति दुर्लभ छ,
10: तर एकदमै दुर्लभ, 2 मुखीदेखि कुरा,
9: त्यसको मूल्यको असीमित नै होला, अमूल्य होला
10: त्यो चाहिँ मूल्य, अब जति के अरे डिमान्ड गर्न सक्यो अब जोसँग छ त्यो होइन, र अब जो खरिद गर्ने पक्षले त्यो दुईजना
9: स्वीकार्ने कुरा
10: सहमतिमा हुने कुरो हो, तर अति दुर्लभ हो,
9: विरलै कारोबार भएको छ है,
10: अति दुर्लभ हो,
9: उत्पादन अलिकति भेट्नु भएको यो यहाँको अवधिमा
10: लास्ट इयर एउटा भेटिएको थियो,
9: बिक्री भयो कारोबार भयो
10: त्यो, हजुर त्यो कारोबार गरिसक्नु हो, अब त्यो चाहिँ
9: पुर्याउनु भएन सायद उहाँले,
10: त्यो चाहिँ गोप्य रूपमै हुन्छ त्यसको, अनि अब
9: तर त्यो पनि अति मूल्यवानमै बिक्री भयो,
10: हजुर, अनि मूल्यको कुरा गर्दाखेरि अब 2 मुखेदेखि कुरा गरौँ होइन, 2 मुखी भनेको चाहिँ अब त्यो पनि अलिकति रेयर नै फल्ने हो, तर अहिले नेपालमा 1-2 वटा बोट जो छ त्यो बोटहरूले चाहिँ 2 मुखी नै धेरै दिने, लगभग 50% फल चाहिँ 2 मुखी फल्ने पाइएको छ, त्यो 2 मुखीको एभरेज मूल्य 15,000 देखि 30,000 रहेको छ होइन, त्यो अब साइज अनुसार
9: त्यो ब्यान्डको
10: साइजमा डिपेन्ड हुन्छ,
9: पिसको भन्नुभयो कि केजीको भन्नुभयो,
10: पिसको
9: त्यो पनि महँगो नै हो,
10: महँगो त्यो पनि 2 मुखे पनि, 3 मुखे चाहिँ हजुरको बजारमा 50 रुपियाँदेखि अब 500 रुपियाँसम्म अहिले बुझिहाल्छ. त्यो पनि सबै यसको चाहिँ के हुन्छ भने यसको लुक्स, त्यसको आकार प्रकार र त्यसको चाहिँ साइज, त्यसमा चाहिँ मेनली प्राइस चाहिँ डिपेन्ड हुन्छ. अनि चार मुखे, पाँच मुखे, छ मुखे भने चाहिँ कस्तो हुन्छ भने यो चाहिँ केजीमा हुन्छ. चार मुखे केजीमा अब त्यही 100 रुपियाँदेखि 1000 रुपियाँसम्म. पाँच मुखे चाहिँ यो नर्मल्ली जो हामीले चाहिँ मेडिसिन भन्छ, मेडिसिन त होइन फर्टिलाइजर हो खास गरेर, यो चाइनिज फर्टिलाइजर प्लस क्लिपिङ नगरेको मतलब नेचुरल रुद्राक्षहरू चाहिँ हजुरको केजीमा, केजीको अहिले 20 रुपियाँदेखि स्टार्ट हुन्छ. र त्यो अब साइज ठुलो छ भने चाहिँ फेरि त्यसको प्राइस चाहिँ 20 रुपियाँदेखि 20. पाँच मुखे चाहिँ यो नर्मल्ली जो हामीले चाहिँ मेडिसिन भन्छ, मेडिसिन त होइन फर्टिलाइजर हो खास गरेर, यो चाइनिज फर्टिलाइजर प्लस क्लिपिङ नगर

0: मा डिपेन्ड हुन्छ र पाँचमुखेकै कुरालाई मैले जोडेँ. पाँचमुखे रुद्राक्षमा चाहिँ चाइनातिर जाने चाहिँ त्यसको क्वालिटी भनेको चाहिँ त्यसको लुक्सलाई चाहिँ के अरे बेस बनाएर त्यसको चाहिँ प्राइजिङ गरिन्छ. त्यो चाहिँ अहिलेको बजारमा कसरी भन्ने, अहिलेको बजारमा 250 त्यही 25,000 छ अहिले चाहिँ. तर त्यो चाहिँ आजभन्दा जो 5 वर्ष पहिला त्यो चाहिँ केजीको 15 लाखसम्म थियो. अहिले त्यति गिरावट छ यो चाइनातिर जाने चाहिँ. अनि सातमुखेको 20 रुपियाँदेखि अब त्यो साइज अनुसार 2,000 प्रति पिस है, प्रति दाना. अनि आठमुखेको 300 अब त्यसको पनि सबै साइजमा डिपेन्ड हुन्छ, अब त्यो भन्नै सकिँदैन.
1: ठिक छ, उपाध्यक्ष यहाँले भन्दै गर्दा मूल्यको औसत हामीले बुझ्यौँ पनि, तर यो मूल्य नै असाधारण छ. भन्दा पनि त्यो ग्यापिङ, ठुलो ग्यापिङको कुरा गर्दै गर्दा विभिन्न कुराले असर पारेरैछ भन्ने हामीले बुझ्यौँ. यो सठिकमा एउटा प्रश्न गर्छौँ हामी, अति मात्रै खण्डमा पनि छौँ, त्योभन्दा पछाडि हामी निष्कर्षमा पनि जान्छौँ. यो कसै कसैले चाहिँ बोट नै यो ठेकामा लिने खालको चलन देखिन्थ्यो कि, यो एउटा यति मुखे भन्ने चिन्ने पनि असाधारण शक्ति पनि हुनुपर्ने रहेछ नि है, त्यो चिन्नु पनि ठुलो कला हो है.
0: हजुर, त्यो चाहिँ यस्तो हुन्छ, अब मूल के अरे बोट ठेका लिने चाहिँ दुई प्रकारको हुन्छ. एउटा त्यही चाइनातिर जाने क्वालिटी, त्यसको कस्तो छ त अब बनावट होइन, अब चाइनिजले खोजे जस्तो छ कि छैन,
1: यस दाना बाहिरबाट चिनिन्छ, चिनिहरूले चिन्छ,
0: त्यो चाहिँ बाहिरबाट, त्यसलाई चाहिँ बाहिरबाट चिनिँदैन, त्यसलाई चाहिँ अब दाना खोलेर हेरेको हुन्छ पहिलो, त्योभन्दा पहिलो वर्ष. अनि त्यस पछाडि त्यसलाई चाहिँ त्यसको एउटा ठेक्का लिइन्छ, भनौँ न लिने दिने गरिन्छ. त्यस्तै प्रति केजी कसरी जान्छ त भन्ने टाइपले एउटा अनुमान गरेर, मूल्याङ्कन गरेर त्यो चाहिँ ठेगा त्यसरी एक किसिमको रुख चाहिँ त्यसरी लिइन्छ होइन. अर्को किसिमको चाहिँ कस्तो हुन्छ भने त्यसलाई चाहिँ हेर्ने, अब के अरे तलैबाट हेर्नु सकिन्छ भने देखिन्छ नि, तलैबाट हेर्ने होइन, त्यसमा चाहिँ अब अन्दाज गर्ने, त्यो चाहिँ अब त्यो अलिक मुखी, त्यो जो इन्डियातिर जाने ठुलो मुखी भन्छ, धेरै मुख भएको, त्यसलाई चाहिँ तलबाट हेर्दाखेरि अब त्यसको आकारमा फरक देखिन्छ,
1: चिन्नेहरूले चिन्छ.
0: हजुर, चिन्नेहरूले अन्दाज गर्नेले त्यो चाहिँ किन्ने हो, के अरे ठेगा लिने हो. र अर्को पनि एक प्रकारको हुन्छ, त्यो चाहिँ तीन मुखी दुई मुखी फल्ने, जस्तो मैले भने एक दुईवटा रुखहरू नेपालमा अहिले दुई मुखी 50% 60% दुई मुखी फल्ने छ. अब ती रुखहरू पनि अब के अरे त्यसलाई पनि एउटा यति चाहिँ पर्सेन्ट फल्छ, यसको कस्ट यति हुन्छ भनेर त्यसरी ठेगा लिने हाम्रो चलन चल्ती छ भनौँ न अहिले.
1: हुन्छ, उपाध्यक्षज्यू निकै महत्वपूर्ण विषय सन्दर्भ जोडिदिनु भयो. सरकारलाई समेत सुझाव सहितको आजको विषयलाई यही नै टुङ्ग्याउन चाहन्छौँ. निकै महत्वपूर्ण विषयको सन्दर्भ जोडिदिनु भएको छ, हामी यहाँप्रति फेरि पनि आभारी छौँ र यहाँहरूका विषयलाई उच्च महत्वतिर उठाउने नै छौँ भन्दै फेरि पनि कृतज्ञ प्रकट बिदा गर्न चाहन्छौँ. नमस्कार.
0: नमस्कार. र सम्पूर्ण हजुरको यो टेलिभिजन हेर्ने दर्शक श्रोता महानुभावहरूमा पनि मेरो नमस्कार.
1: हुन्छ, अघि बिदा गर्छौँ. हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ. आज हामीले रुद्राक्ष सम्वाद गर्दैछौँ. समृद्धको पथमा चाहिँ रुद्राक्ष क्षेत्रले खेल्दै गरेको भूमिका र सरकारले अब चाहिँ नजरअन्दाज कसरी गर्यो भने चाहिँ व्यवसायहरूलाई उकास्नको लागि सपोर्ट हुनसक्छ लगायतका विषय हामी सन्दर्भमा जोड्दैथ्यौँ. सन्दर्भमा जुट्नुभएका रुद्राक्ष व्यवसाय महासंघका समेत केन्द्रीय उपाध्यक्ष रहनुभएका अगम सिंह राईले उहाँले भन्नुभए जस्तै यो क्षेत्रलाई सरकारले नजरअन्दाज गरिदियो भने चाहिँ समृद्धको पथमा चाहिँ सम्वाहक बन्न सक्छ भन्ने खालको निष्कर्षसहित आज कुराकानी टुंग्याउन चाहन्छौँ. यहाँहरूका कुनै समस्या, जिज्ञासा, गुनासाहरू छन् हामीले गरेका विषयहरूप्रति पनि गुनासाहरू रहे भने चाहिँ यहाँहरूले सिधा हटलाइन नम्बरमा टेलिफोन गर्न सक्नुहुन्छ अथवा एसएमएसबाट आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ. 98510 97192 मा टेलिफोन अथवा एसएमएसबाट आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापरेहरूको माझबाट विदा पनि अनुमति

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 98 44 01 3 69। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: हजुरको रेडियो।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145775 9841906669 9864 1488।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
7: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
8: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
9: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
8: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
7: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
6: सम्पर्क नम्बर 0475-90-466, 9896-92-99-99-8।
8: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
8: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
8: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
8: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
8: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
9: रंग बहार
10: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
9: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
9: वर्ज पेंट।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तमाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। 2 महिनामै विदेशी 1,30,000 बढ़ी नेपाली, नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू, रसुवा बाढ़ीपछि मुस्ताङमा पर्यटक घटे, उदयपुरका एक पुरूष श्रीमतीको हत्या गरेर आफै पुगे प्रहरी चौकी, धनुषाको रामानन्द चोकमा घरमा आग लागि हुँदा एकजनाको ज्यान गयो, साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुतीको दावी, र 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पहिलो भलिबलमा किर्गिस्तानसँग नेपालको जीत। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। बटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, टुमाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएको छ। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवहरूको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत बिदुर नगरपालिका 6 मा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवहरूको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नुवाको परीक्षक डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। चालू आर्थिक वर्ष 2083/84 को पहिलो 2 महिनामा 1,30,000 भन्दा बढ़ी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी 1,30,483 जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। साउनमा मात्र 70,441 जनाले श्रम स्वीकृति लिएका थिए भने भदौमा 60,042 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। भदौमा श्रम स्वीकृति लिनेमा 51,843 जना पुरूष र 8,179 जना महिला रहेका छन्। तीमध्ये 35,627 जनाले पहिलो पटक नयाँ श्रम स्वीकृति लिएका छन्। नेपाली श्रमिकको प्रमुख गन्तव्यको रूपमा संयुक्त अरब इमिरेट्स युएई पहिलो स्थानमा रहेको छ। भदौमा युएईका लागि 15,542 जना पुरूष र 2,935 जना महिला गरी 18,477 जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै कतारका लागि 10,471, मलेसियाका लागि 8,091, साउदी अरेबियाका लागि 6,787 र कुवेतका लागि 3,898 जनाले श्रम स्वीकृति लिएका छन्। युरोपेली मुलुक रोमानियाका लागि 1,793 जना, जापानका लागि 1,130 र ओमानका लागि 1,095 जनाले श्रम स्वीकृति लिएका छन्। दक्षिण कोरियाका लागि सरकारी प्रक्रिया मार्फत जाने 799 जना सहित कुल 903 जनाले श्रम स्वीकृति लिएका छन्। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स नयाँ सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,081 लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत छपाईको काम शुरू गरेको मन्त्री लम्सालले बताउनु भएको छ। यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने मन्त्रालयको विश्वास छ। ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीहरूको विवरण सिधै संरक्षण मुद्रणमा पुग्ने र संरक्षण मुद्रणले लाइसेन्स सफाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रत्यक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेको चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनु भएको छ। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टी प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभएर मस्यौदा मात्रै भएको बताउनु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढ़ेको छ। सुनको भाउ आज तोलामा 2,100 रूपियाँले बढ़ेको छ। आज भाउ बढ़ेर सुन तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको 2,600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। गएको भदौ 10 गते रसुवाको भोटेकोशीमा बाढ़ी आएपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटनमा समेत असर परेको छ। जिल्ला प्राधिकरणले मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालू वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी करिडोर, बेनी जोमसुम, कोरला सड़क खण्ड, बाढ़ी पहिरो र नदी कटानले साउनमा दर्जनौ पटक अवरूद्ध हुँदा समेत मुस्ताङका पर्यटकको आगमन उल्लेखनीय रहे पनि रसुवाको बाढ़ीपछि मुस्ताङमा पर्यटक संख्या घटेको प्रहरीको तथ्याङ्क छ। तथ्याङ्क अनुसार चालू वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 पर्यटक घटेको देखिएको छ। यो अघिल्लो महिनाको भन्दा भदौमा 47.78% पर्यटक कम हो। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही
9: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मास्टर गर्दा तपाईँ छुट्टै नहुँदैन र
10: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
12: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
12: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
12: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
12: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
10: हजुरको रेडियो 102.1 MHz
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ बाँकी समाचार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चरौदी कृष्ण भिर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाडी चल्न थालेपछि गाडीको चाप पनि बढ़न थालेको छ भदौ 10 को बाढ़ी लगतै अवरूद्ध कृष्ण भिरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि सञ्चालनमा आएको छ झण्डै 3 हप्ता यातायात प्रभावित भएकोमा अहिले सहज बन्दै गएको छ भोटेकोशी र त्रिशुली नदीको बाढ़ीको कारण कृष्ण भिर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध थियो देशका विभिन्न ठाउँबाट काठमाडौँभित्र नै र काठमाडौँबाट बाहिरिने मुख्य सड़क सञ्जाल नै क्षति भएपछि यात्रु तथा गाड़ीले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोकमा रहेको एक घरमा आग लागेको हुँदा एकजनाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओम प्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका 2 की 70 वर्षीय किशोरी सहनीको जलेर ज्यान गएको हो गैराती भएको आगलागीबाट घरमा रहेको सामानसहित 3 लाख रूपियाँ बराबरको क्षति भएको छ प्रहरीले स्थानीय बासेको सहयोगमा आगो निभाइएको थियो बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने त्यहाँको प्रहरीले बताएको छ उदयपुरमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरूषलाई पक्राउ गरेको छ 14 डिग्री नगरपालिका 2 डाँडा गाउँ बस्ने 58 वर्षीय गुन्दुराम राईले गराएछ विवादको क्रममा आफ्नै श्रीमती 45 वर्षीय विमला राईको हत्या गरेका हुन् गुन्दुरामले गराएछ विवादको क्रममा श्रीमती विमलाको गर्दनमा धारिलो हतियार प्रहार गरेका थिए धारिलो हतियारले गर्दनमा प्रहार गर्दा गम्भीर घाइते भएकी विमलाको उपचारको क्रममा ज्यान गएको हो हतियार प्रहार गरेपछि करिब 12:30 बजे उनी आफै अस्थायी प्रहरी पोस्ट माडीवास पुगेर घटनाबारेमा प्रहरीलाई जानकारी गराएका थिए प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको बेला गुन्दुरामले मादक पदार्थ सेवन गरेको खुलेको छ उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ धनकुटाको छत्थर जोरपाटी गाउँपालिका तीन बन्सरीमा जीव दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुलेको छ। दुर्घटनामा परेर मृत्यु भएको मृत्यु हुनेमा छत्थर जोरपाटी गाउँपालिका तीनकी 60 वर्षीय शोकमाया लिम्बु रहेकी छन्। दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ जाँदै गरेको को एक झ 2494 नम्बरको जीप ब्रेक फेल भएर सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। धनकुटाका सूचना अधिकारी प्रहरी नुहाएको उपरीक्षक हेमन्त भण्डारी छेत्रीका अनुसार दुर्घटनामा अन्य 10 जना घाइते भएका छन्। यस्तै गोर्खामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। जीपमा सवार अन्य 7 जना घाइते भएका छन्। मृत्यु हुनेमा सिरामचोक गाउँपालिका वडा नम्बर 2 काउडेकी 81 वर्षीय लालमाया गुरूङ रहेकी छन्। अन्तर्राष्ट्रिय समाचार। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र आक्रमण गरेको बताएको छ। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेपास्त्रलाई निस्तेज पारिएको पनि बताएका छन्। थप आक्रमण भए वा नभएको र त्यसमा मानिसहरू परे वा नपरेको उनीहरूले पुष्टि नगरेको बीबीसीले जनाएको छ। इरान समर्थित हुथीहरूले जुलाई यता साउदी अरबमाथि बढ़ाएको आक्रमणपछि शनिबार पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यसअघि गएको एक हप्तामा साउदी अरबले यमनभरि 300 वटा हवाई आक्रमण गरेको हुथीका सैन्य प्रवक्ताले बताएका छन्। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढ़ेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 65 खर्ब 75 अर्ब रूपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरे यता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई मानव शरीरको 49 रक्त समूह प्रणाली जामाको रूपमा मान्यता दिएका छन्। यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टीबडीको अध्ययनबाट भएको साइन्स डेलीले जनाएको छ। वैज्ञानिक अनुसार F11R जीनले जामा नामक प्रोटिन निर्माण गर्छ। केही दुर्लभ व्यक्तिहरूमा यो प्रोटिनसँगै सम्बन्धित एन्टीजिन नहुने भएकोले सामान्य रक्त चढ़ाउँदा शरीरले एन्टीबडी बनाएर चढ़ाएको रगतको रातो रक्तकोशिकामाथि आक्रमण गर्न सक्छ। अनुसन्धानकर्ताले F11R जीन र जामा प्रोटीनसँग सम्बन्धित अनुवांशिक परिवर्तनहरूको विस्तृत अध्ययन गरेका छन्। यो एन्टीजिन अधिकांश मानिसको रातो रक्तकोशिका र प्लेटलेटको सतहमा पाइने खबरमा उल्लेख छ। र अन्त्यमा खेल समाचार। बड़ा दशमी तथा शुभ दीपावलीको अवसरमा रामेसापको मन्थलीमा चौथो रामेसाप कप खुल्ला पुरूष फुटबल प्रतियोगिता 2083 हुने भएको छ। दिप्सेका बोइज युनाइटेड क्लबको आयोजनामा आगामी असोज 25 गतेदेखि 29 गतेसम्म मन्थली नगरपालिका 2 स्थित करमबोट खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरूको गोल नेपाल मार्फत प्रत्यक्ष प्रसारण हुने बताइएको छ। 9A साइट ढाँचामा आयोजना गरिने यस प्रतियोगिताको विजेता टोलीले नगद 3,03,333 रूपियाँ सहित सिल्ट मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसै गरी उपविजेता हुने टोलीले नगद 1,51,111 को साथमा सिल्ट मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जितेको छ। अब नेपालले 9-12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। यिनै समाचार सँगै हामी साँझ छ बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। दुई महिनामै विदेशी 130,000 बढी नेपाली नयाँ प्रणालीबाट लाइसेन्स थाप्न शुरू। रसुवा बाढी बसे मुस्ताङमा पर्यटक घटे। उदयपुरका एक पुरुष श्रीमतीको हत्या गरेर आफै पुगे प्रहरी चौकी। धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एकजनाको ज्यान गयो। साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुथीको दावी। र बीसौं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा किर्गिस्तानसँग नेपालको जित। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकपछि एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि चुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन
3: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ
1: 25 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टीभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रङ्गाऊ

0: हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी,
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485405533 र 98540420349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0485401443, 9863023422।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
2: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको नवौं अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा झनकार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 6:30 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झनकारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। गोकुल गंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई सुसूचित गराउँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गरेका छौं। श्रोता, आजको नवौं अंकमा हामीले पालिका गतिविधि र गत साता प्रस्तुत गरिएको गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीसँगको कुराकानीको बाँकी तथा अन्तिम अंश लिएर उपस्थित भएका छौं। सबैभन्दा पहिले सुनौ पालिका गतिविधि। गोकुल गंगा गाउँपालिकाका नागरिक तथा व्यवसायीलाई लक्षित गरी गाउँपालिकाबाटै कर सम्बन्धी सेवा उपलब्ध गराइने भएको छ। गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलीखेल बीच स्थानीय तहमै कर सम्बन्धी सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। प्राविधिक तयारी पूरा भएपछि गाउँपालिकाबाटै व्यक्तिगत प्यान, व्यावसायिक प्यान, भ्याट, कर चुक्ता र अन्त शुल्क इजाजत पत्र सम्बन्धी सेवा प्रवाह गरिने जनाइएको छ। गोकुल गंगा गाउँपालिकाका केही क्षेत्रमा गाई भैंसीमा लम्पी स्किन रोगसँग मिल्दो जुल्दो लक्षण देखिएपछि गाउँपालिकाले किसानहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाको पशुपन्छी विकास शाखाले सूचना जारी गर्दै बिरामी पशु ओसार पसार नगर्न, खरिद बिक्री रोक्न र गोठ वरपर सरसफाईमा ध्यान दिन अनुरोध गरेको छ। पशुमा ज्वरो आउने, छाला

रूपमा कडा गिर्खा देखिने, लिम्फ नोड सुन्निने र दूध उत्पादन घट्ने जस्ता लक्षण देखिएमा पशुलाई छुट्टै राखी तत्काल सम्बन्धित पशु सेवा शाखा वा प्राविधिकलाई खबर गर्न गाउँपालिकाले आग्रह गरेको छ।

0: पालिका गतिविधिपछि अब लागौं उपाध्यक्ष उषा देवी कार्कीसँग गरिएको कुराकानीतर्फ। आउनुहोस्, उहाँसँग न्यायिक समितिको प्रभावकारिता, बजार अनुगमन, योजनाहरूको दिगोपना र भावी रणनीति बारे गरिएको यो कुराकानी सुनौ। अनुगमन समितिको संयोजकको रूपमा पनि तपाई हुनुहुन्छ, होइन? पालिकामा भइरहेका विकास निर्माणका योजनाका कुराहरू कस्तो पाउनु भएको छ? साँच्चीकै योजना सम्झौता अनुरूपको र भने अनुरूपको चाहिँ काम भएका छन् कि छैनन्? कतिको अनुगमन गर्नुहुन्छ? गुणस्तरीयता कतिको पाउनुहुन्छ? के पाउनुहुन्छ?
1: मैले 4 वर्ष पुगेर 5 वर्षको दौडानमा जाँदै गर्दाखेरि योजना अनुगमन जाँदाखेरि त्यस्तो मानव कहीँ कहीँ अलिकति बिग्रेको हुन्छ र मैले भन्छु प्राविधिकहरूलाई, इन्जिनियरहरूलाई, सबैलाई भन्छु, उहाँहरूलाई पटक पटक जानुहोस्, 3 पटकसम्म जानुपर्छ। हामी काम सकिएपछि हेर्न जाने होइन, सुरुमा, बीचमा, लास्टमा हामी 3 पटकसम्म जानुपर्छ र त्यो कामलाई चाहिँ गुणस्तरीय बनाउनु पर्छ र बिग्रेपछि त सबै बिग्रिसक्छ। हामीले नबिग्रिकन त्यसलाई काम राम्रो बनाउनु पर्छ, गुणस्तरीय काम गर्नु हुँदैन र गुणस्तरीय काम गराउनु पर्छ भनेर मैले उहाँहरूलाई पनि पटक पटक भन्छु, कर्मचारी र मैले त्यस्तो गुणस्तर नभएको काम चाहिँ त्यति पाएको छुइनँ। कहीँ कहीँ बिग्रेको ठाउँमा, क्वालिटी क्वान्टिटी नपुगेको ठाउँमा चाहिँ हामीले यो कामलाई चाहिँ फेरि भत्काएर रिपिट गर्नुहोस् र फेरि हेर्छौँ भनेर हामी त्यसरी पनि अनुगमन गरेको छौँ।
0: हजुरको काँधमा बजारलाई व्यवस्थित बनाउने, उपभोक्ता मैत्री बनाउने पनि त्यो पनि छ, होइन? त्यसको चाहिँ अनुगमन निरीक्षण गर्ने जिम्मेवारी छ। गोकुलगंगा गाउँपालिकामा चाहिँ हजुरहरूले अनुगमन गर्दाखेरि बजारमा साँच्चीकै व्यवस्थित छ कि छैन, उपभोक्ता हित सुरक्षित राखिएको छ कि छैन भनेर त्यो कतिको पाउनु भएको छ? बजार अनुगमन कतिको गर्नु भएको छ? यो विषयमा पनि जानकारी दिनुहोस् न।
1: हामीले यो एकदम स्वास्थ्यसँग जोडिएको हुन्छ हरेक पसलहरू, बजारहरू, र हामीले वर्षको एकचोटि अनुगमन गर्छौ। यसमा चाहिँ सुरुको वर्ष चाहिँ मैले धेरै भेट्नआएको सामानहरू धेरै पाएको थिएँ, त्यस्तो भएर यो हामीले अहिले चाहिँ अलिक कमै भएको छ। त्यस्तो डेट नाग्ने त्यस्तो नराम्रो सामानहरू राख्नु भएको छैन। एकदम बजारमा म यो गोकुलगंगाभरि घुम्दाखेरि अब सानो सानो पसलतिर, कुनै विकट ठाउँतिर चाहिँ अलिकति बढी नै त्यो डेट नआएको सामानहरू पनि राख्नुहुन्छ। उहाँहरूलाई पटक पटक मैले यतिकै हिँड्दा पनि डेट नआएको सामान हेर्नुहोस् है साउजी भन्छु, उहाँहरूलाई एकदम डेट नआएको सामान नराखिदिनुहोस्। अब अहिले सबैले त हेर्न सक्नु हुँदैन, सबैले डेट हेरेर लानु हुँदैन, उहाँहरूलाई सडेको सामानहरू दिनुहुँदैन, स्वास्थ्यसँग जोडिनु हुन्छ र स्वास्थ्यको पनि ख्याल गर्नुहोस् र तपाईँको इमान्दारितालाई पनि कायम गरेर त्यो डेट नआएको सामान नराख्नुहोस् भनेर म यतिकै पनि भन्छु। र हामी अनुगमन जाँदा पनि सबै हेर्छौ र कतिपय ठाउँमा भेटिन्छ पनि अनुगमन गर्दाखेरि यस्तो सामानहरू, र कति ठाउँमा भेटिँदैन त्यस्तै हो।
0: अब यो चाडपर्व पनि नजिकिँदैछ, होइन? वर्ष तपाईँहरूले अनुगमन पनि गर्नु भएको छैन होला, के छ यो पटक चाहिँ चाडपर्व लक्षित अनुगमन चाहिँ गर्दै हुनुहुन्छ कि के छ?
1: हामी अब यो असोज लागेपछि एकचोटि अनुगमन गर्छ। अब चाडबाडको बेलामा सबैजनाले अब बाहिरको सामान पनि खानुहुन्छ, सबै लोकल खानुहुन्छ भन्ने छैन, पसलको सामान पनि त्यतिकै युज गर्नुपर्ने हुन्छ, रहर पनि हुन्छ, बाध्यता नै हुन्छ बच्चाहरूलाई त्यस्तो सामानहरू नखानुहोस् भनेर हामीले बजार अनुगमन यो अब असोज महिनामा हामीले अनुगमन गर्छौँ दसैँ अगाडि।
0: विशेष गरी तपाईँ आफै महिला क्षमता भएकै कारणले गर्दाखेरि नेतृत्वदायी भूमिकामा रहनु भएको छ, होइन? तपाईँ जस्तै अन्य महिलाहरूको क्षमता अभिवृद्धिका लागि, उहाँहरूलाई होइन सशक्तिकरणका लागि चाहिँ हालसम्म के कस्ता कार्यक्रमहरू सञ्चालन गर्नुभयो? तालिम मात्र होइन, अन्य विशेष खालका किसिमका चाहिँ त्यस्ता केही कार्यक्रमहरू सञ्चालन गरिए कि गरिएनन्? यो 4 वर्षको अवधिमा महिलाका लागि के कार्यक्रम गरिए, जानकारी दिनुहोस् न।
1: महिलाको लागि हामीले चाहिँ उहाँहरूको आफ्नो एउटा जीविका उपार्जन र आफ्नो खुट्टामा आफै उभियो भनेदेखि राम्रो भनेर त महिलाहरूलाई लक्षित गरेर तिनी त तालिमै हो त हो। हामीले यस्ता कार्यक्रमहरू धेरै गायौं र पालिकाबाट निन्थ्यौं, प्रदेशबाट पनि आए। त्यस्ता कार्यक्रम चाहिँ हामीले यस्तो अचारको तालिम पनि दियौं, सिलाई बुनाई दियौं, पार्लरहरू भयो, यस्तो डल बनाउने भयो, चप्पल बुन्ने भयो, यस्ता हरेक मौरी पालन भयो, यस्तो सबै तालिम दिएको छौँ हामीले छवटैवटामा। र उहाँहरूले अलिकति त्यसलाई व्यावसायिक रूपमा चाहिँ लानुभएको छैन सबैजनाले। कतिपय महिला दिदी बहिनीहरूले चाहिँ अब यो यसलाई चाहिँ अलिक अगाडि बढाउनु पर्छ, यो चाहिँ व्यावसायिक रूपमै लानुपर्छ र हामीलाई स्थानीय सरकारले पनि केही अगाडि बढ्ने मौका दिएको भनेर उहाँहरूले चाहिँ पहिल्यै दिएको पनि कति कुराहरू हामी भन्दा पहिलाको जनप्रतिनिधिले पनि दिनुभएको कुरालाई हामीले पनि त्यसलाई फेरि दोहोऱ्याएर पनि फेरि उहाँहरूले थप बेसिक कोर्सलाई थप गरेको पनि छौं। र त्यो उहाँले गर्नुभयो भनेदेखि व्यावसायिक रूपमा लानुभयो भने सबै तालिम दिइसकेका छौँ हामीले, सबै कुराहरू उहाँहरूको माग अनुसार र उहाँहरूलाई आवश्यक अनुसार हामीले तालिम सबैलाई दिएको छौँ छवटैवटामा।
0: पर्यटन प्रवर्धनका लागि धेरै गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्, यसमा बजेट लगानी गरिरहेको अवस्था हो। तपाईँहरूको पालिकामा चाहिँ के कस्ता योजना सञ्चालनमा छन्? विशेष गरी तपाईँहरूको पालिका चाहिँ पर्यटनका लागि पनि एकदमै चाहिँ घुम्न योग्य पालिका पनि हो होइन, अलिकति जानकारी दिनुहोस् न, कुन कुन चाहिँ क्षेत्रमा चाहिँ पर्यटकहरू पुग्न सक्छन् होइन, त्यहाँ घुम्न सक्छन्, त्यो किसिमको चाहिँ क्षेत्र कुन कुन हुन् र पर्यटन प्रवर्धनका लागि चाहिँ के कस्ता योजना सञ्चालनमा छन्, अलिकति यो विषयमा पनि कुराकानी गरौँ न।
1: पर्यटन प्रवर्धनको लागि चाहिँ हामीले होमस्टेहरू चाहिँ धेरैवटा पहिले सुरुकै स्थानीय सरकारले स्थानीय तहले पहिलाको जनप्रतिनिधिले धेरै होमस्टेहरूलाई अनुदान दिनुभएको रहेछ, त्यसैलाई उहाँहरूले राम्रोसँगले चलाउनु भएको छ, कसैले चलाउनु भएको छैन, फेरि त्यसैलाई के थप्ने हामीले थपेको छैनौ। र हामीले चाहिँ यो अलिकति धार्मिक स्थल जाने हरेक ठाउँमा सबै वडामा त्यस्तो ठाउँमा चाहिँ बाटोघाटो बनाउने त्यसलाई बाटोको लागि र त्यो उहाँहरूको माग अनुसार चाहिँ हामीले बाटोहरू लाँदैछौँ। हामीले यो जटा पोखरी पाँच पोखरी भयो र यो एक नम्बर वडामा हाम्रो एकदमै चर्चित यो एकदम राम्रो धार्मिक स्थल जटा पोखरी पाँच पोखरी कोस्याङखर्कको बाटो जाँदैछ र अहिले पनि यो अर्को हिँडेर जाने बाटो घमखोलाबाट उँभो जाँदै जाने स्टेप बाटो लाने एउटा हाम्रो योजना छ, बजेट पनि आइसकेको छ त्यसको लागि। र सबै वडामा चाहिँ यो आफ्नो आफ्नो वडामा सबै वडा अध्यक्षहरूले पनि एउटा एउटा आफ्नो आफ्नो धार्मिक स्थल बनाउनु भएको छ र एउटा पर्यटन घुम्ने त्यसमा मनोरञ्जन लिने ठाउँ सबै ठाउँमा छ, सबै वडामा छ।
0: भनेपछि गोकुल गंगा गाउँपालिका आफैमा पवित्र पनि हो र पर्यटन मैत्री पूर्वाधार पनि निर्माण हुँदैछन्, त्यस कारणले गर्दाखेरि धेरै भन्दा धेरै पर्यटकहरू आकर्षित गराउन सक्छ अब गोकुल गंगा गाउँपालिकाले होइन त।
1: हजुर, अब राम्रो राम्रो ठाउँ छ घुम्न आउनेलाई, अब उहाँहरूलाई एकदम स्वागत छ यो ठाउँमा आएर घुम्दाखेरि, घुम्ने ठाउँ धेरै छ र राम्रो नि छ, बाटोघाटो नि पुग्या छ सबै ठाउँमा, खर्पुदेखि चुचुरेसम्म एकदम एकदेखि छसम्म राम्रो राम्रो ठाउँ पनि छ घुम्ने, उहाँहरूलाई सहज वातावरण पनि छ।
0: पर्यटन सँगै अलिकति स्वास्थ्यको पनि कुराकानी गरौँ न, स्वास्थ्य अन्तर्गत चाहिँ चालु आर्थिक वर्ष चाहिँ के योजना बनाइएका छन्, के कार्यक्रम हुँदैछन् र गत आर्थिक वर्ष के भए, तपाईँहरूको ओडावडामा रहेका स्वास्थ्य केन्द्र अथवा स्वास्थ्य संस्थाहरूबाट चाहिँ नागरिकहरूले सहजै रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्न होइन, सेवा सुविधाको अवस्था कस्तो छ, जनशक्ति पूर्वाधारको अवस्था के छ, समग्रमा सबै विषयमा स्वास्थ्यको विषयमा जानकारी दिनुहोस् न।
1: स्वास्थ्यको विषयमा छवटै वडामा स्वास्थ्य केन्द्रहरू छ, त्यो सबै केन्द्रमा बसिङ सेन्टर पनि छ र यो बाहिर हाम्रो स्वास्थ्यको लागि चाहिँ अब धेरै ठुल्ठुलो रोगै लाग्यो भने ठुल्ठुलो रोगको लागि र ठुल्ठुलो अपरेसनको लागि त बाहिरै जानु परिहाल्छ। सामान्य सुत्केरी गराउनेदेखि लिएर सामान्य रोगहरूको चाहिँ सबै उपचार हुने गोकुल गंगामै छ।
0: भनेपछि आधारभूत सेवा, गुणस्तरीय स्वास्थ्य सेवा चाहिँ गोकुल गंगाका स्वास्थ्य संस्थाहरूबाट प्राप्त गर्न सक्छन् नागरिक।
1: हजुर हजुर, त्यो चाहिँ एकदम छ। स्टडी र यहाँ अब अपरेसनै गर्नु पर्यो भने मात्रै बाहिर पठाएको हुन्छ नभए यहीँ छ।
0: सामुदायिक विद्यालयको अवस्था के छ? जस्तो अब सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि धेरै गाउँपालिका नगरपालिका होइन पालिकाका चाहिँ जनप्रतिनिधिहरूको सक्रियता उत्तिकै छ, तथापि पनि प्रतिफलको हिसाबले हेर्ने भने अलिक कमै छ। तपाईँहरूको पालिकामा चाहिँ के छ जनप्रतिनिधिको सक्रियताले साँच्चीकै गोकुलगंगा गाउँपालिकाको सामुदायिक शिक्षा चाहिँ गुणस्तरीय बन्दै गएको हो के पाउनुहुन्छ?
1: अहिले यो शिक्षामा चाहिँ एकदम राम्रो हुँदै गएको छ, गुणस्तरीय शिक्षा हुँदै शिक्षा छ, अलिकति अगाडि बढेको छ र अहिले दुई वर्षको बीचमा चाहिँ दौडानमा चाहिँ अलिकति गुणस्तर पाएको छु। यो सामाजिक सञ्जालबाट नि हेर्न सक्नुहुन्छ र यो हाम्रो एसटीमा नि हेर्न सक्नुहुन्छ। त्यो मैले सबै बताउनु भन्दा नि तपाईँहरूले बाहिरबाट पनि बुझ्नुहुन्छ, मैले त सबै राम्रो बनाउला र तपाईँहरूले बाहिरबाट पनि त्यो बुझ्न सक्नुहुन्छ शिक्षा स्वास्थ्य बारेमा र यहाँ अलिकति गुणस्तर बढाएकै छौ जस्तो लाग्छ हामीले गरेकै छ।
0: यो शिक्षा सुधारका लागि चाहिँ के गर्नु पर्दो रहेछ जनप्रतिनिधिको नाताले शिक्षा सुधार्नका लागि?
1: यो सुधार्नलाई चाहिँ अब सरहरू म्यामहरूलाई चाहिँ हामीले अब पटक पटक उहाँहरूलाई भन्यौं पनि हामीले उहाँहरूले नै सुधार्नु भएको, हामीले भन्दा पनि हामीले गएर त्यहाँ पढाएको होइनौ, हामीले गएर त्यहाँ बसेको होइनौ र हामीले त सानो सुझाव यस्तो भए हुन्थ्यो, यसरी गए हुन्थ्यो, यतिसम्म नम्बर ल्याइदिए हुन्थ्यो विद्यार्थीले भनेर एउटा सानो सुझाव सल्लाह मात्रै गरेको हामीले र उहाँहरूलाई चाहिँ अलिकति गचगच्याउने काम गर्यौं हामीले र उहाँहरूले नै राम्रो बनाउँदै जानुभएको छ र यहाँ सम्पूर्ण म यो गोकुलगंगा गाउँपालिका भरिको विद्यालयको सरहरू म्यामहरूलाई म मिसहरूलाई म एकदम मोरी मोरी धन्यवाद पनि दिन जान्छु यहीँबाट दिन चाहन्छु। धेरैजनाले धेरै सरहरू म्यामहरूले राम्रो सुधारेर लानु भएको छ, यस्तै गरी राम्रो हुँदै जाओस् र हामीले हाम्रो कार्यकाल पछि पनि सधैँभरि एउटा विद्यार्थीहरूको भविष्य उज्जवल हुँदै जाओस्, केही न केही राम्रो भएको छ अब नखत्कियोस्, अझै थप राम्रो हुँदै जाओस् भनेर म उहाँहरूलाई शुभकामना दिन चाहन्छु। सरहरू म्यामहरूलाई एकदम खच्किँदैन, राम्रो हुँदै जान्छ, राम्रो बनाएर लानु भएको छ उहाँहरूले।
0: विपद चाहिँ बाजा बजाएर आउँदैन, त्यो विपद आइहालेमा चाहिँ ठूलो जनधनको क्षति पनि हुन सक्छ जुन हामीले रसुवा घटना पनि देखिहाल्यौं। यो वर्ष चाहिँ विपद व्यवस्थापनका लागि चाहिँ तपाईँहरूले के कस्ता योजना बनाउनु भएको छ? विपद व्यवस्थापनकै लागि चाहिँ अलिकति कम बजेट छुट्टिन्छ भनेर भनिन्छ, तपाईँहरूकोमा पनि यस्तै हो कि फरक छ के छ?
1: यो चाहिँ हामीले विपद व्यवस्थापनको लागि हामीले अब चाहिने सामग्रीहरू सबै तयारीमा राखेका छौँ पालिकामा, अब त्यस्तै गरी आयो भने त के चाहिँ हुँदो रहेछ र हामीले त्यस्ता साबेल राखेर त्यस्ता सामग्रीहरू राखेर केही पनि हुने रहेनछ भनेर चाहिँ एउटा प्रमाणित पुर्यायो रसुवाले। अब त्यस्तो केही पनि कसैले केही गर्न नि सक्नु भएन, गर्ने मौका नि पाउनु भएन, गर्ने ठाउँ पनि भएन, त्यो चाहिँ एकदमै चमत्कार भयो जस्तो कसै कहिल्यै नसुनेको एकदम दुःख लाग्दो, जिन्दगीमा नसुनेका कुराहरू नदेखेको कुराहरू त्यस्तो भोग्नु पर्यो। त्यस्तै हो भने त कसैले कुनै पालिका कुनै स्थानीय तहले पनि सकिँदैन, तर सानो सानो खोला बारी क्षति भएकोलाई चाहिँ हामीले तयारीमा राखेको छौँ। तिरपाल हुन्छ, पहिरो गएको ठाउँलाई रोकथाम गर्ने जाली हुन्छ, त्यस्ता सामग्रीहरू र मेसिनहरू त्यस्ता तयारीमै राखेका छौँ हामीले।
0: प्रविधि मैत्री बनाउनु पर्छ भनेर पनि पालिकाहरू लागिरहेका छन्, तपाईँहरूले चाहिँ यो सेवा प्रभावका लागि अथवा कार्य सम्पादनलाई प्रविधिसँग जोड्नका लागि चाहिँ के कस्ता किसिमका प्रविधि चाहिँ उपयोग गरिरहनु भएको छ? प्रविधि मैत्री सेवा नागरिकले प्राप्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्न के छ?
1: प्रविधि मैत्री सेवा दिएको छौ र उहाँहरू आफूले पनि पहल गर्नुपर्छ, हामीले सबै ठाउँमा दृष्टि नपुग्ला, आफूलाई आवश्यक अनुसार के कुन बेला के पर्छ उहाँहरूले पनि अलिकति कुरा राखेर अघि बढ्दिनुहुन्छ, बढ्दिनु भयो भनेपछि प्रविधि मैत्री नै हुन्छ यहाँ नहुने होइन।
0: यो चार वर्षको अवधिमा चाहिँ विभिन्न चुनौतीहरू व्यवधानहरू चाहिँ तपाईँले समाधान गर्नुभयो होला होइन, डटेर चाहिँ त्यसको समाधानमा लाग्नुभयो, के कस्ता चुनौती आइपरे र त्यसलाई कसरी समाधान गर्नुभयो, अलिकति चुनौती र समाधानको विषयमा पनि कुराकानी गरौँ न।
1: त्यस्ता चुनौतीहरू त अलिअलि भइहाल्छन्, मलाई चुनौती भनेको चाहिँ अब यो एउटा मलाई चुनौती आयो यो जागिर खाने खुवाउने कुरा त्यो हामीले दस जनाले फर्म भर्नु भयो भने एकजनाको मात्रै ठाउँ हुन्छ होइन त्यस्तो ठाउँमा चाहिँ दस जनाले दिनुहुन्छ एकजनाको नाम निस्किन्छ नौजना फर्केर जानुहुन्छ सबैलाई त्यतिकै आवश्यक र त्यतिकै पढाइ त्यतिकै तनाव सबै कुराहरू जोडेको हुन्छ त्यसमा दुःख लाग्दो रहेछ र अर्को कुरा मलाई यो सम्बन्ध विच्छेद हुन लागेको घटनाहरू केसहरूलाई पनि कति चुनौती स्टाफ मिलाउनु पर्ने रहेछ उहाँहरूलाई एउटा दुईटा चाहिँ मिल्नु भएन उहाँहरू चाहिँ एकदमै हामी जिल्लामै जान्छौ सम्बन्धित ठाउँमै जान्छौ भनेर एउटा केस मेरो पालिकामा मिलाउनु सकेन त्यो दुःख लाग्दो कुरा हो र अनुगमन गर्दै गर्दाखेरि समितिमा अलिकति काम यो राम्रो भएनछ राम्रो गर्नुहोस् भन्दा अलिकति उहाँहरूले बुझ्नु भएन काहीँ भनी त्यस्तो त मलाई भएन तैपनि उहाँहरूले बुझिदिनु भएन भनेदेखि हामीले कसरी त्यहाँ गएर छुच्चो मात्रै उपाय जस्तो राम्रो कामको लागि नै हामीले आवाज उठाएको भन्ने त्यस्ता चुनौतीहरू त आइहाल्छन् अलिअलि
0: हजुर सबैभन्दा खुसी लागेको र तपाईँलाई चाहिँ यो काम चाहिँ मैले गरे है भनेर सबैभन्दा गर्व लाग्ने त्यस्ता किसिमका कामहरू पनि गर्नुभयो होला दुई चारवटा बताइदिनुहोस् न त्यस्ता खुसी र गर्व लाग्ने कामहरू तपाईँले गर्नु भएको
1: खुसी लाग्ने भनेको मलाई यो सड़कमा धेरै ठाउँमा मैले योभन्दा अगाडि पनि भनेको थिएँ र मैले त्यसैलाई दोहोऱ्याएँ यो गत वर्ष पनि मैले यस्तो इन्टरभ्यूमा बोलेको थिएँ र यो धेरै खोला नाला यो खोल्साहरू बढेर विद्यार्थी होस् बुबा आमा होस् कर्मचारी होस् सबैजना वारी वारी पारी पारी रोकेर बसेर घण्टौं बिताउनु हुन्थ्यो खोला कहिले घट्छ र त्यो पारी जाने भनेर उहाँहरूले त्यसरी बिताएको मैले मेरै आँखाले पनि कतिचोटि भेटेर गाडीमा भेटे भने गाडीमा मैले पुर्याउँथे पारी लगिदिन्थे तर सम्बन्धित ठाउँमा पुर्याउँथे त्यस्तो घटनाहरू चाहिँ धेरै थियो बाइकहरू पल्टाएर खोलामा पर्ने त्यस्तो धेरै भएको थियो र त्यसमा आरसीसी पुल राख्न पाउँदा धेरै खुसी लागेको छ एउटा कुरा अब त्यस्ता कामहरू त धेरै हुन्छन् अब
0: हामी कुराकानीको अन्तिममा आइसकेका छौँ यो समय र संवादको लागि हजुरलाई धेरै धेरै धन्यवाद है हजुर
1: हस् त तपाईँलाई धेरै धेरै धन्यवाद मेरो पनि बुबा आमा दाजुभाइ दिदी बहिनी मेरो आवाज दायरामा रहनुहुने सम्पूर्ण मेरो भगवान रूपी आमा बुबाहरूलाई दुई शब्द बोल्न पाउँदा यहाँबाट म यही अहिले पालिका गोकुलगंगा गाउँपालिका वार्ड नम्बर एकमा छु उहाँहरूसँग एक शब्द बोल्न बोलेर आवाजको दायरामा रहनुहुने सम्पूर्णमा मेरो हृदयदेखि नै धेरै माया र सम्झना भनेर विदा हुन चाहन्छु हस्त नमस्कार
2: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिकाका उपाध्यक्ष उषा देवी कार्कीसँग गरिएको विशेष कुराकानीको बाँकी तथा अन्तिम अंश यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको नवौं अंकबाट छुट्ने समय भइसकेको छ कार्यक्रमबारे आफ्ना अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई निर्धक्क भई पठाउन सक्नुहुनेछ कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक धन्यवाद साथै प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरूप्रति आभार व्यक्त गर्दछौ अर्को अंकमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा बिदा हुन्छु नमस्कार शुभ साता
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी प्रशस्त छ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
6: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
5: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
5: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावा हुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: नमस्कार। कार्यक्रम हेलो मौसममा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ। कार्यक्रम हेलो मौसम देशभरिका सामुदायिक रेडियो मार्फत तपाईँले प्रत्यक्ष सुनिरहनु भएको छ भने सँगसँगै सीआईएनको फेसबुक पेज, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब च्यानल सीआईएन खबर, त्यसै गरी टिकटक सीआईएन साझा खबरबाट पनि हामीलाई प्रत्यक्ष हेरिरहनु भएको छ। आजको कार्यक्रममा हामी विशेष गरी बाढ़ी प्रभावित क्षेत्रमा पशुहरूको व्यवस्थापनको विषयमा कुराकानी गर्नेछौं। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ स्टुडियोमा पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्की। बाढ़ी प्रभावित क्षेत्रको प्रसंग उठाएँ मैले, होइन यो चाहिँ अहिलेको अवस्थामा निकै नै धेरै महत्वपूर्ण पनि देखियो। बाढ़ी प्रभावित क्षेत्र जहाँ केही बाढ़ीले मानिस सँगसँगै केही पशुहरूलाई बगाए, केही पशुहरू मरे, केही पशुहरू घाइते छन्, होइन अहिले त्यहाँ अवस्था चाहिँ कस्तो देख्नुभएको छ?
1: वास्तवमा तपाईँले एकदमै राम्रो प्रश्न उठाउनु भयो। अहिले सबै मान्छेहरू हराएको, ठूलो संख्या मान्छेहरू पनि मृत्यु भइरहेको सन्दर्भमा राज्यकोदेखि लिएर सबै निकायहरूको फोकस पनि अवस्था पनि मान्छेमै बढी छ। यस्तो बेलामा तपाईँले भने जस्तै पशु पक्षीहरू पनि मान्छे जस्तै गरी एउटा जीव जीवित प्राणी भएको हुनाले उनीहरू पनि बगाइएको अनि उनीहरू पनि घाइते भएका, मरेका लगायतका समस्याहरू चाहिँ पक्कै पनि छ। र यो निरन्तर रूपमा सुरुमा मान्छेमै फोकस भए पनि नेपाल सरकारका विभिन्न पशुपक्षी काम गर्ने निकायहरू पनि छन् र विशेष गरी पशु विभागले त्यहाँ काम गर्ने स्थानीय तह अनि त्यस पछाडि हाम्रो विज्ञ केन्द्र जुन हुन्छ उनीहरूसँग समन्वयमा पशुपक्षीमा के कस्तो क्षति छ भनेर तथ्याङ्कहरू संकलन गरेको छ र पशु विभागले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ त्यहाँ लगभग 1500-1600 जस्तो गाई भैँसीहरू चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 हारारी, 2800-2900 हारारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क छ, 1600-1700 हारारीमा बंगुरहरू मरेको तथ्याङ्क छ अनि अब कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 1,30,000 हारारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ। यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो, अब यो भने जस्तै यहाँ मान्छेकै धेरै समस्याहरू खोजबिनको अवस्था नै भएको हुनाले पशुपन्छीको डिटेल तथ्याङ्क लिने अवस्था पनि छैन कतिको अवस्थामा।
0: यहाँ एफएमा कार्यरत पनि हुनुहुन्छ, एफएले पनि त्यो क्षेत्रमा काम गरिरहेछ नि त पशुको व्यवस्थापनको विषयमा, होइन त्यहाँ काम गर्दै गर्दाखेरि पाउनु भएको अवस्था चाहिँ कस्तो छ?
1: अब हामीले त्यहाँ काम गर्दाखेरि अब तीनटा पशुपन्छीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ। एउटा त मर्ने नै भइहाल्यो, अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने अब कतिपय मान्छे घाइते भने जस्तै गरी पशुपन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ भने अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो, पुल लगाएको केही क्षेत्रहरू चाहिँ टोटली कनेक्ट डिस्कनेक्टेड भएको छ अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्छीको ठूलो पालन छ र अरू पशुपन्छीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन
0: बाटो
1: छुट्यो, दानाहरू सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ, अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ त्यहाँ ब्रोइलरको लियर्सको यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनु पर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँको कतिपय गाउँहरू र हरेक दिन दुध चाहिँ संकलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रिएर जाने हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय गाउँमा उत्तर गयामा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भ्यालु चेन र चाहिँ पोल्ट्री भ्यालु चेन यो दुईवटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जो फिल्डमा जानुभएको छ एकदम ठूलो संख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठूलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति ऐ भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालु चेन गरी मार्केट जुन बजारको चाहिँ समस्या चाहिँ भएको छ त्यस्तो खालको बढी देखिन्छ समस्या।
0: यसमा अब यो जति जीवित छन् र भएकाहरूलाई गर्ने काम गर्ने कुरा एकातिर सधैँ छ, त्योभन्दा अगाडि चाहिँ मरेका पशुहरूको व्यवस्थापनमा पनि अलिकति कुरा गरौँ। केही समय यहाँले भने जस्तै अब मान्छे हुँदाहुँदै कहाँ पशुलाई हेर्ने भन्ने कुरा हुँदो रहेछ, त्यस्तो देखिँदो रहेछ कि राज्यको नीति पनि अब पशुलाई उद्धार गर्ने प्राथमिकतामा राख्ने भन्ने त्यो अलिक कम जस्तो पनि देखियो, होइन? हामीले देवीघाटमा त्यसको बाढ़ी गएको तेस्रो दिन पुग्दै गर्दाखेरि चाहिँ यत्र तत्र पशुहरूका शव थिए र उनीहरू यस्तो धेरै गनाउन थालिसकेको थियो, होइन? त्यो पशुहरूको शवलाई व्यवस्थापन गर्नुपर्छ भन्नेतिर पनि त्यति ध्यान नदिएको पाइयो, होइन? अब पछिल्लो समय त यहाँले भने जस्तै सरकार पनि पुग्यो, अरू निकायहरू पनि पुग्यो, यहाँहरू पनि पुग्नु भएको थियो, होइन? त्यसलाई चाहिँ कसरी अहिले काम भइरहेछ व्यवस्थापनमा चाहिँ?
1: वास्तवमा प्रश्न किनकि पशु पन्छीको चाहिँ यो अचम्मको जीवितदेखि लिएर मृत्युसम्म मान्छेसँग कुनै न कुनै हिसाबले जोडिएको हुन्छ। अब जीवित हुँदा हामी पशु पन्छी पालन गरेर त्यसको जीविकोपार्जनको हाम्रो एउटा आधारशिला त्यसले खडा गर्छ। अनि अब जिउदोमा पनि कति रोगहरू चाहिँ पशु पन्छीबाट मान्छेमा सर्न सक्छ, त्यसले गर्दा हामी पशु पन्छी पालन गर्दा पनि किसानहरूलाई विशेष होसियारहरू अप्नाउन भन्छौँ। अनि अब पशु मरिसके पछाडि अब अहिलेको सन्दर्भ त्यहाँ आई संख्या पनि हामीले कुरा गऱ्यौँ, हजारौँको संख्यामा चाहिँ विभिन्न जातका पशु पन्छीहरू मरेको अवस्था छ। र त्यस्ता पशु पन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है, कहिले ब्याक्टेरिया होला, भाइरस होला, त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा, यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ, बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले, र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ। विशेष गरी यो झाडा पखाला जन्ने रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ। त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशु पन्छीलाई पनि, जुन बाँचेका पशु पन्छीहरू छन् पशु पन्छीले पनि पानी खानुपर्ने हुन्छ, त्यही भएर पशु पन्छीलाई पनि यसले अस्वास्थ्यमा असर गर्ने भयो। अनि अर्को केही रोगहरू पशु पन्छीका केही रोगहरू छन् जस्तो कि हामी फर इक्जाम्पल खोरेत भन्ने रोग छ एउटा, अनि त्यसै गरी चरचरे भ्याकुते भन्ने रोग छ, अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर सर्ने लम्पी स्किन जसको 2022-23 हाम्रो ठुलो
0: महामारी भयो,
1: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ। अनि अर्को फेरि पशु पन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ, विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट, विशेष मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो वातावरण कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशु पन्छीबाट मान्छेमा आउँछ। यसरी हेर्दाखेरि समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन्, कतिपय चाहिँ पशु पन्छी स्वयंलाई पनि सर्छ, त्यसले गर्दाखेरि पशु पन्छीको सब व्यवस्थापन चाहिँ एकदमै महत्वपूर्ण पाठ हो।
0: तर यसमा जस्तो पशु पन्छीको सब व्यवस्थापन, अब जस्तो त्यति बेला धेरै मान्छेहरू प्रभावित हुनुहुन्थ्यो, उहाँहरूको उद्धारमै अलि बढी सरकारको ध्यान केन्द्रित भयो, सबैको ध्यान नै त्यतापट्टि केन्द्रित भयो, तर जुन मरेका पशुहरूको पनि त त्यसलाई उठाएर निश्चित ठाउँमा फाल्ने, गाड्ने अथवा जलाउने के गर्नुपर्ने त्यतापट्टि चाहिँ प्राय ध्यान जाँदैन कि। अनि मलाई त घरिघरि कस्तो लाग्छ, उनीहरूको पनि अब बाँचुन्जेल बाँच्ने अधिकार त छँदैछ, मरेपछि पनि उचित तरिकाले हुन्छ नि सद्गत गर्ने व्यवस्थापन हुनुपर्ने अधिकार त हुन्छ होला नि, त्यसमा चाहिँ किन ध्यान जाँदैन होला भन्ने जस्तो पनि लाग्ने कि।
1: वास्तवमा जानुपर्ने हो, भनौँ न अब अधिकारकै हिसाबबाट भन्दा पनि यो यस्तै विभिन्न हाम्रो
0: रोग त छँदैछ, जोखिम त छँदैछ
1: सर्ने, त्यसले वातावरणलाई प्रभावित गर्ने, कतिपय रोगहरूको त फेरि प्रत्यक्ष हामीले तुरन्त हुने कुराहरू चाहिँ तुरन्तै देखिन्छ, अहिले भने जस्तै झाडा पखाला सर्ने यस्ता कुरा तुरन्त हुन्छ। अनि फर इक्जाम्पल पड्के भन्ने एउटा एन्थ्राक्स भन्ने रोग हुन्छ, यदि त्यो रोग लागेको छ कुनै पशुलाई र त्यो मऱ्यो भने त्यसको जुन एक किसिमको जीवाणु नै हो त्यो स्पोर भन्ने एउटा चाहिँ सानो बनाएर बस्छ, त्यो चाहिँ वर्षौंसम्म पनि वातावरणमा रहिरहन सक्छ कि। अनि यदि मानौ कुनै पशुहरूमा पड्केको समस्या थियो भने र त्यो वातावरणमा रहिराख्यो भने पछि अरू सामान्य वर्षहरूमा पनि उपयुक्त वातावरण पायो भने फेरि त्यो रोग त्यहाँ चाहिँ उत्पत्ति हुन सक्छ। अनि त्यसले गर्दाखेरि एउटा चाहिँ तुरन्तै वातावरणलाई संक्रमण गरेर मान्छेलाई रोग सार्ने है भने जस्तो झाडा पखला जन्ने रोगहरू सार्ने अथवा गाई भैँसीमा खोरेत भ्याकुते चरचरे अनि त्यस पछाडि यो लम्पी स्किन जस्तो समस्याहरू चाहिँ केही दिनभित्र तुरन्त देख्ने सम्भावना बढी हुन्छ, अनि कुनै कुनै चाहिँ वातावरण संक्रमित भएर धेरै लामो समस्या पनि रहन सक्छन्। त्यो सन्दर्भमा चाहिँ एउटा अहिले तपाईँले भने जस्तो मान्छेको जस्तै पशु पन्छीको पनि एकदमै भनौँ न डिग्निफाइड डेथ त्यसको व्यवस्थापनको कुराहरू सोच्ने हो भने त अझै त्यो अर्को लेभल भनौँ न हाम्रो समाजको विकासको चरणै त्यसरी पुग्नुपर्छ होला। त्यसको लागि अहिलेको अवस्थामा चाहिँ कम्तीमा पनि आफ्नो
0: पशुहरूको सब व्यवस्थापन चाहिँ उनीहरूको त्यो उचित अधिकारको मात्रै कुरा नभएर चाहिँ मान्छेको स्वास्थ्यसँग जोडिएको विषय पनि भयो, प्रत्यक्ष जोडिएको विषय, हामीले हाम्रो स्वास्थ्यको लागि पनि त्यसलाई चाहिँ अलिक व्यवस्थित गर्नु पर्यो भन्ने हो नि त। एफएलले त गएर काम पनि गर्यो नि त त्यहाँनिर, के काम गर्नुभयो तपाईँले, कसरी व्यवस्थापन गर्नुभयो?
1: पशु पन्छीको सब व्यवस्थापनका केही वैज्ञानिक मान्यताहरू मापदण्ड छन् र त्यसको नेतृत्व स्वाभाविक रूपमा नेपालमा पशु विभागले पनि गरेको छ र एफएले पनि ग्लोबल स्केलमा कसरी हामीले पशु पन्छीको सबहरू व्यवस्थापन गर्ने भन्ने चाहिँ गाइडलाइनहरू चाहिँ बनाइएको छ र पशु विभागले बनाउने कुरामा नि एफए लगायतका संस्थाहरूले बनाएका यस्ता गाइडलाइनहरूलाई चाहिँ एउटा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्नुहुन्छ। र त्यसले के भन्छ भने पशु पन्छीहरूका सबहरू चाहिँ विशेष गरी हामीले 3 मिटर जस्तो, अलिकति पशुको जात अनुसार पनि हुनुभयो, ठुलो पशु हो भने 3 मिटर जस्तोको खाल्डो खनेर पानीको स्रोत भन्दा अलिक टाढो हुनु पर्यो, किनकि फेरि पानीमा कन्टामिनेट नहोस् भन्ने नै हाम्रो उद्देश्य हो. त्यसले गर्दा पानीको स्रोतभन्दा अलिकति टाढा गहिरो खाल्डो खनेर अनि त्यो खाडलमा चाहिँ अब चुनाहरू अनि त्यस पछाडि निसंक्रमण गर्ने औषधिहरू जस्तो फिनाइलहरू भयो अनि त्यस पछाडि अरू पनि औषधिहरू पाइन्छन् बजारमा, त्यस्ता औषधिहरू प्रयोग गरेर पहिला चाहिँ त्यसलाई मजाले गाड्यो अनि त्यस पछाडि गाडिसकेपछि फेरि माटोले चाहिँ छोपेर अनि त्यहाँ चाहिँ चुनाहरू अनि फिनाइलहरू छर्किने कामहरू हामी गर्न सक्छौँ. र एफएले चाहिँ यो सन्दर्भमा पश्चिम विभागसँग मिलेर विशेष गरी विभिन्न जुन पालिकाहरू जुन प्रभावित पालिकाहरू छ ती ठाउँमा चाहिँ यो चुना र चाहिँ फिनेलहरू उपलब्ध गराउने चाहिँ कार्य गरेको थियो नि. दुई तिनवटा गाउँपालिकाले चाहिँ नगरपालिकाले प्रत्यक्ष रूपमा नै एफएसँग सम्पर्क गरेर हामीले विशेष गरी विदुर नगरपालिका र चाहिँ तनहुँको देवघाट त्यहाँ पनि नदीहरूमा बगेर जानुसक्छ. त्यहाँ चाहिँ पालिकाबाट विशेष अनुरोध भएको हुनाले हामीले चुनाहरू र चाहिँ फिनाइलहरू त्यहाँ हस्तान्तरण गरेका छौँ र त्यो प्रयोग गरेर मैले विदुरको हिजो प्रशिक्षकसँग कुरा गरेको थिएँ. त्यो हेर्दाखेरि देवीघाट एरियाहरूमा जुन तपाईँले नि प्रसङ्ग निकाल्नु भयो त्यो एरियाहरूमा साथीहरूले लगाएर त्यहाँको चुनाहरू यिनीहरू प्रयोग गरेर जति देखिएको छ त्यो व्यवस्थापन गर्ने काम गर्नुभएको छ.
0: त्यो फिनाइल र जुन चुना भन्नुभयो त्यसले चाहिँ केही कम गर्न सक्छ जुन जोखिमहरू भन्नुभयो नि, यहाँ अघि रोगको जोखिम, गन्ध एकदमै धेरै स्मेली छ होइन त्यो एरिया.
1: मेन चाहिँ त्यो खाडलमा व्यवस्थापन गर्न सकिएन भने चाहिँ बाहिरबाट तपाईँले पशुको सब देख्नुभयो, बाहिरबाट फिनाइल र चुना छर्किएर मात्रै समग्रमा त्यसले गर्न सक्दैन. यो दुईटाले चाहिँ अब भएका किटाणु मार्न त केही भूमिका खेल्छ, तर हामीले चाहिँ विशेष गरी त्यसलाई मजाले खाडल खनेर गाडिदियो भने त्यो चाहिँ बाहिर गन्ध पनि नआउने भयो अनि त्यस पछाडि चाहिँ त्यो चुना र फिनेलले त्यहाँ रोगाणुहरू जुन किटाणुहरू हुन्छ तिनीहरूलाई मार्ने भयो. तर सबलाई चाहिँ यतिकै बाहिर छोडिदियो अनि त्यो मात्रै छर्किँदाखेरि चाहिँ जति हिसाबबाट व्यवस्थापन हुनुपर्ने त्यति चाहिँ हुन्न. त्यहाँ खाडल खनेर गाड्नु चाहिँ एकदमै महत्त्वपूर्ण हो. अब कहिले कहिले हामी अब त्यसलाई जलाउने पनि हुन्छ, कार्कस बर्निङ जलाउने पनि एउटा विधि हो, तर जलाउँदाखेरि पनि त्यसको वातावरणीय प्रभावहरूको कुराहरू हुन्छ. त्यो सबभन्दा उपयुक्त विधि चाहिँ पानीको स्रोतबाट अलिकति टाढा गहिरो खाडल खनेर व्यवस्थापन गर्नु हो. र अहिले हामीले अहिले अलिकति प्रसङ्ग छुटेको चाहिँ त्यो भनौँ न डाइरेक्ट रोगको एउटा कुरा हामीले प्रसङ्ग ल्याइहाल्यौँ. त्यो गन्ध जुन आउँछ नि होइन, अहिले तपाईँले पनि भन्नुभयो त्यहाँ जाँदाखेरि सबैतिर गन्ध आएको हुनाले चाहिँ त्यसले पनि वातावरणीय एउटा चाहिँ
0: दुखाउने बस्न नसक्ने अवस्था हो,
1: त्यस्तो खालको अवस्था ल्याउँछ. र अहिलेको सन्दर्भमा त हजारौंको संख्यामा हाम्रो भनौँ न मानव नै हराइरहेको सन्दर्भमा आएको गन्धहरू पनि पशु पक्षीको शब्दबाट हो या मानवको भन्ने पनि अब कडा आउँछ, त्यसले वातावरणलाई पनि वास्तवमा दूषित चाहिँ बनाइरहेको हुन्छ.
0: अब त्यसो भए यहाँले भने जस्तै कतिपय पालिकामा चाहिँ हामीले कुरा गर्दाखेरि पनि सर त्यो पशुहरूको चाहिँ सबको व्यवस्थापन कसरी गरिरहनु भएको छ भन्दाखेरि चाहिँ त्यही फिनेल र माथिबाट चुना छर्किने नै गर्नु भएको छ कि त्योभन्दा राम्रो त खाल्टो खनेर सबै पशुहरूलाई चाहिँ त्यहाँ गाडिदियो भनेदेखि चाहिँ उचित हुने रहेछ नि त है.
1: नत्र पशुपन्छीको ल सब बाहिर राख्यो भने त्यसले झिङ्गाहरू पनि धेरै आकर्षित गर्छ होइन, अनि त्यो झिङ्गा आकर्षित गरे अहिले मैले भनेको.
0: तर अब त्यो सब त कतिपय त कुहिसकेको छ नि त, अब त धेरै दिन भइसक्यो, 10 गते आज असोज 2 गते भइसक्यो होइन, अनि त्यो अलिअलि मकेको कुहिसकेको सबहरूलाई पनि व्यवस्थापन गर्न
1: पर्छ. एकदम महत्त्वपूर्ण हुन्छ किनकि त्यो जुन पशुमा भनौँ न हामीले मरिसके पछाडि त्यहाँ अब 2-3 किसिमको अङ्गहरू हुनुभयो. एउटा चाहिँ सफ्ट टिस्यू हो जुन कुहिएको पार्ट तपाईँले भन्नु मासु छालाहरू यिनीहरूलाई हामी सफ्ट टिस्यू भन्छौँ. अर्को चाहिँ हड्डी पनि हुन्छ अनि त्यसले गर्दाखेरि हामीले लिटर हेर्दाखेरि के देख्छौँ भने अथवा हामीले पनि अनुभव पनि गर्दाखेरि यो 2-3 महिना सफ्ट टिस्यूहरू म्यानेज गर्न 3-4 महिनासम्म लाग्न सक्छ र हड्डीहरू त कहिले कहिले 6-7 महिनासम्म पनि त्यो गर्नलाई टाइम लाग्छ. त्यसले गर्दाखेरि वातावरण ती कुरा जति लामो समय रह्यो उति नै त्यसले संक्रमणहरू फैलाउन सक्छ अनि त्यो कारणले जस्तो अवस्था पाउँछ हामीले त्यसको व्यवस्थापन चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ.
0: त्यसो भए अब अहिले अहिले अब भइसक्यो आधी उधी कुहि त सक्यो के व्यवस्थापन गर्नु होस् यतिकै अब यिनीहरू सडेर जान्छ भनेर सोचिरहनु भएको छ भने अझै पनि समय छ व्यवस्थापन गर्नुपर्ने
1: रहेछ. अब अहिले किनकि सुरुमा हामीले कुरा आएर यस्तै अहिलेसम्म हाम्रो मानवीय क्षतिको कारणले गर्दा हाम्रो सबै सम्पूर्ण राज्यको संयन्त्रको फोकसै त्यता थियो भने अब चाहिँ वातावरणीय हिसाबबाट पनि यसले सर्ट टर्म र दीर्घकालीन पनि प्रभाव पार्ने भएको हुनाले चाहिँ हामीले जस्तो अवस्थामा पाए पनि त्यो एउटा त खोजी अभियान चलाएर किनकि हाम्रो पालिकाहरूसँग तथ्याङ्क हामीले अझ डिटेलमा कुरा गर्दै जाने भने कहाँ फार्म थियो ठुल्ठुलो फार्महरू भएको ठाउँमा चाहिँ अहिले पनि त्यहाँ दबिएर कति बसेको हुन सक्छ नि त अनि त्यस्तो खालको व्यवस्थापनको पाटो चाहिँ इम्पोर्टेन्ट हुन्छ. अनि अर्को चाहिँ जुन अहिले तपाईँले गलेर बसेको भन्नुभएको थियो नि अब कहिले कहिले जहाँ पशु देखियो त्यहाँ मात्रै असर गर्दैन कि वरिपरि मात्रै, अब कागहरू लगायतका यस्ता पशुहरू अथवा स्यालहरू लगायत जुन वन्यजन्तुहरू हुन्छन् त्यस्ताहरूले त ती खाना आउने भयो सिनो खाना आउने भयो.
0: त्यही त एउटा भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो, गिद्धले त्यो मान्छेको सब हो अथवा पशुको सब लुचेर खाइरहेको
1: खाइरहेको हेर्दै खाँदाखेरि त्यसले त बोकेर कहिले कहिले मासुको चौटा अथवा भनौँ न जे पाउँछ त्यसले सबको त्यो भाग लिएर अर्को ठाउँ पनि पुग्छ अनि यदि त्यस्तोबाट पनि फेरि नयाँ बाढी प्रयोग नभएको ठाउँमा पनि त्यस्तोबाट सुरु भएर रोग चाहिँ नफैलाएर भन्न सकिन्न कि त्यही भएर यदि हामीले बहुआयामिक ढङ्गबाट सोच्नुपर्ने हुन्छ कहिले कहिले सोच त त्यति त हो भने जस्तो लाग्छ तर त्यसको प्रभाव चाहिँ धेरै टाढोसम्म पर्न सक्छ
0: भनेपछि त्यो पशुहरूको शब्द हो यतिकै कुहिएर सकिन्छ भनेर हामीले सोच्यो भने त्यो त गलत हुने रहेछ
1: नि त्यो सम्पूर्ण रूपमा गलत हुन्छ
0: पछिसम्म अब अहिले त बाढीको बाढी प्रभावित क्षेत्रमा अब रसुवा धादिङ नुवाकोट मात्रै भएन अरू ठाउँमा पनि अब यो संक्रमण हुने जोखिम चाहिँ बढिरहेछ भनेर बुझ्नु
1: पर्यो महिनौ किनकि भने मैले त्यो त त्यहाँको चिसो वातावरणमा होइन पानी पनि बालुवाहरू छ अनि त्यस पछाडि पशुहरूको त महिनौसम्म त सप्किन लाग्छ अनि त्यो बेलामा त झन् यो विषाणु जीवाणुको संख्या त अत्याधिक हुनसक्छ अनि त्यो पानी आउँदाखेरि बगाएर अन्त पनि फेरि नयाँ पानी आयो भने त्यसले लैजाला अनि यसरी चाहिँ यो रोगाणुहरू किटाणुहरू चाहिँ नयाँ नयाँ ठाउँ फैलिने सम्भावना हुन्छ र संक्रमण छ नै भने जस्तै मान्छेलाई सर्ने केही रोगहरू पनि सर्न सक्नु भयो भने पशुलाई पनि राख्नु भयो त्यो हिसाबबाट जहिलेसम्म पाइन्छ हामीले चाहिँ व्यस्त पनि एकदमै महत्त्वपूर्ण हुन्छ
0: यसमा अब सरकारले गर्ने त गर्नुहुन्छ उहाँहरूले आफ्नो तर्फबाट गर्नु होला होइन जस्तो एफएओ जस्तो अरू संस्थाहरूले पनि गरिरहेछ होइन अब व्यक्ति अथवा समुदाय स्वयं आफैले चाहिँ पशुहरूको सव्यवस्थापनमा सहयोग गर्न सक्छन् कि सक्दैनन् होला
1: सक्नुहुन्छ वास्तवमा सबभन्दा महत्वपूर्ण भूमिका नै समुदायको हुन्छ किनकि बाहिर अरू संस्थाहरू अथवा इभन सरकारी संस्थाहरूले पनि अब त्यहाँ कुन ठाउँमा व्यवस्थापन गर्ने भन्ने कुराहरू त जहिले पनि समुदायको बढी भूमिका हुन्छ अनि त्यो हिसाबबाट कुन ठाउँ चाहिँ उपयुक्त हुन्छ गाड्नको लागि होइन मानव बस्तीबाट अलिकति टाढा अनि त्यसले गर्दाखेरि यो समुदायलाई नै मोबिलाइज गरेर यदि हामीले भनौँ संस्थागत हिसाबबाट गर्दा पनि जहिले पनि समुदायको भूमिकालाई चाहिँ एकदम अग्रणी मान्छौँ र समुदायलाई नै मोबिलाइज गरेर नै हामीले यो कामहरू गर्ने हो सरकारले गर्दा होस् अथवा फेरि सरकारसँग मिलेर गर्दा होस् समुदायको भूमिका चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ र कहिले कहिले अहिले भने जस्तै अब यत्रो ठुलो क्षति भइसक्यो अब त्यो पशु एउटा दुईवटा मरेकोलाई कसले हेर्छ भन्ने खालको प्रसङ्गहरू नआउला भन्न सकिन्न तर अब यसको जुन बहुआयामिक पक्षहरू छन् यसले जीवित मान्छेहरूलाई असर पार्न सक्ने अरू बाँकी रहेको पशु पक्षी पालनलाई असर पार्न सक्ने वातावरणलाई दूषित गर्न सक्ने त्यो हिसाबबाट चाहिँ हामीले समुदायलाई मोबिलाइज गरेर उहाँहरूको
0: समुदायलाई चाहिँ अब जस्तो समुदायले चाहिँ के काम गर्न सक्छन् अब कतिपयले भन्नुहुन्छ होइन पशुहरूको शब देख्यो भने नजिकै नजानु होला हातले नसुन्नु होला तपाईँमा पनि संक्रमण फैलन सक्छ अथवा के हुन सक्छ भन्ने कुरा पनि आइरहेको छ नि त अनि अब एउटा व्यक्ति अथवा समुदायले चाहिँ कसरी सहयोग गर्न सक्छ
1: समुदायले चाहिँ भने जस्तै सबभन्दा पहिला जहिले हामी आफू प्रशिक्षकको रूपमा काम गर्दा होस् अथवा समुदायले अरू यस्ता कुराहरूमा काम गर्दा आफ्नो व्यक्तिगत सुरक्षा चाहिँ सबभन्दा महत्वपूर्ण रूपमा लिनु भन्ने नै हाम्रो हुन्छ है तपाईँले भने जस्तै अब व्यवस्थापन गर्ने नाङ्गो हातले मात्रै चलाइयो होइन अथवा आफूले चाहिँ व्यक्तिगत सुरक्षामा चाहिँ ध्यान दिएन भने कहिले आफैलाई रोग
0: लाग्छ जस्तै
1: अब भनौँ सामान्य ग्लोभ्सहरू ग्लोभ्स नहुन सक्छ नि त घरमा कारण ग्लोभ्स छैन प्लास्टिक त हुनसक्छ भने त्यस्तो खालको प्लास्टिकहरू नै प्रयोग गरेर मास्क लगाउने होइन अथवा केहीले छोप्न सकिन्छ सामानहरूले अथवा कपडाहरूले अनि त्यस्तो हिसाबबाट गरियो भने चाहिँ एक त गन्ध पनि कम हुने अनि अर्को चाहिँ प्रत्यक्ष जुन छुने कुराहरूमा चाहिँ हामीले विशेष गरी चाहिँ ग्लोभ्स पाएसम्म नभए नि यो जुन प्रयोग भइसकेको प्लास्टिकहरू हुन्छ त्यस्ता कुराहरू चाहिँ प्रयोग गर्यो अनि गरिसके पछाडि अब साबुन त अहिले धेरै ठाउँ पाइन्छ साबुन पानीले राम्रोसँग हातहरू धुने त्यस्तो कामहरू अथवा भनौँ न आफ्नो वरिपरि देखिएकोलाई चाहिँ खाडलहरू खनेर गाडिदिने र पाएसम्म चुनाहरू छर्किदिने पाएन फिनेलहरू पनि अब हामीले विभिन्न पालिकाहरूमा दिएका पनि छौँ
0: र त्यसो भएदेखि त्यस्तो आफ्नो समुदाय अथवा आफ्नो घर वरिपरि कुनै पनि पशु पन्छीको शव देखिएको छ भनेदेखि सुरुमा त अब पालिकामा खबर गर्दा राम्रो हुने रहेछ
1: आफैले सम्म मिलेर व्यवस्थापन गरे पनि राम्रो भयो
0: पालिकालाई आउँदैन भनेदेखि
1: पालिकालाई समन्वय गरेर त्यो पालिका
0: जस्तो यहाँले भने जस्तो आफूसँग ग्लोभ्स छैन भने अथवा मास्क छैन भने अनि त्यसपछि यहाँले भन्नुभयो चुना छैन भने होइन त्यस्तो नहुँदाखेरि चाहिँ पालिकामा
1: अब हाम्रो स्वास्थ्यको निकायहरू पनि हुने भयो अनि पशु स्वास्थ्यको निकायहरू पनि छन् अनि उहाँहरूले चाहिँ उपयुक्त प्राविधिक सल्लाह दिनुहुन्छ अनि त्यस पछाडि अथवा आवश्यक है भने जस्तो विभिन्न यस्ता चुना लगायतका पालिकाहरूबाट पनि सहयोग हुने सम्मान हुने भयो किन अहिले धेरै ठाउँमा त्यो
0: सामान
1: छ भने आफै गर्दा पनि हुन्छ
0: कुनै त्यस्तो धेरै ठुलो जोखिम रिस्क हुने स्वास्थ्यमा गडबड हुने खालको
1: त्योबाट सबभन्दा बढी छिटो प्रयोग हुने आफ्नै त्यही समुदाय हो नि त अनि त्यो हिसाबबाट चाहिँ समुदायले नै अग्रणी भूमिका लिँदा जहिले पनि राम्रो हुन्छ र अहिले मैले भने जस्तै नाङ्गो हातले हामीले सकभर ह्यान्डल नगर्ने अनि त्यस पछाडि चाहिँ यो पन्जाहरू अथवा चाहिँ प्लास्टिकहरू लगाएर अनि खाडलहरू पानीको स्रोतभन्दा अलिकति टाढा खाडल पानीको स्रोतबाट अब भनौँ न त्यो बग्दै नआओस् भन्ने हो उद्देश्य त्यसले गर्दाखेरि अब यति नै भन्ने भन्दा जस 50-100 मिटर जस्तो टाढा भयो भने कम्तीमा पनि जति टाढा उति राम्रो हो अनि तर अब त्यहाँको भौगोलिक अवस्था विभिन्न कुराले यसलाई प्रभाव पार्छ नि त कहिले कहिले
0: सैद्धान्तिक रूपमा
1: हो पनि हुन्न अनि त्यसपछि फेरि भैँसी गाईहरू जस्तो ठुला पशुहरू धेरै टाढा लान सकिँदैन नि त अनि त्योहरू नजिकै नै बढियो अब इनकेस त्यहाँ एकदमै जहाँ पशु मरेको छ त्यहीँ नै पानीकै स्रोतको नजिक छ भने त त्यसलाई त केही टाढा त लानुपर्ने हुन्छ तर सामान्यतया चाहिँ अब जहाँ भेटाइन्छ त्यसको नजिकै नै घट्ने हो
0: अब यो मरेका पशुहरूको कुरा त छँदैछ अब अहिले चाहिँ घाइते पशुको कति धेरै पशुहरू घाइते भएका छन् जसको उपचार पनि हुन नसकेको भन्ने खालको कुरा पनि आउँछ नि त अब घाइते पशुहरूको उपचारमा चाहिँ अब के गर्नुपर्छ कस्तो छ अवस्था त्यहाँनिर पहिला त्यसपछि गर्नुपर्ने खालको
1: घाइते पशुहरूको अब अहिले अहिले त्यहाँ हाम्रो फिल्डमा गएको साथीहरूको एक्सपिरियन्स हेर्दाखेरि एकदम ठुलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन अब घाइते त अवस्था पनि हुन्छ नहुने होइन अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तो कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि केही एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू अब विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू यस्ता खालको औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकार्यालयले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो पशु विभागले अरू विभिन्न खालको हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि एफएओबाट पनि त्यसमा सहयोग भएको थियो यो चाहिँ अब ठुलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत चाहिँ प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ
0: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन चिनिएको छैन अन्त कहाँबाट कहाँ पुगिरहेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन उपचार चाहिँ भइरहेको देखियो होइन यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो
1: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठुलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठुलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ सुरक्षित ठाउँमा
0: यस्तो पनि भयो अब केही देखियो पनि जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त खोल्न भ्याइएन खोलिएन खोलिएको भएदेखि अन्तसम्म पुग्ने पनि हुन्थ्यो बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन
1: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठुलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा गरे जस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्ने समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो
0: घाइतेको उपचार भइरहेछ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो
1: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्प स्किन हुने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन रोग नदेखिएको पशुलाई लाउने हो त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ अहिले सुरु भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ
0: अब त्यो सँगसँगै लम्पे स्किन देखा परिसक्यो भन्नुभयो लम्पे स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो खोरेतको नाम लिँदै हुनुहुन्थ्यो होइन अनि अरू रोगहरू पनि अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
1: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा अब 1-2 हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त
0: अनि
1: त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ त्यहाँ स्थानीय तहको साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्प स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो. त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नाम चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त. त्यो हिसाबबाट अहिले त्यो निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ. त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि. अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छन्. अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ. त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ त्यो मोडालिटीबाट गर्ने हो. त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ. विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरिन्छ.
0: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ?
1: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा, फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त. जस्तो अहिले बागमती सरकारले, प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ. सायद यो वर्षको भइसकेको पनि हुनसक्छ. अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो, जुन हाम्रो पशुस्वास्थ्यको निकायहरू आउँछन् त्यसमा ध्यान दिने. अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशुस्वास्थ्यका पशु सेवाका शाखाहरू छन्, त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनकलाई चाहिँ सजिलो हुन्छ.
0: रोगका लक्षणहरू पनि त थाहा हुनु पर्यो, कस्तो खालको कस्तो रोग देखिन्छ भन्ने कुरा.
1: विशेष गरी अब भनौँ न रोगै पछि भन्दा नि बिरामी पशु र स्वस्थ पशु हामीले थाहा पाउने चाहिँ महत्वपूर्ण हुन्छ. अब सामान्य जुन व्यवहार देखाउँछ पशुले त्योभन्दा अलग खालको व्यवहार, उदाहरणको लागि चाहिँ अब ज्वरोहरू आउन सक्छ होइन, ज्वरो आयो भने उसले खान छोड्छ. धेरै जस्तो हामी किसानले अथवा मान्छेले सामान्य थाहा पाउने भनेको त खानेकुराहरू, दाना पानी जुन खान्थ्यो त्यो खान छोडेपछि नै हो हामीलाई बढी थाहा हुने. अनि कतिपय रोगहरूमा चाहिँ रोगको प्रकृति अनुसार अलिअलि फरक हुन्छ. अब कहिले चाहिँ भनौँ न अब एकदमै पातलो छेर्ला उदाहरणको लागि, कहिले चाहिँ अब एकदमै सास फेर्न गाह्रो होला, अथवा कहिले कहिले यो अब नाकहरूबाट सिगानहरू बग्ने होला होइन, आँखाबाट पचेराहरू आउने होला, यस्ता खालका विभिन्न जुन अस्वाभाविक लक्षणहरू हुन्छ नि, अनि त्यस्ता लक्षणहरू देखे चाहिँ खबर गर्नु पर्यो र कुन रोग हो भन्ने पहिचान गर्नको निम्ति चाहिँ आउनसक्छ होइन, ज्वरो आयो भने उसले खान छोड्छ. धेरै जस्तो हामी किसानले अथवा मान्छेले सामान्य थाहा पाउने भनेको त खानेकुराहरू, दाना पानी जुन खान्थ्यो त्यो खान छोडेपछि नै हो हामीलाई बढी थाहा हुने. अनि कतिपय रोगहरूमा चाहिँ रोगको प्रकृति अनुसार

0: क्यान्सर कहिले प्रयोगशालामा नमुना पठाएर यकिन गर्नुपर्ने हुन्छ, कुनै कुनै रोगमा चाहिँ हामीले फेरि लक्षणहरू पनि देख्छौँ, जस्तै लम्पी स्किन लागेको छ भने शरीरभरि गाँठाहरू आउँछ अनि त्यस पछाडि ज्वरो आएको हुन्छ, दुध दिनुपर्छ भने दुध उत्पादनहरू घट्छ, यस्तोबाट अनुमानहरू गर्न सकिन्छ। तर यकिन पहिचानको लागि हामीले प्रयोगशालामा नमुनाहरू ल्याउनुपर्ने हुन्छ। अब खोरेत लाग्यो भने पनि किसानहरू धेरै जानकार हुनुहुन्छ यसको बारेमा पनि, अब ज्वरोहरू उच्च आउँछ अनि मुखको वरिपरि घाउहरू हुने, रियाल बगाउने, अनि त्यसपछि खुट्टामा खुरफट्टा पशुहरूमा लाग्छ धेरै जस्तो, र खुट्टाको जुन खुरमा हुन्छ त्यहाँ चाहिँ खुरको वरिपरि चाहिँ घाउहरू आउने, पानीका फोकाहरू जस्ता घाउहरू देखिने, यस्ता खालको लक्षणहरू चाहिँ देखिन्छ।
1: मुख्य कुरा चाहिँ अब यो सरकारले दिने निशुल्क दिने खोपहरू छन्, ती खोपहरू लगाउनु भएको छैन भनेदेखि ती खोपहरू चाहिँ लगाउनका लागि स्थानीय पशु सेवा के छ हाम्रो केन्द्र
0: पशु सेवा शाखा
1: त्यहाँ सम्पर्क गर्नु पर्यो,
0: सम्पर्क गरेर सम्भावित रोग खोपहरू उपलब्ध भएका खोपहरू चाहिँ लगाउन सकिनुभयो। अनि अर्को चाहिँ यो परजीवीको समस्या पनि धेरै आउँछ, यस्तोमा
1: परजीवीको समस्या भन्नाले
0: बाह्य परजीवी पनि अब जस्तै किर्नादेखि लिएर यस्ता खालको बाह्य शरीरको बाहिर लाग्ने बाह्य परजीवी हुन्छ त्यसलाई, अब त्यस्ताले पनि अहिले भने जस्तो लम्पी रोग चाहिँ त्यस्तै बाह्य परजीवीले टोकेर सर्छ कि, धेरै जस्तो रगतमा चाहिँ त्यसले सार्दिएर जुन भाइरस हुन्छ त्यो चाहिँ अब लामखुट्टे अथवा किर्ना छ भने त्यसले चाहिँ स्वस्थ पशुलाई, त्यो संक्रमित छ भने स्वस्थ पशुलाई सार्न सक्ने भयो, अब अरू पनि रोगहरू छन् त्यसरी सर्न सक्ने। अनि अर्को चाहिँ शरीरभित्रै पनि फेरि परजीवीहरू हुन्छ कि, त्यसलाई चाहिँ हामी आन्तरिक परजीवी भन्छौँ, जस्तै नामले माटे होइन, जुन किसानहरूले धेरै देखिरहने चाहिँ नामले माटेको समस्या हो, यस्ता खालको समस्याहरू, अब गोलो जुगाको समस्या हुन्छ, त्यसै टेपवर्मको समस्या हुन्छ, धेरै जस्तो चाहिँ नामले माटेको समस्या ठुला पशुहरूमा, अनि साना पशुहरूमा चाहिँ गोलो जुगाको समस्या चाहिँ धेरै देखिन सक्छ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीमा बेपत्ता भएका भीमितका परिवारले 12 वर्ष कुर्नु नपर्ने बाढ़ी प्रभावितहरू बसेको होल्डिङ सेन्टरमा खानेपानीकै अभाव, झाडा पखाला लगायतका रोगबाट बस्नको लागि खानेपानी र खानेकुरामा ध्यान दिनुपर्ने,
1: निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनुपर्ने।
0: राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल न्यूयोर्क प्रस्थान। परराष्ट्र मन्त्रालयद्वारा जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना। भोटेकोशी बाढ़ीमा परिज्यान गुमाउनेहरू मध्ये हालसम्म 1414 जनाको शव फेला। राजधानी लगायतका क्षेत्रमा अहिले पनि वर्षा, मधेस बाहेकका सबै प्रदेशमा राति चट्याङ सहित वर्षाको सम्भावना।
2: कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ।
0: र जापानमा चलिरहेको 19 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशीको विनाशकारी बाढ़ीले सिकाएको पहिलो पाठ भनेकै विपद व्यवस्थापनका लागि पहिलो प्रतिकार्य स्थानीय समूह र स्थानीय सरकारको हो। स्थानीय सरकार कमजोर हुँदा जनधनको क्षति बढ़छ। संघीय सरकारले विपदपछि मात्र पैसा पठाउने काम गर्ला, तर त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षति नै घटाउने हो भने स्थानीय समूह र सरकारलाई बलियो बनाउने नीति अप्नाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: रसुवा बाढ़ीमा बेपत्ता भएका बीमितका परिवारले जीवन बीमाको रकम पाउन 12 वर्ष कुर्नु नपर्ने भएको छ। नेपाल बीमा प्राधिकरण र जीवन बीमक संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिशका आधारमा दावी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिश गरेपछि बीमा कम्पनीले एक दुई दिन

0: मै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइदैछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनी बीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100 देखि 150 वटा दावी गरेको जनाइएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढ़ेको मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
1: भुटेकोशी बाढ़ी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै त्यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अपनाएर बनाउनुपर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
0: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीतिक कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा 1-2 स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा 1-2 स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्र समेत चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनसँग बताउनुभयो।
2: आज राति कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भुवाका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भुवाको 1-2 स्थानमा चाहिँ मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भुवाका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भुवाको 1-2 स्थानमा चाहिँ मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भुवाको 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पर्सिको कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
0: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणालयमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भोटेकोशी बाढ़ीमा पनि ज्यान गुमाएकाहरू मध्ये हालसम्म 1451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: पछिल्लो अपडेट हेर्दाखेरि अहिले चाहिँ 4 बजेसम्मको अपडेट अनुसार शव फेला परेको जम्मा संख्या 1451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110 शवहरू शनाखत भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यसै गरेर अहिले पनि हिजो जस्तै 5000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, उहाँहरूको खोजी कार्य जारी पनि छ र अब यो घटना घटेको पनि करिब 3 हप्ताभन्दा बढी भइसकेको सन्दर्भमा अब खोजदार व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई निरन्तर दिने गिफ्ट स्ट्राटेजी के हुने भन्ने विषयमा आज कमान्ड पोस्टमा पनि विभिन्न कोणबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई चाहिँ निरन्तरता लिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ के अरे मनसुखी पत्रकार कमान्ड पोस्टमा चाहिँ छलफल भएको छ। त्यस्तै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म निरन्तर रूपमा चाहिँ खडिराख्नु भएको थियो, अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
0: पहिचान नभएका 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी उद्धार राहत पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
4: भोटेकोशीको बाढ़ीपछिको चाहिँ नि जुन सन्दनको खेती भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढ़िरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
0: देशभर डेंगू संक्रमितको संख्या 5238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुस 17 2083 भाद्र 30 गते जनवरी 1 सेप्टेम्बर 15 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संक्रमण संख्यामा डेंगू संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा बागलुङ सुनसरी पाल्पा कास्की र दाङ लगायतका जिल्ला हरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विष्णु संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 को सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 ले जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पर्सि मंगलबार हुनेछ।
5: बालबालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने?
6: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौ।
5: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: बाढीपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सड़क बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चण्डिका तामाङको भनाइ छ।
14: त्यो रातमा नुन, तेल, चामल अनि दाल हामीले संख्याको आधारमा दिन सके छैन। घरतुरीको हिसाबले दियो, पटक छ महिनासम्म अब पूर्ण सञ्चालनमा आउला जस्तो हामीले लागेन भनेर छ महिनासम्मको लागि चाहिँ राहत अब जसो तसो पुर्याउने भन्ने योजना चाहिँ बनाएका छौँ। मनाबे खेती चाहिँ हाम्रो पालिकामा 202 हो। यो 39 दिनमा एकमुष्ट घेवा गर्ने अन्तिम नेभर जलाउने कार्यक्रम पनि बनाएका छौँ पालिकाले। कार्य खर्च भनेर 50,000 चाहिँ सुटाउने योजना बनाएको। सेवा त हुनु भएका ट्रिटमेन्ट भएकाहरूलाई पनि प्रत्येकजनालाई 25,000 दरले सुत्केरी खर्च पनि दिने योजना बनाएका छौँ हामीले।
13: आमा छोतिङमो गाउँपालिका रसुवाका उपाध्यक्ष चण्डिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिकामा भइरहेको राहत तथा उद्धारका बारे बताउँदै बालबालिकालाई बा आमा स्वास्थ्य कर्मी उद्धारमा खटिएका व्यक्तिहरूको काख वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाइ छ। तपाईँले ख्याल गर्नै पर्ने कुरा चाहिँ बालबालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नुहुँदैन। बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
6: ईश्वर प्रदत्त चीज भनेको काख हो। त्यसैले काख नानीलाई ठूलो भएपछि अँगालो हार्ने, उसलाई साथ दिने र भन्ने हामी छ भन्न साथ उसको मानसिक ठूलो बल मिल्छ। हामीले अरू बेला पनि याद गरेको छौँ किनभने ऊ आमाबाट बिछोड भइरहेको होला परिवारबाट अथवा घरबाट उसको परिचित वातावरणबाट टाढा भइरहेको हुन्छ त्यस कारण उसमा डर त्रास बढी हुन्छ त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ चाहे उसको बाबामा होस् अरू छरछिमेकीको मान्छे होस् उनीहरूलाई छेउमा बसेर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ।
13: बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत, तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नुभएको छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। बाढ़ीपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ। बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाई छ।
15: बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ यो पशुपन्छीका विभिन्न महामारी जन्य संक्रमणहरू सम्भावना हुन्छ। हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ, त्यो शाखाहरूमा चाहिँ खोपहरू चाहिँ उपलब्ध हुन्छ। उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँहरूले तुरन्त लगाइदिनुहुन्छ, छैन भने पशु विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशु शाखाहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ। खोरेत, भ्यागुते, चरचरे, पड्के, किराको टोकाइबाट सरी लम्पी स्किन रोगहरू, यस्ता खालका रोगहरूको जोखिम चाहिँ उच्च हुन्छ। अनि विभिन्न खालको यो बाह्य र आन्तरिक परजीवी चुकाहरूको पर्ने सम्भावना पनि अत्याधिक हुन्छ। त्यसले गर्दा किसानले चाहिँ पशु स्वास्थ्य कर्मीहरूलाई, पशु चिकित्सकहरूलाई, भेटनरी डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले हेरेर प्राविधिक साथीहरूले चाहिँ नमुना सङ्कलन गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबभन्दा नजिक काठमाडौँमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला छ, त्यो प्रयोगशालामा ल्याएर नमुना जाँचेर रोगको एकीकृत पहिचान चाहिँ गर्न सकिन्छ र पशु अनुसार चाहिँ उपचारहरू गर्नुपर्ने हुन्छ।
13: बाढी वा विपदपछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले जति सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक।
17: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट, अनि पाउने सेवा सुविधाको कुरा गर्ने भने बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो।
16: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
20: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
19: ओहो, तिमी त घरको खाने भएछौ नि।
21: के को सरसल्लाह हो दुईजनाको?
20: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
21: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
19: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
21: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
22: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं।
1: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्स्की आइएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौ बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँग।
22: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
1: तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
22: विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने? उनीहरूले बाबु आमा खोजिरहेको हुन्छन्, बाबु आमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबु आमा खोजिरहेको छन् मेरा बाबु आमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने। हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू, हामी नागरिक संघ संस्था, संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो, तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुज्रदै अगाडि बढ़ाएको छौँ। अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ, हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड़ दिउँ भन्ने खालको पहिरोदी हुन थालिसकेको छ। बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो। अझै पनि रात गाउँतिर उठिरहेछ, अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ। यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने, अब हाम्रो उद्योग वाणिज्य संघ, हाम्रो सामाजिक संघ संस्था, हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढ़ीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि, अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन, बिस्कुट दिन, फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्। हामी सिजप, जेसीवाईसीएन, हामी अरू पिस हिमालयन, अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेछौँ। कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेछौँ। हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखौँ भने चाहिँ तत्काल चाहिँ यो सामान, यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु। यो बाल मैत्रीको दृष्टिकोणबाट, पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ। हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो, त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनु पर्ने हामी त भन्ने पनि गरेका छौँ। हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ हाम्रो तर्फबाट, तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत, सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ। अब जेसीवाईसीएनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले। सरकारले पनि त्यो कुरामा जोड दिएको छ, तथापि यो सबै हामी सबैले सोच्नु पर्यो। यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर, मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु, तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु, अब हामी त्यहीँको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो। अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ चाहिँ, त्यसले पनि अनि खान मन नलाग्ने, चिन्ता हुने, डराउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्। तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने हो भने बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो। अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन, कोही बचेका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्ना छोरा छैन नि त, सबै गुमिया छ नि त। अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो, राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस्, अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो, केही न केही त चाहियो नि। त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ, प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतकोसँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबुआमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, खेतीपातीहरू चाहिँ नि सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो चाहिँ, यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो। त्यसरी मान्छेले चाहिँ नि यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन्, अब तिमीले दुःख पाएछौ, मेरो घरमा बस, काम गर, मैले तिमीलाई लान्छु, पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुन सक्छ। अब ठिकै छ, अब तिम्रो अब 14-15 वर्ष कि भइरहेछौ, अब तिमीले बाबुआमा पनि गयो, यसो ल ठिकै छ, ल म होइन बरु मसँग बिहा गर भनेर फकाई फुलाई गएर बाल विवाह पनि हुनसक्छ। हामीले हेर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ कुनै न किसिम हिसाबले बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट चाहिँ त्यसपछि गएर बाल बालबालिकाको पोषणको कुरासँग यो समग्रमा जोडिन्छ यो विषय। यसलाई हामीले पोषणको मात्रै छुट्टै विषय भन्दा पनि यसलाई समग्र विषयको रूपमा हामीले जोडेर समग्र समस्याका कुराहरू, उनीहरूको दिगोपनाका कुराहरू गर्नुपर्छ। र काउन्सिलिङको कुरा गर्दै गर्दाखेरि चाहिँ काउन्सिलिङ भित्रको एउटा टपिक चाहिँ के खानेकुराहरू खान हुन्छ, के कुरा खान हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनविमर्शकर्ताहरूले चाहिँ त्यो कुरा गरिदिनु पर्यो। र फकाउने नाममा, एकैछिनलाई भुलाउने नाममा चाहिँ बालबालिकालाई जङ्क फुड लिएर गएर कुरकुरे लिएर गएर बाँडेको पनि देखियो हेर्नुहोस्।
0: सिजौका अध्यक्ष तिलोत्तम पौडेललाई धन्यवाद। हाम्रो पालो आजलाई यति नै। रसुवा बाढ़ीमा बेपत्ता भएका बिमितका परिवारले जीवन बीमाको रकम पाउन 12 कुर्नु नपर्ने भएको छ। कोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सहितको टोली आज न्यूयोर्क प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणीय कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक शाखा स्थापना गरेको छ। आज राति देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: हावा हुरी चलेको बेला के गर्ने?
23: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
23: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
23: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
23: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
23: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
23: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंगबहार रंगबहार
4: वर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
3: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्जर पेन्स

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: विनोद पराजुलज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर, धन्यवाद।
1: अब यो एउटा खालको पूर्वानुमान सार्वजनिक भइरहेको छ, कयौं मौसमविदहरूले त्यो खालको चेतावनी दिइरहेछन् सावधानी अप्नाउनु भनेर, अति अति भारी वर्षा भनिरहेछन्। यो के भनेको, कस्तो किसिमको प्रणाली आउँदैछ, तपाईँसँग के अपडेट छ?
2: अब यस्तो छ, अहिले यतिखेर जुन बंगालको खाड़ी भन्छ हामी, हिन्द महासागरको बंगालको खाड़ीपट्टिको क्षेत्रमा, खास गरी थाइल्याण्डको सीमा नजिकबाट एउटा न्यूनतापीय प्रणाली, त्यसलाई लो प्रेसर सिस्टम भन्ने गरिन्छ, त्यो विकास भएको छ र बिस्तारै विस्तार हुने क्रममा देखिन्छ पछिल्लो दुई दिनदेखि। अब पूर्वानुमान चाहिँ के हो भने, त्यो त्यस्तो किसिमको प्रणालीहरू सिर्जना हुँदै गर्दाखेरि त्यसले थप विकास हुने अवस्था सिर्जना गर्छ, किनभने त्यो उपयुक्त स्थानमा त्यो अहिले चाहिँ सिर्जना भइराखेको छ।
1: हजुर,
2: त्यो बिस्तारै पूर्वानुमानले देखाएको चाहिँ, त्यो बिस्तारै त्यसले डिप्रेसन भन्छौँ हामी, न्यूनतापीय प्रणालीबाट बिस्तारै त्यो डिप्रेसनमा जान्छ र त्यसले साइक्लोन अथवा सामुद्रिक आँधीको रूप समेत लिन सक्ने, यो 23 तारिक भनेको अबको 3 दिन पछाडि भन्ने अहिलेको पूर्वानुमान छ। त्यसमा मुख्यत विश्वभरिका सबै कम्प्युटर मोडल्सहरूले र खास गरी भारत मौसम विज्ञान विभाग र यो क्षेत्रका अन्य जति पनि ठूला देश र ठूला संस्थाहरू छन् उनीहरूले पनि पूर्वानुमान प्रक्षेपण गरेको अवस्था चाहिँ छ।
1: हजुर,
2: अब धेरै जसो मोडल्सहरू हामी अहिले कम्प्युटर मोडलहरूमा अलि बढी आधारित पनि छौँ, खास गरी पूर्वानुमानको कुरा गर्दाखेरि, र पूर्वानुमान गर्ने प्राय जसो मोडलहरूले देखाइरहेको अवस्था हिजोदेखि के हो भने, नेपालको क्षेत्रमा पनि त्यसको सिधा प्रभाव नपरे पनि वर्षाको रूपमा चाहिँ नेपालमा पनि त्यसको प्रभाव रहन्छ।
1: हजुर,
2: सामुद्रिक आँधीको सिधा प्रभाव नेपालमा आँधीकै रूपमा चाहिँ आउँदैन, तर जुन वायुमण्डलमा चाहिँ मोइस्चर भन्छौँ हामी, जलवाष्प, त्यो चाहिँ यथेष्ट मात्रामा नेपालको क्षेत्रसम्म आइपुग्ने र त्यसले भारी वर्षा गराउन सक्ने सम्भावना देखाएको छ।
1: हजुर,
2: अब
1: यो चाहिँ जस्तो बंगालको खाडी आइरहेको विषय के छ भने, बंगालको खाडीमा चाहिँ अर्णव नामको चक्रवात चाहिँ विकसित भएको छ, यही समयमा अरू प्रणालीहरू पनि विकसित भएका छन् र यी सबै यदि मिसियो भने त अवस्था भयावह देखिन्छ र यो चाहिँ दशैं गते यसले ठूलो जोखिम हुन सक्छ भनेर चेतावनी आएछ। यही दशैं गते
2: म त्यहीँनिर आउँदैछु। अहिले अर्णव भनेर चक्रवात विकास भइसकेको पनि होइन, यदि यो चक्रवातको रूपमा गयो भने चाहिँ यसलाई अर्णव नाम दिने भनेर पहिल्यै तय गरिएको विषय मात्रै हो।
1: हजुर,
2: अब यो चक्रवातको रूप लिनको लागि यो अहिले सामान्य किसिमबाट एउटा न्यूनतापीय प्रणाली विकास हुँदै गरेको अवस्था र त्यो चक्रवातको रूपमा विकास हुनको लागि त्यसले अझै केही दिन लिन सक्छ। अब यो बीचमा कुनै ठूलो परिवर्तन वायुमण्डलको क्षेत्रमा आएन भनेदेखि त्यो स्वाभाविक रूपमा त्यो चक्रवातको रूपमा जान्छ र त्यसलाई यसअघि नै नाम दिइसकिएको छ, जुन अर्णव राखिनेछ भनेर। त्यस कारणले अहिले नै अर्णव चक्रवात शुरू भइसकेको होइन कि यो अगपको 3 दिनभित्र त्यो चक्रवातको रूपमा विकास हुने भन्ने एउटा प्रक्षेपण हो। अब जहाँसम्म यो अलिकति लामै समय पछाडिको भनौँ न, आज हामी 4 गते छौँ, यो 8 गते पछाडि 12 गतेसम्म नेपालको क्षेत्रमा विभिन्न मोडलहरूले यो प्रणाली विकास हुँदै जाँदाखेरि भारी वर्षा अति भारी वर्षासम्म हुन सक्ने भन्ने जुन प्रक्षेपण गरेको सन्दर्भ छ र त्यसमा खास गरी यो मौसम विभागले चाहिँ नभनिसकेको अवस्था, तर मोडलहरूको आधारमा विभिन्न विज्ञहरूले व्यक्तिगत रूपमा फेसबुकहरूमा लेखेको आधारमा यो समाचारमा अहिले गइराखेको विषय हो। तथापि हामी पनि यसमा चाहिँ पूर्ण जानकार छौँ र हामी अस्तिदेखि नै यो प्रणालीलाई निहालिरहेको अवस्था चाहिँ हो।
1: र यसमा जस्तो एउटा कुरा दिनुहोस् सर, जस्तो यहाँ बताइदिनुहोस्, जस्तो अघिल्लो वर्षको मलाई लाग्छ कार्तिकतिर हुनुपर्छ, मुन्था भन्ने अर्को चक्रवातको खुब त्यो बेला चर्चा भएको थियो, यो 1 वर्ष अगाडितिर आसपास थियो, त्यसले चाहिँ भारतको पूर्वी तटीय क्षेत्र एकदम जोखिममा पारेको, शक्तिशाली आएर त्यसले विनाशै गरेका चर्चा थियो नि त।
2: हो हो,
1: यस्तै यस्तै समयमा यो किन आउँछ, किन हुन्छ यो?
2: होइन, चक्रवात सिर्जना हुनको लागि खास गरी समुद्रको वायुमण्डलमा एउटा विशेष परिस्थिति सिर्जना निर्माण हुनुपर्छ, त्यो परिस्थिति सामान्यतया मनसुनको अन्त्यतिर त्यो परिस्थितिको लागि अनुकूल वातावरण बन्छ। त्यो के हो भने, मुख्यत तापक्रम कम्तीमा पनि 26 डिग्रीभन्दा बढिरहनु निरन्तर समुद्रको सतहको तापक्रम, त्यस्तै त्यहाँनिर चाहिँ न्यूनतापीय प्रणालीहरू विकास हुनु र वायुमण्डलमा पनि एक किसिमको न्यूनतापीय प्रणालीको लागि अनुकूल वातावरण सिर्जना हुनु, यसको यो पूर्व आवश्यकताको रूपमा रहन्छ चक्रवातको लागि। र त्यो अवस्था चाहिँ अहिले कम्तीमा पनि यो जुन प्रणाली विकास हुँदैछ त्यसको लागि पूरा भएको छ। त्यस कारणले नै यसमा चाहिँ मौसमविदहरूले भनेको विषय के हो भने, विगतको अनुभवको आधारमा, कम्प्युटर मोडल्सहरूले देखाएको आधारमा, चाहिँ के हो त भन्दाखेरि यो चक्रवातकै रूपमा विकास हुन्छ भन्ने हो र यो मैले अघि पनि भने यो सामान्यतया यस मौसम भनेको चाहिँ मनसुनको उत्तरार्धतिर अथवा मनसुन सकिना साथ पनि कहिलेकाहीँ यो किसिमको प्रणाली चाहिँ विकास हुनको लागि फेभरेबल कन्डिसन भन्छौँ हामी उपयुक्त वातावरण चाहिँ समुद्री क्षेत्रमा खास गरी हिन्द महासागरको माथिल्लो क्षेत्रमा निर्माण हुने गरेको छ र अहिले भएको पनि खास त्यही नै हो. अब मैले अघि जोड्दै थिएँ मुख्यत यसको प्रभाव प्रारम्भिक प्रभाव मोडल
1: ठिक छ म आउँछु त्योभन्दा अगाडि मेरो अझै एउटा जिज्ञासा यो छ कि जस्तो मौसमविद विनोद पोखरेलले आफ्नो फेसबुकमा दिएको सूचनालाई आधार मान्यो भने 741 मिलिमिटरसम्म वर्षा हुन सक्ने भनेर उहाँले उल्लेख गर्नुभएको छ. धेरै चिज लेख्ने यो देख्नु भएको छ. यो डर देखाउने पोस्ट गरेको होइन, तयार र सचेत हुनको लागि मात्रै हो. मलाई धेरैजनाले अब कन्फर्म हो यो भीषण पानी पर्ने अर्को हप्ता 8-12 असोज भनेर सोध्नु भएको छ. मलाई त यो गलत होस् भन्ने चाहना छ किनकि नपरे त राम्रो भयो. तर सुरुदेखि ठाउँ फरक देखाएको छ, पूर्वानुमान एउटै छ. मैले धेरैवटा फोरकास्ट मोडल्स हेरेर मात्र राखेको, सम्भावना बढी देखिन्छ र यो सबै तयारी चाँडो गर्न मद्दत होस् भनेर राखेको हो. 400 मिलिमिटर भन्दा धेरै पानी पर्ने, ब्राकेटमा 741 मिलिमिटरसम्म देखाएको छ. यो भनेको एकदमै धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ, तर यसले लिएर आउन सक्ने अवस्था गम्भीर हुन सक्छ भनेर उहाँले तस्विरहरू सार्वजनिक गर्नुभएको छ.
2: होइन, ठिक छ, उहाँले जुन जुन कम्प्युटर मोडल्सहरूको विश्लेषण गर्नुभयो र त्यो दिनुभएको छ त्यो आधारमा 741 मिलिमिटर त्यो एक दिनको नभएर त्यो यो प्रणालीको समग्र 4 दिनको प्रभावको रूपमा 4 दिनभित्र 741 मिलिमिटरसम्म केही मोडलहरूले देखाएको छन्. खास गरी त्यो युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्टिङ भन्छौँ हामीले एउटा प्रयोग गरेको रेफरेन्स मोडल पनि हो नेपालको मौसम विभागले बाढी पूर्वानुमान महाशाखाले पनि र त्यो त्यसमा 700 मिलिमिटर आसपाससम्म केही क्षेत्रहरूमा वर्षा हुने प्रक्षेपण हिजोदेखि आजसम्म निरन्तर परिवर्तन भएको छैन गरेको छ त्यो सत्य नै हो. भलै म कहाँनिर जोड्दै थिएँ भने हामीले विगतका यस्ता प्रणालीहरू यसरी विकास हुँदै गर्दाखेरि कहिलेकाहीँ यस्ता प्रणालीहरू त्यो त्यसको प्रभाव शुरू हुने दिनभन्दा 1-3 दिन अगाडिको अवधिमा उल्लेख्य रूपमा परिवर्तन हुने गर्दछन्. त्यो दुईटा परिवर्तन आउँछ, एउटा त्यसको स्पेसियल परिवर्तन भन्छौँ हामी त्यो स्थान विशेषको, त्यो हामीले अहिले जुन मोडलले जुन क्षेत्रमा नेपालको क्षेत्रमा नेपालको पनि यो यो प्रदेशको यो यो जिल्लाहरूमा भनेर जुन भारी अति भारी वर्षाको 700 मिलिमिटर भन्नुभयो यहाँले, त्यस्तै वर्षाको चाहिँ प्रक्षेपण गरिरहेको छ. त्यो 4-5 दिन पछाडिको लागि हो र त्यो भोलि र पर्सिको दिन हामी काट्दै गर्दाखेरि त्यसमा उल्लेख्य परिवर्तनहरू आउन सक्छ. त्योभन्दा बढी पनि हुन सक्छ, त्यो सम्भावना पनि नकारन त सहिँदैन. तर धेरैजसो अवस्थामा ती वर्षाहरू अलिक छिरलिने र त्यसको प्रभाव चाहिँ कम हुने हामीले विगतमा पनि अनुभव गरेका विषय चाहिँ छ. त्यस हिसाबले हामीले चाहिँ आजै किन यो आधिकारिक माध्यमबाट यसको बारेमा चाहिँ स्पष्ट विज्ञप्ति ननिकालेको भने यसलाई यसको अझै पनि केही घण्टा यसलाई चाहिँ हेरौँ, यसको प्रकृति, यसको थप विकास विस्तार र त्यस पछाडि एउटा स्पष्ट सन्देश चाहिँ सरकारको तर्फबाट अब विभागले भन्दाखेरि अब व्यक्ति विशेषले फेसबुकमा लेखेको विषय भन्दा पनि सरकारले आधिकारिक रूपमा दिइसके पछाडि त्योसँग सम्बन्धित हाम्रो पूर्व तयारीका होइन प्रतिकारका विविध चरणहरू प्रक्रियाहरू छन् त्यसमा पनि यो चाहिँ पूर्वानुमान मिल्नुपर्ने हुन्छ. त्यस हिसाबले हामीले पर्खिरहेको हो. भलै हामी अहिले राष्ट्रिय विपद प्राधिकरणमा यही विषयमा छलफलमा जाँदैछौँ
1: हजुर,
2: र त्यसमा हामी आन्तरिक रूपमा सरकारको तयारी त आजबाट सुरु गर्छौँ नै, कसरी चाहिँ यो प्रणाली चाहिँ
1: हजुर जस्तो यहाँले भनिरहँदा विनोद सर यहाँ बताउनै पर्ने विषय चाहिँ जस्तो एकै पटक एकै दिन 741 मिलिमिटरसम्म पानी पर्यो भने के हुन्छ, त्यो कति हो,
2: त्यो त देखाएको होइन मोडलहरूले पनि है. 4 दिनको समग्र वर्षा चाहिँ यो प्रणाली शुरू भएदेखि अन्त्य नहुँदासम्मको करिब करिब 4 दिनको अवधि भनेको झन्डै 100 घण्टाको अवधि जुन छ त्यो अवधिको लागि यो समग्र 741 मिलिमिटरसम्म भन्ने देखिएको. भलै त्यसको डिस्ट्रिब्युसन भन्छौँ हामी, त्यसको वितरण समान चाहिँ नहुन सक्छ. केही ठाउँहरूमा एकै दिनमा 300-400 मिलिमिटर पानी पर्न चाहिँ सक्छ. तर समग्रतामा अहिलेसम्मको हाम्रो विश्लेषण चाहिँ के हो भने यसले झरी चाहिँ निम्त्याउँछ, निरन्तर पानी पर्छ नेपालको क्षेत्रमा र केही क्षेत्रहरूमा भारी वर्षा चाहिँ हुन्छ.
1: हजुर,
2: त्यसकारण त्यसैमा आधारित भएर अहिले
1: गत वर्ष हाम्रो चाहिँ तपाईँको यो बीपी राजमार्गै तहस नहस हुने गरी दशकै समयमा जसरी आएको थियो त्यो तहको भनेर बुझ्ने हो कि के हो त यसलाई
2: अहिले आजकै हिसाबले त त्यसरी बुझ्न पनि सकिन्छ है. अब तर समय बाँकी छ, म फेरि पनि के दोहोऱ्याइरहेको छु भने हामीलाई भोलिसम्म पुरिदिन हाम्रो अनुरोध छ.
1: तर तयारीको पाटो के हो त हाम्रो, जस्तो कि अस्ति भोटेको सिद्धै होला,
2: तयारीको लागि चाहिँ अब यो जुन समाचार बाहिर आइसक्यो र हामीले पनि अब मैले पनि यहाँसँग बोल्दैछु, मैले अन्य मिडियामा पनि केही बेर अगाडि पनि यही सूचना प्रवाह गरिरहेको छु कि हामी कम्तीमा पनि आजैबाट एउटा कुरामा चाहिँ के निश्चिन्त हौं भने आठ गतेबाट त्यो प्रणालीको प्रभाव शुरू हुन्छ, त्यसमा केही घण्टा तलमाथिहरू पर्ला र त्यसले केही मात्रामा अलिकति हावाहुरी र मध्यम वर्षा चाहिँ शुरूआती चरणमा मध्यम वर्षाबाट यसको शुरूआत हुन्छ र यो झरीको रूपमा चाहिँ रहन्छ। त्यस कारणले मुख्यत कृषि क्षेत्र त्यस्तै गरेर अब आवागमनको क्षेत्र होइन अपहरणग्रस्त क्षेत्रहरू यी क्षेत्रहरू त सामान्य रूपमा मध्यमदेखि भारी वर्षा भन्ने बित्तिकै त्यसले सतर्क रहनु पर्ने भन्ने कुरा गरिहाल्यो। त्यसो भएर कोही यात्रा गर्दै हुनुहुन्छ भने उहाँहरूले यात्राको योजना पनि आजैबाट परिवर्तन गर्नुपर्ने अवस्थाहरू ती त छँदैछ। मलाई यसको मुख्य प्रभाव कहाँ हुन्छ, पहिला जस्तै रोसी खोलामै भनेर चाहिँ हामीले तोक्न अथवा चाहिँ नखुमै भनेर तोक्नको लागि चाहिँ समय बाँकी छ मात्रै भन्न खोजेको। त्यसको लागि चाहिँ हामी भोलि बेलुकासम्म कम्तीमा हामीलाई कुर्नुपर्ने हुन्छ अनि भोलि बेलुका भनेको पनि तीन दिन अगाडि नै रहन्छ। त्यस हिसाबले हामीले दिने सूचना अलिकति आधिकारिक हुन्छ, भरपर्दो हुन्छ र थप विश्लेषण सहितको हुन्छ। त्यसमा विश्वास गरेर सबैले काम गर्नुपर्ने छँदै छ र मुख्यत अहिले चाहिँ कृषि क्षेत्रको लागि तयारी यदि कम हुन्छ भोलि बेलुकासम्म भने अहिलेदेखि नै कम्तीमा झरी पर्न सक्ने अवस्थालाई अथवा खोला नालाको छेउछाउ चाहिँ डुबान हुन सक्ने अवस्थालाई, होजा भूभागहरू डुबान हुन सक्ने अवस्थालाई मध्यनजर गरेर पूर्व तयारी थाल्नु चाहिँ आम कृषकले जरुरी छ। र अघि मैले भने जस्तो जो यात्रा गर्दै हुनुहुन्छ अब नेपालैभरि यो प्रणाली फैलन सक्ने देखिएको कारणले यात्रालाई चाहिँ कम्तीमा पनि यो समयमा यदि अत्यावश्यक होइन भने क्यान्सल गर्नु नै चाहिँ राम्रो हुन्छ।
1: ए अब यातायात हवाई यातायात अरू चिजहरू त्यो प्रभावित हुन सक्छ अहिलेसम्मको डेटा हेर्दा चाहिँ यसको मेच्योरिटीको अवस्था अझै भइसकेको छ नेपालमा चाहिँ
2: हो हामीले त्यही भएर नै नेपालमा तीन दिन अगाडि मात्रै पूर्वानुमान र पूर्व सूचना जारी गर्दै आएको हो किनभने चार दिन पाँच दिन अगाडि नै गर्दाखेरि नमिल्ने उदाहरणहरू हामीले आफैले आन्तरिक रूपमा गरेका पूर्वानुमान त्यो देखिएको कारणले
1: तपाईँहरूको त फेरि बेलेमा नदिँदा पनि गाह्रो हो भन्ने हुन्छ होइन
2: त्यही कारणले नै एउटा हामी ट्रेड अफ भन्छौ एउटा ब्यालेन्सको लागि तीन दिन भनेको चाहिँ हाम्रो पूर्व तयारीको लागि यथेष्ट समय हुन सक्छ भनेर नै हामीले तीन दिनको पूर्वानुमान र पूर्व सूचना जारी गर्दै आएका
1: छौँ। अहिलेसम्म आएका यी तथ्यलाई आधार मान्यो भने चाहिँ हामीले कस्तो कस्तो सतर्कता कहाँ कहाँ र सरकारको पूर्व तयारी कस्तो ठाउँमा के रहनुपर्छ यो पाटोबाट
2: अहिले तत्कालको अवस्था हेर्दाखेरि ठ्याक्कै भन्नुपर्दा यहाँलाई धेरै जसो मोडलहरूले ठुलो भारी अति भारी वर्षाको सम्भावना
1: टिकापुर साइड कता देखाएको छ
2: हो पश्चिम क्षेत्रमा देखाएको छ अब त्यो यताउता थोरै हुन सक्ने सम्भावना छँदैछ। त्यस कारणले समग्र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र सुदूरपश्चिमको तल्लो क्षेत्र कर्णाली प्रदेशको तल्लो क्षेत्र ती क्षेत्रहरूमा यसको मेन विस्फोट चाहिँ त्यहाँनिर हुन्छ कि जस्तो देखिन्छ तर अब अहिले यकिन गर्न अलिक
1: तपाईँसँग प्रश्न छ नि त यो त हामी यो समयसम्मको कुरा गरिरहेछौँ
2: हो अहिलेको लागि त्यो भयो तर फेरि देशैभरि यसको प्रभाव चाहिँ रहन्छ त्यस हिसाबले पानी चाहिँ सबैतिर पर्छ। अब सरकारको तयारीको कुरा यहाँले जोडिहाल्नुभयो सरकारले यसैको तयारी स्वरूप आज बिदाको दिन पनि हामी अहिले
1: छलफल प्रक्रियामा हुनुहुन्छ यसमा पनि भनौँ
2: हामी छलफल प्रक्रियामा छौँ यस सम्बन्धी 77 जिल्लामा सबै स्थानीय पालिकाहरूमा सबै सुरक्षा निकायहरूमा यस सम्बन्धी आजै केही किसिमको पूर्व तयारीको निर्देशन पक्कै होला र सरकारको तर्फबाट सबैलाई चाहिँ तयार रहन नहोस् यहाँले भने जस्तै हामी सबैलाई कामना गरौँ यो पूर्वानुमान चाहिँ परिवर्तन होस् र योभन्दा कम मात्रै यसको प्रभाव रहोस् भन्ने तर अब भइहाल्यो भने यसको यसँग त जुझ्नु नै छ त्यस हिसाबले अब जुझ्ने भन्ने बित्तिकै सरकारले मात्रै जुझेर हुने कुरा पनि भएन हामीले आधिकारिक तर्फबाट हाम्रो पूर्व अनुमान र पूर्व सूचना सम्बन्धी जानकारीहरू गराउँछौँ पूर्व तयारीको लागि बाँकी जति पनि आम सरकारवाला निकाय स्थानीय सरकार प्रदेश सरकारदेखि अन्य संघ संस्था सबैको अब संसञ्चार माध्यमको पनि यसमा सबैको चाहिँ सही सूचना सम्प्रेषणमा पूर्व तयारीमा र यो घटना हुँदै गर्दाखेरि प्रतिकार्यमा ताजा जिम्मेवारी भएको कारणले अब हामीले चाहिँ नै अब यो बाहिरिसकेको यो समाचार सूचनालाई लिएर नै पूर्व तयारी सुरु गरौँ त्यो नै अनुरोध चाहिँ होला।
1: अब रसुवा धादिङ नुवाकोट लगायतको जिल्लामा चाहिँ यसको कस्तो प्रभाव देखिन्छ अहिले तत्काललाई तत्काल हेर्दा चाहिँ हामीलाई किनकि त्यो अलरेडी चपेटामा परेको ठाउँ छ
2: होइन अब यो क्षेत्रमा पनि हालसम्मको कम्प्युटर मोडल्सहरूले देखाएको 300-400 मिलिमिटरसम्म पानी पर्न सक्छ त्यस कारणले त्यो चार दिनको अवधिमा अब त्यो दिनको एक दिन 24 घण्टाभित्र 60-70 मिलिमिटर पानी पर्नु पनि अहिलेको लागि जोखिम नै छ
1: त्यो क्षेत्र
2: भनेपछि त्यो जोखिम त यहाँ त्यो क्षेत्रमा रहने नै भयो किनभने पहिला नै अब यस किसिमको विपद भइसकेको छ हाम्रा उद्धारका कार्यहरू अझै सकिएका छैनन् कतिपय अवस्थामा स्थानहरूमा चाहिँ हामी उद्धारमै लागिरहेको अवस्थाहरू पनि छ होइन त्यस हिसाबले जोखिम कायम हुने भयो पहिलो त्यो कुराले गर्दा दोस्रो चाहिँ यो जुन अस्तिको भोटेकोशी बाढी छ तिनता अगाडिको त्यसले नदीको मर्फोलोजी भन्छौँ हामी समग्र क्षेत्रमा परिवर्तन लिएर आएको छ. त्यसमा गेग्रियानहरू थुप्रिएको नदीहरू अलि माथि आएको होइन हो. त्यस कारणले अब सानै बाढी आउँदाखेरि पनि नदी कहीँ माथि उक्लिने सम्भावनाहरू हुन्छ कि पहिला नडुबेका ठाउँहरू पनि अथवा चाहिँ नबगेका ठाउँहरूमा पनि जोखिम हुन्छ कि भन्ने छ. त्यस हिसाबले जोखिम छ, अलि बढी जोखिम यो क्षेत्रमा त्यस कारणले पनि छ र थप सतर्कताको जरुरी चाहिँ देखिन्छ.
1: त्यो क्षेत्रमा त अब एक हिसाबको अझ पनि रेस्क्युको काम त सकिसकेको छैन, शवहरू खोज्ने क्रम त अझै पनि छ. सर्च एन्ड रेस्क्यू
2: हो होइन, अब हामीसँग अर्को थप दुई तिन दिन यो प्रणाली भित्रिन यसको प्रभाव देखिन बाँकी नै छ. त्यस हिसाबले त्यो समय अवधिभित्र हामीले रेस्क्युका कामहरूलाई सकेसम्म छिटो अगाडि बढाउन र प्रणाली सुरु भइसके पछाडि स्थगन नै गर्नुपर्ने एउटा खाँचो चाहिँ देखिन्छ. अब त्यसमा सायद आज हामी छलफल गर्छौँ.
1: हामीले लिएको लेसन के हो त, जस्तो यति धेरै अलर्ट यति धेरै चाख त न मिडियाले न आम मानिसले नै गरेका थिए, किनकि यो भोटेकोशी रसुवा बाढी प्रकरण पछाडि यति धेरै चाख यति दुई चार दिनदेखि नै अलर्ट यो खालको परिस्थिति सिर्जना भएको छ नि त
2: होइन. अब यस्तो हो, अब भोटेकोशी बाढी र यो वर्षासँग सम्बन्धित बाढीको सम्बन्ध सिधा सम्बन्ध त्यति रहँदैन. मुख्यत भोटेकोशी बाढी चाहिँ हिमाली क्षेत्रबाट हिउँको ढिक्का चट्टानसहित खस्न गएको प्रक्रिया, त्यसमा वर्षा चाहिँ कारक नभएको कारणले अब यो फरक किसिमको हुन्छ. अब हामी सामान्यतया यो यस्तो किसिमको वर्षाबाट सिर्जित हुने बाढीलाई त्यस्तो भोटेकोशी जस्तो अत्यन्तै ठुलो गति र ठुलो चाहिँ क्षति गर्ने गरी सिर्जना हुन्छ भनेर चाहिँ भन्न सक्दैनौँ, त्यो कमै हुन्छ भनेर भन्न सकिन्छ. तर हामीले ख्याल गर्नुपर्ने कुरा के हो भन्दाखेरि त्यो बाढी भोटेकोशीमा मात्रै गएको थियो एउटा नदीमा, त्यो नदीको छेउछाउ मात्रै भने, अब यसरी भारी वर्षा हुँदाखेरि चाहिँ समग्र देशको जलाधारको होइन अन्य क्षेत्रहरू अब ससाना खोलानालाहरू डुबान हुन सक्ने सबै क्षेत्रहरू अनि बाटोघाटोहरू होइन पहिरोहरू खस्न सक्ने थप जोखिमहरू पनि यसमा जोडिन्छ. त्यस हिसाबले हाम्रो तयारी चाहिँ नै अझ ठुलो व्यापक हुनुपर्ने होइन, यसमा खाँचो चाहिँ छ सबै क्षेत्रमा. मैले अघि पनि भने अब अहिले यहाँले भने जस्तो टिकापुर अथवा चाहिँ तिर यसको चाहिँ निरन्तर मोडलहरू देखाइराख्दा त्यो ठाउँ नभएर त्यो ठाउँ सहित अन्य अलिक फराकिलो ठाउँमा अथवा अन्य क्षेत्रहरूमा पनि विस्तार हुन सक्ने होइन, त्यो सिफ्ट भन्छौँ हामी, सिफ्ट हुन सक्ने चाहिँ सम्भावना खतरा पनि छ. त्यस कारणले अब आज नै हामीले टिकापुरलाई चाहिँ अत्यन्तै जोखिममा भन्न मिल्ने सक्ने अवस्था चाहिँ होइन. खालि अब यो कम्प्युटर मोडल्सहरूले अहिलेसम्म देखाएको र त्योलाई चाहिँ नै जस्ताको जस्तै हाम्रो विज्ञज्यूहरूबाट फेसबुकमा राख्दाखेरि त्यसले देखाएको चित्र मात्रै हो एउटा, त्यसमा पुरा भर नपरौँ. खालि एउटै कुरा यसबाट के सिकाइ चाहिँ कि हामीले के लिनु पर्यो भने अब प्रणाली नेपालसम्म प्रभाव पार्ने गरी विकास हुँदैछ. यो भर्खर समुद्रमा विकास हुँदै गरेको नेपाल, यो भारतसम्म पनि यसको प्रभाव सुरु नभइसकेको होइन, उडिसाबाट प्रवेश गर्न सक्ने देखिन्छ यो 23 भनेको अझै दुई तिन दिन पछाडि. भनेपछि त्यो समय बाँकी नै छ हामीसँग पूर्व तयारीको लागि. अझै पनि हामी सही सत्य सूचनाका साथ कहाँ प्रभाव पर्न सक्छ भन्ने सूचनाका साथ आउँछौँ र घटना सुरु हुनु अगाडि र घटना सुरु भए पछाडि प्रभाव सुरु भए पछाडि फेरि हामी छिनछिनको अपडेट घन्टै पछि दिँदै जान्छौँ. त्यसले गर्दाखेरि हामी कम्तीमा आफ्नो जनको क्षति भनौँ मानवीय क्षति सुन्न गर्नुपर्छ भन्ने तयारी हाम्रो हो. अब भौतिक क्षति त केही हदसम्म न्यूनीकरण गर्न सकिएला, पुरै गर्न सकिँदैन, तर अब त्यो किसिमको चाहिँ यथार्थ अहिलेको चाहिँ त्यो हो. त्यस कारणले अहिले नै आँकिहाल्नुपर्ने होइन, यसमा यसलाई चाहिँ सोचेर चाहिँ यसले ठुलो विपद भोटेकोशी जस्तै ल्याइहाल्छ भन्ने अवस्था चाहिँ होइन. यसले निरन्तर वर्षा हुँदै गर्दाखेरि नदीहरू बिस्तारै बढ्दै जान्छन्, एउटा सीमा पार गर्छन्, त्यस पछाडि डुबान हुन सक्छ ठाउँहरूमा होइन, त्यो चाहिँ बढ्दै जान सक्छ. त्यस कारणले यो चाहिँ स्लो अनसेट भन्छौँ हामी कम्पेरिटिभली यो भोटेकोशीको तुलनामा. यसले घण्टौँ लगाएर यो घटनाहरू घट्ने भएको कारणले हामीले पूर्व तयारीको लागि यस्तै यस्तो समय पाउनेछौँ. हामी त्यसको लागि अहिले जुटिसकेको अवस्था पनि छ र सही सूचना हामी दिन्छौँ.
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद.
2: हस्, धन्यवाद.
0: रेडियो पावर, घटना विषयको सशक्त संवाद. हजुरको रेडियो 102.1 मेगाहर्ज.
3: सहयोगका लागि हार्दिक अपील. रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ. 29 वर्षीय रोकाको बोनमियारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनमियारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने,
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएस जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज CIN

0: हजुरको रेडियो 102.1 MHz CIN.
1: रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्सले घर रंगाउनु होस् र लक्की ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज फेन्स
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
6: रामेछाप नगरपालिकाको अनुरोध,
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना,
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्ने तथा मांसपेशी दुख्नु,
7: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
7: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
7: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: आईबी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेन।
4: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969 हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
6: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारे लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: तन्नै पैसा कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543098 048543098।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486748003, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828 98287782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ,
2: टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46, सिद्धगढ़ी टेलरिंग सेन्टर गोलन्जर पाँच खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।
3: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98630023422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यहाँ प्रतामको 95.5 MHz बाट पनि सुनिरहनु भएको छ।

भटेकोशी र त्रिष्णे नदीमा आएको विनाशकारी बाढ़ीमा पर्यटक जन गुमाउनेको संख्या 1,436 पुगेको छ। नेपाल प्रहरीका अनुसार राष्ट्रिय नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1,292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा 1,30,000 बढ़ी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी 1,30,483 जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन्। साउनमा मात्र 70,441 जनाले श्रम स्वीकृति लिएका थिए भने भदौमा 60,042 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,081 लाइसेन्स छपाई गरी वितरणका लागि ओलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाएको पूर्वोत्तर विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। गएको भदौ 10 गते रसुवाको भटेकोशीमा बाढ़ी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालू वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चरौदी कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि गाड़ीको चाप पनि बढ़न थालेको छ। भदौ 10 को बाढ़ी लगत्तै अवृद्ध कृष्णवीरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि सञ्चालनमा आएको झण्डै 3 हप्ता यातायात प्रभावित भएकोमा अहिले सहज बन्दै गएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। तिनजनासम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

नमस्कार नमस्कार अनुलेन अभिवादन यो गीत तपाईको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। तपाईको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि पनि उपस्थित भइसकेको छ। दिनभरिको भागदौड अनि थकान र कोलाहलपछि जब रातले आफ्नो शान्त काख फैलाउँछ त मनका केही अनकही कथाहरू नभनेका कथाहरू पोखिन खोज्छन्। आजको यो शान्त रातमा होइन ताराहरूको पहराभित्र र म तपाईँकै आत्मीय साथी बनेर आएको छु। केही मिठा केही मन छुने र केही सम्झनाका पानाहरू पल्टाउन आशा छ होइन सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा मैले गरेको छु। आउनुहोस् केही बेर मनका कुराकानी गरौँ, रमाइला रमाइला होइन गीतहरू सुनौँ अनि साथसाथै तपाईँले पठाउनुभएका म्यासेजहरू त वाचन गरिहाल्छु म, लेख रचनाहरू पठाउनुहोस् वाचन हुनेछन् पनि भन्न चाहन्छु। त्यस्तै गरेर कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनलाई पनि भन्न चाहन्छु। भनिन्छ नि होइन भन्छन् नि संसारका सबैभन्दा सुन्दर कुराहरू आँखाले देखिँदैनन् न त हातले छुन नै सकिन्छ, तिनलाई त केवल मनले महसुस गर्नुपर्छ। जस्तै यो शान्त रात, यो सिरसिरी हावा अनि कसैको एउटा मिठो सम्झना, कसैको होइन सम्झना आइराखेको छ, कसैलाई सम्झिराख्नु भएको छ भने हामीलाई भन्न सक्नुहुन्छ, मेसेज पठाउन सक्नुहुन्छ पनि हुन चाहे कोसिस गर्नेछु। तपाईँको सम्बन्धित व्यक्तिसम्म पुर्याउने कोसिस मेरो हुनेछ पनि हुन चाहे। त्यस्तै गरेर मिठा मिठा लेख रचनाहरू चाहिँ सुनाउनु नभुल्नु होला, लेखेर पठाउनु नभुल्नु होला भन्न चाहन्छु। मिठा रमाइला कुराहरू नै छन् होइन र कहिलेकाहीँ धेरै ठुला शब्दहरू चाहिँदैनन् कि कसैको नजिक हुनका लागि, एउटा सानो मिठो मुस्कान, अलिकति विश्वास अनि म छु नि भन्ने एउटै वाक्य नै काफी हुन्छ हजारौँ दुरीहरू पन्छाउनको लागि भनिन्छ होइन र। त्यो भएपछि मैले भन्न खोज्दै थिएँ हामी फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोसी एफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला तपाईँको माझमा आइरहेका छौँ। हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भन्ने आशा छ। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् पनि भन्न चाहे। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोसी एफएम 95 मेगाहर्ज, अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक टिकटक होइन थुप्रै माध्यमबाट यति बेला छौँ हामी। सुनेर साथ दिनुहोला भन्न चाहे, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु पनि भन्न चाहे। केही म्यासेजहरू छन्, साथमा एउटा अर्को पनि मिठो गीत राखिहाल्छु म होइन, त्यसपछि चाहिँ आउनेछु मिठा मिठा कुराकानी गर्नको लागि। केही म्यासेजहरू म सुरुवातमा वाचन गरिहाल्छु किनकि होइन अलिकति के धोका दियो कि होइन त्यो भइसकेपछि आउन ढिला हो, गीत राख्नु पर्यो सुरुवातमा। म्यासेज वाचन गर्न चाहन्छु। यति बेला हुनुहुन्छ विनिता दाहाल सुवेदी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मुखैमा चिनी मायाको मुखैमा चिनी भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, मिल्छ भने ओके राख्ने कोसिस गर्छु म पनि मलाई चाहे। सब सम्झना सबैमा भन्नुहुन्छ, धनकुटाबाट सुन्दैछु भन्नुहुन्छ, मिनु लम्तरी मगर हुनुहुन्छ, सम्झना सबैमा सुन्दैछु होइन भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे। हजुर भाइ है भन्दैछ, सोना कन्दमा हुनुहुन्छ, सेवा र नमस्कार, शुभरात्रि सारजे श्रीराज मह सर, हजुर सोझो मान्छे, हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ भन्नुहुन्छ। एक झलक ह्यान्डसम मुन्सी हेर्न आए है, हजुरको हुनेवाला ह्यान्डसम मुन्सी हेर्न आयो, अरूको हुनेवाला ह्यान्डसम मुन्सी हेर्न आयो है, म यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे, आवाज अलिकति सुनेर जान्छु ल श्री सर भन्नुहुन्छ। किन र आवाज मन पर्दैन कि के कार्यक्रम मन पर्दैन कि अलिकति मात्र सुन्नलाई होइन, हामी लगभग 45 मिनट जति आउँछौँ कार्यक्रममा रहन्छौँ अनि त्यो पनि अलिकति सुन्नको लागि, 2-3 मिनट सुन्नको लागि त सुन, त्यो माया हो र भनेको होइन नि, हो सुना माया होइन होइन, यस्तो म्यासेज गर्छु म चाहिँ गएँ म्यासेज गरेपछि भने जस्तो भएन नि, माया गर्नु पर्यो होइन, कार्यक्रमलाई सेयर गरेर साथ दिनु पर्यो पनि भन्न चाहन्छु। ठिक छ, हजुरको इच्छा पनि हो है, फेरि मैले जबरजस्ती गर्न पनि सकिन्न होइन, त्यो ठिक छ। अब हुनेवाला भन्नुभयो, हुनेवाला त अब के हो कसो त्यो भन्न सकिनँ। अप्सरा खड्का छ बिना कन्दुमा, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत, अमुजरल, त्यस्तै गरेर देवमान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, काला बिरमान सुनवार, त्यस्तै गरेर
होइन हिम्मत खड्के समीर साएकी अन्जान थलुङ विशेष जिमे कल्पना साम्पाङ त्यस्तै गरेर केशव सिन्चुर बिन्ता गिरी र बहादुर लकाई वसन्त श्रेष्ठ तारा श्रेष्ठ सिलसिला सापकोटा कमल मुटु पौडेल कल्पना साम्पाङ विशेष जिमे अन्जान थलुङ समीर साएकीलाई सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सुरेन्द्र बानी आउनुहुन्छ कार्यक्रम सुन्दैछ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हेर्दैछु सुन्दैछु भन्नुहुन्छ नेपाल घर चाहिँ नेपालगंज बाँकी हाल भरतपुर चितवनको मिलन चोकदेखि भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद हिराबहादुर लकाई हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद यति बेला म गीततर्फ लाग्छु त्यसपछि आउँछु ल केही मिठा कुराकानी गर्नको लागि मायाको मुखैमा चिनी भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ यति बेला यो गीत राख्न चाहन्छु सुनिता दुलालानी प्रकाश सपुतको आवाजमा गीत छ रोमान्टिक गीत छ मिठो गीत छ यो गीत राख्छु त्यसपछि आउँछु तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि रेडियो सुन्दै गर्नुहोला म्यासेजहरू पनि पठाउँदै गर्नुहोला।

मायाको मुखैमा चिने चिनी भन्दा गुलियो गफ दिनी भन्नुहुन्थ्यो मरामरीहरू गफ त के र औधी हो भाइ यसरी गफ दिने कि के छ र त्यो यसरी तान्ने हो कि यसरी तान्ने हो कि नजाउँ नछोडौँ भन्दा पनि भनौँ न त्यो छोडौँ छोडौँ छोडौँ जस्तो लाग्दै होइन कि होइन तानेर एट्याच गरेर राख्ने कि त्यही टाँसिएर बसौँ बसौँ जस्तो लाग्ने त्यसरी गरिदिन्छन् कोही कोही त है कार्यक्रम एसएमएस देहोरी अनियर भइराखेको छ आवाज म श्रीराज महाछु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला आफै भन्न चाहन्छु त्यस्तै गरेर के लेख रचनाहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुन्छ वाचन गर्नेछु कोही कसैलाई मिस गरिराख्नु भएको छ यति बेला कसैको याद आइराखेको छ यति बेला अनि पनि पठाउनुहोस् न सन्देशहरू म वाचन गर्नेछु कि उहाँ समक्ष पुर्याउने कोसिस गर्नेछु होइन कि कसो है ठिक छ मौसमको कुराकानी गरौँ एकैछिन मौसमविदहरूले पानी पर्छ है पर्न सक्छ बेसरी पर्छ भनेर अहिलेदेखि भनिरहेका छन् सो बर्खाको बेला छ मौसमविदले भने नि नभने नि आफू चाहिँ ख्याल गर्नुपर्छ जस्तो लाग्छ आफूले चाहिँ होइन र ध्यान दिनुपर्छ जस्तो लाग्छ खोला खाल्सीतर्फ जानु भएन बिरपाखातर्फ जानु भएन त्यसपछि खोला खाल्सीतर्फ घर हुने होइन यो ध्यान दिनु पर्यो पनि मलाई चाहन्छु हामीले भटेपछिको त्यो होइन विपद देखिसकेका छौँ त्यसपछि अर्को कुरा भन्नुपर्दाखेरिमा भौगोलिक अवस्था कस्तो छ तपाईँको ठाउँको होइन तपाईँ बस्ने ठाउँको त्यसमा पनि भर पर्छ होइन त्यो ध्यान दिनुहोला भन्न चाहे कहिलेकाहीँ सोच्छु के माया आखिर के रहेछ र होइन माया आखिर के रहेछ र सोच्न बाध्य बनाउँदैन र बनाउँदैन त तपाईँलाई माया आखिर के रहेछ र यसो गहिरिएर अनि हेर्ने हो भने बुझ्ने हो भने मायाका अब फरक फरक छन् हो मायालाई हेर्ने दृष्टिकोण बुझ्ने दृष्टिकोणहरू पनि फरक फरक छन् होइन र एक किसिमको निस्वार्थ माया भनौँ माया पाउनका लागि गरिने व्यापार होइन यो त केवल दिने र अनुभव गर्ने भावना हो कसैको खुसीमा आफ्नो खुसी देख्नु नै मायाको वास्तविक स्वरूप हो भनेर कसैले भन्छन् दुई आत्मा वा दुई मनबीचको यस्तो अदृश्य धागो जसले टाढा भएर पनि नजिक भएको आवाज दिलाउँछ दुःखमा मलम होइन दुःखमा मलम भन्नु र सुखमा साथ दिनु नै यसको सुन्दरता हो भनेर कसैले व्याख्या गर्छन् बयान गर्छन् मायाको कसैलाई उसको सबै गुण र दोष सहित जस्तो छ त्यस्तै रूपमा सूचीमा आफ्नो खुसी देख्नु नै मायाको वास्तविक स्वरूप हो भनेर कसैले भन्छन् दुई आत्मा वा दुई मनबीचको यस्तो अदृश्य धागो जसले टाढा भएर पनि नजा

आइनर मैले एक किसिम हेरिरहेको हुन्छु, तपाईँले अर्को किसिमले बुझिराख्नु भएको छ। कहिले भोगेर माया हो है भन्ने गर्छ भने, कहिले नभोगिकन पनि देखेर पनि यस्तो खालको चाहिँ माया हो रहेछ भन्छन्। कहिलेकाहीँ मायाले असीम खुसी र ऊर्जा दिन्छ भने कहिलेकाहीँ गहिरो चोट र पाठ पनि सिकाउँछ कि। तर चोट दिए पनि मायाले मानिसलाई भित्रदेखि परिपक्व र सहनशील बनाउँछ भनिन्छ होइन। माया माया के हो त है? ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। यति बेला म्यासेज पठाउनु भएको छ, तिज कस्तो भयो सिगाने बुढो भन्नुहुन्छ मलाई भन्नुभएको होला है, विश्वास थापा मगरले। किन तपाईँको आउँदैन र के हो होइन, कता पुर्याउनु भयो म्यासेज उडाउनु भयो? ओके ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन यहीँ रहेछ। ओके, टेकु छेत्रीजीले सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला लाक्पा शेर्पाजी हुनुहुन्छ, हेलो विष्णु दादा हजुर, लाक्पा शेर्पा खलडुङ्गाको पोकली कार्पयाल पाकिस्तानको केटु हिमालबाट सुन्दैछ है भन्नुहुन्छ। हजुर मलाई परदेशीको के बारा छारा कि फर्किन्छ कि धाउँछ बगर भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। यो गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। श्रीमती छोरा कुङ पल्दनलाई पनि समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेजहरू प्राप्त भइरहेका छन् होइन, वाचन गर्ने कोसिस म गरिरहेको छु। अमिनाजी हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ विष्णु परियारजीले पनि, सम्झना सबै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला सिम्पल सरिना हुनुहुन्छ, फिकल आर्यन गाउनुलाई गुड नाइट साथी भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला सुनिता कुलुङजी पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सुजन ढुङ्गेले हेलो ब्रो सुन्दैछु, सञ्चना सभा भन्नुहुन्छ। सुनिता कुलुङ हुनुहुन्छ, शङ्खुवा सभादेखि भन्नुहुन्छ, आज मलाई खेम सेन्चुरीको कपाल कोरेर भने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ।

من مسالك نبي سترمة تنباد ربسنا جري منسا سمدنا سبعي من منسا يستر باشنا جي منسا دولا خالي يرتن منسا سمدنا سبعي من منسا مالي سياد دي منسا سمدنا سبعي من منسا مالك نبي سترمة تنباد نسائي تستي غرر اتبالا ناسي زرو كتكسا كابتا بيراحي كاسن सुजान रुमियल जी हुनुहुन्छ परदेशी उहाँले पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर ईश्वर बस्ने जी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ ओके ठिक छ यति बेला म गीततर्फ लाग्छु धेरै प्रकार नगरौँ गीतहरू धेरै मेरो धेरै रोजाइ पारिराख्नु भएको छ रोजाइ पारिराख्नु भएको छ अर्कै एउटा गीत पनि तपाईँको माझमा राखिहाल्छु त्यसपछि चाहिँ म आउने छु यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु औठी कुसैको भन्ने गीत राखिदिनुहोस् भन्दा हुनुहुन्छ गीत राख्छु त्यसपछि आउँछु म तपाईँको माझमा विमल राज छेत्री विष्णुमाझीको आवाजमा गीत छ त्यो बेलाको समयमा तपाईँको माझमा छोटो मिठोमा राख्छु है त्यसपछि आउँछु

यो गीत तपाईँको माझमा राख्यो विमल राज छेत्री विष्णु माझीको आवाजमा गीत थियो औटेको उसैको छोडेर गए नि झल्को उसैको यस्तै यस्तै रहेको थियो ठिक छ कहिले काहीँ यस्तै हुन्छ के गर्नु भाग्यमा छैन आफै पनि माया बसी माया बसिसकेपछि होइन छोड बिछोड भइहाल्छ कसैको मिल्छ कसैको मिल्दैन जसको मिल्छ ठिकै हो राम्रै हो जसको मिल्दैन अब सम्झना होइन नाउ नाइज होइन किन आउँछ याद तिम्रो भन्ने जस्तो अब पाराले आउन सक्छ प्रकाश केसीजीले कार्यक्रम सुन्दैछु भन्नुहुन्थ्यो औठेको छ भन्ने गीत राख्नुहोस् भन्नुहुन्थ्यो उहाँको मैले गीत राखिसकेको छु रोजाई गीत त्यस्तै अप्सरा खड्काले पनि कार्यक्रम सुन्दैछु नमाडी गरेर आज काठमाडौँबाट सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ कल्पना घिसिङले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ सुरेन्द्र बानी आउनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि खेम सेन्चुरीको वार कि पार भन्ने गीत राखिदिनु भए आभारी हुन्थ्यो भन्नुहुन्छ शुभरात्रि समयमा भन्नुहुन्छ वार कि पार कुन चाहिँ गीत छ यो मैले सुनिन है ओके ठिक छ राख्ने छोटो मिठोमा राख्ने कोसिस गरौँला है सबै यो रोजाइमा पार्नुभएका गीतहरू रोमन मोक्तान तामाङले पनि सुन्दैछु सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे फिकल आर्यन गाउँले हुनुहुन्छ सिमेली फिकलबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मलाई त एक सेकेन्ड देख्न सुन्न पाए नै खुसी हुन्छु कति यो त्यो मलाई थाहा छ भन्नुहुन्छ सुनाजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु विश्वास थापा मगर हुनुहुन्छ नमस्कार जुङ्गे ब्रो के छ हो भन्नुहुन्छ ठिक छ हजुर ठिक छ हजुर ठिक छ राम्रो छ हजुर रमाइलो छ भनौँ त्यस्तै गरेर यति बेला म्यासेजहरू छुट्यो भन्नुहोस् ल आफै भन्न चाहे त्यस्तै टेकु छेत्रीले पनि तनाउबाट सुन्दैछु सम्झना सबै पनि शुभरात्रि छ भन्नुहुन्छ यति बेला केही हेर्दै हुनुहुन्छ मलाई केही साथीहरूले माया गरेर हेर्दै हुनुहुन्छ जस्तो लाग्छ मुटुमा राखेर हेर्दै हो कि जस्तो लाग्छ हुनसक्छ हुनसक्छ होइन म गर्ने माझी हेर्दै हुनुहुन्छ उहाँले पनि त्यस्तै गरेर यति बेला सचिन कार्की हुनुहुँदो रहेछ जुन भन्नुहुन्छ ठिक छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद ठिक छ मैले म्यासेजहरू सबै वाचन गरेको हो ओके यति बेला म गीततर्फ लाग्छु मिल्छ भने रुमाल चिनो देव भन्नेसँग राखिदिन सक्नुहुन्छ गीतहरू आज धेरै छात्रले रोजाइमा पार्नु भएको छ म हेर्छु कोसिस गर्छु भन्नुहुन्छ यति बेला अर्को एउटा गीत राख्ने कोसिस गर्छु म तपाईँको माझमा वार कि पार भन्नुभएको छ केशव सेन्चुरीको ओके यो गीत राख्न चाहन्छु म यति बेलाको समयमा निसकेपछि छोटो मिठोमा राख्न चाहे त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुलाई म्यासेजहरू पठाउँदै गर्नुलाई

मौन खड्कानी दीपिका बैम्बु मगरको आवाजमा तपाईँको माझमा राखे वार्की पार मूलगीत रहेको थियो. कार्यक्रम एसएमएस देवरी अनियर भइराखेको छ. आवाजमा म श्रीराज महत छु. साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथी राख्नु भएको छ भन्ने आशा छ. कार्यक्रमलाई सेयर गर्नुहोस् पनि हुन चाहे सुन्नुहुन्छ. त्यो बेला म्यासेजतर्फ लाग्न चाहन्छु. म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ. मैले म्यासेजहरू वाचन गरिरहेको छु. केही छुट्यो भने छुट्यो भन्नुहोस् ल. टिकराम सुनार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. रामेछाप घर भइहाल चाहिँ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ. सम्झनु भएको छ. सना कन्दङ्गा मिडिया प्रेम निर्मल आउने भूमिका राई मुना मुखिया घाला बिरमान सुनवार देवासकटा कमला मुखिया त्यस्तै गरेर अनुमल छेत्री दिल्लु खिरिया टिका युद्ध पलपल अपेक्षा सन प्रेम कलाचार्य रामलाल सुमन शर्मिला शर्मगर त्यस्तै गरेर रमला साम्पाङ राई अभागिनी राई उनिसा राजकाले मगर लक्ष्मण मगर अधिकारी अनिस लक्ष्मण किराती सजना माझी सजना बुद्धवीर तामाङ सरस्वती सुनवार कोपिला चामिङ राई मनको साथी जीवन कार्की लगायत सबैमा सम्झना छ भन्नु उहाँलाई पनि विशेष रूपमा धन्यवाद. हस्त बहादुर मगर हुनुहुन्छ रामिछाप नगरपालिका छ च्यासको घरमै हाल्छ सिन्धुलीबाट अनलाइन मार्फत कार्यक्रम सुन्दैछु. सम्झना सबैमा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर राई सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि युएईबाट नेपालको अर्थेर थुम भन्नुहुन्छ. मिस्यु मुटु प्रेम तामाङ निकेश लिम्बु गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ राजबुढा थुकी अनिरुद्ध चामिङ राई अनि रमला साम्पाङ राई सरिता राई मिडिया प्रेमी राई अनिसा बान्तवा सफी राई त्यस्तै सुस्मिता नासरिङ अनि सानुमाया शेर्पा पुष्पाञ्जली राई सिम्पल सरिना रोपिली भन्नुभएको छ सक्षम मगर तीर्थ राई मिसिङ रेवत मिसन वाङफाङ राई रूपेश राई माझ छेत्री रोशन फुलाहाङ राई त्यस्तै भूमिका राई लगायत सबैमा सम्झना छ भन्दा उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. साथीहरूको नेम लिस्ट अलि लामो भयो त्यो भएर मैले छुट्याइदिएँ. यो धेरै बोल्छ थाहा छैन सबै कुरा त्यो मान्छेलाई सब थाहा हुन्छ बोगीको नै हुन्छ. उदाहरणको लागि जुन यो बोरो भन्नुहुन्छ बोरो लेख्नु भएको छ मरा सरी विश्वासजी. अब होइन कहिले काहीँ नदेखे देखेका कुराहरू पनि त हुन्छन् नि हो भोगै पर्छ भन्ने छ र भनेको होइन भन्नलाई पनि कहिले काहीँ देखेका कुराहरू पनि त भनिन्छ नि होइन र तपाईँ पनि भन्नुहुन्छ भोगै पर्छ र सबै कुरा भन्नलाई छैन नि होइन र ठिक छ. हँसाउनुहुन्छ ग्याठे तरिका के भनौँ र मैले राई सफल आइसुले रमला राई मिसी भन्नुहुन्छ. बाबुराम मगर हुनुहुन्छ खलडुङ्गा पोखाली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट कार्यक्रम सुन्दैछ भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे होइन. त्यस्तै गरेर त्यो बेला प्रकाश केसीले दाई रोजे गीत राखिदिनु भयो भन्नुहुन्छ. धन्यवाद हुनुहुन्छ विशेष रूपमा धन्यवाद. याद त धेरै आउँछ दाई, याद आएर के गर्ने त मलाई एकचोटि भन्नु है भन्नुहुन्छ. याद आएर के गर्ने र छाडेर जानेको याद आउँछ. अब याद आएर के गर्ने त केही न केही याद आउनुलाई रोक्न सकिँदैन सक्न सकिँदैन याद आउँछ यस्तै. हजुर धनबहादुर ओली हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. ल मेरो आत्मीय प्रिय भोइसको दानी आर्जु दाजु नमस्ते रात्रिकालीन शुभरात्रि हुनुहुन्छ दाजु. म उही रेडियो प्रेमी पूर्व आर्जु पनि हुँ र दाजु म रोल्पाको मान्छे हाल कुवेतबाट सुनिरहेको छु. दाजु म पनि एक समयमा धोका खाएको हुँ त्यसैले रुमाल चिनो लैजाऊ बहिनालाई भन्ने गीत राखिदिनुहोस् न ल प्लिज भन्नुहुन्छ. धोका नखाएको यो संसारमा कसैले पनि छैन जस्तो लाग्छ. हुन त यो आजकलको यो झुटको खेती गर्ने होइन मैले पेसिमिस्टिक तर्फ गइहाल्छु. म फेरि अप्टिमिस्टिक आशावादी हुनु पर्यो भन्ने सोच हुन्छ. फेरि गरौँ गरौँ आशावादी कुराहरू गरौँ गरौँ भनिसकेपछि फेरि यस्तो यस्तो कुरा आइसकेपछि निराशा पेसिमिस्टिक खालका कुराहरू उब्जिहाल्छ होइन. यो दुनियाँ भनेको छलकपट भाँट होइन झुटको खेती गर्ने भयो कि. यहाँनिर एउटासँग रिलेसनमा हुँदा हुँदै अथवा घरमा श्रीमान श्रीमती हुँदाखेरि हुँदै पनि बाहिरतिर चक्कर लगाउनेको जमाना आइपुग्यो. त्यो भइसकेपछि यहाँनिर के हो भयो भयो धोका त इजिली के हो र भाइ मुटु मुटै नभएको जसरी धोका दिन्छन् होइन कुरा गर्छन् के गर्नु मुटु त्यो धोका खाइसकेपछि मुटु कसरी दुख्छ अनि त्यसपछि कस्तो त्यो होइन गाँठो पर्छ भन्ने थाहा हुँदैन. त्यो गाँठो धेरै पर्छ. दर्शन दाजु भन्नुहुन्छ विपनाजु स्वागत छ हजुरलाई. गाह्रो छ मलाई होइन व्याख्यान बयान व्याख्या गर्न सकिरहेको छैन कसरी के गरी व्याख्या गरौँ भनेर होइन धोकाको
नमस्कार सिरराज महासर हुनुहुन्छ राजीव श्रेष्ठजीले स्वागत छ हजुरलाई पनि मन चाहे त्यस्तै सबिना पोखरेलजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैभन्दा दाई आफै लाइभ छैन हो भन्नुहुन्छ नेपालीमा हजुरको रेडियो सर्च गर्नुभयो भने काजीजीले भेटाउन सक्नुहुन्छ होइन लाइभ त्यस्तै धनु गजमेरजी पनि हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिया लिम्बु हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सम्झना मोरङमा रहनुहुने मम्मी बाबालाई भन्नुहुन्छ इलामबाट दिया लिम्बु हो भन्नुहुन्छ ओके उहाँलाई पनि विशेष रूपमा धन्यवाद काजी हुनुहुन्छ सिन्धुली दुम्जा हाल चाहिँ काठमाडौँबाट राजकुमार मगर हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर ओके शर्मिला हुनुहुन्छ प्रदेश सुजन रुङ्गेलजी हुनुहुन्छ सुमिता मगरजी हुनुहुन्छ सुन्दरी बिचजोरबाट सुन्दैछु भन्नुहुन्छ सम्झना सबै हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यति बेला म गीततर्फ लाग्छु अर्को गीत राखिहाल्छु कस्तो लास्टमा पो आइपुग्यो दाइ भन्नुहुन्छ यस्तै कहिले काहीँ होइन जिरो साना हुन्छ विपना त्यस्तो गरेर यति बेला म गीततर्फ लागु अर्को गीत राख्न चाहन्छु दस एकाउन्न भइसक्यो अर्को अन्तिम एउटा गीत राख्न पाउँ आउँछु कि होइन सकिन्छ जस्तो लागिरहेको छ मैले कुन चाहिँ साथीलाई अहिरो चाहिँ पार्नुभएको थियो परदेशी होइन गीत राखौँ कि भनेर खोजिरहेको थिएँ ठ्याक्क गीतको बोल भन्नुभएको भए हुन्थ्यो सो मैले त्यो गीत अब भेटिने जस्तो लाग्यो होइन धोका पाएको छु भन्नुहुन्छ रुमाल चिनो लैजाऊ बहिनालाई भन्ने गीत चाहिँ म यति बेला राख्न चाहे ल हाम्रो अर्को साथीले रोजामा पार्नुभएको थियो परदेशीको के छ र घर यसको एक्ज्याक्ट बोल मलाई पनि गीत आइरहेछ होइन यो दिमागमा छ तर बाहिर आएन टुक्का आएन क्या परदेशीको के छ र रुमाल चिनो लैजाऊ बहिनालाई चाहिँ यति बेला तपाईँको माझमा राख्न चाहन्छु मन अधिकार विष्णु माझीको आवाजमा रहेको गीत छ सरी वर्फ मलो यति बेला तपाईँको माझमा छोटो मिठोमा।

रुमाल चिन्ह लैजाऊ बैनालाई यो गीत तपाईँको माझमा राखे विष्णुमाझी अनि खुमन अधिकारीको रहेको थियो यो गीत सेन्टिमेन्टल रहेको थियो अघि भन्दै हुनुहुन्छ धनबहादुरजीले ब्रेकअप भयो याद आइराख्छ राखिदिनुहोस् न ल भन्नुहुन्थ्यो राखेँ धनबहादुरजी होइन हो रुनु त भएन नि झन् यस्तो गीत सुनेपछि त आँसु आउँछ होइन र विदेश नै हुनुहुन्छ जस्तै आँसु झार्नु भयो भने पनि विदेशको भूमिमा त तातोले हुनसक्छ होइन नेपालमा हो भने पो किन हाँसु आयो भन्ने हुन्छ उहाँ त अब यसै पनि हुन सक्छन्। कैलाश पौडेल खत्री सर हुनुहुन्छ हेलो नमस्कार विवादन भन्नुहुन्छ मौसम क्रमशः बद्दैछ सरद्याम त्यसपछि जाडो सुजन होइन जुनार सुन्तला मुन्तला भोगटे किवी एभोकाडो जस्ता फलफुलको सिजन आयो है भन्नुहुन्छ माया गर्नुहुन्छ कैलाश पौडेल खत्री सर म्यासेज पठाउनुहुन्छ सुन्दै हुनुहुन्छ होला जस्तो लाग्यो यति बेला त्यही भएर म्यासेज पठाउनु भयो प्रायः जस्तो सुन्नुहुन्छ होइन बेला बेलामा म्यासेजहरू आइराखेको हुन्छ प्राप्त भइराखेको हुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु दिनुहुन्छ त्यस्तै टिकटक लाइभ मार्फत पनि यति बेला हेरिराख्नु भएको छ मलाई केही हुनुहुन्छ मेरा मुटुका टुक्रा भन्दाखेरि फरक पर्छ हजुरहरूलाई पर्दैन नि होइन राजेश श्रेष्ठ हुनुहुन्छ बिग फ्यान हजुरकोमा भन्नुहुन्छ गएर नभन्नुहोस् न यसरी मलाई लाज लाग्छ मिलन नेपालीजी हुनुहुन्छ है उहाँ पनि हेर्दै हुनुहुन्छ ठिक छ विशेषमा धन्यवाद दिन चाहन्छु प्रोग्राम सकियो भन्नुहुन्छ विनिताजी हेर त 11 बजीसम्म कार्यक्रम आउँछ भन्ने कुरा थाहा छैन कि क्या हो हजुरलाई होइन मेरो माया लागे पो थाहा हुनु माया अरू अरूको लाग्छ मेरो बारेमा कसरी थाहा हुन्छ त कार्यक्रमको बारेमा माया लाग्ने मान्छेको माया होइन माया लागे यदि मेरो माया लाग्ने हो भने त मेरो हरेक कुरा थाहा हुन्छ नि होइन र यसको कार्यक्रम यति बजी आउँछ भन्ने कुरा यति बजे कार्यक्रम सकिन्छ अझै सकेको छैन होला यो मेरो गफ दिइराखेको हुन्छ केही न केही होइन के भन्नु र विनिता मैले खै धनगजमरजी हुनुहुन्छ त्यस्तै सबिना पोखरेलजी हाँस्दै हुनुहुन्छ कल्पना श्रेष्ठ हुनुहुन्छ हेलो दाई नमस्ते हुनुहुन्छ हजुर स्वागत छ हजुरलाई लाज किन हो भन्नुहुन्छ कस्तो म लजाउने पारेको छु कि कस्तो लाज लाग्छ भने त त्यो 1914 होइन 1914 नजाउँ हजुरबा हजुरआमाको पालाको जमानाको मान्छे हो कि म सबिनाजी के भन्दाखेरिमा हजुरआमालाई हजुरबुवाको शिर यसरी हेर्न पनि लाज लाग्थ्यो र त्यो यसरी हेर्नुहुन्थ्यो अरे होइन निहुरेर हिँड्नुहुन्थ्यो अरे भनेर त्यसरी भन्नुहुन्थ्यो मलाई पनि त्यस्तो त्यस्तो कस्तो लाज लागिहाल्नु मिठा मिठा रोमान्टिक कुराकानी गऱ्यो भने त यस्तो लाज लाग्ने कि न के भनौँ के भनौँ मुन्न बोल्न मन लाग्ने होइन भन्न त मन हुन्छ भित्रभित्र तर कस्तो कस्तो है म पनि लजाउँछु भन्नुहुन्छ मिलनजीबाट ठिक छ यति बेला म म्यासेजतर्फ लाग्छ लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ 10:59 के म्यासेजहरू छन् जीवन भन्दा पनि प्रकाश के हुनुहुन्छ हाम्रो गीत बज्दैन भन्नुहुन्छ विश्वास थापा मगरजी बज्छ क्या विश्वासजी धैर्य धारण गर्नुहोस् पख्नुहोस् त पख्नुहोस् एकैछिन पख्नुहोस् होइन रोक्नुहोस् न हो कार्यक्रम इन भएकै छैन अन्तिममा राख्छु हजुरको रोजाइ गीत होइन ठिक छ देउडा गीत रोजाइ पार्नुभएको छ राख्छु हो म नाच्ने हो र देउडाकोमा होइन तर के भन्दिनुहुन्छ हजुरले मलाई खै खै हाँस उठिरहेछ भन्न वाचन गर्न मन लागेन हो मलाई होइन त्यस्तै त्यो साथीलाई नि के धोका परेछ दाई मलाई एकचोटि भनिदिनु होला होइन सबैलाई धोका परेको छ प्रकाशजी होइन र धोका सबैले पाएको छ कहिले खुलेर भन्लान् कहिले न भन्न नसक्लान् होइन त्यो प्रकाशजी तपाईँहरू दुईजना कुराकानी गर्नुहोस् न धनबहादुरजी हजुर सुन्दै हुनुहुन्छ भने प्रकाशजीलाई सोध्दै हुनुहुन्छ तपाईँले कसरी धोका पाउनुभयो के धोका पाउनुभयो अरे भनेर भनिदिनुहोस् हजुर होइन उहाँ प्रकाशजीले पनि धोकै पाउनु भएको हो भन्नुहुन्छ त्यही भएर चासो लिनुभयो कि जस्तो लाग्यो ठिक छ उहाँहरूको कुरा म त्यति बिचमा नपरौँ जस्तो लाग्यो यति बेला म्यासेजतर्फ लाग्छु म दाई पैसा भए आफ्नो मान्छे हुन्छ नत्र त हुँदैन अहिले त सबैजनाले त्यस्तै भएको छ यही हो पैसा पैसा पैसा हो सब चिज पैसाले गर्छन् छ यहाँनिर किन्न नसक्ने भने बाबुआमा मात्र हो होइन अरू सबै किन्छन् माया माया त के छ र तपाईँसँग यति बेला पैसा होस् न होइन सबै चिज हुन्छ प्रकाश मात्र बाबा आमाको माया बाबा आमालाई किन्न सकिँदैन
विश्वास थापा मगर हुनुहुन्छ, उहाँलाई हेर्दै हुनुहुन्छ, ठिक छ, सुन्नुहुन्छ। रमिला राई हुनुहुन्छ, शुभरात्री सबै भन्नुहुन्छ। वास्तव बहादुर मगर हुनुहुन्छ, शुभरात्री भन्नुहुन्छ। मिलन घालमुटु हुन्छ, दोहा कतारबाट सुन्दैछ भन्नुहुन्छ। युनस चामिङ राईले पनि शुभरात्री समय भन्नुहुन्छ। राजेश कुलुङले पनि शुभरात्री समय भन्नुहुन्छ। होइन, विशेष रूपमा धन्यवाद। त्यस्तै एसएमएस छुट्योला भन्नुहुन्छ, नै छैन, मैले भर्खर भाषण गरेँ ल वास्तव बहादुरजी। त्यस्तो गरेर यति बेला मैले प्राप्त म्यासेजहरू सबै वाचन गरेँ जस्तो लाग्छ। हजुरको रेडियोमा प्राप्त चाहिँ छुटायो भने छुट्यो भन्नुहोस् ल, यदि सुन्दै हुनुहुन्छ भने चाहिँ ठिक छ। यति बेला म सर र टिकटकमा केही छुट्यो कि एकताली हेर्छु म ल। टाइम सकियो श्री भन्नुहुन्छ, 11:02 गइसक्यो, सकिनु त अघि नै सकिहाल्यो, के गर्ने यस्तै हो। म अब सुमित्रा राणा मगर हुनुहुन्छ, हेर्दैछु दाइ भन्नुहुन्छ। सम्झना सबै भन्नुहुन्छ, धनु गजन हुनुहुन्छ। कार्यक्रममा नि धोका बिछोड हाइट भन्नुहोस् के गर्नु, यसो कुरा उठाउनु मात्र पर्छ। सबले मलाई पनि धोका थियो, मैले पनि धोका खाएको हो भने के भएको कसो भएको भन्नुहुन्छ। होइन, यहाँहरूमा के अरे अलिकति समय सान्द्रिक कुराहरू गरौँ त, होइन नै हुन्न, धोकाधडीका कुराहरू गरौँ त सबजना, होइन कसको के भएछ भन्नुहुन्छ। यो अलिकति जमाना त्यो छ नि, त्यो भइसकेपछि ठिक छ, मैले केही छुटाएँ नै हो नै दुकान चाहिँ यस्तै भयो त। जवाना के गर्नु त आजकल, अब आजकल त नभनौँ, यो जवानामा पनि यस्तो मान्छे भेटाउनु भनेको छ, तपाईँलाई पनि अचम्म लाग्न सक्छ विपनाजी, होइन म आफै लजाउनु पर्ने हुन्छ। 14-15 लागेको मान्छे भन्नुहुन्छ सरजी, के गर्नु हेर्नुहोस्, उमेरले पनि हुनसक्छ ठिक छ। त्यस्तै गरेर विनिता छेत्री हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ ठिक छ। त्यस्तै तोरण सुनवारजी हुनुहुन्छ, विशेष रूपमा धन्यवाद हजुरलाई। त्यस्तै गरेर मैले म्यासेजहरू केही छुटाएँ।

klein, eigentlich ist er, weil Rambus und ein Sahne von Bissestrum in der Nebat. Das Tiger der Kaiserin und Samaritan bei Gibbison bei Dive und Sanaim, mit dem Sandra Akkus, also bei Bissin und Salan Sanaim. Nein, das ist sein Name, Sandra Akkus und Toranzilla bin Sagar Gurmele, das Tiger der Tabella. Okay, Sapa Message der Vasan Gurgur. Hariyum Narayana Narayana Amat Bhajan Tira Balai Se Karakter Vyasa Vastiyori Ani Arba Rakhya Se Thik Se Hello Namaste Vanna Nuncha Simita Karki Swagat Chajir Lapani Milan Nepali Ayala Vanna Nsoki Swagat Chajir Lapani Pray Sapa Mail Message Vasan Gari Jastu Lag Se Diyaji Lapani Sunday Nuncha Arda Nuncha Okay What's up with Sres Tira Kapani Atta Kama Gid Kamadina Sutu Mapa Vanna Nuncha Vara Okay Thik Se मुक्तक प्रेमी माया खड्का हुनुहुन्छ अनुभव माया भर्खर आउनुभयो जस्तो के विशेष रूपमा धन्यवाद दिन चाहन्छु हृदय हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद आवास हुनुहुन्छ दुर्गा साई हुनुहुन्छ नेपाल घर रामेछापा आठ बाबिया खर्को आज चाहिँ टिकटक लाइभ मार्फत कार्यक्रम सुन्दैछु हेर्दैछु हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद ओके छुट्टिन चाहन्छु तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मलाई मेसेजहरू केही छन् प्राप्त छैन है हजुरको रेडियोमा दिनेश भन्दा पनि दोमान दोमान हुनुहुन्छ बिर्ता मोड चापा गर्दै आज चाहिँ रोमानियाबाट कार्यक्रम सुन्दैछु सञ्जना सर हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर बाटो बिराएर ढिलो आयो भन्नुहुन्छ हो र किन र मेरो माया लागेको भए त सिधै आउनुहुन्थ्यो होइन र माया लाग्छ र लाग्दैन यस्तो आइदिए टुप्लुक्क कार्यक्रम सञ्चालन भइरहेको हुनसक्छ यस्तो स्क्रल गर्दै गयो होइन फेसबुक अनि होइन सामाजिक सञ्जाल टिकटक त्यसपछि यसको कार्यक्रम आइरहेर एकछिन सुन्ने त्यो हुनसक्छ बाटो बिरेर बिराएर भन्नको लागि हजुरको भोइसबाट हो मेरो भोइसमा कुन चाहिँ संसार गए पालपा गए बटौली में गईन माया लाए धोखा खाए भने

दिने यस्तै हजुर छैन मेरो आवाज यति बेला रेडियो फ्याँक्न मेरो छैन फेरि ज जसले सुन्दै हुनुहुन्छ के आवाज झारझार झारझार कस्तो कराएको भने छिटो सका नै गीत सुन्न मन लागिसक्यो भन्दै हुनुहुन्छ होला झाल्टोका बन्द गर्न बिर्सिनु भयो ध्यान दिनुहोला त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला लामखुट्टेको टोकाइबाट बस्नुहोला पानी पिउने पानी छ भने छेउमा ल्याएर राख्नुहोला औषध दिन बिर्सिनु भयो कि 11:06 गइसकेको छ ध्यान दिनुहोला त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि कोही कसैलाई केही भन्नु थियो कि सम्झिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दा ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो त्यसमा पनि ध्यान दिनुहोला भन्दै अन्तिममा तपाईँको माझमा अर्काकी महिना देउडा गीत रहेको छ गौरी भट्ट अनि सुरेन्द्र भोराको आवाजमा गीत तपाईँको माझमा राखिराखे आजको वर्षभन्दा चाहिँ छुट्न चाहन्छु तिनजेलसम्म सँगसँगै यस्तो यात्रा गरिदिनु भयो विशेष रूपमा धन्यवाद भन्दै तपाईँकै दुःख सुख यात्री मुठीको डुकडुकी कार्यक्रम प्रस्तुत श्री राजमा छुटे तोरण सुनवारजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अन्तिममा भए पनि आइदिनु भयो विशेष रूपमा धन्यवाद दिँदै आजको वस्तुबाट छुट्टी हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरेँ है त

0: विषाद युक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन। यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: हजुरको रेडियो 102.5।

0: आज विक्रम सम्वत 2083 साल असोज 5 गते सोमबार भाद्र शुक्ल दशमी 21 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: निजामती कर्मचारीलाई सुविधा दिएर अवकाशको प्रस्ताव। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत। बोटेको सिबाड़ीमा बेपत्ताहरू जीवितै भेटिने आशा कम। मधेसमा फेरि अशान्ति मच्याउने चलखेल र कार्यदलबाट गलेनन् ओली लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको भक्तपुर जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिने शीर्षकको शुभ समाचार।
0: भक्तपुर नगरपालिकाले समाजवादी नीति अनुसार नागरिकको जन्मदेखि मृत्युसम्मका सामाजिक आवश्यकतामा स्थानीय सरकारको जिम्मेवारी हुने अवधारणा रहेको भन्दै यसलाई व्यवहारमा उतार्न ज्येष्ठ नागरिकको हेरचाह संरक्षण र सम्मानका लागि खोप आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। नगरपालिकाले शिशु स्याहारदेखि कलेजसम्म संचालनमा ल्याइसकेको, स्वास्थ्यका लागि खोप अस्पताल संचालन भइसकेको र अब ज्येष्ठ नागरिकको स्याहार तथा हेरचाहका लागि आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। भक्तपुर नगरपालिका छ अन्चापुखु पोखरी परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको खोप आधार निकेतनको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्षेले आइतबार उद्घाटन गर्नुभयो। आधार निकेतन औपचारिक रूपमा संचालनमा आउँदैछ। आधार निकेतनमा बस्नका लागि हालसम्म 20 ज्येष्ठ नागरिकले नाम दर्ता गराइसकेको कार्यक्रममा जनाइयो। त्यसमा भक्तपुर नगरपालिका वड़ा नम्बर 1-10 सम्मका रहेको कार्यक्रममा बताइएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका।

0: हाम्रो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय निजामती सेवा विधेयकको मसौदामा एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साविकै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको हो। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले 55 वर्ष उमेर भएका कर्मचारीलाई अवकाशमा पठाउँदा 3 वर्ष थप गरेर 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो एकपटकका लागि 30 वर्ष सेवा अवधि पूरा गरेका वा 55 वर्षमा अवकाश हुने कर्मचारीले 58 वर्षसम्मकै सुविधा पाउने भएकाले कर्मचारीलाई मर्का पर्दैन। हालको निजामती सेवा ऐनमा पनि कर्मचारीको उमेर 58 वर्ष पुगेमा अवकाशको व्यवस्था छ। प्रस्तावित विधेयकको मसौदामा निजामती कर्मचारीलाई एकपटकका लागि 30 वर्ष सेवा अवधिमा वा 55 वर्ष उमेर हदमा अवकाश हुने र त्यसपछि अवकाशको उमेर 60 कायम हुने नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ। मन्त्रालयले विधेयकको मस्यौदा अहिले परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ। नेपाल सरकारका पूर्व सचिव विमल वाग्ले निजामती सेवा ऐन 2049 नै सम्बन्धित कर्मचारीको मंजूरी बिना सेवा सुविधाको हकमा ऐन संशोधन गरी सुविधा घटाउन नमिल्ने उल्लेख भएको बताउनुभयो। त्यस्तै निजामती सेवा ऐनको परिच्छेद 8 दफा 58 कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब उपतान निर्मिति भरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन पनि गरिने छैन भनी व्यवस्था गरिएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने समेत जनाइएको छ। सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
2: मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सामान्यत असोज लागेसँगै वर्षाको क्रम घट्दै जाने र मौसम क्रमशः खुल्दै जाने अपेक्षा गरिन्छ, तर यसपालि मनसून सकिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखिएको छ। बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली, पश्चिमी वायुमण्डलीय प्रणाली र भारतको उत्तर पश्चिमी क्षेत्रमा मनसून बाहिरिएसँगै विकसित हुने सुक्खा हावाको सम्भावित अन्तर्क्रियाले नेपालमा ठूलो पानी पर्ने सम्भावना देखिएको हो। असोज 8 12 गतेसम्म अवधि अहिले मौसमविदहरूको विशेष निगरानीमा छ। विभिन्न मौसम पूर्वानुमान मोडलहरूले यो अवधिमा नेपालका धेरै भूभागमा ठूलो पानी पर्ने देखाएको छ। केही मोडलले त निश्चित स्थानमा 400 मिलिमिटर भन्दा बढ़ी र अधिकतम 741 मिलिमिटर सम्म वर्षा हुन सक्ने सम्भावना देखाएको मौसमविदहरूको प्रारम्भिक आकलन छ। 200 मिलिमिटर भन्दा बढ़ी वर्षालाई मौसम विज्ञान विभागले अति भारी वर्षाका रूपमा वर्गीकृत गर्ने गरेको छ। यद्यपि यी प्रारम्भिक अनुमान हुन्। उनीहरूका अनुसार बंगालको खाड़ीमा विकसित भइरहेको प्रणाली अझै आफ्नो दिशा र शक्ति परिवर्तन गर्न सक्ने सम्भावना छ। चक्रवातमा परिणत हुने वा नहुने भए पनि त्यसको मार्ग कस्तो हुने र नेपाल प्रवेश गर्दा त्यसको प्रभाव कति बाँकी रहने भन्ने कुरा आगामी केही दिनको मौसमी विकास क्रमले निर्धारण गर्नेछ। यो खबर सँगै पश्चिम नेपालमा बढ़ी वर्षाको सम्भावना उपशीर्षकमा खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक अनुमानमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा र पश्चिम नेपालमा जस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन। काठमाडौँ क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने र तुलनात्मक रूपमा पश्चिम नेपालमा बढ़ी प्रभाव पर्न सक्ने प्रारम्भिक संकेत रहेको उहाँले बताउनुभयो। न डराउ, न आत्याउ, सावधानी अपनाऊ र सजग रहौ, मौसमविद उपाध्यायको भनाई। मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताउनुभयो। उहाँका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडलले असोज 8 देखि 11 गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन्। उपाध्यायको अनुसार

0: असोज 10 गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: बाढ़ीपछि कटान स्थानीय भन्छन् अब कहाँ जाउँ शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीको पीड़ा बिर्सन नपाउँदै नुवाकोटको दर्शनटा र तारूकाका बासिन्दामा अर्को त्रास फैलिएको छ। त्रिशुलीको कटान बाढ़ीबाट बचेका घरखेत पनि कटानका कारण कतै विलीन हुने त होइनन् भन्ने त्रासमा त्यहाँका बासिन्दा छन्। त्यसैकारण उनीहरूको प्रश्न छ अब कहाँ जाउँ। तीन साता अघि भोटेकोशी हुँदै त्रिशुलीमा बाढ़ी आयो, हजारौंको ज्यान गयो, अरबौंका भौतिक संरचना क्षणभरमा ध्वस्त भए। बाढ़ीको पीड़ा बिर्सन नपाउँदै त्रिशुली नदीले नुवाकोटको दर्शन टार र तारूकका बेसीमा तीव्र कटान गरिरहेको छ। निरन्तरको कटानले स्थानीय दिनरात त्रासमा बाँच्न बाध्य छन्। त्रिशुलीले तारकेश्वर गाउँपालिका दुई र चार ओडामा निरन्तर कटान गरिरहेको स्थानीय बताउँछन्। बाढ़ीबाट पीड़ित मानवीय बस्ती समेत जोखिममा परेका छन्। स्थानीयका अनुसार दर्शन टार, सुहारा, खैरेनी, तारूघाट, माझी गाउँ, पिल मटार गाउँ कटानका कारण जोखिममा परेका छन्। तारकेश्वर चार दर्शन टारका 11 घर पूर्ण रूपमा क्षति पुगेको र 29 घर जोखिममा रहेको वडा अध्यक्ष हरि पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बाढ़ीले 300 रोपनी खेतयोग्य जमीन समेत कटान गरिसकेको छ। त्यस्तै तारकेश्वर दुई, तारूका घाट, माझी गाउँ र पिल मटार गाउँमा बाढ़ीले कटान गर्दा 37 घर जोखिममा परेका छन्। दुवै वडाका बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको स्थानीयको भनाइ छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका चार बस पार्क स्थित पूर्वी भेग पनि त्रिशुली नदीको बाढ़ीले कटान गर्दा जोखिममा परेको छ। घर पसल तथा व्यावसायिक भवन रहेका जमीन कटान हुन थालेपछि स्थानीय चिन्तित छन्। रसवागढ़ी हुँदै भोटेकोशीबाट त्रिशुली नदीमा भदौ 10 गते आएको प्रलयकारी बाढ़ीपछि त्रिशुली नदीको भाव बढ़ेर तारकेश्वर गापाको दर्शनटार र तारूका क्षेत्रमा कटान तीव्र हुँदै गएको छ। त्रिशुली नदीले दर्शनटार र तारूक बेसी क्षेत्रमा निरन्तर तीव्र कटान गरिरहेको छ। विदुर नगरपालिका चार बस पार्कको पूर्वी भेगमा समेत घर पसल र व्यावसायिक संरचना जोखिममा छन्।
0: भोटेकोशी बाढ़ी छैन जीवितै उद्धारको आशा शीर्षकमा मध्याह दैनिकमा खबर छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङभित्रबाट 24 जनाको शव निकालिएको छ। जलविद्युत करिडोरका सुरूङमा खोजी कार्य चलिरहँदा तीन सातासम्म परिवारले जीवितै उद्धारको झिनो आशा राखेका थिए, तर अब त्यस्तो सम्भाव्य क्षेत्र करिब करिब सकिएको छ। भोटेकोशी विनाशकारी बाढ़ी आएको 25 दिनपछि उद्धारकर्मीको ध्यान शव खोजी र उत्खननमा केन्द्रित हुन थालेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीपछि माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए। आयोजनाका अनुसार बाढ़ी आउनु अघि त्यहाँ 1433 जना कामदार कार्यरत थिए। तीमध्ये 936 जना सम्पर्कमा आएका छन् भने 492 जना अझै सम्पर्कविहीन रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार माथिल्लो त्रिशुली एकको सुरूङभित्र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। खोजीका क्रममा फेला परेका मानव अंग तथा शव निकाल्ने काम भइरहेको छ। त्रिशुली 3 एको सुरूङ तथा पावर हाउस क्षेत्रमा समेत खोजी जारी छ। त्रिशुली 3 बीमा नेपाली सेना सहितको संयुक्त टोलीले एक्जाभेटर र लोडर प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ।
1: भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीले क्षतविच्छेद पारेको सड़क सम्पर्कलाई आगामी 10 अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 10 अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेउपानीले दशैं लगायतका चाढ़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा स्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर 10 अघि नै यातायात सञ्चालन गर्ने समेत बताउनु भएको छ। दशैं लगायत चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्चाल सञ्चालनमा लिइने तीव्र प्रयास भइरहेको छ। बेत्रावतीमा बेली ब्रिज निर्माणका लागि जगको काम भइरहेको छ भने स्याप्रुवेशीमा बेली ब्रिज निर्माणका लागि डिजाइनको काम शुरू भएको छ। स्याप्रुवेशी चिलिमे र माथिल्लो स्याप्रुवेशीमा बेली ब्रिज जडान गरिएपछि रसागढ़ी नाकासम्मै सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने विश्वास समेत गरिएको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: चार महिना लामो रस्साकसी विवाद र ध्रुवीकरणपछि नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सर्वसम्मत प्रतिवेदन सचिवालयमा बुझाएको छ। कार्यदलभित्र नेतृत्व पुनर्गठनको विषयमा सहमति जुट्न नसकेपछि विभिन्न चरणमा तयार भएका प्रतिवेदनलाई मिलाएर साझा प्रतिवेदन तयार पारिएको हो। यद्यपि नेतृत्व पुनर्गठनको बहस भने टुंगिएको छैन। एमाले गत जेठ 10 गठन गरेको संगठन पुनर्गठन तथा निर्वाचन सम्बन्धी समीक्षा कार्यदलले ढिला गरी भदौ अन्तिमतिर मात्रै प्रतिवेदन छलफलमा ल्याएको थियो। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठन भएको कार्यदलमा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिएपछि विवाद शुरू भएको थियो। 7 प्रदेश उपत्यका र जनवर्गीय संगठन समेत गरी 13 समूहबाट आएका सुझावका आधारमा नेतृत्व परिवर्तन गर्नुपर्ने पोखरेलले आफ्नो प्रतिवेदनमा स्पष्टसँग लेखेका थिए। तर कार्यदल संयोजक बादलले वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा छुट्टै प्रतिवेदन तयार पारी दुई प्रतिवेदनमा सहमति जुटाउन गत भदौ 29 काभ्रेको बलथलीमा कार्यदलको आकस्मिक आवासीय बैठक बसेको थियो। त्यहाँ पनि सहमति नजुटेपछि बादल उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन समायोजन गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो। एमाले पुनर्गठन विवाद अब केन्द्रीय कमिटिमा कार्यदलबाट गलेनन् ओली शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा खबर छ। प्रतिनिधि सभा चुनावमा पाखा लागेका मधेस केन्द्रित 9 दलले शनिबार वीरगंजमा संयुक्त कार्यक्रम गरे। जसपा अध्यक्ष उपेन्द्र यादवले छठपछि मधेसमा वार्की पार्कको आन्दोलनका लागि तयार रहन आग्रह गरे। मधेसीले आफ्नो शासन र प्रशासनका लागि अब फेरि एकपटक लड्ने बेला भइसकेको छ। यादवले भने त्यसका लागि सबैजना तयार रहनुहोला किनभने अधिकार कसैले किस्तीमा सजाएर दिँदैन, अधिकार लड़ेरै लिनुपर्छ। उनले भने सही कार्यक्रममा आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले राष्ट्रपाका वरिष्ठ नेता बालिन शाह नेतृत्वको सरकारले 6 मधेसका गाउँठाउँका लागि के कस्ता काम गरे भनेर विचार गर्न मधेसी जनतालाई आग्रह गरेका छन्। जब जब देशमा संकट परेको छ मधेसले उठेर सघाएको छ। आज फेरि देश संकट र अन्धकारतर्फ बढ़ेको छ, यसका लागि हामी सबै एकजुट हुन आवश्यक छ। शाहले भने चुनावमा पराजित मधेस केन्द्रित दल मात्र होइन सत्तासीन राष्ट्रपतिका नेता अमरेश सिंहले समेत छठपछि मधेसमा आन्दोलन हुने चेतावनी नेतृत्वलाई बारम्बार दिइरहेका छन्। विपक्षी नेकपाका अध्यक्ष प्रचण्डले पनि केही साता अघि मधेसमा भएको कार्यक्रममा राष्ट्रपा सरकार मधेस विरोधी भएको भन्दै आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए। विपक्षी चुनाव हारेका मात्र होइन सत्तापक्षीय सांसदकै यी चेतावनीपूर्ण भाषण र बोलीले मधेसलाई फेरि अशान्त बनाउन खोजिएको देखिन्छ। जातीय साम्प्रदायिक तथा सामाजिक विभाजनका रेखाहरूबाट माथि उठी देशमा स्थायित्व निर्माणका लागि दुई तिहाईको सरकार निर्माण गर्न अग्रणी भूमिका निर्वाह गरेका मधेसका मतदातालाई धर्म जात र अधिकारको नाउँमा लड़ाउने र आन्दोलनका लागि उक्साउन प्राय सबै राजनैतिक दलहरू सक्रिय देखिएको त्यहाँका समाजसेवीहरू बताउँछन्। सरकार मधेसी जनता विरोधी रहेको महसुस गरेकै कारणले राष्ट्रपाकी सांसदहरू सरकारको विरोधमा लागेका छन्। चाँडै मधेसी जनता सरकारको विरोधमा उत्रिनेछ नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्। त्यस्तै राष्ट्रपाकी सांसद अमरेश सिंहले पनि समाज जोड्न जनताको कुरा सुन्न र मधेसको आर्थिक तथा सामाजिक विकासका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन मेची महाकाली पदयात्रा गर्दैछु भनेका छन्। मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: विशेष अदालतमा दायर भएका 175 मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी 56 छन्। यी मुद्दामा 397 जनालाई प्रतिवादी बनाइएको छ। उनीहरू विरूद्ध 5,07,29,18,820 रूपियाँ बिगो माग दावी गरिएको छ। सार्वजनिक निकायमा हुने अनियमितता र पदको दुरूपयोग र भ्रष्टाचारका घटनामाथि अनुसन्धान गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो समय आफ्नो निगरानी र अनुसन्धानलाई थप तीव्र बनाएको छ। भ्रष्टाचारका घटनामा संलग्न रहेको आशंकामा